सुमन नगर्ने कुनै प्रकारको संक्रमण छ भने रुगा खोकी फ्लू हर्पेस आदि शिशुको सम्पर्कबाट टाढा रहन उपयुक्त हुन्छ। अन्य व्यक्तिलाई पनि शिशु जन्मिएको पहिलो केही हप्तामा चुम्बन नगर्न अनुरोध गर्ने, शिशुलाई खोप लगाउने तालिका पालन गर्ने जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ र शिशुलाई धेरै मानिसको भीड़भाड़बाट टाढा राख्ने, विशेषतः जाडो मौसम वा महामारी फैलिएको बेलामा धेरै ख्याल गर्ने। नवजात शिशु अत्यन्तै कोमल र संवेदनशील हुन्छन्। हामीले उनीहरूलाई माया गर्नु अत्यन्तै स्वाभाविक हो, तर त्यो माया गर्ने तरिका सुरक्षित पनि हुनुपर्छ। सानो लापरवाहीले गम्भीर स्वास्थ्य समस्या निम्ताउन सक्छ, त्यसैले शिशुको सुरक्षाका लागि सतर्कता अपनाउनु पहिलो दायित्व आमा बुवा लगायत हामी सबैको जिम्मेवारी हो। अहिले सुनायौ नवजात शिशुलाई चुम्बन गर्दा संक्रमणको जोखिम शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यो जानकारीमूलक सामग्री पछि अब राख्दैछौ सांगीतिक कोशेली उदित नारायण र दिपा झाको स्वरमा रहेको छ सुरेन्द्र राणाको रचना सम्भुजित बासकोटाको संगीतमा।

अब राख्दैछौ बगैंचा सम्बन्धी जानकारी मूलक सामग्री। घरको वरिपरि ढकमक्क फूल फुल्दा हाम्रो घर आँगन नै सौन्दर्यमा परिणत हुन्छ। घर सुन्दर देखाउनको लागि बगैंचाको पनि महत्वपूर्ण भूमिका रहन्छ। सजिलैसँग फुल्ने फूल हो जिरेनियम। जिरेनियमको सौन्दर्यका बारेमा अब जानकारी मूलक सामग्री राख्दैछौ। प्राकृतिक सौन्दर्यको विविधतामा फूल पनि विशेष स्थानमा पर्छ। फूलले आँखालाई मात्र सुख अनुभूति दिँदैन, वातावरणलाई समेत सकारात्मक ऊर्जा प्रदान गर्ने गर्छ। यस्तै फूलमध्ये विशेष उपयोगी फूल हो जिरेनियम। नेपालको मध्य समशीतोष्णदेखि समशीतोष्ण जलवायु जिरेनियम फूल खेतीका लागि उपयुक्त मानिन्छ। केही ठाउँमा व्यावसायिक जिरेनियम खेती शुरू भएको छ। विशेष गरी आवश्यक तेल उत्पादनका लागि महिला तथा युवा लक्षित स्वरोजगारका रूपमा यो खेती आयमूलक व्यवसायका रूपमा विकास हुन थालेको छ। के हो त जिरेनियम? जिरेनियम एउटा सानो र आकर्षक फूल भएको वनस्पति हो जसको वैज्ञानिक नाम पेलार्गोनियम हो। यद्यपि हामी धेरैले जिरेनियम नामले चिन्दछौ, वनस्पति विज्ञानमा पेलार्गोनियम र जिरेनियम फरक प्रजाति हुन्। तर बगैंचामा रोपिने र घर सजावटका लागि प्रयोग गरिने अधिकांश जिरेनियम पेलार्गोनियम प्रजातिमा पर्दछन्। यो फूलको उत्पत्ति दक्षिण अफ्रिकाबाट भएको मानिन्छ, पछि युरोप हुँदै अन्य महादेशमा फैलिएको हो। हाल यसका सयौं प्रजाति विश्वभर नै पाइन्छन्। नेपालमा पनि पछिल्लो समय यो फूल लोकप्रिय बन्दै गएको छ। विशेष गरी यसलाई शहरी बगैंचा, घरको बाल्कनी तथा झ्यालमा गमलामा सजाइने चलन बढेको छ। जिरेनियमका विशेषता। जिरेनियम गुलाबी, रातो, सेतो, बैजनी र सुन्तला आदि विभिन्न रंगमा पाइन्छन्। यसका फूल साना र समूहमा फुल्ने गर्छ जसले बगैंचामा एकैपटक फुल्दा आकर्षक देखिन्छ। केही प्रजातिका जिरेनियमका पातहरूमा सुगन्ध आउने हुन्छ। कतिपय जिरेनियममा गुलाब, स्याउ, कागती, पुदिना आदि झल्कने सुगन्ध पाइन्छ। जिरेनियम त्यस्तो फूल हो जसको हेरचाह धेरै जटिल हुँदैन। यसलाई मध्यम घाम, राम्रो निकास भएको माटो र समय समयमा पानी हालेर सजिलै हुर्काउन सकिन्छ। जसले फूल सम्बन्धी जानकारी नहुनेहरूले पनि सजिलै हेरचाह गर्न सक्दछन्। सौन्दर्य प्रयोजनमा जिरेनियमको प्रयोग हुने गर्छ। घरका झ्याल, बाल्कनी, बरण्डा वा बगैंचामा जिरेनियम रोप्दा वातावरण रंगीन र आकर्षक देखिन्छ। यसले मनमा सकारात्मक प्रभाव पार्छ र मानसिक स्वास्थ्यमा समेत लाभ पुर्याउँछ। औषधीय गुण। जिरेनियम तेल आयुर्वेद तथा सुगन्ध उपचार अरोमाथेरापीमा निकै उपयोगी मानिन्छ। यसले छाला सम्बन्धी समस्या, तनाव एवं अनिद्रामा सहयोग गर्छ। यो कीटाणुनाशक पनि हुन्छ। जिरेनियमको तेलमा जीवाणु नाश गर्ने तत्व हुन्छ, त्यसैले केही स्थानमा यसलाई घाउमा लगाउने छालाको संक्रमण घटाउने तथा किरा भगाउने उपायका रूपमा प्रयोग गर्ने गरिन्छ। लामखुट्टे भगाउने गुण हुन्छ। केही जिरेनियम प्रजातिमा लामखुट्टे भगाउने प्राकृतिक तत्व हुन्छ जसले गर्दा गमलामा रोप्दा प्राकृतिक तरिकाले घर वरिपरिको लामखुट्टे घटाउन सकिन्छ। जिरेनियम कसरी ढकमक्क फुलाउने? जिरेनियम फूल आकर्षक र रंगीन स्वरूपका कारण घर, बगैंचा र बाल्कनी सजाउन निकै लोकप्रिय छ। तर यसलाई ढकमक्क फुलाउन केही विशेष हेरचाह आवश्यक पर्छ। सही घाम, माटो, पानी र मलको सन्तुलन मिलाएमा जिरेनियम लामो समयसम्म फुलिरहन्छ। घामको व्यवस्थापन। जिरेनियम फूल घाम मन पराउने बिरुवा हो। दैनिक कम्तीमा 5-6 घण्टा घाम लाग्ने ठाउँमा राख्नुपर्छ। घामको कमीले फूलको संख्या घट्ने र बिरुवा कमजोर हुने सम्भावना हुन्छ। माटो र गमलाको छनोट। यो फूललाई निकास भएको हल्का मलिलो माटो चाहिन्छ। गमलामा पानी जम्मा नहुने व्यवस्थापन गर्नुपर्छ जसले जरामा सर्नबाट रोक्छ। माटोमा कम्पोस्ट वा गोबर मल मिसाउँदा धेरै राम्रो हुन्छ। पानी दिने तरिका। माटो सुकेपछि मात्र पानी हाल्नु उपयुक्त हुन्छ। धेरै पानीले जरामा ढुसी लाग्न सक्छ जसले फूल नफुल्ने बनाउँछ। मलको प्रयोग। महिनामा एकपटक जैविक मल वा तरल मल अर्थात लिक्विड फर्टिलाइजर प्रयोगले फूल फुलाउन मद्दत गर्छ। विशेषतः फुलाउने मल पनि उपयोग गर्न सकिन्छ। पुराना फूल पात हटाउने। सुक्खा वा पुराना फूल समयमै हटाइदिँदा बिरुवाले नयाँ फूल उत्पादनमा ऊर्जा खर्च गर्छ। अहिले यहाँलाई सुनायौं घर सजावटमा बगैंचाको महत्वका बारेमा जिरेनियमको सौन्दर्य शीर्षकमा रहेको जानकारी मूलक सामग्री। अब भने सुनाउँछौ यो सांगीतिक कोशेली ज्ञानु राणा, उमेश पाण्डे र साथीहरूको स्वरमा रहेको छ आरपी पन्तको रचना सम्बुजित बासकोटाको संगीतमा।

हामी कार्यक्रम घर संसारमा छौ। कार्यक्रम घर संसारमा तपाईँलाई विभिन्न जानकारी मूलक सामग्रीहरू पस्कने गर्छौ। अब राख्दैछौ परिकार सम्बन्धी जानकारी मूलक सामग्री, मशरूम चिल्ली कसरी तयार गर्ने भन्ने बारेमा। मशरूम चिल्लीका लागि आवश्यक सामग्री भनेको डल्ले च्याउ 200 ग्राम, धुलो खुर्सानी 1 ठूलो चम्चा, कागतीको जुस आधा चम्चा, भेडे खुर्सानी, प्याज तथा हरियो खुर्सानी 150 ग्राम, अदुवा लसुनको चप 1 ठूलो चम्चा, हरियो धनिया 1 सानो मुठा, गरम मसलाको धुलो 10 ग्राम, जिरा धनियाँको धुलो 20 ग्राम, हरियो खुर्सानी एउटा, सुपको साग 1 सानो मुठा, टोमेटो केचप 1 चम्चा अनि नुन स्वाद अनुसार। यति सामग्री तयार पारिसकेपछि अब बनाउने विधिका बारेमा चर्चा गरौं। डल्ले च्याउलाई राम्ररी पखाली 2 टुक्रा पारेर काट्ने र 7 मिनट बोइल गर्ने, त्यसपछि निकालेर सेलाउन दिने। च्याउ राम्ररी सेलाइसकेपछि अदुवा लसुनको चप लगायत आवश्यक मसला राखेर मेरिनेट गरी कर्नफ्लोर अर्थात मकैको पिठो मोलिसकेपछि 5 मिनट जति तेलमा फ्राई गर्ने। हल्का खैरो खैरो हुन थालेपछि झिकेर पुनः सेलाउन दिने। त्यसपछि अर्को सफा प्यान बसालेर अलिकति तेल तताउने र भेडे खुर्सानी, प्याज र हरियो खुर्सानी फ्राई गरी त्यसमा अघि निकालेको मसरुमलाई हालेर केही बेर चलाउने। अब यो स्वादिष्ट स्न्याक्स खानका लागि तयार भयो। त्यसै गरी परिकारमा हामीले मटन सेकुवा कसरी तयार गर्ने भन्ने कुरा पनि जान राखौं। मटन सेकुवाको लागि आवश्यक सामग्री भनेको खसीको मासु 200 ग्राम, तोरीको तेल 100 मिलिलिटर, अदुवा लसुनको पेस्ट 1 ठूलो चम्चा, धुलो खुर्सानी 1 ठूलो चम्चा, नुन स्वाद अनुसार, दही 1/2 ठूलो चम्चा, सेकुवा मसला 20 ग्राम। यति सबै सामग्री तयार पारिसकेपछि अब बनाउने विधितर्फ लागौं। छाला सहितको मटनलाई राम्ररी पखालेर आफूले चाहे अनुसारको टुक्रा पारेर काट्ने। एउटा सफा भाँडोमा मासुलाई राखिसकेपछि अदुवा लसुनको पेस्ट, धुलो खुर्सानी, नुन, दही, सेकुवा मसला मिसाएर मजाले मल्ने। राम्ररी मसला मोलिसकेपछि न्यूनतम 3-4 घण्टाका लागि मेरिनेट गर्न छाडिदिने। त्यसपछि झिरमा उनेर कोइलामा बिस्तारै पकाउने। उत्सव, पार्टी, पर्व एवं खुसियालीमा निकै रुचाइएको यो परिकार खाजा तथा खाना दुवैका रूपमा खान सकिन्छ। यसै जानकारी मूलक सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर सांगीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ प्रकाश दूतराज र मेलिना राईको। यो गीत तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमबाट छुट्टिने अनुमति चाहन्छु। मलाई यतिन्जेल प्रविधि कन्ट्रोल रूमबाट साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल छुट्टिन्छु। हवस् त, नमस्कार, शुभ दिन।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सडक विभागले धादिङको गजुरी नजिक गलौदीमा भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम अघि बढाएको छ। त्रिशुली नदीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको खण्ड खुलाउन एक्जाभेटरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सडकको ब्याग कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याग कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। मुलिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेसँगै बडा दशैँका यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक सडक मार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यात्रुवाहक सवारी साधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारी साधनलाई प्राथमिकता दिएको छ। धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेको उहाँले बताउनुभयो। त्रिभुवन राजपथ साँगुरो हुनका साथै घुम्तीहरूमा ठुला सवारी साधनलाई आवतजावत गर्न कठिनाई हुने भएकाले आलो पालो प्रणाली मार्फत सवारी सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्था अनुसार त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारी साधन सञ्चालन गर्न दिएको छ। साना यात्रुवाहक सवारी साधनका लागि भीमफेदी सडक खण्डबाट आवागमनको व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिनुभयो। हेटौँडाको चौकी टोलमा टाटा सुमो तथा विद्युतीय सवारी साधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ। भीमफेदी सडक खण्डमा साना सवारी साधनको दोहोरो आवागमन भइरहेको देउराली तथा जुरीखेत लगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो। यसैबीच आइतबारदेखि सुरु हुने बडा दशैँलाई लक्षित गरी हेटौँडा बस पार्क र चौकी टोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। यात्रुबाट बढी भाडा असुल्ने सवारी साधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। आज आयोजित एक समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमान्दारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्व जस्ता गुण विकास गर्नुपर्ने बताउनुभयो। आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने बताउनुभयो। विद्यार्थीलाई समस्या समाधान, नवीन सोच विकास, प्रविधिको सदुपयोग र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले यसका लागि सरकार, नीति निर्माता र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारवाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. रुस युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाको मियामीमा अमेरिकी युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ. बढ्दो ऊर्जा मूल्य, क्षेत्रीय सुरक्षा चुनौती र युद्धको निरन्तरताले शान्तिपूर्ण समाधान खोज्ने प्रयासलाई थप महत्वपूर्ण बनाएको छ. अमेरिकी विशेष दूत स्टिभ बिटकफका अनुसार बैठकमा बेलायत, फ्रान्स र जर्मनी सम्मिलित समूह E3, युरोपेली आयोग, युक्रेन तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रतिनिधिहरू सहभागी रहेका थिए. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: तपाईँकै जेजे र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
2: कृषक दाजुभाइ तथा दिदीबहिनी आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
3: बिहान 9 बजेदेखि बारीमा काम गर्दा गर्दा गर्दा गर्दा हैरान भएँ। तिर्खनी लाग्यो, भोक पनि लाग्यो। अब यसो चिया खाजा खानु पर्ला भित्र पसेर।
4: आमा के गर्दै हुनुहुन्छ?
3: ओहो, को हो? शान्ति डाक्टर साहब जस्तै लाग्यो त। अनि शान्ति डाक्टर साहब होइन, कताबाट आउनुभयो नानी आज?
4: यसो पल्लो गाउँतिरबाट घुम्दै घुम्दै आएको, आमालाई भेटेर जाऊँ भनेर नि।
3: ओहो, नानीसँग भेट नभएको कति धेरै भइरहेको थियो। म त अत्यास लाग्छ नानी, कहिलेकाहीँ देखिरहने मान्छेलाई देख्न पाइनँ भने आइदिने हुन्थ्यो यसो कहिलेकाहीँ।
4: त्यही भएर म पनि यसो बाटै नबिराइकन आएको नि आमा।
3: हो नि नानी, आउँदै जाँदै गयो भने माया म हुँदो रहेछ, सम्झना नि आउँदो रहेछ। आएन भने त को हो को हो नानी, के गर्नु?
4: के गर्दै हुनुहुन्छ त आमा? अनि थकित देखिनुहुन्छ त।
3: हेर्नु न नानी, हामी किसानीलाई के हुनु र? बिहान 9 बजे खाना खाएर बारीमा पसेको, बारीको काम गर्दा घाँस काट्दा। अब यहीँ गाई बस्तु पालेका छन्, बाख्रा पाठा पालेका छन्, यिनीहरूलाई घाँस दिएन अनि कराउँछ, दुध दिँदैनन्। त्यही त हो नि नानी, हामी किसानीले गर्ने त्यही हो। अनि मलाई त एकदम यो घाममा काम गर्दा गर्दा गरेर थकाइ नि लाग्यो, तिर्खनी लाग्यो, भोक पनि लाग्यो। अब यहाँ भित्र छिरेर चिया सिया खाजा साजा बनाऊ भने नानी आउनु है, यहाँ बस्नु, चिया खाएर जानु। अब
4: भइहाल्छ नि आमा, आमाको हातको मिठो चिया खानु पर्यो अब।
3: हुन्छ नानी, यहाँ अहिले त भैँसी ब्याएको छ, म मिठो दुध हालेको चिया पकाउँछु, खानुपर्छ है नानी।
4: हुन्छ हुन्छ आमा।
3: होइन नानी, त्यो पल्ला घरको हर्केको छोरो हेर्नु न, हिजो अस्तिसम्म त राम्रो देखेकी थिएँ मैले, आज त हतार हतार दौडाएर हस्पिटलतिर लगेको देखेँ नानी। अनि के भएको भन्दा त कुकुरले टोकेर पो हस्पिटल लगेको भन्दै दौडाउँदै थिए। यस्तो जाबो कुकुरले टोक्दा पनि हस्पिटलतिर लानुपर्छ र भन्यो नानी।
4: पर्छ नि आमा, कुकुरबाट पनि मान्छेमा धेरै प्रकारको रोग सर्छ, त्यसमध्ये एउटा रेबिज भन्ने रोग छ, सुन्नु भएको छ?
3: ओहो, नाम चाहिँ कता कता सुने जस्तो लाग्छ नानी।
4: रेबिज भनेको एउटा भाइरसले लाग्ने रोग हो। कस्तो भने, जति पनि स्तनधारी मान्छे पशु वस्तु जति पनि छ तिनीहरूलाई चाहिँ त्यसले संक्रमण गर्छ, त्यो रोग लाग्छ। फेरि कस्तो डरलाग्दो रोग छ भने नि आमा, यो रोग लाइसकेपछि लक्षण देखिसकेपछि नि कुनै पनि पशु वस्तु होस् चाहे मानिस होस् बस्दैन कि। त्यही भएर यो रोग भनेको लाग्नै नदिन पर्यो।
3: हजुर,
4: त्यही भएर अब अहिले त जताततै मान्छेले सुनेको छ नि त यो रोगको बारेमा।
3: हजुर,
4: त्यो भएर पनि ए रेबिज लाग्यो कि भन्ने डरले लिएर जानु भयो होला।
3: मलाई त लाग्दै थियो नानी, एक दुई दिन पछि पनि त लगे हुन्थ्यो नि, बा घरमै निको हुन्थ्यो कि जस्तो लागिरहेको थियो क्या।
4: त्यस्तो हुँदैन नि आमा, यो रोग त एकदमै डरलाग्दो रोग हो, सबै डराउनु पर्छ, किनभने यसको उपचार छैन कि। जस्तै तपाईँको मान्छेलाई अथवा कुनै पशु वस्तुलाई टिबी लाग्ला रे होइन, कुनै एउटा जीवाणुले लायो भने चाहिँ जीवाणु विरुद्धको औषधि हुन्छ, तर एउटा त भाइरस विरुद्धको औषधि नै छैन। तर यो भाइरस पनि फेरि यति डरलाग्दो, यति दर्दनाक भाइरस छ कि आमा, यो लायो र यो भाइरस लायो मान्छेमा अथवा कुनै पशु वस्तुमा लक्षण देखियो भने हामीले बचाउनै सक्दैनौँ, त्यसको मृत्यु त 100% नै हो।
3: ओहो, नानीको कुरा सुन्दा त मलाई साह्रै डर लागेर आयो रोगदेखि त।
4: फेरि आमा के छ भने, नेपालमा कुकुरको टोकाइबाट सबैभन्दा धेरै रेबिज लाग्ने भनेको कुकुरको टोकाइबाट।
3: ओहो, अनि यो कुकुरले बच्चालाई टोक्दा त त्यस्तो भएछ, अनि हाम्रा बाख्रा पाठाहरूलाई पनि त टोक्दा त्यस्तो हुन्छ र नानी?
4: हुन्छ नि आमा, मैले अघि नै भने नि, स्तनधारी जति पनि मान्छे होला पशु वस्तु होला हरेकलाई यो भाइरस लाग्छ, यो भाइरस सर्छ होइन टोकिसकेपछि। तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने आमा, अब हरेक कुकुरले टोक्यो भन्दैमा रेबिज लगाइहाल्ने भन्ने चाहिँ होइन। अब रेबिज भाइरस पनि त्यो कुकुरमा त हुन पर्यो नि त, त्यो कुकुरमा रेबिज भाइरस छ भने पो त्यो भाइरस बल्ल सर्दै जाने हो। तर अनि मान्छे त अब थाहा छैन नि त, त्यो कुकुरमा रेबिज भाइरस छैन भनेर हामीले चेक गरेर त राखेको छैनौ। त्यही भएर कुकुरले टोकिहाल्छ भने ढिला नगरिकन हस्पिटल गएर नजिकको स्वास्थ्य सेवामा गएर खोप लाउनै पर्छ आमा।
3: भनेपछि त यो त यस्तो डरलाग्दो रोग रहेछ नानी। ए, यहाँ गफै गफमा चिया पनि पाकेछ, यहाँ खाजा चाहिँ मकै भटमास फुटेर राखेको छु नानी, ल खाँदै गफ गर्दै गरौँ है हामी।
4: भइहाल्छ नि आमा।
3: अनि आजकल त नानी घर घरमा सबैले कुकुरहरू पालेका हुन्छन्, अब हाम्रै घरमा पनि एउटा कुकुर छ, अनि यसरी पालेका कुकुरले टोक्दा पनि यस्तो हुन्छ नानी, अनि त्यस्तोमा नि खोप लाउनु पर्छ।
4: खोप लाउनु भएको छ कि?
3: खोप त बेला बेलामा त्यो भेटनेरी डाक्टर आउनुहुन्छ, उहाँले लगाइदिनुहुन्छ त्यो सेवा केन्द्रको बाट।
4: ए ए ए, हरेक वर्ष रेबिजको खोप लाउनु भएको छ तपाईँले भने अनुसारले, होइन?
3: हजुर।
4: खोप लाएको कुकुरमा रेबिजको भाइरस हुँदैन, तर कस्तो हुन्छ भने तपाईँको आँखा छलेर त्यो कुकुर होइन समुदायमा भएका अरू कुकुर जसले रेबिज विरुद्धको भ्याक्सिन लाएका छैनन् तिनीहरूसँग सम्पर्कमा आउन सक्छ। र कस्तो छ भने त्यो कुकुरमा पनि अब थाहा छैन नि त, होइन, बाहिर गयो अरूसँग सम्पर्कमा आयो र रेबिज भाइरस त्यसले लिएर आयो र टोको भने त तपाईँलाई त रेबिज लाग्छ, अथवा अरू कुनै जसलाई टोको त्यसलाई त रेबिज लाग्छ, होइन? त्यो हिसाबले जुन कुनै कुकुरले पनि टोको भने तपाईँ नजिकको स्वास्थ्य सेवामा गएर परामर्श लिएर डाक्टरले जे भन्नुहुन्छ त्यही सल्लाह अनुसारले गर्नुपर्छ आमा। त्यही भएर आमा हेर्नुहोस्, होइन, अब कस्तो हुन्छ भने कुकुर सँगसँगै जङ्गली फ्याउराहरू आउँछ, होइन, स्यालहरू आउँछ, हाम्रो त गाउँघरमा त कहिले काहीँ देखिन्छ नि त,
3: होइन,
4: तिनीहरूले टोक्यो भने पनि हामीलाई रेबिज लाग्न सक्छ, हाम्रा पशु वस्तुलाई रेबिज लाग्न सक्छ, होइन? त्यही भएर एकदमै सतर्कता अपनाउनु पर्छ। अब जस्तै कि तपाईँको रेबिज लाएर अस्ति पारी गाउँमा पनि रेबिज लायो अरे एउटा बाख्रालाई, अनि मान्छेले त है मासु काटेर खाएछ नि, हेर्नु कस्तो हुन्छ भने नि आमा। जस्तै कि त्यो मासु राम्रोसँग पकाएर खान्छ भने भाइरस चाहिँ रहन्न त्यो मासुमा, होइन, तर मासुलाई काट्दाखेरि होइन काँचो मासुमा त त्यो भाइरस अब हाम्रो हातमा कतै होइन घाउ साउ भयो भने त हाम्रो हातबाट अथवा हाम्रा चोटपटक लागेका ठाउँबाट त्यो भाइरस गयो भने त हामीलाई त त्यो भाइरसले त मार्छ। त्यही भएर कुनै पनि एउटा पशु वस्तुलाई तपाईँको जनावरलाई तपाईँलाई शङ्का लाग्यो भने तपाईँ नजिकको पशु स्वास्थ्य केन्द्रमा गएर होइन त्यहाँका डाक्टरलाई बोलाएर त्यसलाई चेक जाँच गराएर राम्रोसँग त्यसलाई व्यवस्थापन गर्नुपर्छ, त्यसलाई गाड्ने हो कि होइन जलाउने हो कि त्यसको व्यवस्थापन राम्रो गर्नुपर्छ। अनि कस्तो हुन्छ भने नि आमा, जस्तै कि अब त्यो कुकुरहरूमा पनि विभिन्न प्रकारको लक्षणहरू देखिन्छ, होइन, अब जस्तै कि धेरै जसोमा चाहिँ अलिकति चिरचिराहट खालको लक्षणहरू देखिन्छ, जस्तै कि एकदमै धेरै कराउने होइन मान्छे आफ्नै आफ्नै घरकै मान्छेलाई पनि नचिने जस्तो गर्ने, जे पनि टोक्दै हिँड्ने होइन जता मन लाग्छ त्यतै हिँड्ने, यस्तो खालको लक्षण तपाईँको कुकुरले देखाएको छ भने पनि ए ल है अब यसमा चाहिँ शङ्का गर्नुपर्छ है भनेर तपाईँले त्यसलाई छुट्टै स्थानमा राखेर होइन नजिकको तपाईँको भेट्नरी डाक्टर होला होइन को हुन्छ पशु स्वास्थ्य प्राविधिकहरूलाई बोलाएर त्यसलाई छुट्टै स्थानमा राखेर चेक गराएर मात्र त्यसँग सम्पर्कमा आउनुपर्छ है। र अर्को भनेको कहिले काहीँ कुकुरहरूले खासै त्यस्तो लक्षण पनि नदेखाउने कि नकराउने होइन चुप्प लाएर बस्ने ऱ्याल मात्रै काढिरहने त्यो हुन्छ नि एउटा सोझोपन होइन त्यस्तो खालको पनि देखाउँछन्। अब त्यही भएर कस्तो हुन्छ भने पहिला सुरुमा चाहिँ हामीले एउटा के बुझ्नुपर्छ भने आमा होइन गाउँघरमा हामी कुकुर होइन भनेको त सँगै एकै ठाउँमा बसिरहेछ नि त होइन अब त्यो भन्दैमा ए पक कुकुर तैँले गर्दा त मलाई रेबिज लाग्छ भनेर जता मलाई दूर गर्ने चाहिँ कुरा होइन आमा होइन आफू सचेत हुने कुरा हो कि पशु वस्तुलाई त कसरी थाहा हुन्छ र थाहा हुँदैन नि त। त्यही भएर कुनै पनि एउटा कुकुरले अलि असाधारण लक्षण देखाएको छ भने होइन आफूलाई शङ्का लाग हो यसलाई त रेबिज पो लाग्यो कि भन्ने तपाईँको मनमा चाहिँ आयो त्यस्तो भयो भने त्यसलाई छुट्टै स्थानमा राखेर होइन पशु स्वास्थ्य प्राविधिकहरूको सल्लाह बमोजिम उपचार गर्ने हो कि के गर्ने हो होइन त्यो अनुसारले गर्नु पर्यो आमा। तर कुकुर देख्ने बित्तिकै यहाँ त कस्तो छ भने एकदमै हान्ने होइन धपाउने त्यस्तो चाहिँ गर्नु भएन। यो ठाउँ भनेको त हाम्रो मात्र होइन नि त, पशु वस्तु पनि बस्न पाउनु पर्यो कुकुर पनि बस्न पाउनु पर्यो। अनि कस्तो हुन्छ भने सकिन्छ भने तपाईँको गाउँ टोलमा छाडा कुकुरहरू छन् भने नगरपालिकाले सुई फ्रीमा होइन खोपहरू चाहिँ उपलब्ध गराएको छ, गएर नगरपालिकामा गएर सरसल्लाह लिने होइन कस्तो हुन्छ भने आफ्नो पनि केही सहयोगबाट त्यो कुकुरहरूको व्यवस्थापन गर्न सकिन्छ भने त्यतापट्टि लाग्ने आफू पनि बच्ने कुकुरलाई पनि बचाउने होइन सबैभन्दा मुख्य त्यही भएर यो रोग भनेको बच होइन लाए पनि उपचार छैन त्यही भएर सुरुमै बच भन्ने चाहिँ यो रोग भनेकै त्यस्तो हो कि आमा। अब अरू रोग जस्तो चाहिँ होइन यो डराउन चाहिँ धेरै डराउनु पर्छ यो रोगमा है।
3: यसलाई चाहिँ यो फैलिन नदिन त्यस्तै अघि हजुरले भने जस्तै त्यो कुकुरहरूलाई चाहिँ बेला बेलामा सुई लगाइदिने अनि त्यस्तो अरू पनि के कामहरू गर्न सकिन्छ होला है नानी।
4: अब अनि कस्तो हुन्छ भने पशु वस्तुलाई पनि अब हामीले त मान्छे पशु वस्तु मैले भनिरहे नि त होइन मान्छेलाई पनि लाग्छ पशु वस्तुलाई पनि लाग्छ धेरै मान्छेलाई फेरि पशु वस्तुलाई रेबिज लाग्छ र भन्ने कुरामा थाहा छैन कि धेरैलाई होइन त्यही भएर अब जस्तै तपाईँलाई मैले भने नि त यी कुराहरू होइन यी कुराहरू पनि तपाईँले आफ्नो साथीलाई सङ्गिनीलाई गएर सुनाउनु भयो भने उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ होइन त्यही भएर जस्तै कि पशु वस्तुलाई पनि लक्षण देखायो होइन एकदमै सिङहरू ठोक्ने भित्तामा ठोक्ने कराउने उठबस गर्ने होइन एकदमै चिरचिराहट जस्तो कस्तो खालको त्यस्तो स्वभाव देखाइरहेछ भने अलिकति यो रेबिज पनि हुन सक्छ है. पशु वस्तुलाई अरू रोग पनि लाग्छ, धेरै रोग लाग्छ, सँगसँगै पशु वस्तुलाई रेबिज पनि लाग्छ है भन्ने कुरा चाहिँ हामीले यसो जान्न पर्छ कि आमा.
3: यस्तो जानेको सुनेका नयाँ नयाँ कुराहरू त हाम्रो त यहाँ आमा समूह छ के नानी गाउँमा. अनि त्यो आमा समूहको मिटिङ बस्छ शनिबार बिहान महिनामा एकचोटि. त्यो समूहमा सबै भन्छु नि नानी, यो त यस्तो घातक रोग रहेछ नानी, यसले त हामी पशु मानव सबैलाई असर गर्ने रहेछ, यो त सबैले जान्नुपर्ने कुरा रहेछ नि नानी.
4: हो नि आमा, फेरि कस्तो भने कुकुरसँग धेरै सम्पर्कमा आउने भनेको बच्चा बच्ची
3: हो
4: होइन. अनि बच्चा बच्चीलाई फेरि यदि कुकुरले टोक्यो भने पनि ला मैले गएर घरमा भन्यो भने मेरो बाआमाले त मलाई कराउँछ नै भन्ने खालको डर भएको भएर नभन्ने. टोक्ने बित्तिकै यदि बाबुआमालाई भनेर होइन हस्पिटल गएको भए, समयमै उपचार पाएको भए केही हुन्थ्यो नि त होइन. तर बच्चा बच्ची नै डराएर बाबुआमालाई नभनेको बेलामा कस्तो हुन्छ भने बचाउन सकिँदैन कि आमा. त्यही भएर सकिन्छ भने बच्चा बच्चीसम्म धेरै बच्चा बच्चीहरूमा चाहिँ एकदमै फैलाउन जरुरी छ.
3: यो त स्कुलमा पनि भन्न जरुरी रहेछ, घरमा पनि बा आमालाई भन्यो भने चाहिँ बा आमाले बच्चा बच्चीलाई भन्न नै जरुरी रहेछ होइन नानी.
4: ओ आमा एकदमै.
3: अनि नानी यो रेबिज भन्ने त यस्तो घातक रोग रहेछ, यो रोग लाग्नुभन्दा अगाडि के हामीले सावधानी अप्नायो भने पनि यो रोग लाग्न नदिन सकिन्छ र नानी?
4: अब कस्तो भने यो रोग त्यही हजुरले भनेको एकदमै राम्रो प्रश्न सोध्नुभयो. रोग लागिसकेपछि त बचाउनै सकिँदैन आमा होइन. रोग लागेर लक्षण देखाउँछ भने बचाउन सकिँदैन. तर कुनै पनि एउटा कुकुरले टोक्यो होइन, खास कस्तो भने आमा एउटा कुकुरमै रेबिज भाइरस छ भने त्यो रेबिज भाइरस सरेर जाने हो के अरे. तर त्यो कुकुरमै रेबिज भाइरस छ वा छैन त हामीले यकिन गर्न सक्दैनौ. त्यही भएर कुनै पनि एउटा कुकुर ले टोक्यो भने सुरमा चाहिँ एकदमै बगिरहेको पानीमा साबुन पानीले पखाल्ने र जति सको छिटो हस्पिटलै जाने हो आमा होइन. हस्पिटलमा गएर खोप लाउने हो आमा होइन. त्यही भएर सबैभन्दा पहिला त कुकुरमै रेबिज नआओस् न भन्ने हो नि त हामीले त. त्यही भएर मान्छेमा नआओस् भनेर रोक्न भन्दा पनि पहिला त मुख्य स्रोत रोक्न पर्यो आमा. स्रोत भनेको त कुकुरले बोकेर हिँड्दो रहेछ भाइरस त होइन. त्यही भएर कुकुरमा कसरी नआओस् त भनेर हामी सबै जुट्न पर्छ आमा होइन. कसरी हुन्छ कुकुरको संख्या नबढाम होइन, घरमा पनि व्यवस्थित तरिकाले पालम. र कस्तो हुन्छ भने यदि सबै समुदायमा पनि बाहिर छाडा तरिकाले पालिएका कुकुर छन् भने पनि नियमित खोप लगाऊ होइन, तिनीहरूको बन्ध्याकरण गरौं, तिनीहरूको जनसङ्ख्या घटाउ आमा होइन. कसरी हुन्छ यिनीहरूलाई व्यवस्थापन गरेर यो रोगको जोखिमबाट चाहिँ हामी बस्न सक्छौँ आमा. तर यदि हामीले पनि वास्ता गरेनौँ के हो त मलाई टोक्या होइन के अरे त्यसलाई टोक्या हो के अरे भन्ने खालको हामीले त्यस्तो सोच राखेर हिँड्यौँ भने नि आमा यो कुनै न कुनै समय त हामीलाई पनि टोक्ला अरे
3: होइन.
4: अब समयमा उपचार पाइएन भने मृत्यु हुन्छ भनेकै छु मैले होइन, हुन्छ नै आमामा होइन. त्यही भएर स्रोत जुन हाम्रो कुकुर भनिरहेछौँ कुकुरबाट सर्छ, किनभने 90% भन्दा बढी नेपालमा कुकुरबाटै सरेको छ क्या आमा रेबिज होइन.
3: भनेपछि त कुकुरलाई चाहिँ अलिकति व्यवस्थित तरिकाले पाल्नु पर्यो, समय समयमा यो रेबिज विरुद्धका खोपहरू पनि दिनुपर्ने रहेछ होइन नानी.
4: हो आमा. अनि यदि टोकिहाल्छ भने जति सक्दो छिटो नजिकको स्वास्थ्य केन्द्रमा जान पर्यो आमा होइन.
3: अनि मान्छेलाई टोक्यो भने त हतार हतार गरेर लाने, पशु वस्तुहरूलाई टोक्यो भने पनि त्यस्तै गर्ने नानी?
4: हो आमा, एकदमै पशु वस्तुलाई टोकिहाल्छ भने पनि तपाईँले नजिकको पशु सेवा केन्द्रमा गएर त्यहाँको प्राविधिकहरूसँग गएर भन्न पर्यो होइन. तर यदि अब जस्तै कि पशु वस्तुले त मलाई टोकेर भन्दैन, हामीले टोकेर पनि केही दिनपछि देख्छौँ होइन. त्यतिखेर उसले लक्षण देखाएपछि जब उसले खाना खान्न होइन, जब उसले दुध दिन्न अथवा

0: केही घाउहरू भयो भने घाउको माध्यमबाट सर्छ होइन. कस्तो हुन्छ भने नि आमा, यो भाइरस भनेको चाहिँ तपाईँको यो कुकुरको र्यालबाट सर्छ भन्छ कि. किन त्यस्तो हुन्छ त भन्दाखेरि, यसले असर गर्ने भनेको तपाईँको स्नायु प्रणालीमा हो आमा, होइन. स्नायु प्रणाली हुँदै त्यो तपाईँको र्यालमा आएर चाहिँ भाइरस धेरै पाइन्छ कि र्यालमा चाहिँ. त्यही भएर यदि तपाईँलाई कुकुरले टोक्या छ होइन, त्यहाँ एकदमै ठुलो घाउ भएको छ भने पहिला सुरुमा तपाईँले साबुन पानीले बगिरहेको पानीमा धुनी होइन, 15-20 मिनट धोइसकेपछि नजिकको स्वास्थ्य केन्द्रमा गएर खोप लगाइहाल्ने, त्यो चाहिँ गर्नुपर्छ आमा. अब कहिले काहीँ कस्तो हुन्छ भने चिथरेको हो कि चिथर्दैमा त्यही के हुन्छ र भन्ने हाम्रो सोच पनि हुन्छ कि आमा. तर कस्तो हुन्छ भने नि आमा, ल चिथर हो त्यसले, तर त्यसले चाटो चिथर्दा पनि त्यसको नङ्ग्रा त्यसले मुखमा लिएर गएको हुन सक्छ, त्यो ऱ्याल त त्यसको त्यो नङ्ग्रामा नि हुन सक्छ नि त होइन. त्यही भएर कुनै पनि कुकुर बिरालोले टोक्या छ होइन, चिथर्या छ भने रेबिज विरुद्धको खोप अनिवार्य लाउनु पर्छ आमा. किनभने यो रोगबाट हामी बच्न सक्दैन रोग लागिसकेको अवस्थामा. त्यही भएर रोग लाग्नै नदिने उपाय अप्नाउने हो आमा. रोग लागिसकेपछि म त उपचार खोज्न जान्छु भने उपचार छैन
1: भनेपछि हामीले यो रोग विरुद्ध हेल्थ चेक्राइ चाहिँ गर्नु हुने रहेन
0: छैन नि आमा.
1: मान्छेहरू त कुरै नबुझी मनै अघि त्यसो भन्दै थिए, त्यो बच्चालाई किन दौडाएर लगे होला भनेर. हामी त यो रोग लाग्न नदिन त धेरै सचेत हुन जरुरी रहेछ. म त यो कुरा पर्सिसम्मको मिटिङमा नभने छोड्दिन नानी, बरु त्यो स्वास्थ्य चौकीतिर त्यो भेटनेरी अस्पतालतिर पनि गएर हाम्रो समूहमा आएर टोलमा आएर हाम्रो गाउँमा आएर यो रेबिज रोग चाहिँ यस्तो हो, यसलाई चाहिँ नियन्त्रण गर्नलाई योबाट बच्नलाई हामीले चाहिँ यस्ता यस्ता उपायहरू गर्नुपर्छ भनेर त्यहाँको भेटनेरी डाक्टरहरूसँग पनि सरसल्लाह गरेर एउटा अभियानै चलाउनु पर्यो नानी यो गाउँमा.
0: एकदमै आमा, सबैले जान्न पर्छ, सबैले बुझ्न पर्छ, किनभने सबै सचेत हुनुपर्छ कि आमा यो रोगको बारेमा.
1: यस्तो
0: उपाय छैन,
1: डर लाग्दो भयानक रोग रहेछ, यसको विरुद्ध त हामी सबैजना एकजुट हुनु पर्यो नि. यो तेरो यो मेरो भनेर भएन, होइन नानी.
0: हो आमा एकदमै.
1: ल नानी, अब मेरो पनि यहाँ गाई बस्तुलाई घाँस दिने बेला भयो, नानीलाई पनि हतार भयो होला.
0: हो आमा, अब जान्छु कति बेर बस्नु र है, फेरि अर्को गाउँमा पनि यसो त्यहाँ पनि एउटा दाइलाई भेटेर जाऊँ भन्ने छ.
1: ए खाजा पनि यस्तै भयो नानी, गाउँ घरमा यही मकै भटमास चिया मात्रै हुन्छ. ल ल नानी, अब यता आउँदाखेरि चाहिँ निस्किँदै गर्नु है, यो आमालाई भेटेर जानु नि सधैँभरि.
0: भेटिहाल्छु नि आमा, त्यो त भन्नै पर्दैन.
1: ल ल, म पनि घाँस लगाउन गएँ. राम्रोसँग जानु है नानी.
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै. कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ. नमस्ते.

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: प्रस्तुत छ नाटक समय चक्र। वर्ष 30 का अति नै सोझा व्यक्ति अभिषेक।
1: अहिले त यहाँ एउटा रित्तो स्मरण बाहेक केही छैन, तर कुनै समय यहाँ मेरो जिन्दगी थियो यार।
0: अभिषेकको भूमिकामा प्रदीप खनाल। अभिषेकको अति नै मिल्ने साथी वर्ष 28 का अविनाश।
2: अभिषेक, कुन आदि आएको छ तिम्रो जीवनमा त्यस्तो जसको कारण आज म तिमीलाई यो गम्भीर मुद्रामा पाउँदैछु?
0: यी पात्र हुन् पूर्ण थापा, अभिषेक की श्रीमती अलका, वर्ष 25 की, अति नै आधुनिक विचार की।
3: के हैसियत सम्झेका छौ आफ्नो? तिमी यत्रो बंगालामा कसका कारणले बस्न आएका छौ? त्यो कुरा सम्झेका छौ?
0: अलकाको भूमिकामा शोभा बस्नेत। यस नाटकका लेखक दीपक समीर आचार्य। नाटक समय चक्र।
2: अभिषेक?
4: हाँ? अविनाश, तिमी?
2: हो म। तिमी यति राति एक्लै कता हिँडेको? त्यसमाथि भिज्दै आऊ, मेरो छातामा ओत लाग्यो।
4: यस बेला दिनको एकपटक यो बाटोमा नहिँडेसम्म मलाई चित्तै बुझ्दैन यार।
2: किन र? के छ यहाँ त्यस्तो?
4: अहिले त यहाँ एउटा रित्तो स्मरण बाहेक केही छैन, तर कुनै समय यहाँ मेरो जिन्दगी थियो यार। मेरो सपना विपना सबै थियो यो बाटोमा।
2: के भन्दैछ तिमी अभिषेक यस्तो रहस्यमय तरिकाले?
4: के भनौ अविनाश, आजभोलि म शब्दसँग नै तर्सिन थालिसकेँ। छोड यी कुरा, बरु भन तिमी आज यति राति किन हिँड्दैछौ यहाँ?
2: ए, एउटा साथीको बिहेको पार्टी थियो, त्यहीँ गएर आएको।
4: त्यसो भए आज तिमीले पिएका छौ, होइन त?
2: बिल्कुल होइन। के पार्टीमा जाँदैमा पिउनु पर्छ र?
4: पर्दैन, तर सहरका पार्टीहरूमा जाने अधिकांशले पिउने गर्छन्।
2: हो, तर म पिउँदिनँ, किनकि आफ्नो अगाडि रक्सीको गिलास देख्ने बित्तिकै म मेरी आमालाई सम्झिन्छु, जसको एउटै चाहना थियो आफ्नो मृत्युपछि पनि मेरो छोरा अविनाशले कहिले नपियोस्। तिमी नै भन न यार, म त्यो मायालाई कसरी कुल्चन सक्छु?
4: कुल्चनु पनि हुँदैन, तर प्लिज अविनाश, अरू सबै कुरा गर, तर मेरो अगाडि माया र प्रेमको कुरा नगर। ती शब्दहरूसँग मेरो गहिरो शत्रुता छ, तिनलाई सम्झेर म फेरि मेरो अमूल्य आँसुलाई शहीद बनाउन चाहन्न।
2: अभिषेक, कुन आदि आएको छ तिम्रो जीवनमा त्यस्तो जसको कारण आज म तिमीलाई यो गम्भीर मुद्रामा पाउँदैछु?
4: भइगयो अविनाश, नसुन मेरो आधीको कथा।
2: अभिषेक, के मलाई तिम्रो पीडामा सहभागी हुने मौका दिँदैनौ? म त्यति टाढाको मान्छे हुँ र तिम्रो? भाग्यको लहरले केही समय टाढा हुनु परे पनि म तिम्रो सबैभन्दा मिल्ने साथी, त्यसैले म तिमीलाई विशेष अनुरोध गर्छु, तिमीले भन्नै पर्छ, मसँग भन्नै पर्छ अभिषेक।
4: तर अविनाश।
2: अभिषेक, तिमीले मलाई भन्नै पर्छ।
4: जिद्दी नै गर्छौ भने ठिकै छ, म मेलैसँग भन्छु सबै कहानी।
2: यसो गरौँ, हामी गफ गर्दै जाउँ, आज मेरै डेरामा जाउँ। तर के गर्ने, हेर न, भिज्ने भयो यो सिमसिमे पानीमा।
4: ओके, नो प्रब्लम। आजभन्दा एक वर्ष अगाडिको कुरा हो, म ठिक यसै बेला अर्थात् राति 9 बजेतिर यही बाटोमा एक्लै हिँडिरहेको थिएँ। यसै गरी सिमसिमे पानी परिरहेको थियो। म आफ्नो डेडालाई लक्ष्य बनाएर एक सुरमा जाँदै थिएँ। एक्कासी मैले सडकको किनारमा एउटी युवती लडिरहेको देखेँ। स्वाभाविक रूपमा मेरो ध्यान त्यता आकर्षित भयो। नजिकै पुगेर हेरेँ, एउटी अत्यन्त सुन्दरी यौवना रगताम्य भएर लडेकी रहेछन्।
2: अनि तिमीले के गर्यौ त?
4: अनि मैले उनलाई बोलाए। को तिमी यहाँ यस्तो हालतमा?
5: प्लिज मलाई बचाउनुहोस्।
4: तिमी हौ चाहिँ को हो? कसरी भयो यस्तो हालत?
5: मेरो नाम अलका हो। म सबै कुरा त पनि पछाडि भन्छु, प्लिज अहिले चाहिँ मलाई पहिला अस्पताल पुर्याउनुहोस् प्लिज।
4: ल ल ठिक छ, एकैछिन है त, म यो मोटर रोक्छु है। एक्सक्युज मी, हेलो हेलो, लिफ्ट प्लिज, हेलो। किन रोक्थ्यो स्वार्थीहरू? अर्को आयो, हेलो एक्सक्युज मी, हेलो गुरुजी। यसले पनि रोकेन, हे भगवान्, बोकेर लैजाउँ भने पनि अस्पताल त्यति टाढा छ, बोलाउँ भने कसलाई बोलाउने यो सुनसान सडकमा, छोडेर जाउँ भने मानवताले दिँदैन, कस्तो आपत आयो। अर्को आयो, यसलाई पनि ट्राई गर्छु। हेलो हेलो हेलो प्लिज दाई, दाई हेलो लिफ्ट प्लिज, बिरामी बिरामी हेलो। यसले पनि रोकेन, कति स्वार्थी छन् यहाँका मान्छेहरू, सबै धनको मातले पुरिएका, बोकेरै भए पनि लैजान्छु। अर्को गाडी आउँदैछ, लास्ट ट्राई गरौँ है, तै पनि रोकिहाल्छ। एक्सक्युज मी, हेलो हेलो लिफ्ट प्लिज, हेलो।
6: कहाँ पुग्ने भाइ?
4: अस्पताल दाई, हेर्नुहोस् न दाई, यी नानी यहाँ यस्तो हालतमा परेकी रहेछन्, अस्पताल लगिदिनु पर्यो।
6: के एक्सिडेन्ट भएको हो?
4: सायद। प्लिज दाई छिट्टै लैजाउ न।
6: ओके ल्याउ छिट्टै, म पनि आउनुपर्छ कि। त्यसपछि के भयो अभिषेक?
1: त्यसपछि 3 दिन अस्पताल राखेर उनलाई घर लगियो। उनको त्यो भव्य बङ्गालामा मेरो आउने जाने क्रम बढ्न थाल्यो। घरकी एक्ली छोरी अल्काको ज्यान बचाएको गुणले उनका आमा बुवाले पनि मलाई साह्रै माया गर्न थाल्नुभयो। नजिकिने क्रम बढ्दै गएपछि म कहिलेकाहीँ उतै पनि बस्न थालेँ।
6: ए, भनेपछि सम्बन्ध त निकै गहिरो भएछ।
1: हो अविनाश, सम्बन्ध हुनुपर्ने भन्दा धेरै गहिरो भएछ। अल्का र म एक अर्कालाई प्रेम गर्न थालेछौँ। हाम्रो प्रेम बिस्तारै घरबाट सार्वजनिक पार्क र रेस्टुरेन्टमा पनि फैलिँदै गयो। उनको त्यो बङ्गला गाडी मेरो लागि सबै खुल्ला थिए।
6: अनि अभिषेक, तिमीहरूको प्रेमको बारेमा उनका बुबाआमाको प्रतिक्रिया चाहिँ कस्तो थियो?
1: उनीहरू स्वाभाविक रूपमा खुसी थिए अविनाश, अघोषित रूपमा मलाई उनीहरूले ज्वाइँ मानिसकेका थिए। अल्काको त के कुरा गर्ने, यसरी डुब्ने गर्थिन् प्रेमको सागरमा।
7: अभि, बरु पृथ्वीको गतिको यो दिशा बदलिएला, हावाको बहाव रोकिएला, तर तिमी प्रतिको मेरो प्रेममा कुनै कमी र परिवर्तन आउने छैन। अभि,
1: हामी यसै गरी अघि बढिरह्यौँ। जति पछि भयो उति हाम्रो मायाको बस्तीमा घरहरू थपिन लागे, आत्मीयताको बगैँचामा झन् सुन्दर सुन्दर फुलहरू फुल्न लागे। प्रेम प्रसङ्ग सुरु भएको 6 महिनामै हामी विवाह बन्धनमा बाँधियौँ।
6: त्यसपछि सायद तिमी घर जाइ भयो?
1: हो, ठिक भन्यौ अविनाश, म पूर्ण रूपमा उतै बस्न थालेँ। स्वाभाविकै रूपमा जीवनसाथीसँग बिताउने सुरु सुरुका दिनहरू आनन्द र मनोरञ्जनले भरिपूर्ण हुन्छन्। मेरा पनि त्यस्तै थिए दिनहरू। विवाह भएको 6 महिनापछि अल्काको बुवाको जागिर वीरगञ्ज सरुवा भयो, अनि बुवा आमा उता गएपछि त्यो बङ्गालामा अल्का र म मात्र भयौँ।
6: तर अभिषेक, तिमीले त्यो बिचमा आफ्नो घर परिवारलाई सम्झेनौ?
1: सम्झेँ, तर महत्त्व दिइनँ।
6: किन?
1: किनकि म धन र श्रीमतीको अभिमानले अन्धो भएको थिएँ। कर्तव्य र दायित्व मेरा लागि व्यवस्थाका वस्तु जस्ता थिए। तर अविनाश, त्यसपछि हाम्रो बिचमा एउटा कलहको सुरुवात भयो। उनी युरोपेली जीवनशैलीप्रति लालायित हुन थालिन्। उनका केही पुराना साथीहरूले विदेशको अय्यासी जीवनको बारेमा देखाएका सपनाहरूको भ्रममा परेर मलाई विदेश जान आग्रह गर्न थालिन्। तर म भने यहीँ खुसी थिएँ, सब थोक यहीँ थियो मलाई, समाज इज्जत पैसा सब थोक थियो। किन जाने भन्ने सोचमा थिएँ म। विदेश कुनै स्वर्ग होइन, सबै जानेहरूले उन्नति नै गर्छन् भन्ने निश्चित पनि छैन। त्यसैले त्यो सोच नराखौँ भनेर सम्झाउन थालेँ, तर उनी मान्दिन थिइन्। यही कारणहरूको बीचमा मनमुटाव बढ्दै गयो। उनले केही वचनबाण पनि म प्रति प्रहार गर्न थालिन्। अपमानको तीर लागेर म मर्माहत हुन थालेँ र घर पनि ढिलो ढिलो जान थालेँ। भित्रभित्रै थाहा पाएँ उनी एकजना केटासँग विदेश जाने योजना बनाउन थालिछन्। एक दिनको कुरा हो, पानी परेको चिसो रात, म 10 बजेतिर भिज्दै भिज्दै घर पुगेँ।

0: को त्यो यस बेला भिरालो जस्तो चाल मारेर बाहिर जाने?
1: मेरो आफन्त।
0: तिम्रा आफन्त त म सबै चिन्छु, तर यो कुन नयाँ आफन्त आयो फेरि? फेरि आफन्तै भए यस बेला किन आउनु पर्थ्यो? त्यसमाथि पनि चाल मारेर किन जानु पर्थ्यो?
1: किन चाहियो तिमीलाई सबै कुरा? चुप लागेर बस न, भइहाल्यो नि।
0: किन चुप लागेर बस्ने? म किन चुप लागेर बस्ने? तिमीले जे गरे पनि म चुप लाग्नु पर्ने?
1: हो त, के गर्छौ चुप नलागेर? पिट्छौ? के हैसियत सम्झेका छौ आफ्नो? तिमी यत्रो बङ्गालामा कसका कारणले बस्न आएका छौ त्यो कुरा सम्झेका छौ?
0: सेट अप, के भन्न खोजेको तिमीले? के म माग्ने हो?
1: हो, तिमी विकसित माग्ने हो। विकसित माग्ने भन्दा कुनै फरक पर्दैन तिमीलाई।
0: चुप!
1: तिमीले मलाई थप्पड हानेको? निस्क तिमी, निस्क तिमी मेरो घरबाट। एकछिन पनि नबस तिमी मेरो अगाडि। गेट आउट।
0: बस्दिन, बस्नु पनि छैन मलाई यहाँ। तिमी जस्तै चरित्रहीन आइमाईलाई श्रीमती भनेर मलाई यहाँ बस्नु पनि छैन।
1: जाऊ, तिमी कहिहाल कहिले पनि फर्कनु पर्दैन तिमीले। तिमी जस्ता भिखारीसँग जीवन बिताउन सक्दिन म। एक पल पनि जीवन बिताउन सक्दिन म।
2: यसरी म त्यो घरबाट निकालिएँ अविनाश। म सडकमा आएँ त्यसपछि। खाने बस्ने कुनै ठेगान भएन मेरो। घर परिवार सम्झेर धेरै रोएँ त्यस बेला, तर फर्केर जाने साहस आएन। आजसम्म पनि त्यही स्मरण र पीडा मेरा अभिन्न अङ्ग बनेका छन्। सायद अहिले त उनी त्यही उनको सपनासँग विदेश गइसकिन् होला। खोजेको छैन मैले उनलाई। यो त्यही सडक र त्यही समय हो अविनाश, जहाँ मैले पहिलो पटक अल्कालाई घाइते अवस्थामा भेटेको थिएँ।
3: त्यसैले यो समयमा तिमी यहाँ आउने गर्छौ अभिषेक?
2: हो
3: अभिषेक, सुन त, कोही आपतमा परे जस्तो छ।
0: हो यार, जाउँ जाउँ।
3: हिँड।
1: मलाई बचाउनुहोस् प्लिज, मलाई बचाउनुहोस्। आया,
3: को हो तपाईँ अनि यहाँ यस्तो हालतमा?
0: अल्का,
1: अवि
3: के अल्का वहाँ नै हो?
0: हो अवि, यिनै हुन अल्का।
1: अवि, मलाई माफ गर, मैले तिमीलाई धेरै अपमान र दुःख दिए।
3: माफी र अपमानका कुरा पछि गरौँला भाउजू, बरु यो चाहिँ भन्नुहोस् कि तपाईँको यो दुर्दशा यहाँ यसरी कसरी भयो?
1: आया, मैले जसको आश्वासन र देखावटी मायाको आडमा मलाई त्यस्तो माया गर्ने देवता जस्तो अभिलाई घरबाट निकाल्ने त्यही मान्छेले आज मेरो यो हालत गरायो। मेरो सबै सम्पत्ति आफ्नो बनायो। विदेशी अयसी जीवनको लालच देखाएर मेरो मन भड्कायो। न विदेश जान पाएँ, न अभिलाई पाएँ। आज म त पश्चातापको आगोमा चलिरहेको छु। अवि, तपाईँलाई जीवनमा पहिलो पटक जहाँ भेटेकी थिएँ त्यही भेटेँ आज। अब मलाई म मरे पनि कुनै दुःख छैन अवि, प्लिज मलाई माफ गरिदेऊ।
0: प्लिज अल्का, त्यस्तो कुरा नगर। हेर, लहै लहैमा लागेर केही समय बरालिए पनि तिमी मेरो जीवनसाथी हौ। हेर, विगतका सबै तिता कुरा बिर्सेर हामी नयाँ जिन्दगी सुरु गरौँ अब।
1: अवि, के तिमीले मलाई माफ देऊ?
0: हो अल्का।
1: अवि,
0: हो,
1: तिमी भगवान बनौ मेरा लागि। अवि,
0: आऊ आऊ अल्का, अस्पताल जाऊ।
1: भर्खरै सुन्नुभयो नाटक समय चक्र। लेखक हुनुहुन्थ्यो दीपक समीर आचार्य। पात्रहरू पूर्ण थापा, शोभा बस्नेत, प्रदीप खनाल र टीका अधिकारी। ध्वनि सम्पादन तथा रेकर्डिस्ट प्रदीप खनाल। सहायक निर्देशन रीता तिमल सिन्हा। निर्देशन लोकमणि सापकोटा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 91.3 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 91.3 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुनाउनेछौ भने 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 संगीतमाला कार्यक्रम सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बाल गीत सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौ स्वदेश गान, द्वारिकालाल जोशीको स्वरमा रहेको छ। दामोदर घिमिरेको रचना, द्वारिकालाल जोशीको संगीतमा।

भर्खरै सुन्नुभयो सपना श्री र जमुना शर्माको स्वरमा रहेको गीत, शिव रेगिनको रचना समीर हमालको संगीतमा रहेको थियो, चलचित्र पाहुनाबाट लिएका थियौं। त्योभन्दा अगाडि सुन्नुभयो सुपरस्टार चलचित्रको गीत सचिन सिंहको संगीतमा, दयाराम दाहालको रचना उदित नारायण र साथीहरूको स्वरमा रहेको थियो। चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ राज सिग्देलको स्वरमा रहेको छ गीत, गोविन्द प्रसाद उपाध्यायको रचना, अर्जुन पोखरेलको संगीतमा रहेको छ चलचित्र हो कैफियत।

भर्खरै सुनायौं चलचित्र दिव्यानीको गीत लक्ष्मण शेषको संगीतमा डाक्टर कृष्ण हरि बरालको रचना दीपक लिम्बू र अञ्जु पन्तको स्वरमा। अब सुनाउँछौ चलचित्र प्रेम पुजाराको गीत रहेको छ। प्रेम पूजाको यो गीत रहेको छ अनिल शाहीको संगीतमा रहेको गीतमा नवीन श्रेष्ठको रचना रहेको छ कविता कृष्णमूर्तिको स्वरमा।

भर्खरै सुन्नुभयो चलचित्र दिव्यानीको गीत दीपक लिम्बू र अञ्जु पन्तको सुरमा डाक्टर किशनहरी बरालको रचना लक्ष्मण श्रेष्ठको संगीतमा योभन्दा अगाडि यहाँलाई सुनायौं पृथ्वी चलचित्रको गीत रहेको थियो शक्ति बल्लभको संगीतमा राजेन्द्र पौडेलको रचना साधना सरगमको सुरमा रहेको गीत थियो। चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ कविता कृष्णमूर्तिको सुरमा रहेको गीत नवीन श्रेष्ठको रचना अनिल शाहीको संगीतमा रहेको छ चलचित्र हो प्रेम पूजा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट ठिक 3 बजे हरेक 3 बजेको समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि केही सूचना सन्देश सुन्नुहुनेछ भने चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। स्वरूप राज आचार्यको स्वरमा लय सङ्ग्रौलाको रचना चेतन सापकोटाको सङ्गीतमा रहेको छ। चलचित्र कल्पवृक्षबाट लिएका छौँ यो गीतलाई।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भुटेकोशी बाढी पछिको पुननिर्माणको लागि अस्ट्रेलिया सरकारले थप 1,50,00,000 अस्ट्रेलियन डलर सहयोग गर्ने। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित। मानसिक स्वास्थ्य सेवालाई विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। चाडपर्वमा घर जाने यात्रु लक्षित काठमाडौँको बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू। र ऊर्जा आपूर्तिको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच छलफल। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणको क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणको लागि थप 15 मिलियन अस्ट्रेलियन डलर्स अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढी विपद प्रतिकारको लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणको उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको 31 सम्मेलन कोप 31 को लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेण्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नुभएको हो। भ्रमणको क्रममा मन्त्री खनालले यही अक्टोबर 6 फिजीको नाडीमा आयोजित प्रिकोप लिडर्स प्लेनरीलाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनको कारण समान प्रकृतिका जोखिमको सामना गरिरहेको बताउनु भएको थियो। सम्बोधनको क्रममा मन्त्री खनालले नेपालको भुटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई हिमाली सुनामीको संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपाल जस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनु परेको बताउनुभयो। कोप 31 को लागि नेपालका 4 प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य प्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीको विकासमा जोड़ दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेशको अवसरमा आज आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। 6,584 मतका साथ उहाँ विजयी हुनुभएको हो। निर्वाचन संयोजक प्रेम बहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। निर्वाचनमा 7,013 जनाले मतदान गरेका थिए। राष्ट्रिय मानवाधिकार आयोगले संविधान तथा कानूनले प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चित गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरकारवालासँग आग्रह गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय तथा विभेद रहित बनाउन आग्रह गरेको हो। आयोगले सबै स्थानीय तहमा स्थानीय मनोसामाजिक परामर्श एवं विमर्श प्रदान गर्ने जनशक्ति व्यवस्था गर्न र प्रभावितको गोपनीयता, आत्मसम्मान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ। काठमाडौँको गङ्गबो स्थित नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको हो। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो। बैतडीको पाटन नगरपालिका वडा नम्बर 6 रहेको नयाँ बस पार्कको निर्माण शुरू भएको एक दशक भन्दा बढी बितिसक्दा समेत सञ्चालनमा आउन नसकेपछि बनेका संरचनाहरू समेत बिग्रन थालेका छन्। आर्थिक वर्ष 2071-72 निर्माण शुरू भए पनि अहिलेसम्म निर्माण सम्पन्न भई सञ्चालन हुन नसक्दा बनेका संरचनाहरू प्रयोगविहीन अवस्थामा पुगेका छन्। बैतडीबाट गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीको पाटन स्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै एक दशक भन्दा बढी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि सञ्चालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
2: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेको छ हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम चाहिँ हामीले बजेट विनियोजन गरेका छौँ र त्यो थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरुन्तै यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको हो।
1: पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष राजेन्द्र विष्ट।
3: साउनको 12 भन्नुभयो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ अहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन बाँकी छ।
1: बस पार्क सञ्चालन नहुँदा जमिन भत्किएको, ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ्न थालेको छ। बस पार्क सञ्चालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीय वासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खेमराज लोहार।
4: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेसेन्जरहरू हुन्छन् होइन, पेसेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रो पनि चल्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
1: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: रिपोर्ट पछि बाँकी समाचार। बाढ़ी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डका संरचना, पक्की सड़क तथा पुल निर्माणको लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिको लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामको लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसी शहर चामे सड़कका 35 भन्दा बढी स्थानमा क्षति पुर्याएको छ। मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवत जावत गर्ने सवारी साधनको चाप बढेसँगै दशैंको यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक सड़क मार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यात्रुवाहक सवारी साधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारी साधनलाई प्राथमिकता दिएको छ। पहिरोको कारण गुल्मीको कालीगण्डकी करिडोर सड़क खण्ड अवरूद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिका 2 स्थित राक्सीमा गैराती खसेको पहिरोको कारण उक्त सड़क पूर्ण रूपमा अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सड़क विभागले धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने काम अगाडि बढ़ाएको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनाधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृत नदिएको स्पष्ट पारेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
5: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
6: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
6: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्दे
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि बाँकी समाचार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरुलाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शन अघि आज व्यङ्ग्यात्मक अनलाइन अभियान कक्रोच जनता पार्टी CJPका प्रमुख सहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको CJPले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपकी सहित तीन नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय निर्वाचन आयोग ECIले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताको रूपमा यी प्रदर्शन हुन लागेका हुन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच महत्वपूर्ण टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा युक्रेन संकटको शान्तिपूर्ण समाधानको सम्भावना, विश्वव्यापी ऊर्जा आपूर्तिको अवस्था, इरानसँग सम्बन्धित घटनाक्रम तथा रूस अमेरिका द्विपक्षीय सम्बन्धको विविध पक्षमा कुराकानी भएको छ। संवादमा समसामयिक अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी भएको छ। वार्ताको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिका तथा विश्वका अन्य बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न रूस तत्पर रहेको बताउनुभयो। उहाँले प्रस्तावित ऊर्जा आपूर्तिले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत वार्ताबारे जानकारी दिँदै रूसबाट अमेरिकी तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो परिमाणमा डिजेल इन्धन आपूर्ति गर्ने विषयमा सहमति भएको बताउनु भएको छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढीपछिको पुनर्निर्माणको लागि अस्ट्रेलिया सरकारले थप 1,50,00,000 अस्ट्रेलियन डलर सहयोग गर्ने। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित। मानसिक स्वास्थ्य सेवालाई विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगका आग्रह। चाडपर्वमा घर जाने यात्रु लक्षित काठमाडौँको बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू। र ऊर्जा आपूर्तिको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच छलफल। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनुवारी भाषक समाचार भेश बहादुर दनुवारबाटै सुन। परराष्ट्र मन्त्री शिशिर खनाल तसु अस्ट्रेलिया गभर्नर जनरल साम मोस्टेन बीच भेटवार्ता अखलर चट। भेटमा नेपाल तसु अस्ट्रेलिया बीच छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अस्ट्रेलियामा नेपाली डायस्पोराको योगदान अन्छौ, नेपाली विद्यार्थी हित लगायत विषयमा कुरोकानी अखलर परराष्ट्र मन्त्रालय जनाला छट। यस निकैसँगै परराष्ट्र मन्त्री शिशिर खनाल फिजी तसु टुभालमा आयोजित जलवायु फेरन्जेला सम्बन्धी उपस्तरक प्री कोप लिडर्स इभेन्टमा सहभागी हुनुको साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरेको स्वदेश फर्कलर चाट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संवाददाता लखकसँगै कुरोकाठी उएक बार पाछु फेरि बनाएर लागि अस्ट्रेलिया रु 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान दिएर कर्ल जानकारी दिलर छट। अस्ट्रेलियाको विदेश मन्त्री पेन्नी वोङसँगै वार्तामा जलवायु विषयमा मिलेको पहिलो सूचना प्रणाली आधुनिकीकरण जलवायु अनुकूलन पूर्वाधार तसु प्राविधिक सहायता विस्तार बारे कुरोकानी अखलर छट। यस निकै न्यू साउथ वेल्स प्रिमियर क्रिस मिन्स सङ्गीत भेटमा बार अन्छो डडेलो व्यवस्थापन तसु फेरि बेनालामा अनुभव आन्न दिलकरला विषयमा कुरोकानी अखलर छट। गृह मन्त्रालय बर्खे मानसिक सुरक्षालाई खट्टाला मानसिक सुरक्षा कर्मी बिएसओलाई घरासी अन्छु व्यक्तिगत काममा लगाएर उजुरी आयोले बाजेको औष्णिकै सुरक्षाकर्मी 7 दिनभित्र फिर्ता गरेलाई निर्देशन दिलर छट। मन्त्रालयको शुक्रबार विकृति जारी गर्ने बर्खे विशिष्ट अन्छु बर्खे मानसिक सुरक्षा व्यवस्थापन कार्यविधि 2081 विपरीत खट्टाला सुरक्षाकर्मीलाई सम्बन्धित दरबन्दी रहल कार्यालयमा फिर्ता खट्टालाई मन्त्रालय मार्थतक सुरक्षा निकायलाई निर्देशन दिला हो। सुरक्षालाई खट्टाला जनशक्तिलाई मूल जिम्मेवारीबाट हटाएको व्यक्तिगत अन्छु घरासी काममा प्रयोग गर्ला गुनासो आइला पाछु मन्त्रालयको यसले केही कदम चाल हो। गृह मन्त्रालयको प्रवक्ता अनुसु सहसचिव आनन्द काफलेबाट जारी सूचनामा कार्यविधि तसु निर्देशित विपरीत सुरक्षा कर्मी खटालालाई सम्बन्धित अधिकृत अनुसु पदाधिकारीलाई कारवाही गर्ला उल्लेख र चट। उजी अनुसु सूचना दिएर मन्त्रालय 98513603 नम्बर सेवेक लागि सार्वजनिक कलर चट। राष्ट्रपति रामचन्द्र पौडेलको खामै शिक्षा प्रणालीको विद्यार्थी लागि केवल अग्निक लागि मात्र नयाँको भविष्य चुनौती तसु अवसरको लागि पनि तयार गराइपर्नेमा बाजलर छट। राष्ट्रपति पौडेलको अपस्पति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेश अवसरमा हिरक महोत्सव 2083 समारोहलाई शनिबार उची सम्बोधन कटी उएक धारणा व्यक्त गर्ल हो। उएक फैलाएको सङ्घीय हामै आधारभूत मानवीय मूल्य लखक अझ सुदृढ ढकला चाहिलो रहनमा जोड दिल छट। विद्यालय ज्ञान शिक्षा चेतना जागरण सँगै राष्ट्रको भविष्य बनालाई कर्लार आधारभूत संस्था रहन उएक बाजलर छट। नेपाली काङ्ग्रेसक सभापति गगन कुमार थापा चुनाव जितल चट। काङ्ग्रेसक 15 महाधिवेशन अन्तर्गत शुक्रबार अक्ल काङ्ग्रेसक 15 महाधिवेशन अन्तर्गत शुक्रबार अक्ल मतदान आज बिहानी सम्पन्न मतगणनामा सभापति उम्मेद्वार थापा 6,584 मत ल्याएको विजय अक्ल चुनाव संयोजक प्रेमबहादुर खड्का जानकारी दिएर चट। चुनावमा सभापति थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्की 375 मत पाएर कलर छट। चुनावमा 7,013 मत खस्लामा 54 भोट पद अक्ल छट। विक्रम सम्मत 2046 सालक जनआन्दोलन क्रममा कक्षा 9 प्रतिकरण आन्दोलनमा सहभागी किकु थापा झन् 4 दशक पाछु नेपाली काङ्ग्रेसक नेतृत्वमा पुगर छ। नयाँ जितला सभापति थापा 2046 सालमा बाल काङ्ग्रेसक सदस्यको रूपमा राजनीतिक यात्रा सुरु गर्न छ। विक्रमसम्म 2071 कृषि अंश जलस्रोत समितिको सभापति बनेको कृषि ऊर्जा तसु जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्न छ। विक्रमसम्म 2073 स्वास्थ्य मन्त्री बन्न भक्ला थापा आफ्नै 9 महिना कार्यकालमा स्वास्थ्य सेवा सुधार स्वास्थ्य बिमा तसु चिकित्सा शिक्षा सुधारक विषयलाई प्राथमिकता दिलर छ। 2074 तसु 2079 सालमा चुनावमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधिसभा चुनाव अक्लमा उएक शिक्षा स्वास्थ्य रोजगारी वातावरण तसु सुशासनक विषयमा संसदमा उठाती आइलर छ। विशेष महाधिवेशनबाट पार्टी नेतृत्व लिएर अक्ल सभापति थापा 9 महिना पाछु पार्टी 15 महाधिवेशन कर्ल फेरि सभापति पदमा जित्लर छ। रुसी गाउँपालिका 9 पिन्थलमा लेदोसँगै पैरा खस्ला पाछु बिपी राजमार्ग ब्यानी रोकन्जेलामा जिल्ला पुलिस कार्यालय सूचना अधिकारी रविन्द्र विष्टैक अनुसार पैरा हटेको राजमार्ग चालला कर्ला प्रयास सफल अकेको एकतर्फी बाट चल्ल र चट। राजमार्ग अन्य ठाउँ पनि रोकन्जेला अके सक्ला बाटक अवस्था बुझेको मात्रै यात्रा कार्यालय तसु वैकल्पिक बाट प्रयोग कार्यालय उएक सेवामा अनुरोध गर्ला छ। यस निकै कु बर्के पर्ल पानी कारण देशक भिन्न भिन्न बाटो टोकन्जेल अक्लर छट। पुलिस प्रधान कार्यालयको अनुसार धादिङ गजुरी गाउँपालिका 5 गलौँदी टक पृथ्वी राजमार्गमा त्रिशुली बाट काटल कटी उएक बाट खण्डमा यातायात रोकन्जेल अक्लर छट। यस निकै कटेको गुल्मिक कालीगण्डकी गाउँपालिका 2 राक्षे ठाउँ कालीगण्डकी करिडोरमा पैरा खस्न पाछु यातायात सेभ्य रूपमा रोकन्जेल अक्लर छट। ललितपुरक बागमती गाउँपालिका 3 टाकुर्चे ठाउँ कान्ति लोकपत पनि पैरा कारण रोकन्जेल छट। भोटेकोसी बारमा परेको 1,457
च्यान गुमा लर्छट पुलिस प्रधान कार्यालयका अनुसार यी आज प्रकाशित गर्न विवरण हो। जम्मा अक्लग शबक पहिचानकलाई डिएनए नमुना जम्मा लगायत प्रक्रिया पूरा अग्निसम्म 1,335 लास व्यवस्थापन गर्ला हो। 1,438 लासको पहिचान अखेनाइसक्ला। बार पाछु 4,720 जना बेपत्ता रहेछ। यसनिकै गरेको बारबाट विस्थापित 1,231 जना भिन्न भिन्न जिल्ला टङ्क होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ला रहेछ। नेपाल दूरसञ्चार प्राधिकरणका इन्टरनेट सेवा शुल्क धेरै नयाँ स्पष्ट काटी स्वीकृत दरभन्दा धेरै लिला अन्छ। उपभोक्तालाई मर्का पर्ने गरेको नैचन्द रूपमा सेवा चलाएर करला प्रदायक उप कारवाही गर्ला चेतावनी दिलर छ। इन्टरनेट सेवा शुल्क बढ्न बाजेको भिन्न भिन्न सञ्चार माध्यममा प्रकाशित समाचार उप ध्यान आकर्षण अक्ल जनाएको प्राधिकरण अग्नि इन्टरनेट अंश इमेल सेवा प्रदायकबाटै शुल्क बढ्ला करला कुन्नु प्रस्ताव नयाँ अक्ल तसु आफ्नै पनि शुल्क बढाएलाई स्वीकृत नदिएला स्पष्ट पार्ला हो। आस्पिन कृष्ण प्रतिपदादेखि सुरु अक्ल पितृपक्ष आज आस्पिन कृष्ण औषिक दिन मरलखक नाममा तर्पण सिद्धदान तसु पिण्डदान गरेको समापन गर्छ। यी अवधिमा कर्ला 16 तिथि श्राद्ध लागि 16 श्राद्ध बाछट कुन्नु कारण बस तोक्ल तिथिमा कर्ला नैसक्ल। आस्पिन शुक्ल पञ्चमीसम्म अन्छो विशेष अवस्थामा कार्तिक कृष्ण औँसीसम्म कर सक्ल व्यवस्था रहला धर्मशास्त्रविद लखक बादला छ। पितृपक्ष अन्तिम दिन गोकर्णेश्वर उत्तरगया बेत्रावती देवघाट तसु त्रिशुली लगायत तीर्थसम्म पितृ उप श्रद्धा अर्पण कटी श्राद्ध कर्ला भक्तजनक भिड लाग्लक छ। पितृपक्ष सक्ल सँगै दुर्गा पक्ष अन्छु बर्खे दशमी सुरु हक्छ। काठमाडौँ गङ्गाबुक नयाँ बस पार्कमा चाडपर्वमा घर जैला यात्रुलाई लक्षित गरेको पैसो नैलाग्ला स्वास्थ्य जाँच गर्ला छ। काठमाडौँ महानगरपालिकाका महानगर पुलिस बल घर जैला यात्रुलाई लक्षित गरेको पैसो नैलाग्ला स्वास्थ्य जाँच सुरु गर्ला हो। महानगरीय पुलिस बलक नयाँ बस पार्क मुख्य नायब उपरीक्षक प्रकाश पण्डित काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागबाटै चाडपर्वमा घर जैला यात्रु लक्षित गरेको पैसो नैलाग्ला स्वास्थ्य जाँच सुरु गर्ला जानकारी दिला छ। महानगर उयेपल्ट रक्तचाप तसु मधुमेह जाँच झारा पखाला औषधि बाँड्ला गरिरहला उयक बाजला छ। उय सेवा दशमी भरि चालकल महानगर कार्य जनाल छ। नयाँ बस पार्कमा अक्ल भिडभाड रोकाइलाई महानगर पुलिस समेत बस पुलिस समेत चालन गर्ला छ। पुलिस भिडभाड रोकाइला साथै यात्रुलाई सजिलो रूपमा गन्तव्यसम्म पुग्नलाई सहजीकरण गर्छ। दशमी तिहार तसु छठ लगायतक चाडपर्वलाई लक्षित गरेको मर्यादित तसु कुन डर नमानेलाई बनाला कोशी प्रदेशमा 8,133 जना पुलिस चलाला छ। कोशी प्रदेश पुलिस कार्यालय प्रदेश 14 जिल्लामा चाडपर्व सुरक्षा कार्यजन 2083 लागू गर्ला हो। चोरी लुटपाट ठगी झैझगडा अंश सवारी दुर्घटनामा रोकाइलाई पुलिसक विशेष निगरानी

संवेदनशील सूचना चुहाला त सुपदक आचरण विपद गतिविधि करलाई आरोपमा एआइजी अञ्जली कुमार पोखरेल समय जगतमा गठन कर्ला छानबिन समिति दाहालक बर्खास्त कर्ला सिफारिस कर्ला छ। गृह मन्त्रालयले यी आगो दाहालाई निलम्बन गरेको छानबिन लागि आगो बढाएर छ। धारक चार वर्षको अवधि असोज 28 गते पूरा अखिराले ओकिक पद अधि थप कला सिफारिस अक्ल पनि बर्खास्तकसँगै उस्नेको सम्भावना समाप्त हुन छ। निकुल विरुद्ध नेपाल सरकार मन्त्री परिषदमा पुनरावेदन गरी सक्ल व्यवस्था पनि रहेछ। बर्दियामा माछ मारेला लहरीमा जहिले बेला गोइक झम्टलामा परेको मधुबन नगरपालिका नम्बर 3 कोठियाघाट बस्ल 50 वर्षीय पुष्पा लामिछानेक मर लख्ल हो। लामिछानेक शुक्रबार बिहानी गेरुवा लहरीमा माछ मारेला जहिले स्थानीय बाजल छ। स्निकेसँगै जङ्गली देउले खाएको 3 वर्षिक छ्यापछ्यापेक मर्ल अख्लर छ। गडुवा गाउँपालिका नम्बर 1 वनघुस्री बस्ला 3 वर्षिक लक्ष्मी माझिक मर्ल अख्ल जिल्ला पुलिस कार्यालय दाङ पुलिस नायक उपरीक्षक हेमबहादुर केसिक जानकारी दिएर छ। ओक्रिक अनुसार गडुवा वनघुस्री बस्ला ऋषि माझिक सहायक 26 वर्षिक सुमित्र माझिक तसु ओक्रिक 3 वर्षिक छ्यावेक लक्ष्मी देउला खाएको पाछु बिमारी पर्लर छ। 3 जनाको उपचारको लागि भालुवाङ अस्पताल लिएको छ। मन मनेक उपचार पाछु थप उपचारको लागि लक्ष्मी लागि लमै अस्पताल लेगालमा जहिले राति चिकित्सक मर्ल घोषणा गर्न पुलिस नायक परिचय केसिक जानकारी दिएर छ। माइक सुमित्र भने उपचार पाछु डिस्चार्ज अख्ल पुलिस जनाएको छ। आजलाई दनर भाषक समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

नमस्कार। कार्यक्रम संगीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौं। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर, प्रत्येक शनिबार यसै समयमा करिब 4 बजीसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीत कमल सौराग र मनमाया पङ्गेनीको स्वर, मनमाया पङ्गेनीको रचना र संगीत हो।

हजुर, कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत, लोकदोरी, गजल लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ मेलिना राई र नेहर बुढाथोकीको स्वर रहेको छ। नेहर बुढाथोकीको रचना र संगीत हो।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीतमाला सुन्दै हुनुहुन्छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। विभिन्न चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। अब राख्दैछौ कुलेन्द्र विश्वकर्मा र रचना रिमालको सुर, नेत्र अरियालको रचना र संगीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ लोकदोरी भाका कालिका रोक्का मगर सरोज थापा र साथीहरूको स्वर सीताराम परियारको रचना रहेको छ। विमल बाह्र घरे मगरको संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सङ्गीत मालाको आजलाई निर्धारित समय सकिने लागेको छ। अन्तमा पविन्द्र सुनार र स्पु सञ्जालको स्वर, पविन्द्र सुनारको रचना र सङ्गीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम सङ्गीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय फ्रिकुप लिडर्स इभेन्टमा सहभागी हुनका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणमा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुनर्निर्माणको लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढी विपद प्रति कार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको 31 सम्मेलन कोप 31 को लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेण्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया, फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नुभएको थियो। भ्रमणको क्रममा मन्त्री खनालले अक्टोबर 6 फिजीको नाडीमा आयोजित प्रिकोप लिडर्स प्लेनरीलाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनको कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गर्नुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। 6584 मतका साथ उहाँ विजयी हुनुभएको हो। निर्वाचन संयोजक प्रेम बहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले संविधान तथा कानूनले प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चित गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरकारवालासँग आग्रह गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय तथा विभेदरहित बनाउन आग्रह गरेको हो। आयोगले सबै स्थानीय तहमा स्थानीय मनोसामाजिक परामर्श एवं विमर्श प्रदान गर्ने शक्ति व्यवस्था गर्न र प्रभावितको गोपनीयता, आत्मसम्मान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ। काठमाडौँको गोङ्गबो स्थित नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको हो। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब परीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो। बाढी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डका संरचना, पक्की सड़क तथा पुल निर्माणको लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिको लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामको लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले जानकारी दिनुभयो। मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवत जावत गर्ने सवारी साधनको चाप बढेसँगै बड़ा दशैंका यात्रु वाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रु वाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक सड़क मार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब बाँकी समाचार। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरबन्दी दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृत नदिएको स्पष्ट गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा युक्रेन संकटको शान्तिपूर्ण समाधानको सम्भावना, विश्वव्यापी ऊर्जा आपूर्तिको अवस्था, इरानसँग सम्बन्धित घटनाक्रम तथा रूस अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। वार्ताको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिका तथा विश्वका अन्य बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न रूस तत्पर रहेको बताउनुभयो। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत वार्ताबारे जानकारी दिँदै रूसबाट अमेरिकी तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो परिमाणमा डिजेल इन्धन आपूर्ति गर्ने विषयमा सहमति भएको बताउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाली आङथिरिङ लामा शेर्पा ने सिरिकेला साङ्गुर सेन्रोनाङ सिङजिन रामचन्द्र पौडेल कि तन्दी लोपटुक्तिओला जुगथम्बी कल्या तङ कोकप्तुई तन्दोक्लासङ टडिकिगो सुङ्वे सिङजिन पौडेल कि पशुपति मित्र माध्यमिक लोपटाकी थेङ गेचुकी लोखोर लेन्जोम नितुङ गेचुग्या सुम्ला सुङ्लप नङिन ती सुङ्लप नङ्गुइन सिङजिन पौडेल कि लोपटात्यो यन्देन तङ लोपजुङ तेरुप दासात रङ मिदाक्या ने गेलखपकी जुगथम्बी नेताङ तेन्तेन कि दुप सकवासङ हिन्दुप सुङसुङ ग्याकर्की कालिम्पोङकी कोडिक्यान होतुप ग्लोबल शेर्पा जेनरल एसेम्बली 2026 डुपाकितुप ल्यारिम क्याब्जे टुल्कु दावाजाङ बोरिम्पोछे ताङ दार्जिलिङकी कालिम्पोङकी एमएलए भरत छेत्रीकी डेन्पुसो होला आरिङ गोसुनुवाए जम्बुलिङकी गेलखाप नासोक्ने हौसेरी छोकपी चिख्याप ताङ कुसप्तुई सक्सुको होतुप सक्चेनकी निमा सुम्बाला सेरी के रिक्सुङ होसी छोकपा नासोक ताङ जम्बुलिङकी शेरवतुई पर्की सिगडिल कोर्ला टोङ्गो चोङ्गो सेनुवाए तुरङ क्याने कालिम्पोङ लाभा कि दास नासोक्ला सकुल नासोक्ला लेगेन खाक्सन पोक्या नङ्गुप ख्यापात्यो तङ किदुक्तिओला सिकुर क्याउ सेनुवाए आरिङकी ल्यारिम्ला तन्दासकला जम्बुलिङ सोक्पी क्याउ लाकी थो जाङवासिसी जुक्थम्बी तन्दोकला छर्सी तङ खाक्सन पोकी कोर्ला टोङ्गु किदुप तङ लाकी छोकपा सम्बा थप ल्यारिमो दुप सेनुवाए ग्लोबल शेर्पा जेनेरल एसेम्बली नितोङ निशुटुक जम्बुलिङ शेरी चिसोक कि कोडिक्ला तङ ग्याकर शेर्पी नङपी छोकपी टडिक्ला लाभा कालिम्पोङला कोडिकी होतुप रेडियो नेपालकी शेरी साङ्गुरकी दल्जा ग्रीष्म शेर्पाकी ख्यान्तोक बिनुवाए नाङसित लोनखाङकी गेलखापकी मिचो तेजिन मिछ्या दुई तन्दोक्ला लगलेन क्याउ गेर्की सुङ्क्योप ल्याचतपातिओला खाङबा लाका किचु खम्चु असीमा तुकै सुङ्क्योप ल्याचतपातिओ निमा दिन नाङला लोकुला निर्देशन नाङवाए लोनखाङकी दाङ विज्ञप्ति चिक ख्यापेलकी मिचो त्यु याङ्ने मिछ्या दुई सुङ्क्योप टडिक लाकी सिचु नितोङ गेचुग्या चिक्की खप्तेला लगलेन क्याउ सुङ्क्योप ल्याचतपातिओला डेलो होतुप दरबन्दी होतुप ल्याखुङला लोकुला लोनखाङकी सुङ्क्योप सकपातिओला निर्देशन बिन्दुबिन नाङसित लोनखाङकी सुङसेपा तेजिन छाक्रोक टुङ्गिक आनन्द काफ्लेकी खेपेल क्याउ लेनला लाकी सिचुकी खप्तेला लगलेन क्याउ सुङ्क्योप ल्याचेतपतिवाला ठिम तङ्गु सेनवाए सिग्या लोनपो शिशिर खनाल फिजी तङ टुब्यालुला कोडिक्याउ नाम गिरुवाकी थोरिम स्तरकी प्री कोप लिडर्स इभेन्टला सक्सुक नाङ्ने तङ अस्ट्रेलियाकी औपचारिक जिगोर डुपा क्याने रङ्गिल लोङफेमय त्रिभुवन जम्बुलिङ नम्डुथाङला आरिङ सर्वगोत्पतिवताङ क्यान सुङ्लप नगिन अस्ट्रेलियाकी यम्बुला अस्ट्रेलियन ट्याङ्गा करोड छिक ताङ बुम मङ्गपचु रकरम अनुदान तिरुप घोषणा क्याउ सिग्या लोनपो खनालकी ख्यान्तोक नाङ्वय दिसिनङ्गोमाला लोनपो खनाल तङ अस्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टिन पर्ला थुक्थेत चुङ्वय थुक्थेतला यम्बु तङ अस्ट्रेलिया पर्की लो टुक्सुकी तम्जी अस्ट्रेलियाला यम्बी डायस्पोरा कि क्याउ ल्यागेन तङ यम्बी लोपटुक्तुई तन्दोक्ला टोङ्गु चुङ्गुप छिगा लोनखाङकी सेतुबिन नाङसित लोनखाङकी सशस्त्र कोर्सुङ मक्मीकी एआइजी बंशीराज दाहाल्ला कोसाने तेन्तङ्गु गन्वय नाङसित लोनखाङकी सुङसेपा आनन्द काफ्लेकी खेपेल क्याउ विज्ञप्ति नङसिन दाहालकी ठिम माथेउ सोकपाला क्योङ्गेकु लाका क्याउ क्योनला असोसला कि गते निशु सुम्की छेर्मु याङना दाङने जुन खोङला कोसाने तेन्तङ्गु सेनुवाए गेलखापकी लेन खाक्सन पोतियो पाङला तेन्दुपसिंह सुङकी दाहाल्ला असोसला कि गते चुर्गुकी छेर्मु कोसाने निलम्बन क्याने तम्य ट्याङ्गु सचेतुप्ला न्याम्सिप सकपजौ सेनुवाए नेपाल दूरसञ्चार प्राधिकरणकी इन्टरनेट सेवाकी ट्याङ्गा माफहरू सलुझै ट्याङ्गा लाक्पा लङ्गुप तङ इन्टरनेट थोकु मितिओला कल्याचुङ्गुप क्यानेट काङ थेप्से सेवा जिन्क्यङ किदुप सकपातिओला ठिम तङ्गुप सेनुवाए इन्टरनेट सेवाकी ट्याङ्गा फरुसी ग्याङसिङ सकुल्ला थेन्दुप साङ्गुरतिओ ट्याङ्बु मिन्दुप नेपाल टेलिकमकी सलुजोनुवाए बोटेकोसी सतोकला स्वर्ने नासा गलुप्ती थो तोङ झिक ताङ सैजी तङ नपचुङा दिनले मय फुङबुतुई मोसिकी तन्दोकला डिएनए नमुना दुनिया तान्दासेक फुङबु तोङ झिक ताङ सै सुमताङ सुङचु सुवाचिक टडी क्यान सिन्धुप सेनुवाए सतोकला स्वर्ने तुरुप्ती नाङला तान्दासेक तोङ झिताङ सै दिन ताङ निसु मित्यो माङे होतुप सेनुवाए तुङ्रा क्याने सतोक्तेमा क्योन फोकु ती नाङला मिमिरा तोङ झिक ताङ सै नि ताङ सुङचु सुवाचिक मित्यो होल्डिङ सेन्टरला देन होतुप सेनुवाए नेपाली काङ्ग्रेसकी छोकचोला गगन कुमार थापा गेनवाए नेपाली काङ्ग्रेसकी थेङच्याङी सक्सेन नाङला दाङचुङ्गु बोदेमला सक्सेनकी कोसला छोकचो थापाकी तोङ टुक्ताङ सै नताङ गेचुग्याजी बोट खुर्ने वाने गेलु पोदेम ग्याजिन्पा प्रेम बहादुर खड्काकी ख्यान्तोक नाङवाए ओदेमला छोकचो थापाकी डेन्डुरला लाउ श्याम कृष्ण खड्काकी सै सुमताङ दिन्जु थोनुङा बोट खुर्ने वाउन् विक्रम लोङी तोङ सिप्चु स्याटुकी मिमाङ गोकुलकी रिम्बाला जिन्टा गुला लोपजुङकी होतुप रिम्बाला गोकुल्ला
फक्सुक क्यानङगुप थापाकी र शिवजुतिङला नेपाली काङ्ग्रेसकी गोठित क्यानङगुपिन थापाकी विक्रम लोङितोङ दिन्छु थोन्चिगला कृषि तेजेन छुलोक सोक्पी छोक्चोला जुने ल्यागेन क्यानङगुपिन विक्रम लोङितोङ दिन्छु थोन सुम्ला ठोतेन लोनपोला कस्याक जुङगुप्ताङ थापाकी लागुकी लाकी तुसोला ठोतेन सेवा ग्यासा ज ठोतेन बिमा ताङ चिकित्सा लोबजुङ ग्यासाकी कोर्ला ल्यागेन खाक्सेनपु क्यानङगुप सियन वाय दुखरङ क्याने विक्रम लोङितोङ दिन्छु थोन जिताङ नितोङ दिन्छु थोन गुकी ओदेमला काठमाडौँ सकुल जिने प्रतिनिधि सभालाई गेलुप सुङ्गिन लोबजुङ ठोतेन रोजगारी खोरयुक्ताङ सुशासनकी कोर्ला टसोक्ला तम्या जोकिन फेउ सियन वाय सोलु खुम्बुकी सोलु दुधकुण्ड नगरपालिकाकी रसुवाकी बोटेकोसी त्यामा वाउ सतोक्ला क्योन्फोकुतुई तन्दोक्ला ट्याङ्गा बुम टुकचुरा टुक राहतकी ट्याङ्गाला रोग्रम चिगे मय टङ्केरकी मिमाङ कुसप थियो ग्याकेन थियो ताङ लेचेतपातुई त्यामा दु ट्याङ्गा सतोक ताङ टुकपी त्यामा क्योन्फोकुत्योला सुङ्क्योप राहत ताङ पुनर्स्थापना कि तन्दोक्ला बिन्दु सेन वाय तुग्रङ क्याने रसुवाकी सतोकला स्योर्ने तोरूप सोलु खुम्बुकी मिराङ ङपचुङा आङिकी खाङबिमितिला खाङबा रेरेला ट्याङ्गा तोङ ङपचु ङपचु बिन्दु टङ्केरकी टङ्केर सो नामग्याल जाङबु शेर्पाकी ख्यान्तोक नाङसुङ रसुवाकी भोटेको सितेमा औ सतोकला स्योर्ने तोरूप मितुई तन्दोक्ला कार्यपालिकाकी थाक्सोत नाङसिन राहतकी ट्याङ्गा बिन्दु सेन वाय दसैँ कि तुसोला मितिवाला जोलोमु जोप्ला ताङ ट्राफिक टडिक कि तुप्ला सल्लाह गट स्थापना निर्जुन छेवा च्याङा सेक गेलखापनाङ्गी दासा तेरिला रुट परमिट खुला कि तुपगन वाय डिम्डुल टडिक सकपला देउ एमबी कोर्सुङ बग्मी ट्राफिक कोर्सुङ बग्मी ताङ डिम्डुल सङमेन्तुई सक्दुकी दसैँ नाङला रुट परमिट खुला कि तुप थाक्चोत क्याउ सेन वाय सक्दुकी असोस लाकी गते निसु सुन्ने जुन दसैँ कि तन्दोकला टिकट बुकिङ बेतुप थाक्चोत क्यान वासिसी लामकी नेताङला खाक्सन पोचिने लामला मिखुरुप गाडी थियोला खाक्सन पोचे अब सेन वाय दसैँकी तुसोला मितिओ बङ्गी फारसुर्की तुप्तप्की डिम्डुल टडिक टिकट टडिक लामकी नेताङ ताङ मितुई सुङक्योप नेताङला खाक्सन पोच्याप डिम्डुल टडिक छक्पी सेतुबिन मितिओला टिकट ने तुप्ला जोलामो वङ्सी ताङ सुङक्योप गोतुप नेताङला लेपगौ दासाला लेप्सिसिने डेलो ओतु सकपातुई पर्ला चिग्रिल गोचु छक्पी सेन वाय डिम्डुल सङमेन महासङ्की तुसेन्तुई कब्ला तेन्तेन क्याउ गाडीकी ट्याङ्गा सिनाङ लाक्पा ट्याङ्गा लगुङ म्याङ्गुला डेलो उतुक्तियो तेरिला सुनाङ वाय तेन्तेन क्याउ ट्याङ्गा सिनाङ लाक्पा ट्याङ्गा लासिङ ठिन तोङ्गुप महासङ्की टुङसे देखनाथ गौतमकी ख्यान्तोक नाङसुङ महासङ्की टिकट काउन्टरला लाकाकी तुप लेचेतपातिओला टिकट लङ्गुप लङ्गुप मितिओला जोलहुमु क्याने टिकट तेरुप्लासँग सुँ वाय काठमाडौँकी गङ्गबुला ओतुप नयाँ बस फरकला तन्दा तुसेन गिरपुतुई कप्ला खाङबा डप मितिवाला खाक्सन पोचिने ठोतेन जाँच कि तुप्लाका गोचुन वाय काठमाडौँ महानगरपालिकाकी महानगर कोर्सुङ मग्मीकी खाङबा डप मितिवाला खाक्सन पोचिने ट्याङ्गा मालावा क्याने ठोतेन परिसन कि तुप्लाका गोचु सेन वाय महानगरकी ब्लड प्रेसर डायबेटिस तङ क्युक्सोल नजाकी म्यान तिवासँग गोन्तेरिन ओतुप सेन वाय पोखरा नम्रुथाङकी चिप्की दासा देउला चङ्गा ड्रोन ताङ बेलुन तोङ्गुप ताङ लेजर लाइट थोकु मेन्यौ टडी क्यान वाय नम्रुतुई सुङक्योपकी नेताङला खाक्सन पोसि तुकै लाका थियो कितुप म्याङ्गुला डेलो ओतुप थियो तेरिला लेन तोङ्गुप पोखरा जम्बुलिङ नम्रुथाङकी चो जगन्नाथ निरौलाकी ख्यान्तोक नाङ्गुपिन नम्रुथाङकी गाडीगुडीला काङथेप मेचाङ्ग थियो किरु लुक्सोकी सङ नम्रुथाङ सकुला क्योन गेकुसी नम्रुथाङकी गाडीगुडीला ताङ सिप्की दासा त्योला काङथेप मेचाङ्ग थियो किरु म्याङ्गुला सङ मिमाङ त्योला सिउवाए खल्ती एपकी लेचेतपा इन्सने ट्याङ्गा ठगी क्याउ क्योनला कोर्सुङ मक्मिकी मिरा जिल्ला जिम्बु सेन वाय खल्तीकी आधिकारिक लेचेतपा इन्सी मितिवाला फोन ताङने स्क्रिन सेयर किचिने ताङ ओटिपी कोड सेयर किचिने मितुई बैङ्क खाताने ट्याङ्गा ट्रान्सफर क्याने ट्याङ्गा ठगी कितुप मितिवाला जोङकी कोर्सुङ मक्मी ल्याखुङ भक्तपुरने लगल्याङ क्याउ कोर्सुङ मक्मिकी हात्तीवनला होतुप मिडी सिटी अपार्टमेन्ट ने जिम्बु सेन वाय जिम्बु मितिवाला जोङकी ठिमखाङ भक्तपुरने निमङ्ग कि तुसो पोर्ने कोर्सुङ मक्मिकी ङ्यामसिकी होतुप सेन वाय रोसी युल्सोकमा वडा आङ्गु पिन्थली बेसिला टोक्पा वासीमा बिपी ग्यालम जिन्क्योङकी माथोपु सेन वाय तन्दा टोक्पा द्वाने ग्यालम जिन्क्योङ कितुप खुर्सा कि होतुप जोङकी कोर्सुङ मक्मी ल्याखुङकी लेन ख्यापेल कितुपमी रुबिन बिष्टकी ख्यान्तोक नाङ्गुबिन ग्यालमकी यामा दासालासङ लाम नाडो थोपुतपकी लामकी न्याताङ कोर्ला ख्यान्तोक लानेतिरङ फार्सु डोप्ला ताङ याम्बा लाम थोकुला मिमाङ त्योला सिउवाए रेडियो नेपाल नेसेरी केला हारिङकी साङ्गिर डुप्सुङ तुझिसे

हजुर, अहिले सुनायौ यज्ञविक विमला सुनारको स्वरमा रहेको दोहोरी गीत, निकेश महतारा छेत्रीको शब्द रहेको थियो यज्ञविकको संकलनमा। अब राख्दैछौँ अर्को गीत स्वरूप राजाचार्य लक्ष्मी मल्लको स्वरमा रहेको यो दोहोरी गीत राख्दैछौँ भने कृष्ण केसीको शब्दमा रहेको छ श्री कृष्ण बम मल्लको संकलनमा।

हजुर, अहिले सुनायो भगवान भण्डारी लक्ष्मी खड्काको स्वरमा रहेको दोहोरी गीत भगवान भण्डारीको शब्द संकलनमा रहेको थियो। अब अर्को गीत राख्दैछौँ यहाँ माझमा, शान्ति श्री परियार प्रकाश दूतराजको स्वरमा रहेको यो गीत राख्दैछौँ। वसन्त विश्वकर्माको शब्दमा रहेको छ, प्रकाश दूतराजको संकलनमा।

0: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
1: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा शरद चौलागाईसँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणको क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणको लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रतिकार को लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धि बारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको 31 सम्मेलनका लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेण्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नु भएको थियो। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास पुनर्स्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताको रूपमा लिएको बताउनुभयो। उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताउनुभयो। महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नुभएका श्यामकृष्ण खड्कीसहित सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभापति थापाले नागरिक र कंग्रेस बीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान उद्योगी व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले संविधान तथा कानूनले प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चित गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरकारवालासँग आग्रह गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ गुणस्तरीय तथा विभेदरहित बनाउन आग्रह गरेको हो। आयोगले सबै स्थानीय तहमा स्थानीय मनोसामाजिक परामर्श एवं विमर्श प्रदान गर्ने जनशक्ति व्यवस्था गर्न र प्रभावितको गोपनीयता आत्मसम्मान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको स्पष्ट गरेको हो। काठमाडौँको गंगोपो स्थित नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको हो। बाढ़ी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डका संरचना पक्की सड़क तथा पुल निर्माणको लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिको लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामको लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसी शहर चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD voice quality सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दै
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच महत्वपूर्ण टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा युक्रेन संकटको शान्तिपूर्ण समाधानका सम्भावना, विश्वव्यापी ऊर्जा आपूर्तिको अवस्था, इरानसँग सम्बन्धित घटनाक्रम तथा रूस अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदान प्रदान भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस त नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ मीरा राणाको स्वरमा, राममणि रिजालको रचना, नातिकाजीको संगीतमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं। बाल गीत सुनाउने क्रममा अब राख्दैछौ गंगा लामाको स्वरमा सुषमा ढकालको रचना डम्बर ढकालको संगीतमा।

یہ ریڈیو نیپال ہے، حفیظ خان سے اردو میں خبریں سنیے۔ صدر مملکت رام چندر پوڈیل نے کہا ہے کہ تعلیماتی نظام نے طلباء کو صرف ان کے حال کے لیے ہی نہیں بلکہ مستقبل کے چیلنجز اور مواقع کے لیے بھی تیار کرنے کی ضرورت ہے۔ پشوپتی متر سیکنڈری اسکول کے 80ویں سال میں داخل ہونے اور ڈائمنڈ جوبلی کی تقریب 2083 سے آج خطاب کرتے ہوئے صدر مملکت پوڈیل نے تبدیلی کے ساتھ ساتھ بنیادی انسانی اقدار کو مزید مضبوط کرنے کی ضرورت پر بھی زور دیا ہے۔ ان کا کہنا تھا کہ اسکول علم، تعلیم، حس اور بیداری کے ساتھ ساتھ ملک کے مستقبل کی تعمیر کرنے کا بنیادی ادارہ ہوتا ہے۔ نیپالی کانگریس کے صدر میں گگن کمار تھاپا منتخب ہوئے ہیں۔ نیپالی کانگریس کے انتخابی کوآرڈینیٹر پریم بہادر کھڑکا نے بتایا کہ پارٹی کے 15ویں جنرل کنونشن کے تحت گزشتہ روز ہوئی ووٹنگ کی آج صبح انجام یافتہ گنتی میں صدر کے امیدوار تھاپا 6584 ووٹ لا کر جیتے ہیں، جبکہ انتخاب میں صدر تھاپا کے حریف شیام کرشن کھڑکی نے 375 ووٹ حاصل کیے۔ بعد ازاں نیپالی کانگریس کے نو منتخب صدر تھاپا نے کہا کہ شہریوں کے یقین کو دوبارہ قائم کرنے کی غرض سے پارٹی میں تبدیلی لائی جائے گی۔ پارٹی کا صدر منتخب ہونے کے بعد آج پارٹی کے دفتر سانپا میں کارکنان اور حامیوں سے خطاب کرتے ہوئے کہا کہ دی گئی ذمہ داری کو انہوں نے حق کے طور پر نہیں بلکہ جواب دہ بننے کے طور پر لیا ہے۔ جنرل کنونشن سے صرف نئی قیادت کے انتخاب کے ذریعے پارٹی میں تبدیلی نہیں آنے کا تذکرہ کرتے ہوئے انہوں نے کہا کہ طرز عمل، ذمہ داری اور جواب دہی میں تبدیلی ضروری ہے۔ جنرل کنونشن میں تقابل کو فطری بتاتے ہوئے انہوں نے اس عزم کا بھی اظہار کیا کہ صدر کے لیے مقابلہ کرنے والے شیام کرشن کھڑکی سمیت سب کو وہ ساتھ لے کر آگے بڑھیں گے۔ وکرمی سمت 2046 سال کے عوامی احتجاج کے دوران نویں جماعت میں زیر تعلیم رہنے کے دوران احتجاج میں شامل ہوئے تھاپا تقریباً 4 دہائیوں کے بعد نیپالی کانگریس کی قیادت پر پہنچے ہیں۔ وزارت داخلہ نے مسلح پولیس فورس کے اے آئی جی بنشی راج دہال کو خدمات سے برطرف کرنے کا فیصلہ کیا ہے۔ وزارت داخلہ کے ترجمان آنند کافلے کے ذریعے جاری کردہ بیانیہ کے مطابق اخلاق سے وابستہ قانون کی 12 خلاف ورزی کرنے، غیر اخلاقی کام کرنے اور تنظیم کے وجود کو آنچ پہنچانے کے قصور میں دہال کو 2083 سال اسوج 23 قطعے سے نفاذ میں لاتے ہوئے خدمات سے برطرف کر دیا گیا ہے۔ اس سے قبل حساس معلومات کو لیک کرنے کے الزام میں حکومت نے دہال کو اسوج 19 قطعے سے عہدے سے برطرف کر کے واقعے سے متعلق تحقیقات کرنے کے لیے کمیٹی بھی تشکیل دی تھی۔ وزارت داخلہ نے اہم ترین شخصیات کی حفاظت پر مامور شخصی حفاظتی اہلکار پی ایس او کو گھریلو اور اپنے ذاتی کاموں میں لگانے کی شکایت موصول ہونے کی بات کہتے ہوئے ایسے حفاظتی اہلکاروں کو 7 دنوں کے اندر واپس کرنے کی ہدایت کی ہے۔ وزارت میں گزشتہ روز ایک بیانیہ جاری کرتے ہوئے انتہائی اہم ترین شخصیات اور اہم ترین شخصیات کی حفاظتی انتظامات سے متعلق طریقہ کار 2081 کے خلاف مامور کیے گئے حفاظتی اہلکاروں کو متعلقہ دفاتر میں واپس بھیجنے کے لیے وزارت نے ماتحت کے حفاظتی محکموں کو ہدایت کی ہے۔ حفاظتی کاموں پر مامور افرادی قوت کو ان کی اصل ذمہ داری سے ہٹا کر ذاتی اور گھریلو کاموں میں لگانے کی شکایت موصول ہونے کے بعد وزارت نے یہ اقدام کیا ہے۔ وزارت داخلہ کے ترجمان اور معاون ناظم آنند قافلے کے ذریعے جاری کردہ نوٹس میں طریقہ کار اور ہدایات کے برخلاف حفاظتی اہلکاروں کو مامور کرنے والے متعلقہ افسر یا عہدیدار پر کارروائی کرنے کا تذکرہ ہے۔ ساتھ ہی وزارت نے شکایت درج کرنے اور اطلاع دینے کے لیے موبائل نمبر 9851360603 بھی منظر عام کیا ہے۔ وزیر خارجہ ششر خنال فجی اور توالو میں منعقدہ موسمیاتی تبدیلی سے متعلق اعلیٰ سطحی پری کوپ لیڈرز ایونٹ میں شرکت کرتے ہوئے آسٹریلیا کا رسمی دورہ بھی مکمل کر کے وطن واپس ہو گئے ہیں۔ تربون بین الاقوامی ہوائی اڈہ میں آج نامہ نگاروں سے بات کرتے ہوئے انہوں نے بتایا کہ سیلاب کے بعد کی تعمیر نو کے کاموں کے لیے آسٹریلیا نے 1,50,00,000 آسٹریلین ڈالر امداد فراہم کرنے کا اعلان کیا ہے۔ قبل ازاں وزیر خارجہ خنال اور آسٹریلیا کے گورنر جنرل سیم موسٹین کے درمیان ملاقات ہوئی تھی۔ وزارت خارجہ کے مطابق ملاقات میں نیپال اور آسٹریلیا کے درمیان رہے 6 دہائیوں طویل دوستانہ تعلقات، آسٹریلیا میں نیپالی ڈائسپورا کے تعاون اور نیپالی طلباء کے مفاد جیسے موضوعات پر بات چیت ہوئی ہے۔
उज्यालो नेपाल पार्टी के सदर कुलमान घिसिंग ने कहा है कि मजबूत यकजहती के साथ मौजूदा हुकूमत को काम करने का मौका फराहम किया जाना चाहिए। आज चितवन के भरतपुरा हवाई अड्डा में नशरियाती अहलकारों से बात करते हुए उन्होंने हुकूमत में चंद मजबूत काम करने का तज़किरा करते हुए जोर दिया कि सब ने मजबूत यकजहती और अमली शराकत करनी चाहिए। उन्होंने कहा कि हुकूमत के जरिए खुश इंतजामिया, बदनवानी पर काबू और बंद पड़ी मुल्की सनतों को दोबारा चलाने के मौजू पर की गई कोशिशों को उन्होंने मजबूत तौर पर लिया है। पुलिस हेडक्वार्टर के मुताबिक आज सुबह 6 बजे तक की तफसीलात के मुताबिक भुट्टे कोशी सैलाब में 1457 अफराद ने अपनी जानें गंवाई हैं। दस्तियाब हुई लाशों की शनाख्त के लिए DNA नमूना जमा करने जैसे तरीक़ेकार को मुकम्मल करके अब तक 1335 लाशों का बंदोबस्त हुआ है, जबकि 1438 लाशों की शनाख्त नहीं हो सकी है। सैलाब के बाद 4720 अफराद लापता हैं। उसी तरह सैलाब से बेघर होने वाले 1221 अफराद का बंदोबस्त मुख्तलिफ अजलावा के होल्डिंग सेंटर्स में किया गया है। नेपाल टेलीकम्युनिकेशन अथॉरिटी ने इंटरनेट की शरह में इजाफा नहीं होने की बात वाजह करते हुए मंजूर शुदा शरह से ज़्यादा कीमत वसूल करने वालों और सार्फिन के लिए मुश्किल पैदा करके गैर कानूनी तौर पर खिदमात फराहम करने वालों के खिलाफ कार्रवाई करने का इंतबाह दिया है। इंटरनेट की शरह में इजाफा होने की बात कहकर मुख्तलिफ ज़राए अब्लाग में नशर हुई खबरों की जानिब तवज्जो मबजूल होने की बात बताते हुए अथॉरिटी ने यह वाजह किया है कि फ़िलहाल इंटरनेट और ई मेल खिदमात फराहम करने वालों की जानिब से कीमत में इजाफे से कोई तजवीज मौसूल नहीं हुई है और अथॉरिटी ने भी कीमत बढ़ाने की मंजूरी नहीं दी है। पोखरा बैनुल अक्वामी हवाई अड्डा और पोखरा के पुराने हवाई अड्डे से तैयारों की आमदोरफ्त होने वाले और आसपास के इलाके में पतंग, ड्रोन और बैलून उड़ाने और लेजर लाइट का इस्तेमाल करने पर पाबंदी लगा दी गई है। पोखरा बैनुल अक्वामी हवाई अड्डा के इंचार्ज जगन्नाथ निरौला ने बताया कि तैयारों की परवाज की हिफाजत में शदीद असरात मुरतब होने की वजह से ऐसी सरगर्मियाँ नहीं करने के लिए आमतौर पर सबको मुतला किया गया है। मुसलसल बारिश की वजह से मुल्क के मुख्तलिफ मकामात की सड़कें बंद हो गई हैं। पुलिस हेडक्वार्टर के मुताबिक धादिंग के गजरी गांव पालिका वार्ड नंबर 5 गलोदी वाकई पृथ्वी शाहरा में त्रिशूली नदी के कटाव की वजह से यह सड़क हिस्सा बंद हो गया है। उसी तरह गुलमी के कालीगंडकी गांव पालिका वार्ड नंबर 2 राक्से वाकई कालीगंडकी कॉरिडोर में तुदा गिरने के बाद गाड़ियों की आमदोरफ्त मुकम्मल तौर पर बंद हो गई है। साथ ही ललितपुर बागमती गांव पालिका वार्ड नंबर 3 टाकुरचे वाकई कांति शाहरा भी तुदा की वजह से बंद हो गई है। काठमांडू के गोंगबू वाके नया बस पार्क में त्योहारों के लिए अपने घर रवाना होने वाले मुसाफिरों को निशाना बनाकर मुफ्त तिब्बी जांच फराहम की गई है। काठमांडू महानगर पालिका की महानगर पुलिस फोर्स ने अपने घरों को रवाना होने वाले मुसाफिरों को निशाना बनाकर उनकी मुफ्त तिब्बी जांच की है। रेडियो नेपाल से उर्दू में खबरें खत्म हुई।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, भारती उपाध्यायको स्वरमा, भैरवनाथ रिमालको रचना, फतेमानको संगीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। गैरातीदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको लेदु र गेग्रान पञ्चायतपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका नौ पिन्थली बेसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार मंगलटारबाट करिब 3 किलोमिटर बकुण्डेतर्फ नार्के र पिन्थली बेसी बीचको निर्माणाधीन सड़क खण्डमा लेदो खसेको थियो। डोजरको सहायताले सड़कमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको विष्टले बताउनुभयो। वर्षा जारी रहेमा सड़कका अन्य स्थान पनि अवरोध हुन सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु सरैधियामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन्। विश्वको सातौं अग्लो धौलागिरी हिमाल माग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। डोरी टाङ्ने रोप फिक्सिङ टोली क्याम्प 2 भन्दा करिब 400 मिटर माथि पुगेको 7 समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताउनुभयो। असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो। मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। माग्दीको अन्नपूर्ण गाउँपालिका 8 रहेको महावीर गाउँ पहिरोका कारण विस्थापित भएको छ। 30 परिवारको बसोबास रहेको महावीरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन्। अन्नपूर्ण गाउँपालिका 8 वडाध्यक्ष खम बहादुर गर्बुजाले पहिरो प्रभावितहरू सिरुबारीमा अस्थायी शिविर बनाएर बस्न थालेको जानकारी दिनुभयो। महावीरमा रहेको कक्षा 5 सम्मको पठन पाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो। यही असोज 8 देखि 11 गतेसम्मको निरन्तरको झरीपछि महावीरमा पहिरो सिर्जना भएको हो। ओडाको विपद व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन अनुसार महावीर स्थित अन्नपूर्ण 8 वडामा पर्ने साविक रामचे गाविसका 52 परिवारका 126 जना विस्थापित भएका छन्। विस्थापितलाई खाद्यान्न र राहत सामग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको छ। बाँदरको आतंकका कारण धरान उपमहानगरपालिका 20 विष्णु पादुकाका किसान परम्परागत धान मकै र कोदो खेती छाडेर अदुवा तथा बिसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले बाली नष्ट गर्न थालेपछि कतिपय किसानले खेत बारी बाँझै छोडेका छन् भने केहीले बाँदरले कम क्षति पुर्याउने अदुवा र बिसार खेती गर्न थालेका हुन्। कुनै समय अम्लिसो उत्पादनका लागि परिचित यस क्षेत्रमा बाँदरले अम्लिसोको कलिलो सुइरो समेत खाइदिने गरेपछि यसको खेती घट्दै गएको स्थानीयको भनाइ छ। वार्षिक 10 देखि 11 क्विन्टलसम्म अदुवा बिक्री गर्दै आएको किसानहरूले बताएका छन्। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अध्यावधिक गर्ने क्रममा जिल्लाका 3,362 जना मतदाताको नाम नामावलीबाट हटाएको छ। जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रम अनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो। हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचय पत्र नम्बर सहितको विस्तृत विवरण कार्यालयले सार्वजनिक गरेको हो र चाडपर्वको समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै सिन्धुपाल्चोकको चौतारामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा 7 महिलासहित 34 जनाले रक्तदान गरेका छन्। दशैं तिहार जस्ता ठूला चाडपर्वका बेला दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका कारण रगतको माग बढ्न सक्ने भएकाले रगतको उपलब्धता सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ब्लड डोनर्स एसोसिएसन नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष
सुरेश कसजुले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। छ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 को समय रहनेछ करिब 8 बजेसम्म आधुनिक गीतको, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 को समयमा नेपाल एन्ड बियोन्ड कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:30 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण, 9 बजे समाचार, समाचार पछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 को समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण हुने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन।

0: बाट बोलिरहेका छौ। 46 देखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
1: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्य नबाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
3: गत साता देशका अधिकांश स्थानहरूमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। देशको पूर्वी भूभागमा बढी वर्षा मापन गरिएको छ। देशका केही केन्द्र भागहरू भन्दा पश्चिमी भूभागहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको टिकापुर केन्द्रमा 190.5 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षा र बदलीका कारण गत साता देशका केही केन्द्रहरूमा सरदर भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदर भन्दा बढी तापक्रम मापन भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहनेछ। हिमाली भूभाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानमा तथा साताको अन्त्यमा 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा साताको मध्य र अन्त्यमा थोरै स्थानमा, साथै लुम्बिनी र कर्णाली प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानमा तथा साताको अन्त्यमा 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभाग, साताको सुरुमा कोशी प्रदेशमा केही स्थानमा, मध्यमा थोरै तथा अन्त्यमा 1-2 स्थानमा, साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानमा तथा साताको मध्य र अन्त्यमा 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। दुवै अधिकतम र न्यूनतम तापक्रम औसतको आसपास नै रहने सम्भावना छ। मनसुन बहिर्गमन, 2083 असोज 17 गतेका दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
3: भारी वर्षा र हावाहुरीबाट लडेको पाकेको धानलाई सक्दो चाँडै काटेर थ्रेस गरी र दाना सुकाई बिक्री गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी बिक्री गर्ने वा चिउरा भुजा बनाई प्रयोगमा ल्याउनुहोस्। यस अघि नै काटेर खेतमै छोडेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आले काल्नामा सुकाउनुहोस्। साथै बाला छिटो सुकाउन नलबाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाले हावा दिई बेला बेलामा चलाई घाममा सुकाउने वा उपलब्ध धान सुकाउने मेसिनहरू प्रयोग गर्नुहोस्। धानको बिउ छनौटको लागि बोट नढलेका, एक नासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्। धान खेतमा गबारो किराको व्यवस्थापनको लागि सिंचित क्षेत्रमा थायोडी कार्ब 2 ग्राम प्रति लिटर पानीको दरले तथा अन्य क्षेत्रमा कार्टाब हाइड्रोक्लोराइड 15-20 केजी प्रति हेक्टरको दरले स्टिकर मिसाई छर्कनुहोस्। धान बालीमा ब्याक्टेरियाबाट लाग्ने डढुवा रोग व्यवस्थापनको लागि धानको टुप्पो नकाट्नुहोस्। घाउ चोट लागेका ठाउँबाट रोग छिटो फैलने हुनाले बोटलाई सकभर घाउ चोट लाग्नबाट बचाउनुहोस्। रोगको लक्षण देखिएमा एग्रिसिन, स्ट्रेप्टोमाइसिन सल्फेट र टेट्रासाइक्लिन हाइड्रोक्लोराइड 1 ग्राम प्रति लिटर पानीको दरले 7 पटकसम्म सम्पूर्ण पात भिज्ने गरी 2-3

0: दिनको फरकमा 7 पटकसम्म छर्कनुहोस्। धान बालीमा फड्के किराको नियमित अनुगमन गर्नुहोस्। बोटको फेद तथा गाँस भित्र किराको संख्या बढेको पाइएमा खेतको पानी 3-4 दिनसम्म सुकाई पुनः आवश्यकता अनुसार सिंचाई गर्नुहोस्। नाइट्रोजन मलको अत्यधिक प्रयोग नगर्नुहोस्। कम्बाइन हार्वेस्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकूल प्रभाव पार्ने तथा पशु आहार समेतमा असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरूबाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बोसिडर प्रयोग गरी गहुँछरी लागत खर्च घटाउनुहोस्। उन्नत जातको मकैको बिउ छनौट गर्दा राम्रोसँग पाकेका, सुकेका, रोग किरा नलागेका घोगाबाट बिउ छोडाउँदा एकै नासका दाना छान्नुहोस्। घोगाको तल र माथिको दाना हटाई बीचको भागको दानालाई मात्र बिउमा राख्नुहोस्। हिउँदे मकै बालीमा फौजी किराबाट हुने क्षति कम गर्नको लागि गहिरो गरेर जमिन खनजोत गर्ने, खोस्टाले राम्रोसँग घोगा छोपिने जातहरू लगाउने, समयमै रोप्ने, निश्चित ठाउँमा सबैले एकै समय वा एक हप्ताभित्र नै मकै रोप्ने, मकैमा अन्तरबालीको रूपमा कोसे बाली लगाउने गर्दा यस किराको प्रकोप कम हुन्छ। उच्च पहाडको लागि सिफारिस गरिएका गहुँका जातहरू मुडुले 1, हिमगंगा, तिला, सुरमा, च्याखुरा, मुनाल तथा जौ बालीका सिफारिस जातहरू मुक्तिनाथ, सोलु, उवा मध्ये उपलब्ध जातको गुणस्तरीय बिउ 6.0 केजी प्रतिरोपणीको दरले भाइटा म्याक्स 200 वा कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति केजी बिउका दरले उपचार गरेर छर्कनुहोस्। मध्य पहाडदेखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात लुम्ले 1, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानीय तोरी 3, बेसीको लागि उन्नति र प्रीति मध्ये उपलब्ध जात कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति केजी बिउका दरले उपचार गरेर छर्नुहोस्। मध्य पहाडमा तिते फाफर 1, तिते फाफर 2 र मिठे फाफर 1 जस्ता सिफारिस जातका फाफरहरू लगाउनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
0: सबै किसिमका कलमी गरेका फलफूलहरूको रुट स्टकबाट पलाएका सकरहरूले सायन भन्दा बढी खाद्य तत्त्व लिन्छन् र सकरहरू मात्र हर्लक्क बढ्ने भएकोले नर्सरीको नियमित अनुगमन गरी यस्ता सकरहरूलाई समयमा नै हटाउनुहोस्। अम्बा, लिची र कागती लगायतका फलफूलहरूमा गुटीबाट तयारी अवस्थामा पुगेका हाँगाहरू मुख्य हाँगाबाट छुट्याई नर्सरी बेडमा अनुकूलनको लागि सार्नुहोस्। स्याउको व्यावसायिक गुणस्तर कायम राख्न फलको रङ, कडापन, बिउको परिपक्वता र जात अनुसारको उचित TSS मात्रा जाँच गरेर मात्र फलमा चोट नलाग्ने गरी टिप्नुहोस्। टिपिसकेपछि तुरुन्तै शीतल छहारीमा राखिएका फलहरूलाई राम्रोसँग सफा र ग्रेडिङ गरी भण्डारण क्षमता बढाउन क्याल्सियम क्लोराइडले उपचार गर्नुहोस्। फललाई सुरक्षित राख्न स्टाइरोफोन जालीमा बेरेर हरेक तहमा डेक प्लेट राखी 10 केजी अट्ने 5 प्लाई, 160 PSI क्षमताका भेन्टिलेसन युक्त कार्टुनहरूमा प्याक गरी उपयुक्त ढुवानीका साधनहरूद्वारा जति सक्दो छिटो गन्तव्यमा पुर्याउनुहोस्। स्याउ बगैँचामा फल टिपिसकेपछि पनि कत्ले किराले नोक्सानी गरिरहने हुँदा यसको व्यवस्थापनको लागि मौसमको अवस्था हेरी खनिज तेल 5-8 ml प्रति लिटर पानीमा मिसाई किरा लागेको भाग भिज्ने गरी 7 दिनको फरकमा 3 पटकसम्म छर्कनुहोस्। सुन्तला जात फलफूलको क्याङ्कर रोगको समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने ठूलो आर्थिक क्षति हुन जान्छ। जीवाणुभित्र पसेको ठाउँमा पात, फल वा कलिला हाँगामा अत्यधिक कोशिकाको संख्या वृद्धि भएर खत देखा पर्छ र खतहरू छिप्पिँदै गएपछि खैरो रङमा परिणत हुन्छन्। यस रोगको व्यवस्थापनका लागि मौसममा सुधार आएपछि बगैँचा सफा राख्ने, हिउँदमा रोगी हाँगाहरू काँटछाँट गरी हटाई जलाइदिने, काँटछाँटपछि कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटरको दरले पुरै बोट भिज्ने गरी छर्कने, फेद वरिपरि सफा पारेर 1-1.5 हातसम्म बोर्डो पेस्टले लेपिदिने गर्नुपर्छ। वर्षा सुरु हुनु अगावै नयाँ पालुवा आउन लागेको बेलामा 1 पटक र वर्षायाममा 2-3 पटक 1% बोडो मिश्रण स्प्रे गर्नुहोस्। सुन्तला जात फलफूल बालीहरूमा पात खन्ने किराको नोक्सानी कम गर्न 4 भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल 1 भाग मिसाई 5 दिनको फरकमा 3 पटक छर्कनुहोस्। साथै व्यावसायिक खेती गर्ने कृषकहरूले इमामेक्टिन, बेन्जोएट 5%, ESG 0.4 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। वर्षायाम वा उच्च आर्द्रताको अवस्थामा ड्रागन फ्रुटमा डाँठ कुहिने रोगको जोखिम बढी हुने भएकोले व्यवस्थापनको लागि शुरूवाती लक्षण देखिने बित्तिकै रोगग्रस्त डाँठको रोगी भाग राम्रोसँग हटाएर सफा गर्नुहोस्। काटिएको घाउमा तामाजन्य विषादी एकनासले लेपन गर्नुहोस्। पहिलो काटछाँटपछि तुरुन्तै उक्त विषादीको लेपन गर्नुहोस् र त्यसपछि 30 दिनको फरकमा 4 पटकसम्म प्रयोग गर्नुहोस्। ड्रागन फ्रुटको डाँठ तथा फलमा लाग्ने क्यान्कर रोग व्यवस्थापनका लागि फ्लुजी नाम विषादी 2 ml वा ट्याबुकोनाजोल 50% र ट्राइफ्लोक्सिस्ट्रोबिन 25% मिश्रित विषादी 0.5 ग्राम प्रति लिटर पानीका दरले रोगग्रस्त डाँठको सम्पूर्ण भाग भिज्ने गरी 15 दिनको फरकमा 4 पटकसम्म प्रयोग गर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
0: मकै भाँचेपछि आलु लगाउने जग्गालाई गहिरो गरी खनजोत गर्नुहोस्, जसले गर्दा माटोमा रहेका हानिकारक रोग र किराहरू नियन्त्रण भई आलु बालीमा हुने क्षति कम हुन्छ। बोरोनको कमीले काउली बालीमा देखिने खैरो धब्बाको उपचारको लागि माटो जाँच गरी बोरेक्स 500-700 ग्राम प्रति रोपनीको दरले जग्गा तयारी गर्दा प्रयोग गर्नुहोस्। खुर्सानीमा कोत्रे रोग व्यवस्थापनको लागि रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। मौसम सुधार भएपछि मात्र क्लोरो थालो निल विषादी सम्पूर्ण बोटहरू भिज्ने गरी छर्कनुहोस्। प्लास्टिक घरमा खेती गरिएको गोलभेडामा पात खन्ने किरा अनुगमन गर्न फेरोमेन ट्र्याप वा स्टिकी ट्र्याप प्रतिरोपनी 2 वटाको दरले राख्नुहोस्। बत्तीको पासोको प्रयोग गरेर वयस्क किराहरू संकलन गरी नष्ट गर्नुहोस्।
1: अब पशुपालन।
0: खोरेत रोग विरुद्ध खोप लगाउने समय भएकोले नजिकैको प्राविधिकसँग सम्पर्क गरी पशु चौपायालाई समयमै खोप लगाउनुहोस्। चाडबाडको समय नजिकै गर्दा पशु चौपायाको ओसार पसारका साथसाथै बेचबिखन पनि बढ्दै जाने हुनाले पशु चौपायामा लाग्ने रोगहरू फैलिने सम्भावना पनि सँगसँगै बढेर जान्छ। तसर्थ बिरामी तथा रोगी पशु चौपायाको बेचबिखन तथा ओसार पसार नगर्नुहोस्। स्वस्थ चौपाया र पशु पन्छीहरू पनि इजाजत प्राप्त पशु चिकित्सकबाट जारी भएको स्वास्थ्य प्रमाण पत्र साथमा लिई पशु ढुवानी मापदण्ड 2064 अनुसार हुने गरी ढुवानी गर्नुहोस्। ढुसी लागेका घाँस पराल दाना वा अन्न पशु पन्छीलाई खुवाउँदा पशु चौपाया बिरामी पर्न सक्ने हुँदा त्यस्तो दाना नखुवाउनुहोस्। पशु चौपायाको खुर कुहिने समस्या देखिएमा निलो तुथोको झोलमा दिनमा 2 पटकका दरले लगातार 3 दिनसम्म पशु चौपायाको खुर डुबाउनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
0: वर्षाको पानीले पोखरीको खाद्य तत्त्व बगाएको हुन सक्ने भएकोले पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समयमा 15 दिनको फरकमा प्रति कठा 10-15 केजी कम्पोस्ट मल 700 ग्राम युरिया र 500 ग्राम DAP पानीमा घोली पोखरीको सबैतिर पर्ने गरी 7 दिनको फरकमा प्रयोग गर्नुहोस्। ठुला भुरा फिङ्गरलिङ र खाने माछा उत्पादनको लागि 25% प्रोटिन भएको सन्तुलित दाना शारीरिक तौलको 3-5% दरले दैनिक दिनुहोस्। माछा पोखरीमा तापक्रममा हुने घटबढको कारणले माछामा हुन सक्ने तनाव र अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न र पोखरीमा अक्सिजनको पर्याप्त मात्रा कायम राख्न प्रति हेक्टर जलाशयमा 0.75 KVA क्षमताको एरेटर बिहान 4-6 बजेसम्म चलाउनुहोस्। अब घाँसे बाली सम्बन्धी जानकारी। मध्य पहाड र तराईका लागि सिफारिस हिउँदे घाँसे बालीहरू वर्षिम जय भेष तथा उच्च पहाडी र हिमाली भेगका लागि सिफारिस हिउँदे घाँस बालीहरू क्लोभर राईग्रास कोते घाँसका बिउ व्यवस्था गर्नुहोस्। पशु चौपायालाई धेरै कडा सुक्खा वा पुराना डाँठ भएका जङ्गली घाँसहरूले पाचन प्रणालीमा असर गर्ने हुँदा यस समयमा पाइने नरम र सजिलै पच्ने हरियो घाँस खुवाउनुहोस्। कृषि र पशु सम्बन्धी जिज्ञासाका लागि पैसा नलाग्ने नार्कोको फोन नम्बर 1135 हरेक शुक्रबार साँझ 4-6 बजेसम्म फोन गर्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा चाड पर्व सुरु भएसँगै बजार अनुगमन तीव्र, दैनिक 10 क्षेत्रमा विभाजन गरी अनुगमन टोली परिचालन शीर्षकमा कारोबार दैनिकमा प्रकाशित समाचार। नजिकै गरेको दशैं तिहारलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभावलाई नियन्त्रणका लागि बजार अनुगमनलाई विभागले तीव्र बनाएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अन्य निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। काठमाडौँ उपत्यका सहितका प्रमुख बजार क्षेत्रहरूलाई 10 छुट्टा छुट्टै सेक्टरमा विभाजन गरी अनुगमन टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरुद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने महानिर्देशक साक्यको भनाइ छ। विभागको जिम्मेवारी पाएको केही दिन मात्र भएको छ। महानिर्देशक साक्यले भन्नुभयो, चाड पर्वको संवेदनशील समयमा आम उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम सुरु गरेको छु। मन्त्रीज्यूको पर्याप्त स्पष्ट निर्देशन अनुसार चाड पर्वको समयमा कुनै पनि उपभोग्य वस्तुको आपूर्ति अवरुद्ध हुन नदिनु र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्नु नै पहिलो प्राथमिकता रहेको छ। महानिर्देशक साक्यका अनुसार खुल्ला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। यसका लागि आपूर्ति प्रणालीका सरकारवालाहरू, निजी क्षेत्रका छाता संगठनहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, जिल्ला स्तरीय उद्योग वाणिज्य संघहरूसँग समन्वय गरी आपूर्ति व्यवस्थापनलाई निरन्तर सहज बनाउने काम भइरहेको छ। विभागका महानिर्देशकका अनुसार चाडपर्वका बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार मातहतका कम्पनीलाई प्रभावकारी मार्केट इन्टरभेन्सनका लागि परिचालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरी बजारमा प्रतिस्पर्धी मूल्य कायम गरिएको छ। विगतका वर्षहरूमा चाडपर्वको मुखमा चिनीको चरम अभाव र अचाक्ली मूल्य वृद्धि हुने गरेको अनुभवलाई मध्यनजर गर्दै यसपटक सरकारले पूर्व तयारीलाई सशक्त बनाएको छ। महानिर्देशक साक्यका अनुसार मुलुकभित्रका चिनी उत्पादक कारखानाहरूसँग मौजदात रहेको 24,000 मेट्रिक टन मध्ये 20,000 मेट्रिक टन चिनी सरकारी निकाय मार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ। साल ट्रेडिङ र खाद्य कम्पनीलाई ती उत्पादकहरूबाट चिनी प्राप्त भइसकेको छ। यसबाहेक निजी क्षेत्रका ठूला सुपरमार्केट सञ्जालहरू भागपटेनी सुपरमार्केट, सेल्सबेरी र बिग मार्टलाई समेत तोकिएको कोटा र सरकारी दरमा चिनी बिक्री गर्न लगाइएको महानिर्देशक साक्यले बताउनुभयो। उपत्यका तथा देशभरका 500 देखि 1,000 खुद्रा बिक्री केन्द्र मार्फत उपभोक्ताले प्रति किलो 110 रुपियाँमा सहजै चिनी खरिद गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। त्यसकारण यो पटक बजारमा चिनी अभाव हुने वा कालोबजारी हुने सम्भावना नरहेको महानिर्देशक साक्यको भनाइ।
1: गोर्खापत्र दैनिकमा प्रकाशित किसानको रोजाईमा ओल खेती सम्बन्धी समाचार। लगातारको वर्षाले अन्य तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बनेको छ। जिल्लाको उत्तरी भेगका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका तथा दक्षिण पूर्वी मटिहानी क्षेत्रमा व्यावसायिक रूपमा ओल खेती हुँदै आएको छ। अन्य तरकारी खेतीको तुलनामा कम सिंचाई, कम लगानी र कम मेहनतमै उत्पादन लिन सकिने तथा वर्षा सहन सक्ने भएकाले ओल किसानको रोजाईमा परेको हो। स्थानीय किसानका अनुसार माटो मुनि फल्ने भएकाले लगातारको वर्षाले अन्य लहरे तथा जमिनमाथि फल्ने तरकारी जस्तो ओलमा ठूलो क्षति पुर्याउँदैन। बर्दिवास नगरपालिका 9 पशुपति नगरका किसान महेन्द्र महतोका अनुसार यस वर्ष काउली, भान्टा, खुर्सानी, रामतोरिया लगायतका तरकारी तथा लहरे बालीमा वर्षाले क्षति पुर्याए पनि ओलबाट केही आमदानी लिन सकिएको छ। उहाँले भन्नुभयो, लगातारको वर्षाले धेरै तरकारीका बोट गलेर नष्ट भए। ओलले भने जेनतेन वर्षा खेपेकाले चाड पर्वको खर्च जुटाउन सहयोग भएको छ। उहाँका अनुसार पाखोबारीमा ड्याङ बनाएर रोपिने र माटो मुनि फल्ने भएकाले ओल अन्य तरकारी भन्दा तुलनात्मक रूपमा टिकाउ छ। किसानका अनुसार ओल खनेर निकालेपछि पनि लामो समयसम्म नबिग्रिने भएकाले बजारको भाव हेरेर बिक्री गर्न सकिन्छ। जिल्लामा करिब 200 बिघा क्षेत्रफलमा ओल खेती भइरहेको स्थानीय कृषि अभिलेखमा उल्लेख छ। गौशाला र भङ्गाहा क्षेत्रमा भने धेरै किसानले ओललाई मुख्य नगदे बालीकै रूपमा खेती गर्दै आएका छन्। गौशाला नगरपालिका लक्ष्मीनियाका किसान अरुण कुशवाहाले ओल खेतीबाट वार्षिक करिब 5 लाख रुपियाँ आमदानी हुने बताउनु भयो। उहाँले भन्नुभयो, ओल हाम्रो नगद जोहो मात्र होइन, घर गुजाराको मुख्य आधार बनेको छ। चामल, पिठो, मसला लगायतका घरायसी सामान ओल बेचेरै किन्ने गरेका छौँ। किसानका अनुसार प्रति कट्ठा 5-7 हजार रुपियाँसम्म लगानी हुने ओलबाट 25-30 हजार रुपियाँसम्म आमदानी लिन सकिन्छ। उन्नत जातको एउटा बोटमा 8-10 किलोसम्म ओल फल्ने र बजारमा प्रति किलो 40-80 रुपियाँसम्ममा बिक्री हुने गरेको भङ्गाहा चारका किसान रामजी यादवले बताउनु भयो। भङ्गाहा चारका किसान सत्यनारायण यादवका अनुसार महोत्तरीमा उत्पादित ओल जलेश्वर, जनकपुर धाम, मलङ्गवा सहितका स्थानीय बजारमा पुग्ने गरेको छ। यहाँ उत्पादित ओल तथा बिउ देशका विभिन्न जिल्लासम्म पुग्ने गरेको उहाँले बताउनुभयो। किसानका अनुसार ओलको बिउ कैलाली र कञ्चनपुरसम्म समेत पठाउने गरिएको छ। प्रत्येक वर्ष चैत वैशाखमा रोपिने ओल भदौ असोजतिर खनेर निकालिन्छ। विषादीको प्रयोग न्यून हुने, हल्का सिँचाइमै खेती गर्न सकिने र तुलनात्मक रूपमा कम समयमै उत्पादन लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्।
0: नयाँ पत्रिका दैनिकले पशु बच्छाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छाला सहितको मासु बिक्री गर्न नपाइने शीर्षकमा समाचार प्रकाशित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु बच्छाला तथा मासु जाँच नियमावली 2057 संशोधन प्रक्रिया अघि बढाउँदै सर्वसाधारणको सुझावका लागि मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा छाला सहितको मासु बिक्री गर्न नपाउने व्यवस्था राखिएको छ। मूल नियमावलीको नियम 6.2 यहाँ बुदा थपेर छाला काट्ने वा भुत्ल्याउने, मासु सफा गरी काट्ने र परीक्षण गरी बिक्री वितरण गर्ने ठाउँको व्यवस्था भएको भन्ने वाक्य थप गर्ने गरी मस्यौदा तयार गरिएको छ। वधशालामा यस्तो स्थान राख्नुको अर्थ वधशालामै छाला काटेर मात्र पसलमा छाला रहित मासु लैजानु पर्ने नियम बनाउन लागिएको हो। त्यस्तै नियम 6.2 जब बुदा थप गरी वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन सक्ने छाता सहितको टहरा भएको भन्ने वाक्यांश पनि थप गरिएको छ। पशु पक्षीलाई टाढाबाट ढुवानी गरेर ल्याउन साथ वध गरिहाल्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो व्यवस्था लागू गर्न खोजिएको हो। कृषि मन्त्रालयले आउँदो 1 मङ्सिरबाट उपत्यकामा पशु बच्छाला तथा मासु जाँच एन 2055 कार्यान्वयन गर्ने तयारी गरेको छ। एनमा केही संशोधन गरी गत 1 भदौमा नै राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। एन अनुसार उपत्यकाका बच्छालामा प्रत्येक दिन मासु निरीक्षक पुगेर स्वास्थ्य पशुको मात्र वध गर्न सिफारिस गर्छन्। पशु सेवा विभाग र मातहतका कार्यालय तथा स्थानीय तहको स्वीकृति लिएर बच्छाला सञ्चालन भएकाले निरीक्षकहरू पुगेर मासुको परीक्षण गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागले उपत्यकाको सबै स्थानीय तहमा रहेका बच्छाला पुगेर निरीक्षण गर्नका लागि 227 जना मासु निरीक्षक समेत खटाइसकेको छ। पशु बच्छाला तथा मासु जाँच ऐनले व्यवस्थित बच्छाला सञ्चालनका लागि 3% ब्याजदरमा ऋण समेत उपलब्ध गराउने व्यवस्था गरेको छ।
1: गोरखापत्र दैनिकमा हराउँदै भैँसी आहाल बस्ने पोखरी सम्बन्धी समाचार प्रकाशित छ। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैँसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पुरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताएका छन्। पहिले गाउँघरमा भैँसी पाल्ने परिवार धेरै हुने भएकाले चरनबाट फर्काएपछि भैँसीलाई पोखरीमा आहाल बसाउने चलन थियो। भैँसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोडिएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधि बारे छलफल गर्ने गरेको सम्झनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैँसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो। किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिरिन थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैँसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैँसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगञ्जका साहित्यकार सनत रेग्मीका अनुसार पहाडी गाउँमा बरपिपलका रुख तथा चौतारीसँगै पोखरी हुने र त्यहाँ भैँसी आहाल बसाउने परम्परा थियो। थियो। उहाँका अनुसार तत्कालीन बडा हाकिमले विक्रम सम्मत 2006 ताका नेपालगंजमा दुईवटा ठूलो पोखरी खनाएका थिए। उहाँले पछिल्लो वर्षमा भने नेपालगंज लगायतका स्थानमा रहेका पुराना पोखरी पुरिने क्रम बढेको बताउनुभयो। रेग्मीले पोखरीले पशुलाई पानी उपलब्ध गराउनका साथै वर्षाको पानी संचित गर्ने र जमिन मुनिको पानी पुनर्भरणमा समेत सहयोग गर्ने बताउनुभयो। पोखरी हराउँदा पानीका स्रोत तथा स्थानीय वातावरणमा समेत असर पर्न सक्ने उहाँको भनाइ छ। प्युठानको ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले विकास निर्माणका क्रममा केही परम्परागत पोखरी नष्ट भएको बताउनुभयो। उहाँले गाउँपालिकाले वन कार्यक्रम अन्तर्गत वन्यजन्तुका लागि पानी तथा मूल संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरे पनि भैँसी आहार बसाउने परम्परागत पोखरी संरक्षणका लागि छुट्टै योजना र बजेट नभएको बताउनुभयो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गामा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। उहाँले पुराना पोखरीमा पटान गर्न नदिएको जानकारी दिनुभयो, तर पोखरी संरक्षणका लागि छुट्टै योजना तथा बजेट शीर्षक बनाएर काम भने नभएको उहाँको भनाइ छ। पशुपालन घटेसँगै भैँसी आहाल बसाउने पोखरीको उपयोग कम भए पनि यस्ता परम्परागत जलाशय संरक्षणका लागि स्थानीय तहबाट योजना आवश्यक रहेको जनप्रतिनिधि तथा जानकारको भनाइ छ। रेडियो कृषि पत्रिकाको अन्त्यमा मसला बालीको रूपमा चिनिने अदुवा र वेसारको उन्नत खेती प्रविधि बारे एक विशेष रिपोर्ट।
0: अदुवा एक वर्षीय नगदे बाली हो। तरकारी स्वादिलो बनाउन अदुवा मसलाको रूपमा प्रयोग हुन्छ। यसलाई आयुर्वेदिक औषधिहरूको रूपमा पनि सर्दीको रुगा तथा खोकीमा प्रयोग गरिन्छ। अदुवामा 1.5-2% उड्ने प्रकृतिको सुगन्धित तेल र 5-9% ओलियो रेजिन पाइन्छ, जसको कारण कन्फेक्सनरी र मसलाको रूपमा विश्व बजारमा प्रसिद्ध छ। अदुवाको खेती गर्मी र ओसिलो हावापानी भएको वातावरणमा राम्रोसँग फस्टाउँछ। पहाडमा र तराईको आंशिक छहारी भएको स्थानमा पनि अदुवाको खेती राम्रो हुन्छ। प्राङ्गारिक पदार्थ प्रशस्त भएको पानी नजम्ने एकदमै चिम्टाइलो वा खस्रो बालुवायुक्त माटो बाहेक पीएच 5.2-6.4 भएको अन्य सबै माटोमा सफलतापूर्वक अदुवा खेती गर्न सकिन्छ। नेपालमा अदुवा खेतीका लागि कपुरकोट अदुवा 1 र कपुरकोट अदुवा 2 नामका उन्नत जातहरू सिफारिस गरिएका छन्। स्थानीय कृषकहरू अदुवाका जातहरूलाई बोसे र नसे गरी दुई प्रकारको भन्ने गरेको पाइन्छ। बोसे वर्गमा पर्ने मध्य सल्यान, भोजपुर, तेह्रथुम र इलामका स्थानीय जातहरू उत्पादनका दृष्टिकोणले उत्कृष्ट मानिएका छन्। मध्य पहाडी भूभागमा अदुवा लगाउने उपयुक्त समय फागुन चैत्र महिनामा हो भने तराई तथा भित्री मधेसमा वैशाख जेठमा पनि लगाउन सकिन्छ। अदुवा बालीलाई प्रतिरोपणी 2 टनका दरले राम्रोसँग पाकेको कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ। थप रासायनिक मल चाहिने वा नचाहिने भन्ने कुरा माटोको जाँचपछि माटोको मलिलोपनको आधारमा निर्णय गर्नुपर्दछ। मलको मात्रा 6 केजी युरिया, 5 केजी डिएपी र 4 केजी म्युरेट अफ पोटास प्रतिरोपणीमा प्रयोग गर्नुपर्दछ। अन्तिम जोताई गर्नुभन्दा पहिले डिएपीको पुरै भाग र पोटास 2 केजी एकनासले छरी जोत्ने गर्नुपर्दछ। बाली उम्रेको 1 महिनापछि 3 किलो युरिया मल दिने गर्नुपर्छ। बाँकी 3 केजी युरिया र 2 केजी पोटास मल बाली उम्रेको 2 महिनापछि अदुवा लगाइएको लाइन भन्दा करिब 10 सेन्टिमिटर जति पर लाइनमा राखी उकेरा दिनुपर्छ। जमिनलाई राम्रोसँग 2-3 पटक खनजोत गरी जमिनको तयारी गर्नुपर्छ। सामान्यतया 200-300 किलो प्रतिरोपणी बिउ गानो चाहिन्छ। बिउ रोग तथा किरा नलागेको हुनुपर्दछ। गानोको आकार 3-5 सेन्टिमिटर लामो, 40-50 ग्राम तौल भएको, कमसे कम 1-2 वटा राम्रो टुसा भएको हुनुपर्दछ। छनौट गरिएका गानाहरूलाई प्रति लिटर पानीमा 2 ग्राम म्यानकोजेब र 1 ग्राम कार्बन डाजिमको झोल बनाई 30 मिनट डुबाई छायामा सुकाएर रोप्नुपर्दछ। बिउ रोप्दा 30 सेन्टिमिटर लाइनको दूरी र बिउदेखि बिउसम्म 30 सेन्टिमिटरको दूरी र 10 सेन्टिमिटर गहिरो कुलेसो बनाई बिउ गानोहरू रोप्नुपर्दछ। ब्रुनी निकाल्ने भएमा गानोको टुसा तल पर्ने गरी सबै बिउ गानोलाई नै एकै दिशातर्फ फर्काई रोप्नुपर्दछ। माटोमा चिस्यान कायम राख्न छापोको व्यवस्था गर्नुपर्दछ। अबको पालोमा बेसारको उन्नत खेती प्रविधि। जीवित गानोलाई हलेदो भनिन्छ भने सुकेको गानो वा सुकेको चानालाई सुठो भनिन्छ भने पिसेको धुलोलाई बेसार भनिन्छ। बेसारलाई पहेँलो केसर पनि भन्ने गरिन्छ। बेसारमा पाइने पहेँलो रङ बनाउने प्रमुख तत्व सर्क्युमिन हो र यो गानोमा सरदर 1.8%-5.4% पाइन्छ भने बासनादार तेल 2.5%-6.2% पाइन्छ। तरकारी तथा खानालाई प्राकृतिक रङ दिनको लागि यसको प्रयोग गरिन्छ। बेसारलाई औषधिको रूपमा पनि, रुगाखोकी तथा ज्वरोको बिरामीको उपचारमा प्रयोग गर्नुका साथै श्रृङ्गारको सामग्री तथा धार्मिक कार्यक्रममा पनि प्रयोग गर्ने गरिन्छ। गर्मी र आर्द्र हावापानीमा बेसारको खेती राम्रो हुन्छ। यसको खेती हलुका छाया भएको ठाउँमा सफलतापूर्वक हुन सक्छ। बेसारको लागि 20-30 डिग्री सेन्टिग्रेडको तापक्रम उपयुक्त मानिन्छ। धेरै चिसो र तुसारोले यो बालीलाई नोक्सान गर्दछ। प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका दोमट माटो उत्तम मानिन्छ। माटोको पीएच 5.5-6.5 उपयुक्त हुन्छ। कपुरकट हलेदो 1 र कपुरकट हलेदो 2 नामका जातहरू यस खेतीका लागि सिफारिस गरिएका छन्। बेसार लगाउने उपयुक्त समय मध्य पहाडमा फागुन चैत्र हो भने तराई तथा भित्री मधेसमा वैशाख जेठलाई मान्न सकिन्छ। बेसार खेतीको लागि कम्पोस्ट मल 1000-1500 किलोग्रामका दरले रोपनी जग्गामा तयारीको बेलामा दिनुपर्दछ। रासायनिक मलको हकमा डिएपी 3.2 केजी, जग्गा तयारीको बेलामा युरिया 1 केजी बेसार उम्रेको 30 दिनमा र 1 केजी उम्रेको 2 महिनामा उखेरा दिने समयमा प्रयोग गर्नुपर्दछ। म्युरेट अफ पोटास 2.5 केजी जग्गा तयारीको बेलामा र 2.5 केजी प्रतिरोपनी उम्रेको 2 महिनापछि प्रयोग गर्नुपर्दछ। बेसारको बिउ रोप्नु अघि 3-4 पटक खनजोत गर्नुपर्दछ। आवश्यकता अनुसार पानीको निकास व्यवस्था गर्नुपर्छ। अन्तिम जोताई अगाडि आवश्यकता अनुसारको गोठे मल राखी जमिन तयार गर्नुपर्दछ। बेसारलाई ड्याङ र कुलेसो बनाएर तथा समथर तरिकाले पनि लगाउन सकिन्छ। लाइनदेखि लाइन 30 सेन्टिमिटर तथा बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 5-7.5 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्दछ। कम्तीमा 1-2 वटा आँखा भएको र 30-35 ग्राम तौल को गानो प्रतिरोपनी 150-175 केजी आवश्यक पर्दछ। बिउलाई 2.5 ग्राम म्यानकोजेब र 1 ग्राम बेबेस्टिन प्रति लिटर पानीमा राखेर बनाइएको घोलमा 30 मिनट डुबाई उपचार गरी लगाउनु पर्दछ। हवस् त, आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित ग्रीष्मा गुरागाई र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
3: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: वर्षा याम सँगै जंगल, पाखा, काठ काठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
6: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
6: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
5: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
6: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टेज भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध सड़क खुलाउन प्रयास भइरहेको छ। त्रिशिनी नदीका कारण भाँसिएपछि अवरुद्ध भएको सड़क खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने लक्ष्य सहित काम भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा प्रहरी प्रमुख सुमित खड्का हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार। हजुर
0: के छ, सडक खुलाउने प्रयास भइरहेको भनिएको छ, कस्तो प्रयासहरू भइरहेको छ र कतिखेरसम्म चाहिँ सुचारू होला?
4: हजुर यो एकदमै घरमजदुर किसिमले यो चाहिँ काम अगाडि बढिरहेको छ। 13-14 भन्दा धेरै हामीसँग भएका यो सडक विभागसँग भएका जति पनि इक्विपमेन्टहरू छन् सबैको प्रयोग भएर यहाँ कामहरू भइरहेको छ। र यो सोही बमोजिम अब यो 160 मिटर लम्बाइ र 10 मिटर चौडाइमा यसलाई दुईतर्फी नै खोल्ने योजना अन्तर्गत बिहानदेखि नै काम भइरहेको छ र दुईतर्फी बाटो बन्द गरेर यसलाई चाहिँ काम अगाडि बढाइरहेको छ। अहिले त्यहाँ चाहिँ अलिकति लाइटको कमी थियो, त्यसले गर्दाखेरि लाइटको व्यवस्था पनि भइसकेको छ। राति पनि काम गरेर अब आउँदै गरेको विजया दशमी अब को लागि अब यात्रुहरूलाई यात्रा सुरक्षित रूपमा र छिटो यसलाई सुचारु गर्नको लागि हामी सबैजना यो कटिबद्ध छौँ र त्यही अन्तर्गत हामी चाहिँ यसमा लागेका छौँ र यो छिटोभन्दा छिटो खुलाउने प्रयासमा छौँ। सकभर आज रातिसम्म हामी वान वे जसरी पनि खुलाउने भन्नेमा छौँ। यसले यो यो ट्रेनले चाहिँ पर्मिट गर्यो भने र यो भएन भने भोलिसम्म त जसरी पनि खुलाउने भनेर हाम्रो सबै स्टेक होल्डरहरू हामी सबैजना त्यसरी लागेर अगाडि बढिरहेको अवस्था छ।
0: हजुर, जस्तो कि अब चाडपर्व नजिकै गइरहेको छ र सडक ठाउँ ठाउँमा अलि कमजोर नै छ र अहिले सुरक्षित यात्राका लागि चाहिँ के पूर्व तयारीहरू गर्नुभएको छ?
4: यसमा हामीले यो अस्तिको जुन मेगा डिजास्टर थियो त्यसले गर्दाखेरि यो सडक अलि थिलथिलो भइसकेको छ। यो मल्टिपल ठाउँमा यसमा चाहिँ यो क्र्याकहरू आएको छ। तर यसलाई चाहिँ हामीले के गरेका छौँ भनेदेखि त्यसको पहिचान तत्कालै गरेर हामीले सुरक्षित स्थानमा 10 ठाउँमा हामीले होल्डिङ सेन्टरहरू बनाएका छौँ। 10 ठाउँमा अग्लो स्थानमा हामीले चाहिँ यो यात्रुहरूलाई राख्नको लागि हामीले त्यो व्यवस्था मिलाएका छौँ भनेदेखि 10 ठाउँमा हामीले यो हेभी इक्विपमेन्टहरू हामीले चाहिँ तैनात गरेर राखेका छौँ। कतै पनि पहिरो र तलतिर कटान गऱ्यो भने तत्कालै काम सुरुवात गरिहाल्ने किसिमले हामीले चाहिँ यसरी अगाडि बढेका छौँ। र माथिबाट पहिरो आयो भने त हामी 1-2 घन्टामा हटाउन सक्छौँ, तर यो त तलबाट यो उसले नदीले कटान गर्यो भनेदेखि हामी चाहिँ त्यसलाई त्यसलाई सुचारु गर्न अलि टाइम लाग्दो रहेछ, जस्तो कृष्ण भीरको जस्तै अवस्था हो यो गलौँदीको पनि। यसलाई हामीले तर तत्कालै हामीले गर्न सक्ने स्थिति छ हजुर। अनि र अर्को कुरा, यसको पूर्व तयारी पनि हामी सबै निकायहरू मिलेर गरेका छौँ र माथिबाट हाम्रो नेपाल सरकारबाट पनि त्यही किसिमको निर्देशन छ र यसलाई तत्कालै कसैलाई पनि कुनै पनि किसिमको विलम्ब बिना यसलाई सबै प्रोसेस मिलाएर गर्ने भन्ने छ र हामी फिल्डमा खटेर अवरात र खटेर हामी चाहिँ अगाडि बढिरहेको अवस्था छ।
0: हस्, धन्यवाद।
4: हजुर, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो धादिङका प्रहरी प्रमुख सुमित खड्का। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर सडक अवरुद्ध भएको छ र त्यो सडक खुलाउने प्रयास भइरहेको छ। आज रातभरि काम गरेर भए पनि सडक खुलाउनका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ। हिजो साँझ सो सडक खण्डमा झण्डै 25 मिटर सडक खण्ड भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बीपी राजमार्गको लेदु र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बाढी पहिरोले क्षति पुर्याएको लमजुङको बेसी सहर चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि 1 अर्ब रुपियाँ आवश्यक पर्ने भएको छ। बेसी सहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी सहर चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले 65 किलोमिटर लामो बेसी सहर चामे सडकका 35 भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमान्दारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्व जस्ता गुण विकास गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो। सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नु पर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनु पर्ने पनि बताउनुभयो।
5: यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वास हो। नेपाली काङ्ग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो सङ्कल्पप्रतिको विश्वास हो। यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईँहरूसँग वाचा गर्दिनँ, तर म इमान्दार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ। तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न, म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु। हामीले विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेस बदल्ने भनेर एउटा सङ्कल्प गर्यौं। 15 महाधिवेशनले यो सङ्कल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ। नेपाली काङ्ग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ।
0: सभापति थापाले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेकाले त्यसलाई पुनः स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने बताउनुभयो।
5: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नु पर्नेछ। हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौँ, तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भए, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेसको घर, नेपाली कङ्ग्रेसको परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौ भन्ने संकल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
0: कङ्ग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रति कार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु सरध्यामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो। आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म अविरत वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो। 8,167 मिटर अग्लो विश्वको सातौं हिमाल धौलागिरी म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शनिबार आज समापन गरिएको हो। पितृपक्षका 15 तिथि र आश्विन शुक्ल प्रतिपदाको 1 दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले भोलि घटस्थापना गरेसँगै दुर्गा पक्ष शुरू हुँदैछ। बैतडीको पाटन नगरपालिका वडा नम्बर 6 रहेको नयाँ बस पार्क निर्माण शुरू भएको 1 दशक भन्दा बढी बितिसक्दा समेत सञ्चालनमा आउन नसकेपछि बनेका संरचनाहरू समेत बिग्रन थालेका छन्। आर्थिक वर्ष 2071-72 निर्माण शुरू भए पनि अहिलेसम्म निर्माण सम्पन्न भई सञ्चालन हुन नसक्दा बनेका संरचनाहरू प्रयोगविहीन अवस्थामा पुगेका छन्। बैतडीबाट गोविन्द पन्तको रिपोर्ट।
6: बैतडीको पाटनस्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै 1 दशक भन्दा बढी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि सञ्चालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
7: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेको हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम चाहिँ हामीले बजेट विनियोजन गरेका छौँ र थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरुन्तै यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको हो।
6: बस पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष राजेन्द्र विष्ट।
7: साउनको 12 गते भन्नुभयो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 गते हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ पहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन बाँकी छ।
6: बस पार्क सञ्चालन नहुँदा जमिन भत्किएको, ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ्न थालेको छ। बस पार्क सञ्चालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीय वासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खेमराज लोहार।
8: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेसेन्जरहरू हुन्छन् होइन, पेसेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रो पनि चल्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
6: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर्च सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको केही समयपछि नै आज युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतक मध्ये केही बाल बालिका रहेका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। रूसले पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्ध मोर्चामा उल्लेखनीय प्रगति गर्न नसके गतिरोधमा छन्। यद्यपि दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन्। पछिल्लो 4 दिनमा रूसी बमबारीका कारण 55 जनाभन्दा बढ़ीको मृत्यु भएको छ। भारतीय निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको विरोध प्रदर्शन अघि कक्रोच जनता पार्टी सीजेपीका प्रमुख सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय निर्वाचन आयोग ईसीआईले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि आन्दोलन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन भएको हो। विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौं मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन्। यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सोभन्दा बढी शेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्ज सूचीकृत कम्पनीका आधारभूत शेयर धनीहरूले आफूले धारण गरेको शेयरको 15% वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्तन नेउपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गते देखि आगामी कार्तिक 30 गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिनाह गरिने भएको छ। त्यस्तै 100, 150 र 200 MBPS क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले 1 महिना थप सेवा प्राप्त गर्न सक्नेछन्, जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि 13 महिनासम्म उपलब्ध हुने व्यवस्था गरिएको छ। कार्तिक 30 गतेसम्म मोबाइल मार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफर अन्तर्गतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको छ। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न प्रयास शुरू भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकार भएकाहरू बीचको अन्तर्क्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ। चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीहरूले बताउनु भएको छ। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्रै चिया परीक्षण प्रयोगशाला रहेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: अस्ट्रेलियाका अलराउन्डर विल बसिस्टो नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौँले सामाजिक सञ्जाल मार्फत बसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बसिस्टोले एनपीएलको अघिल्ला दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाडी पठाउने गरी प्रक्रिया शुरू गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाडीबाट उत्कृष्ट 656 जना खेलाडी छनौट गर्ने प्रक्रिया अगाडि बढाएको हो। कोशी प्रदेशबाट 344 पुरुष र 312 महिला खेलाडी सहभागी हुनेछन्। खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ, जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कांस्य पदक विजेतालाई 50,000 रुपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाडीहरूलाई खेलमै टिकाइ राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरुष खेलाडीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुम्दी भुम्दी पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34:35.88 पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधि सँगै रावतले नगद 50,000 रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दुर्पता कठायत दोस्रो र मिनु बुढा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गर्न प्रतियोगिता शुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। काठमाडौँको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस, वर्षा 23.6 मिलिमिटर। पोखराको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 15.6 डिग्री सेल्सियस, वर्षा 4.2

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ बीके शाहीको स्वरमा, भीम विराकको रचना र संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ ओम विक्रम विष्टको स्वरमा सूर्यराज शर्माको रचना र संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ बिजु रिमालको स्वरमा गोविन्द प्रसादको रचना, कल्याण रिमालको रचना र संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ हिरण्य भोजपुरेको स्वरमा प्रेमा शाहको रचना गणेश रसिकको संगीतमा।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:30 देखि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण। समाचार पछिको समय रहनेछ नेपाल एण्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अंग्रेजीमा समाचार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सँगै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेब का विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्ड का 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: विपदबारे चासो राखौं चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट विस्थापित नागरिकलाई के कसरी व्यवस्थापन गरिएको छ?
1: दुई नम्बर वडा जो टिमुरेको लगभग 95 घरहरू टोटल्ली ड्यामेज भएको हिसाबले हामीले त्यहाँका जनताहरूलाई, गोसाईकुण्ड गाउँपालिका दुईका जनताहरूलाई चाहिँ हामीले काठमाडौँको मुस्ताङ गुम्बामा राखेका छौँ। अनि साफ्रुबेन्सीको तीनवटा बस्ती गाउँहरूमा चाहिँ पसेको बाढीले छेद विच्छेद बनाएका भवनहरू र केही बचेका जनताहरूलाई हामीले काठमाडौँकै एलो गुम्बामा राखेका छौँ।
0: रसुवाको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल।

0: प्रकृति जति सुन्दर शान्त र मनमोहक छ यसको अर्को रूप उति नै अकल्पनीय भयावह र पीडादायी पनि हुने गर्दछ। हामीले सधैँ प्रकृतिको सुन्दरताको तारिफ गरिरहँदा यसले दिने आकस्मिक चोटले सिङ्गो मानव बस्तीलाई कसरी स्तब्ध बनाउँछ भन्ने एउटा ताजा उदाहरण बनेको छ रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय बाढी। गत भदौ 10 गतेको त्यो अकल्पनीय बिहानी गोसाईकुण्ड गाउँपालिकावासीका लागि एउटा कहिल्यै बिर्सन नसकिने घाउ बनेर आयो। जब मानिसहरू आफ्नो दैनिक कामकाजमा लाग्ने तर्खरमा थिए ठिक त्यति नै बेला बिहान पख प्रकृतिले आफ्नो क्रूप रूप देखायो। अचानक आएको भीषण र आकस्मिक बाढीले हेर्दा हेर्दै स्थानीय जनजीवनलाई छेद विच्छेद मात्र पारेन, नागरिकलाई सेवा दिने गाउँपालिकाका आफ्नै मुख्य प्रशासनिक भवनहरू समेत बगाएर लग्यो। दिन दहाडै आँखा अगाडि आएको त्यो प्राकृतिक विपत्तिमा परेर कैयौं नागरिकले ज्यान गुमाउनु परेको छ भने केही नागरिकहरू अझै पनि बेपत्ता छन्। सयौं परिवारले पुस्तौंदेखि बस्दै आएको आफ्नो थाथलो र घरबास गुमाएर यति बेला खुल्ला आकाशमुनि पालको सहारामा दिन काट्न बाध्य छन्। बाढीले सड़क सञ्जाल चुडाएको छ, पुलहरू बगाएको छ, खानेपानी र विद्युत अवरुद्ध पारेको छ भने बालबालिकाहरू पढ्ने विद्यालय र स्वास्थ्य चौकीहरू समेत भत्किएका छन्। संक्षेपमा भन्नुपर्दा यति बेला पर्यटकीय र धार्मिक रूपमा चर्चित गोसाईकुण्ड ऐतिहासिक संकटको सामना गरिरहेको छ। विपद आएर जनधनको क्षति त भयो, तर अबको हाम्रो मुख्य चासो र चिन्ता भनेको विस्थापितहरूको व्यवस्थापन र पुननिर्माण हो। यो संकटको घड़ीमा शुरूवाती दिनहरूमा उद्धार र राहतको अवस्था के रह्यो? आफ्नो सबै थोक गुमाएर सार्वजनिक भवन तथा पालमुनि बस्न विवश नागरिकहरूलाई सुरक्षित स्थानमा स्थायी पुनर्स्थापना गर्न स्थानीय सरकारले के योजना बनाएको छ? हिउँद महिना नजिकै गर्दा पीड़ितहरूको आवासको समस्या कसरी हलुँदैछ? र भत्किएका सार्वजनिक पूर्वाधारको पुननिर्माणका लागि बजेट र स्रोतको व्यवस्थापन कसरी गरिँदैछ? यिनै संवेदनशील र महत्वपूर्ण प्रश्नको उत्तर खोज्न आज हामी कार्यक्रममा कुराकानी गर्दैछौ रसुवाको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग। अध्यक्षजी, उहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: गत भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण गोसाईकुण्ड गाउँपालिकामा के कति क्षति भएको देखिन्छ?
1: अब यो भौतिक हिसाब र मानवीय हिसाबको दुईटा क्षति छ। अब मानवीय कुरा गर्नुपर्दा मेरै पालिकाको लगभग 581 जना अझै हराइराख्नु भएको छ मानवीय क्षतिको कुरा गर्नुपर्दा। अब भौतिक रूपमा क्षतिको कुरा गर्नुपर्दा सरकारी सम्पत्तिहरू मात्रै कुरा गर्ने हो भने पालिका एउटा भवन, दुईटा वडा भवन, त्यस पछाडि स्वास्थ्य, दुईटा स्वास्थ्य संस्थानको भवन, अनि एउटा विद्यालय, अनि त्यस पछाडि तपाईँको चाहिँ प्रहरीको चौकीहरू, स्थायी भवनहरू दुईटा, तपाईँको चाहिँ आर्मीको चेक पोस्ट, त्यसै गरी एकीकृत भन्सार निर्माणाधीन एकीकृत भन्सार र भन्सार कार्यालयको एउटा बिल्डिङ, अनि तपाईँको चाहिँ यार्डको चाहिँ यो एउटा यार्ड थियो भन्सारकै यार्ड लगायत तपाईँको धेरैवटा हाइड्रो पावरहरू जो निर्माणाधीन पनि थियो कुनै चाहिँ सञ्चालनमा अपरेसनमा आएको हाइड्रो पावरहरूको क्षतिहरू भएको छ। तिनलाई हामीले टेन्टेटिभली क्यालकुलेसन गर्ने हो भने गोसाईकुण्ड गाउँपालिकाको आफ्नो मात्रै प्रपर्टी जो मैले भनेको पालिका भवन, वडा भवन, स्वास्थ्य भवन, विद्यालयलाई हेर्ने हो भने हाम्रो 20 करोड भन्दा बेसी नै हाम्रो भौतिक क्षति भएको छ। अब यो यसमा अन्य संस्थान, अन्य निकायहरूको पनि जोड्ने हो भने त्यो रकम निकै नै ठुलो हुन्छ र यी त्यहाँ चाहिँ तपाईँको चाहिँ धेरै मालवाहक गाडीहरू र विद्युतीय गाडीहरू पनि थियो, ती गाडीहरू पनि सबै त्यसमा परेछन्। यो एकदमै ठुलो खालको चाहिँ भौतिक क्षति हो। र अब व्यक्तिगत हिसाबको भवनहरूको कुरा गर्नुपर्दा एउटै घरहरू 10 करोडमा लगानी गरेर निर्माण गरेका, होटेल व्यवसाय सञ्चालनको लागि निर्माण गरेका भवनहरू, ती त्यस्ता भवनहरू त दर्जनौ घरहरू चाहिँ बाढीले बगायो।
0: यहाँको गोसाईकुण्ड गाउँपालिकामा के कति मानवीय क्षतिहरू भएको देखिन्छ? यहाँले अघि जुन 581 जना अझै हराइरहेका कुरा गर्नुभयो, मृतकको संख्या चाहिँ के कति देखिन्छ?
1: अब यो चाहिँ मैले नितान्त गोसाईकुण्ड गाउँपालिकाको स्थानीयहरूको मात्रै नम्बर भन्या हो हजुरलाई। यसमा 3 जनाको मात्रै शनाखत भएको छ, बाँकी अहिलेसम्मै बेपत्तामै हुनुहुन्छ, मिसिङ नै हुनुहुन्छ। तर त्यो दिन तपाईँको त्यो समयमा कैलाश मानसरोवर जाने अनि भन्सार अनुसारमा काम गर्ने कर्मचारी लगायत भन्सारको लागि आउने व्यापारीहरू, विभिन्न क्षेत्रबाट आएर होटेल रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका, गोसाईकुण्ड मेला जो मेला चलिरहेको बेलामा पनि यो बाढी आएको थियो, जस कारणले गर्दाखेरि त्यो बेलाको मानवीय क्षतिको कुरा गर्नुपर्दा लगभग निकै नै हाम्रो आकलनमा हामीलाई दिएको डाटा अनुसार चाहिँ निकै नै संख्यामा लगभग 1000 भन्दा क्रस त्यो चाहिँ बैरी पालिकाको बैरी जिल्लाको साथीहरूको चाहिँ त्यहाँ चाहिँ मिसिङको संख्या देखिन्छ।
0: अध्यक्षज्यू, अझै हराइरहेका नागरिकको खोजी कार्य जारी छ?
1: अब यो पूर्ण रूपमा बन्द चाहिँ छैन, आंशिक रूपले मात्रै खोजी कार्य भइरहेको छ। किन भन्दाखेरि जहाँ जहाँ चाहिँ हामीले सम्भावना भएको यो क्षेत्रमा हुन सक्छ, यो स्थानमा चाहिँ सुरक्षित छ कि अथवा लास भेटिन्छ कि भनेर खोज तलास गर्ने क्षेत्रहरूलाई आइडेन्टिफाई गरेर खोज तलास गर्दाखेरि चाहिँ केही लासहरू भेटियो, तर हामीले सोचे अनुसारको मानिसहरू उद्धार गर्न सक्ने जीवित चाहिँ फेला पर्न सकेका छैन। त्यसैलाई आधार मानेर यो खोज तलासलाई अन्त्य चाहिँ गरेको छैन, तर आंशिक रूपले मात्रै चाहिँ कतै इन्फर्मेसन आयो, कतै संकेतहरू देखियो भने चाहिँ खोज कार्य गर्ने भनेर मात्रै अहिले चाहिँ त्यसरी अगाडि बढाएको छ।
0: गोसाईकुण्ड गाउँपालिकाभित्रका जुन सरकारी संरचनामा क्षति पुगेको कुरा गर्नुभयो, खास गरी व्यक्तिगत संरचनामा के कति मात्रामा क्षति भएको देखिन्छ? यहाँहरूले केही अहिलेसम्म त्यस्तो आँकडा निकाल्नु भएको छ?
1: अब यो अहिले हामीले पनि प्रारम्भिक, किनभने कसैको त परिवारै गुमेको छ सरसम्पत्ति सहित, उहाँहरूलाई कसरी चाहिँ मापन गर्ने भन्ने एउटा चाहिँ हामीलाई पनि अलिकति अप्ठ्यारो समस्या परिरहेको छ। तर त्यो भन्दै गर्दाखेरि हामीले अघि मैले भने 10 करोड भन्दा माथिका लगानीमा चाहिँ दर्जनौ घरहरू निर्माण गरिएको थियो, होइन? ती घरहरू चाहिँ कस्ता थियो भने व्यावसायिक हिसाबले गेस्ट हाउस होटेल चलाउने उद्देश्यले सञ्चालनको लागि ल्याउने उद्देश्यले चाहिँ निर्माण गरिएको भवनहरू थियो, त्यो नितान्त व्यक्तिगत जग्गाहरू के अरे घरहरू थियो स्याप्रुदेखि टिमुरेसम्मको। त्यस पछाडि तपाईँको चाहिँ केही घरहरू तपाईँको चाहिँ त्यही 10-15 घरहरू चाहिँ 5-7 करोडको लगानीमा निर्माण गरिएको भन्ने खालको एउटा रेकर्ड आएको छ, अनि त्योभन्दा मुनि 1-1.5 करोडमा लगानी गरेर निर्माण गरिएको घरहरू कैयौँ छन्। अब त्यसलाई हेर्ने हो भने तपाईँको चाहिँ हाम्रो मात्रै पालिकामा मात्रै स्थानीयहरूको भवनलाई मात्रै हेर्ने हो भने भवनहरू कमर्सियल र आफ्नो निजी भवनहरूलाई मात्रै हेर्ने हो भने लगभग तपाईँको 1 अरब जतिको व्यक्तिगत भवनहरू मात्रै भत्किएको, बाढीले बगाएको भन्ने खालको चाहिँ एउटा प्रारम्भिक रिपोर्ट आएको छ।
0: विस्थापित भएका नागरिकहरूलाई तत्काल राहत वितरणमा गाउँपालिकाले के कसरी समन्वय र सहकार्य गरिरहेको छ?
1: अब हाम्रो क्षेत्रमा गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 6 र वडा नम्बर 5 को 3 बस्तीमा बाहेक अरू वडाहरू चाहिँ टोटल्ली सडक सञ्जालबाट चाहिँ सम्पर्कविहीन भइसकेको छ आजको दिनसम्म। त्यस कारणले त्यो क्षेत्रमा हामीले हवाई मार्फत खाद्यान्न सामग्रीहरू चाहिँ पुर्याउने कामहरू भइरहेको छ, जसको लागि हामीसँग सिधै सम्पर्कमा आएका विभिन्न सहयोगी संस्थाहरूको राहत सामग्री लगायत यो तपाईँको चाहिँ एनडिआरएम मार्फत डिडिएमसी हुँदै जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त भएका खाद्य सामग्री लगायतका अन्य सामग्रीहरूलाई चाहिँ हामीले 2 लटसम्म चाहिँ हाम्रो क्षेत्रमा जहाँ जहाँ अड्किनु भएको छ जनताहरू त्यहाँसम्म हामीले पुर्याउन सफल भएका छौँ, र केही केही क्षेत्रहरूमा फेरि अझै पनि तपाईँको यो चाडबाड नजिकै गर्दाखेरि केही आवश्यक उहाँहरूले चाहिँ महसुस गरेर माग गरिराख्नु भएको छ, त्यसको लागि फेरि हेलीबाटै उडाउनु पर्ने, हेलीबाटै लानुपर्ने, जो हेलीको लागि चाहिँ अहिले नेपाल सरकारले बन्द भइसक गरेको छ, यो निजी क्षेत्रहरूलाई जसले पनि अब हायर गरेर लान सक्ने चाहिँ एउटा फुकुवा गरेको छ, तर त्यो ट्रान्सपोर्टेसन महँगो भएर चाहिँ सामग्री चाहिँ उपलब्ध गराउन सक्ने तर हेलीबाट चाहिँ सम्बन्धित क्षेत्रमा पुर्याउनलाई अलिकति समस्या हुने देखिया छ, जसको लागि हामीले WFPसँग पनि यो खालको चाहिँ समन्वय गरिरहेका छौँ। यो चाहिँ अहिले यो भोलि समस्या हुन सक्छ भन्ने आकलन हो, नत्र भने हामीले प्राप्त भएको जति पनि सामग्रीहरू छ हामीले 2 पटकसम्म सामग्रीहरू चाहिँ खाद्य सामग्रीहरू चाहिँ सम्बन्धित स्थानहरूमा चाहिँ विभिन्न सहयोग विभिन्न क्षेत्रहरूसँगको सम्बन्धी र सहयोगमा चाहिँ पुर्याइसकेका छौँ।
0: सडक सञ्जालसँग जोडिएका कुराहरू अहिले जुन बाढीको कारणले गर्दा सडक सञ्जाल भत्किएको छ, सडक सञ्जालबाट टाढा हुनु परेका जुन ओडाहरू छन् जुन गाउँहरू छन् ती ओडाहरू अथवा गाउँहरूलाई सडकसँग के कसरी जोड्ने प्रयास भइरहेको छ?
1: पहिलो नम्बर त हाम्रो जति पनि सडक सञ्जालहरू जोड्नु पर्नेछ त्यो जोड्नको लागि एक गाउँदेखि अर्को गाउँ जानलाई पहिला पक्की पुलहरू थियो त्यो सबै बगाइसके पछाडि हामीले विकल्पमा बेली ब्रिजलाई नै निर्माण गर्नुपर्छ भनेर हामीले सम्बन्धित निकायहरूमा हाम्रो समन्वय पत्रचार र संवादहरू भइरहेको छ। र जति सडकहरू चाहिँ राम्रा छन् त्यो सडकहरूलाई अझै पनि कतै अप्ठ्यारो छन् भने त्यहाँ भएका इक्विपमेन्टहरूले चाहिँ त्यसलाई क्लियरेन्स गर्ने काम भइरहेको छ भने सदरमुकाममा जब गाडी चाहिँ आइपुग्छ सिधै त्यस पछाडि तपाईँको चाहिँ हामीले स्याफ्रुको यो बेली ब्रिज सञ्चालनमा ल्याए पछाडि हामी माथिल्लो जति पनि हाम्रो गाउँहरू छ त्यहाँ जोड्नको लागि चाहिँ हाम्रो चाहिँ रहेको जति पनि इक्विपमेन्टहरू छ त्यहाँबाट चाहिँ सडकहरू त्यो तपाईँको चाहिँ पुलसम्म कनेक्सन गर्नको लागि बाटोहरू क्लियर गरिराख्नु भएको छ। र अस्ति भर्खर पनि म आफै पनि फिल्डमै पुगेर जिल्लाको सुरक्षा र तपाईँको चाहिँ आयोजना डिभिजन आयोजनाको डी लगायतका टिमहरू नै गएर स्याफ्रु बेन्चीमा चाहिँ बेली ब्रिजको चाहिँ हामीले चाहिँ एउटा सर्वे गरेका छौँ र सम्भवतः बेत्रादीको बेली ब्रिज सम्पन्न भइसके पछाडि हाम्रो पहिलो टार्गेट नै स्याफ्रु बेन्चीको बेली ब्रिज राख्ने हुनेछ र त्यो तयारी भइसके पछाडि त्यो सम्पन्न भइसके पछाडि अरू हाम्रो गाउँहरूमा जोड्नलाई त्यसले सहज पुर्याउँछ।
0: यहाँहरूको योजना त होला नि जस्तो यति दिनभित्र अथवा यति महिनाभित्र यति समयभित्र हामी सम्बन्ध विच्छेद भएका जुन ओडाहरू छन् गाउँहरू छन् ती ओडाहरूलाई ती गाउँहरूलाई सडक सञ्जालसँग जोड्छौँ भन्ने त्यस्तो केही योजना छ?
1: योजना त हामीले सम्भवतः पहिला त दसैँभन्दा अगाडि नै तपाईँको चाहिँ सदरमुकामलाई यो भ्याली ब्रिज तपाईँको चाहिँ बेत्रहाटीको ब्रिजले जोड्ने भन्ने प्राविधिक साथीहरूले भन्नुभएको छ। हामी त्यसैमा हाम्रो पनि हुन सक्छ भनेर हामीले आशा गरेका छौँ। बाँकी योभन्दा माथिल्लो गाउँहरूलाई जोड्नको लागि हामीले प्राविधिक साथीहरू यो नितान्त रूपमा टेक्निकली कुरा छ। यो टेक्निकली कुरामा चाहिँ हामीले उहाँहरूलाई यति समयभित्र गरिदेऊ भन्नुभन्दा उहाँहरूको एउटा टाइम फ्रेमभित्र कसरी गर्न सकिन्छ भनेर उहाँहरूले चाहिँ लाग्ने हो। अस्ति भर्खर हामीले बेली ब्रिजले मार्फत स्याफ्रुको बेली ब्रिज राख्नलाई उहाँहरूले चाहिँ 15 दिनदेखि 20 दिनभित्रमा चाहिँ त्यहाँ बेली ब्रिज जडान गरिसक्छौँ। त्यो भनेको चाहिँ बेली ब्रिज आइसके पछाडिको कुरा गर्नुभएको छ। तर त्योभन्दा अगाडि चाहिँ अहिले पनि फाउन्डेसनको लागि दुईटा क्षेत्रमा नदीको दायाँ र बायाँ किनारमा चाहिँ फाउन्डेसनको लागि चाहिँ सर्वे भएर गइसकेको छ र त्यो उहाँले चाहिँ तत्कालै फाउन्डेसनको चाहिँ कार्यहरू अगाडि बढाउनुहुन्छ र कार्य फाउन्डेसन सक्ने बित्तिकै बढीमा 10 दिनभित्र चाहिँ त्यो बेली ब्रिज जडान गर्न सकिनेछ भनेको छ। त्यसको मतलब हामी 20-25 दिन अझै पनि 20-25 दिन चाहिँ यदि दसैँको छुट्टीमा पनि काम गर्न सक्यौँ भने चाहिँ त्यहाँ बेली ब्रिज राख्न सकिन्छ भन्ने कुरा हाम्रो डिभिजन सडक नुवाकोटका डिले चाहिँ हामीलाई जानकारी गराउनु भएको थियो। हामी फिल्डमै त्यही थियौँ, हामीले सोधेका थियौँ कति दिनभित्र अब जडान हुन्छ त हाम्रो बेली ब्रिज भनेर हामीले भन्दाखेरि उहाँले त्यही भन्नुभएको थियो। अब उहाँ टेक्निकल पर्सन भएको हिसाबले हामीले त्यसैलाई बेस मानेर अरू जनतालाई पनि यति समयभित्रसम्म हाम्रो चाहिँ स्याफ्रु मेन्सीको चाहिँ बेली ब्रिज जडान गर्न सक्छौँ जस कारणले हामी अन्य सडक सञ्जाल जोड्नलाई चाहिँ हामी सफल हुन्छौँ भनेर भनेको छौँ।
0: यहाँको गाउँपालिकाभित्र घरबार विहीन भएका पीडित परिवारहरूलाई अहिले कहाँ र कसरी राखिएको छ?
1: अब 2 नम्बर वडा जो टिमुरेको लगभग 95 घरहरू टोटली ड्यामेज भएको हिसाबले हामीले त्यहाँका जनताहरूलाई गोसाईकुण्ड गाउँपालिका 2 का जनताहरूलाई चाहिँ हामीले काठमाडौँको मुस्ताङ गुम्बामा राखेका छौँ। अनि स्याफ्रु बेन्चीको 3 वटा बस्ती गाउँहरूमा चाहिँ पसेको बाढीले छेद विच्छेद बनाएका भवनहरू र केही बचेका जनताहरूलाई हामीले काठमाडौँकै यलो गुम्बामा राखेका छौँ। र 2टा चाहिँ अहिले पनि रसवा गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 3 लिङलिङ गुम्बा र वडा नम्बर 5 कोमिन स्यामे वङफेल माभिमा चाहिँ अझै पनि 2 वटा होल्डिङ सेन्टरहरू छ। त्यहाँ केही साथीहरू त्यसरी बसिराख्नु भएको छ र बाँकी चाहिँ सम्बन्धित स्थानहरूमा नै बस्तीहरूमा नै उहाँहरू बसिराख्नु भएको छ। तर त्यसमा चाहिँ उहाँहरूसँग हाम्रो कम्युनिकेट भएर के छ कस्तो छ भनेर हाम्रो कम्युनिकेट र त्यसपछि त्यहाँ हाम्रो स्वास्थ्य कर्मी साथीहरू पनि हुनुहुन्छ र केही त्यहाँ आउने हाम्रो जनप्रतिनिधिहरू र कर्मचारी साथीहरू हुनुहुन्छ र उहाँहरूको सम्पर्कमै त्यसरी उहाँहरू रहिराख्नु भएको छ।
0: अध्यक्षज्यू, खास गरिकन बाढीले बगाएका गाउँपालिका भवन, सडक, पुल, खानेपानी, व्यक्तिगत संरचनाहरूको पुनर्निर्माण कहिलेदेखि सुरु गर्ने योजना छ खास गरिकन यहाँहरूको?
1: अब सर्वप्रथम त जुन ठाउँमा हाम्रो संरचनाहरू थियो ती जग्गाहरू चाहिँ बस्नलाई लायक छ कि छैन, अझ भन्नुपर्छ सुरक्षित हो कि होइन भन्ने कुराको विज्ञ टोलीहरूले अध्ययन नगरिकन हामीले भन्न सक्दैनौँ। किनभने त्यो एक्सपर्ट हामीसँग छैन, त्यो म्यान पावर हामीसँग छैन। त्यो भनेको केन्द्र सरकारले नै त्यसको चाहिँ अनुसन्धान गरेर अथवा स्टडी गरेर एउटा रिपोर्टको चाहिँ हामी पर्ख्यामा छौँ। हामीले धेरै अगाडि नै केन्द्र सरकारलाई पनि चिठी लेखि सङ्घीय सरकारलाई चिठी लेखिसकेका छौँ। जुन जुन क्षेत्रमा हाम्रो संरचनाहरू थियो, जुन जुन क्षेत्रमा बस्तीहरू थियो, सो बस्तीहरू बस्नलाई उपयुक्त छ छैन अथवा सकिन्छ या सकिँदैन भनेर हामीले भनेका छौँ। त्यो त्यसको जवाब पाएको छैन। अनि त्यो पायौँ भने हामीले त्यहाँ चाहिँ सडक सञ्जाल पुगिसके पछाडि चाहिँ हामीले निर्माणको प्रक्रिया अगाडि बढाउँछ। निर्माणको प्रक्रियाका चरणहरू छ किनभने हामीलाई तपाईँको चाहिँ खरिद एनले पनि एउटा गाइडलाइन दिएको छ, खरिद एन चेनले पनि हामीलाई चाहिँ एउटा चाहिँ हामीसँग एउटा बाटोहरू छ, र अर्को भनेको प्रक्रियागत हिसाबले जानु पर्दाखेरि त्यहाँ चाहिँ फिजिकल र भाइबल भन्ने चिज नआउन्जेलसम्म हामीले त्यो प्रक्रिया अगाडि बढाउन सक्ने अवस्था देख्दैन।
0: विस्थापित नागरिकलाई सुरक्षित स्थानमा स्थायी पुनर्स्थापना गर्न अबको योजना के छ गाउँपालिकाको?
1: अब हाम्रो योजना हामीले हाम्रो जनताहरूलाई सोध्यौँ, जनताहरूको माग हामी आफ्नो गाउँ फर्किनु पाउनु पर्छ भन्ने नै छ, हामी फर्किन्छौँ भन्नुभएको छ। अब फर्किन र फर्काउनलाई तत्कालै हामीलाई त्यहाँको चाहिँ सर्वप्रथम हामीलाई रिपोर्टको जरुरी छ, त्यो उपयुक्त छ छैन, फर्काउन मिल्छ मिल्दैन, मिल्दैन भने कुन कुन जग्गा खाली छ अथवा सुरक्षित छ त्यहाँ बस्न सकिन्छ, त्यसको चाहिँ हामीले सरकारलाई पनि एउटा रेकर्ड पठाइसकेका छौँ। अब त्यहाँबाट एउटा खालको निर्णय भएर आउन सक्छ, तर जनता के चाहिरहेको छ भने सिधै उसको आफ्नो जो जो जग्गा छ त्यहीँ जानलाई चाहिँ पाउनुपर्छ, हामी जान्छौँ भनी राख्नु भएको छ। यो बिचको एउटा समस्या देख्छु म, यो समस्यालाई तत्कालै स्टडी एउटा विज्ञ टोलीको चाहिँ रिपोर्ट बेगर हामी त्यसलाई अगाडि बढ्न सक्ने कुनै पनि बाटोहरू देख्दिनँ। तर त्यो भन्दै गर्दा हाम्रो जनताहरूलाई सधैँभरि गुम्बामा राख्न सकिँदैन, कम्तीमा पनि एक वर्षसम्म चाहिँ अस्थायी रूपमा कतै बसाउन सक्यो भने अब हामी डाइरेक्टली थाई संरचना निर्माण पुनर्वासको चाहिँ सुरुवातबाट नै जनतालाई फर्काउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो, र मैले यसको लागि हाम्रो क्लस्टरमा यी कार्यहरू अगाडि बढाउनलाई धेरै पटक चाहिँ मिटिङहरू गरेका छौँ। हामीले सेल्टर क्लस्टरमा चाहिँ पुनर्वासको लागि चाहिँ हाम्रो गाउँ ठाउँलाई सुहाउने खालको, मौलिकता झल्किने खालको, हावापानीसँग चाहिँ ठेक्ने खालका होइन, अनि अन्य सुविधाहरू प्राप्त गर्न सक्ने खालका क्षेत्रलाई चाहिँ हामीले घर निर्माणहरू गर्नुपर्छ भनेर हामी छलफल चलाएछौँ। त्यस पछाडि चाहिँ हामीले सँगै सरकारलाई पनि त्यही खालको चाहिँ अनुरोध गर्छौँ, र त्यो अनुरोधभित्र नै सँगै सरकारले आफ्नो एउटा गाइडलाइन्स निर्माण गरिदिनु भयो भने हामी चाँडो भन्दा चाँडो हाम्रो जनतालाई सुरक्षित र सबै क्षेत्रबाट चाहिँ पहुँच योग्य भवनहरू निर्माण गरेर उहाँलाई स्थानान्तरण गर्न सक्छौँ।
0: बाढी पहिरोले स्थानीय विद्यालयमा ठुलो क्षति पुर्याएको छ, बालबालिकाको पढाइलाई निरन्तरता दिन गाउँपालिकाले के कस्तो व्यवस्था गरेको छ?
1: अब हाम्रो दुईटा क्षेत्रमा त हामीले विद्यालयले तत्कालै सञ्चालन गर्न सकिरहेको छैनौँ, एक त दुई नम्बरमा कोही पनि छैन, केही संरचित छैन, पाँचमा चाहिँ हामी हाम्रो संरचना छ र तर त्यहाँका जनता र विद्यार्थी लगायतका अभिभावकहरू चाहिँ होल्डिङ सेन्टरमा रहेकोले उहाँहरूलाई पहिला कसरी फर्काउँछौँ भनेर हामी एउटा गृह कार्य गरिरहेका छौँ। हाम्रो शिक्षा क्लस्टरमा पनि हाम्रो जिल्लामा रहेको जति पनि सामुदायिक विद्यालयका प्रहरूसँग हाम्रो बैठक गरेर हामीले एउटा वर्क प्लान बनाएका छौँ, र उहाँहरूलाई फर्काउने र विद्यालय सञ्चालन तत्कालै गर्नको लागि चाहिँ के सहयोग चाहिँ गाउँपालिकाबाट गर्नुपर्ने हो र त्यस पछाडि चाहिँ कसरी सञ्चालन गर्न सकिन्छ भन्ने एउटा ग्याप एनालाइसिस गरेर त्यहाँबाट चाहिँ अगाडि बढ्ने भनेर हिजो हाम्रो एउटा प्रहरको बैठकमा हामीले त्यो गरेका छौँ भने हाम्रो एजुकेसन क्लस्टरमा पनि हामीलाई सहयोग नआउने जति पनि सहयोगी हातहरू छ, जहाँ चाहिँ हाम्रो ग्याप छ त्यो ग्यापलाई चाहिँ कसरी सहयोग गरेर चाहिँ विद्यालयलाई रेगुलेट गर्न सकिन्छ भनेर पनि हामी छलफल गरिरहेका छौँ, र बाँकी विद्यालयहरू चाहिँ आंशिक रूपमा चाहिँ सञ्चालनमा आइसकेको छ।
0: गोसाईकुण्ड धार्मिक र पर्यटकीय क्षेत्र पनि हो, यो बाढीले त्यहाँको पर्यटन व्यवसाय र पदमार्गहरूमा के कस्तो असर पारेको देखिन्छ?
1: अब दुईवटा गोसाईकुण्ड गाउँपालिकाको मेजर दुईवटा लाङटाङ र गोसाईकुण्ड रोड चाहिँ आंशिक रूपले मात्रै क्षति भएको छ, तर भोटे गोसीको बाढीले चाहिँ कुनै पनि क्षति पुगिरहेको छैन त्यो क्षेत्रमा। तर यद्यपि तपाईँको अहिले सिजन हो, सिजनमा पनि यो बाढी आएको कारणले र दोस्रो कुरो सडकहरू चाहिँ रसुवामा चाहिँ सडक सञ्जाल चाहिँ भनौँ न यो पुल भत्किएको कारणले सहजै सडक के अरे सडकबाट चाहिँ आउन सक्ने अवस्था नभएको कारणले गर्दाखेरि जुन खालको चाहिँ पर्यटकहरू भित्रिनु पर्थ्यो यो खाल यो बेलाको स्टार्टिङको सिजनमा कम मात्रामा पर्यटकहरू भित्रिनु भएको छ, तर केही पर्यटकहरू चाहिँ आइराख्नु भएको छ, हामीले हिजो पनि देख्यौँ, आज पनि देख्यौँ, अस्ति पनि केही विदेशी पर्यटकहरू चाहिँ आउने क्रम जारी छ।
0: भविष्यमा यस्ता आकस्मिक विपदबाट जोगिन गाउँपालिकाले पूर्व सूचना प्रणाली जडान गर्ने बारे केही सोचेको छ?
1: अब यो हामीले लास्ट इयरदेखि नै वकालत गरिराखेकै विषयवस्तु हो, यसमा विभिन्न निकाय हुँदै केन्द्र सरकारले नै अलिकति चासो दिएर चाहिँ केन्द्र सरकारबाट नै यसलाई चाहिँ स्टाब्लिस गराउने भन्ने खालको छलफल चाहिँ भएको थियो, तर कार्यान्वयन हुन सकेन। तर म अझै पनि भन्छु यो खालको चाहिँ संरचना तत्काल भन्दा तत्काल निर्माण गर्नुपर्ने जरुरी देख्छु, र यसमा स्थानीय सरकारको हैसियतले हामीले कहाँ के सहयोग गर्नुपर्ने हुन सक्छ हामी गर्छौँ, तर हामीसँग सीमित स्रोत साधनहरू क्षमता भएका जनशक्तिहरू भएको कारणले हामीले मात्रै यो गर्न सक्ने अवस्था छैन, हाम्रो पहुँचमा छैनन्। त्यस कारणले यसमा केन्द्र सरकार, प्रदेश सरकार र यस्तै क्षेत्रमा काम गर्ने विभिन्न विकासीय संस्थाहरूले चाहिँ समन्वय र सहकार्यमा गाउँपालिकाको भूमिका कहाँ के हुनसक्छ त्यो आइडेन्टिफाई गरिदिनु भयो भने हामी त्यसमा लागेर चाहिँ यो स्थापना गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ।
0: अध्यक्षज्यू, हामी कार्यक्रमको अन्तिममा छौँ। यो सङ्कटको घडीमा पीडित नागरिक र सहयोगी निकायहरूलाई तपाईँ के अपिल गर्न चाहनुहुन्छ?
1: अब म सर्वप्रथम त हाम्रो जति पनि मृतक र हराइराख्नु भएको छ उहाँहरू अझै पनि हामी खोजी गर्ने प्रक्रियामै छौँ र जतिजना भेटिन सकेका छैनन् उहाँहरूको हाम्रो काज क्रिया अनुसारको विभिन्न घेवाहरू गर्ने क्रममा पनि चलिरहेको छ। सर्वप्रथम सबैजना संयमित हुने, यस्तो खालको बाढी हामीले कल्पना गरे भन्दा पनि कयौँ गुणा हिसाबले चाहिँ बाढी आएको छ। भोलि भविष्यमा यस्तो पनि आउन सक्ने दिनहरू हुन सक्छ, त्यस कारणले यो एउटा सिकाइलाई भोलि अन्य कुनै पनि बेलामा आउन सक्ने बाढीलाई पनि अथवा विपत्तिलाई पनि कम मानवीय क्षति कसरी हुन सक्छ भन्ने पाठ अहिले सिक्नुपर्ने देख्छु म हामी। र अर्को कुरा चाहिँ यो क्षेत्रमा यसरी हामीले विपद पर्दाखेरिका स्थानमा चाहिँ जुन तरिकाले सहयोग गर्न आउने सहयोगी हातहरू हुन्छ उहाँलाई म धेरै धन्यवाद पनि दिन चाहन्छु र उहाँहरूको सहयोगले गर्दाखेरि हामीले केही मात्रामा केही क्षेत्रका साथीहरूलाई चाहिँ विभिन्न इमर्जेन्सी लगायतका कार्यक्रमहरूमा सहभागी भएर चाहिँ सहयोग जुटेको छ, त्यो एकदमै राम्रो सराहनीय काम छ। र बाँकी अब चाहिँ म सहयोगी हातहरूलाई हाम्रो लङ टर्म कार्यक्रमहरू छ, त्यो लङ टर्म कार्यक्रम भनेको पुनर्वास नै हो, त्यो पुनर्वास र जीविकोपार्जनलाई कसरी सँगैसँगै जोडेर लिन लान सकिन्छ त्यस्तो कार्य गर्नको लागि चाहिँ सहयोगी हातहरूको अपेक्षा र त्यही अनुसारको बाटो खुल्नको लागि चाहिँ केन्द्र सरकारको गाइडलाइन चाहिँ निर्माण होस् भन्ने कुरा म अपेक्षा गर्छु।
0: हस्, यहाँलाई यो महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
1: हस्, धन्यवाद।
0: अहिले सुन्नुभयो रसुवाको गोसाईगुण्डा गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: एनबीएल सर्वसुलभ आवास कर्जा।
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:20 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध, पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने। नेपाली कंग्रेसको 15 महाधिवेशनको हिजो सम्पन्न मतदान अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शुरू भएको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार खुल्ला उपसभापति र महामन्त्रीका उम्मेद्वारको मतगणना केही बेर अघि शुरू भएको हो। उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम संकलन गरी मतगणना थालिएको हो। यसअघि हिजो राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो। सभापतिमा गगन कुमार थापाले झण्डै 94% मत प्राप्त गरी श्यामकृष्ण खड्कीलाई पराजित गर्नुभएको थियो। कंग्रेसको 15 महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो। सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनु पर्ने पनि बताउनुभयो।
1: यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वास हो। नेपाली काङ्ग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो सङ्कल्पप्रतिको विश्वास हो। यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईँहरूसँग वाचा गर्दिनँ, तर म इमान्दार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ। तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न, म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु। हामीले विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेस बदल्ने भनेर एउटा संकल्प गर्यौं। 15 महाधिवेशनले यो संकल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ। नेपाली काङ्ग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ।
0: सभापति थापाले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेकोले त्यसलाई पुनस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने बताउनुभयो।
1: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नु पर्नेछ। हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौँ, तर जो साथीहरू नेपाली कंग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौ। ती साथीहरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेस घर, नेपाली कांग्रेस परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौ भन्ने संकल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
0: कंग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरूद्ध सड़क खुलाउन प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको सड़क खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने लक्ष्य सहित काम भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। वैकल्पिक मार्ग प्रयोग ससाना सवारी साधन सञ्चालन गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभयो। उहाँले आज रातभरि काम गरेर भए पनि सड़क खुलाउनका लागि प्रयास गरिने बताउनुभयो। हिजो साँझ सो सड़क खण्डमा झण्डै 25 मिटर सड़क भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बीती राजमार्गको लेदु र गेग्रान पञ्चायतपछि पुनः सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरूद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डको संरचना पक्की सड़क तथा पुल निर्माणका लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तर उन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसी शहर चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको थियो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु शरद यामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन्। आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभएको छ।
2: फोनमा कुरा गर्दा अब स्पष्ट नआएर दिक्क लाग्छ।
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
2: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
3: Clear calls र fast internet एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
4: नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80औं वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस LRM IS तथा मेरो किता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो। मन्त्रालयको 2083/23 गतेको निर्णय अनुसार गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग गुणस्तर र उपयोगिता बारे अध्ययन गर्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रति कार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको केही समयपछि नै आज युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतक मध्ये केही बालबालिका रहेका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। रुसले पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्ध मोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सोभन्दा बढी सेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्ज सूचीकृत कम्पनीका आधारभूत सेयर धनीहरूले आफूले धारण गरेको सेयरको 15% वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्तन नेउपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गते देखि आगामी कार्तिक 30 गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिना गरिने भएको छ। त्यस्तै 100, 150 र 200 MBPS क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले 1 महिना थप सेवा प्राप्त गर्न सक्नेछन्, जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
6: अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौँले सामाजिक सञ्जाल मार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले एनपीएलको अघिल्ला 2 संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाड़ी पठाउने गरी प्रक्रिया शुरू गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाड़ीबाट उत्कृष्ट 656 जना खेलाड़ी छनौट गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। कोशी प्रदेशबाट 344 पुरुष र 312 महिला खेलाड़ी सहभागी हुनेछन्। खेलाड़ीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ, जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाड़ीलाई 2 लाख, रजत पदक विजेतालाई 1 लाख र कांस्य पदक विजेतालाई 50,000 रुपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाड़ीहरूलाई खेलमै टिकाई राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरुष खेलाड़ीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुम्दी पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34 मिनट 35.88 सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै रावतले नगद 50,000 रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दोर्पता कठायत दोस्रो र मिनुगुडा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाड़ी छनौट गर्न प्रतियोगिता शुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाड़ी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
0: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी। रूस युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउन्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल अनलाइन .com radionepal.gov.np मा सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार प्रज्वल अधिकारी। कवि अधिकारीको प्रकाशित कृतिमा एकल कविता संग्रह अस्तित्वको ब्रह्माण्ड हालसालै प्रकाशित भएको छ। यसका साथै उहाँका फुटकर कविताहरू विभिन्न समयमा प्रकाशित प्रसारित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार अधिकारीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद सरो सर।
0: हजुर, अब कुराकानीको सुरुवात गरौं। तपाईँको लेखन यात्रा कसरी अगाडि बढ्यो, लेखनतर्फ कसरी आकर्षित हुनुभयो, प्रसंग यहीँबाट अगाडि बढौं न।
1: हस्, धन्यवाद सर। मेरो चाहिँ इन्टरबाट नै मास्टरसम्म अङ्ग्रेजी विषय हो, अनि मास्टर सकिसके पछाडि चाहिँ 72 सालतिरबाट चाहिँ म कार्यक्रमहरूमा हिँड्न थाल्दाखेरिदेखि त्यहाँभन्दा पहिला अलिअलि गीतहरू चाहिँ लेख्ने गर्थेँ, तर कविता लेखेको थिइनँ। अनि 72 साल पछाडि चाहिँ जब म कार्यक्रमहरूमा हिँड्न थालेँ, त्यस पछाडि चाहिँ मलाई लाग्यो मैले त गीतहरू लेखिरहँदाखेरि खासमा मलाई लेख्न मन लागेको र मेरो अन्तर्हृदयले लेख भनेको विषय चाहिँ कविता रहेछ भन्ने लाग्यो। त्यस पछाडि मैले पहिलो कविता 72 सालमा एउटा युद्ध अझै बाँकी छ भन्ने कविता लेखेँ। त्यस पछाडि लगातार त्यस पछाडि गीतहरू, गजलहरू, गजल त खासमा लेखेको नै छैन, गीतहरू पनि लेख्नलाई प्राय बन्द जस्तै भयो, र कविता चाहिँ एक प्रकारले चाहिँ 72 सालबाट अनवरत रूपमा आजसम्म लेख्दै आइरहेको छु सर।
0: त्यो सँगसँगै तपाईँ प्रखर रूपमा आफ्ना कविताहरू वाचन गरेर पनि सुनाउने गर्नुहुन्छ, र त्यसले अझ तपाईँले आफूले लेखेको भावका कविताहरूलाई न्याय प्रदान पनि गरिराखेको हामी पाउँछौ। विशेष गरी यो कविताको संसारमा प्रवेश गर्ने बित्तिकै आफू, आफ्नो जीवन र आफ्नो अस्तित्व बारे मान्छेले सोच्न थाल्दछ। तपाईँको कविता संग्रहको शीर्षक आफैमा अस्तित्वको ब्रह्माण्ड छ। सबैभन्दा पहिले यो शीर्षकबाटै अगाडि बढौं। अस्तित्वको ब्रह्माण्ड भन्नाले तपाईँले कस्तो संसारलाई कल्पना गरेर यो शीर्षक रोज्नुभयो, अथवा यो शीर्षकको उद्देश्य के थियो, त्यसपछि हामी कविता संग्रहभित्र प्रवेश गर्नेछौँ।
1: यो चाहिँ एकदम रमाइलो नै लाग्छ, यो प्रश्न एकदम राम्रो प्रश्न पनि सोध्नुभयो यहाँले। यो किताब मलाई चाहिँ जहिले पनि कविताको किताब निकाल्दा चाहिँ के लागिरहन्थ्यो भने, कविताभित्र भएको कविताको शीर्षक चाहिँ कविताको शीर्षक, किताबको साङ्गो पाङ्गो किताबको पूर्ण रूपको किताबको चाहिँ शीर्षक बनाउनु हुँदैन भन्ने चाहिँ मलाई आफूलाई लाग्ने। किनकि जस्तो मेरो नाम चाहिँ प्रज्वल अधिकारी हो भने मेरो शरीरमा कुनै पनि अङ्गको नाम प्रज्वल अधिकारी छैन, यो मेरो नाम हो, अनि यहाँभित्रका अवयवहरूको नाम चाहिँ अलग अलग छ। त्यस्तै गरी मलाई पनि त्यो किताबको नाम चाहिँ कुनै पनि चलेको कविता अथवा कुनै पनि कविताको शीर्षकबाट चाहिँ किताबको नाम चाहिँ राख्दिनँ म भन्ने थियो। तर पाण्डुलिपि बनाइसकेपछि म फेरि यो किताबको शीर्षकहरू अथवा कविताको शीर्षक राख्ने धेरै कमजोर मान्छे हो। मलाई जहिले पनि कविता आउँछ अनि मलाई मात्रै शीर्षक मिलाउन थाल्ने हो म, मलाई त्यो शीर्षक आएर कविता अहिलेसम्म आउँदैन। त्यो गर्दै जाँदाखेरि चाहिँ ओम रिजाल हाम्रो एउटा उपसचिव पनि हुनुहुन्छ र राम्रो उपन्यासकार हुनुहुन्छ, अनि उहाँलाई मैले चाहिँ दाई यो कविताको शीर्षक केही त राख्नु पर्यो, केही दिनु न तपाईँले भन्दाखेरि, ल म भरे 4-5 नाम दिन्छु अनि यो राख भनेपछि, अनि त्यहाँ अस्तित्वको ब्रह्माण्ड भन्ने थियो। अनि मलाई यो शीर्षक चाहिँ अर्को ढङ्गले किन मन पर्यो भने, हामीले जहिले पनि ब्रह्माण्डको चाहिँ अस्तित्व भन्दै आइरहेका थियौँ, यसमा चाहिँ अस्तित्वको चाहिँ आफ्नै ब्रह्माण्ड छ, एक्जिस्टेन्सको ब्रह्माण्ड भइसके पछाडि अनि बल्ल ब्रह्माण्ड चाहिँ एक्जिस्टेन्समा आउँछ होला। पहिला चाहिँ ब्रह्माण्डको पनि त अस्तित्व आउनु पर्यो नि त, त्यो भइसके पछाडि चाहिँ, अनि मैले धेरै समय यो शीर्षकमा सोचेँ सर, होइन, सोचिसके पछाडि अब यसरी नै साथीहरूले सोद्धा विभिन्न कार्यक्रमहरू जाँदा के भन्ने त भने पछाडि मैले त्यो किताबको पछाडि चाहिँ ब्लर्ब जस्तो लेखेँ, यो के हो त भन्ने विषयमा चाहिँ म हजुरलाई सुनाउँछु है। मैले त्यो लेखेँ, शून्यको हृदयभित्र धड्किरहेछ धडकन, त्यही धडकनको चालमा छ सिङ्गो ब्रह्माण्ड, हामी त घामको धुलो नहौ, अस्तित्वको एउटा कण, आफ्नै लयमा घुमिरहने ग्रह, आफ्नै भयमा भागिरहने मान्छे, यहाँ कोही एक्लो छैन, यहाँ कोही एक्लो छैन, दृश्य र अदृश्यको बीचमा छ सह अस्तित्व, दर्शनको अनन्तता, विज्ञानको गहिराई, चेतनाको व्याप्ति, हृदयको अनुभूति, जति विशाल छ फैलिएको आकाश, त्यति नै उज्यालो छ आत्मप्रकाश, छिचोल्नै नसकिने रहस्यको यो ब्रह्माण्ड हो अस्तित्वको।
0: शीर्षक आफैले एक हिसाबले भन्ने भने विशाल संसारको बोध या संसारभन्दा अझ पर गएर ब्रह्माण्डको बोध गराउने गरी शीर्षक रोजिएको छ। त्यो सँगसँगै अब कविले जब आफ्नै अस्तित्वको खोजीमा निस्कन्दै गर्दाखेरि आफ्नै जीवन, स्मृति, सम्बन्ध, सँगसँगै समाज र समय, यी यावत कुराहरू ठोक्किन आइपुग्छन्।
1: हजुर,
0: यो अस्तित्वको ब्रह्माण्ड लेख्ने क्रममा तपाईँको आफ्नो जीवनको भोगाई र प्रभाव चाहिँ यो सङ्ग्रहमा कति सङ्ग्रहित छ, या यो जीवन र भोगाई भन्दा पर गएर छुट्टै कविताको रूपमा चाहिँ प्रस्तुत भएको छ त कविता सङ्ग्रहमा?
1: यो चाहिँ कविताहरू चाहिँ अब हामीले समाजमा देखिने आफ्नो जीवनमा भएका अब स्मृतिको कुरा गर्नुपर्दा नोस्टाल्जियाका कुराहरू, मलाई चाहिँ त्यो गाउँको स्मृतिहरू, अनि त्यस पछाडि हामीले हाम्रो जीवनमा हाम्रो समाजमा भएका राजनीतिक उतार चढावहरू, विभिन्न हाम्रो एक प्रकारले हेर्ने हो भने त जिन्दगी त अब 45-46 सालमा जन्मिएदेखि नै आन्दोलन बाहेक केही पनि भोगे होइन हाम्रो जिन्दगीले, तपाईँ हाम्रो जिन्दगीले त त्यो बाहेक अरू केही पनि भोगे होइन। 45 साल 51 सालबाट द्वन्द, त्यस पछाडि मधेस आन्दोलन, त्यस पछाडि भूकम्प, त्यस पछाडि नाकाबन्दी, त्यस पछाडि अहिले जेएनजी आन्दोलन, आजसम्म आइपुग्दा पनि हामी आन्दोलनबाट हाम्रो पुस्ता चाहिँ बाहिरिन पाएको छैन। त्यो विषयले गर्दाखेरि हामी चाहिँ स्मृतिमा जाँदा पनि हाम्रो विषय धेरै विषयहरू छन्, किनकि हामी गाउँ छोडेर सहर आइयो होइन, अनि त्यो गाउँको एक प्रकारको नोस्टाल्जिया, धेरै कुराहरू हाम्रो अबको पुस्ताले हाम्रो गाउँमा भएका कुराहरू थाहा पाउँदैन, ढिकी जाँतो, गोरु के हो, जुवा के हो, खेत कसरी रोपिन्थ्यो, मकै कसरी, लिडको कसरी लगाइदिन्थ्यो, डल्ले ठेउ के हो होइन, त्यो विषयहरू पनि स्मृतिमा आउँदाखेरि त्यो खेले कुदेको गाउँ, पाखा पखेरा, त्यो लमजुङको स्कुल जाने बाटो, बाख्रा भैँसी चराउन जान्ठौँ, त्यो स्मृति, अनि अर्को चाहिँ अब अहिले तत्काल काठमाडौँ आइसके पछाडिको एक प्रकारको सङ्घर्ष, अब हेर्दा त कविता हो, कविता सङ्ग्रह हो, धेरै मान्छेसँग भेटघाट हुन्छ, फेरि पनि भात त खानुपर्छ कविले होइन। अब मलाई चाहिँ के लाग्छ भने जस्तो यो कविता भन्ने कुरा चाहिँ आफैमा प्रोफेसन बन्नुपर्छ भन्ने लाग्छ सर मलाई चाहिँ, किनभने एउटा डक्टरले डक्टरी पेसा गरिसके पछाडि अर्को पेसा गर्दैन, तब उसले चाहिँ त्यो डक्टरीमा पूर्णत आफ्नो सफलता प्राप्त गर्न सक्छ। अब हामी कविलाई चाहिँ कस्तो हुँदो रहेछ भने आएको बेलामा लेख्ने त हो नि, भन्यो कविता लेख्यो, अर्को काम नि गर्यो, अर्को विभिन्न बाध्यता र व्यवस्थाले चाहिँ ऊ चिप्पिँदै चिप्पिँदै जाँदाखेरि उसलाई आर्थिक झमेला, पारिवारिक झमेला, हरेक किसिमका झमेलाले गर्दा उसले चाहिँ आफ्नो लेखनलाई चाहिँ सुदृढ बनाउन सक्दैन कि भन्ने लाग्छ। त्यस कारणले मेरो चाहिँ उद्देश्य के हो भने सर, मैले 72 सालमा मास्टर्स पास गरेपछि आजसम्म कुनै पनि जागिर खाएको छैन, मलाई जे जति दिएको छ यही कविताले दिएको छ, कतिले पुग्ने भन्ने कुरा त तपाईँ कसरी चल्नुहुन्छ भन्ने कुरा हो होइन, तपाईँलाई कतिले पुग्ने, बिल गेट्सलाई नि पुगेको छैन होला यहाँ, तर चाहिँ सडक पेटीमा बसेर या 2 पिस पाउरोटी खाएर छेउकै एउटा कुकुरसँग अँगालो मारेर सुतिरहेको एउटा मान्छेलाई सायद पुगिरहेको होला होइन, कतिले पुग्ने कतिले नपुग्ने भन्ने कुरा। तर मलाई चाहिँ लाग्ने के हो भने हामीले यसलाई चाहिँ पेसा बनाएर यो कवितालाई नै, जस्तो भारतमै हेर्ने हो भने कविता, राम्रो कविता पढ्ने मान्छेहरूको जिन्दगी धेरै राम्रो छ होइन, सबै राम्रो त हुँदैन, हामीले नि बजारमा जाँदा सबै साग त किन्दैनौँ, राम्रो सागै छानेर किन्ने हो, छानिएका चिजहरू राम्रोसँग आउनुपर्छ। र मेरो कविता लेखनमा नि त्यही हो, गाउँ सहर परिवेश देशबाट छुटेर गएका मान्छेहरूको नोस्टाल्जिया, अनि हाम्रो प्रकृति प्रेम होइन, एउटा कविले कविता लेख्दा मानव विषयलाई मात्रै छुनुभन्दा मानवेत्तर विषय यत्रो धेरै छ संसारमा, र मान्छे मात्रै सर्वश्रेष्ठ प्राणी त होइन होला, अरू प्राणीहरूको पनि इकोसिस्टममा त्यत्तिकै महत्त्वपूर्ण भूमिका छ भनेर लेख्ने गर्छु। र यसले गर्दा जीवन, जगत, अघि हजुरले भन्नुभयो जस्तो स्मृति, वर्तमान समय, यो सबैलाई नै कविताले एक प्रकारले छोएको छ सर।
0: हजुर, तपाईँले अहिले भर्खरै प्रसङ्ग निकाल्नु पनि भयो, विशेष गरी साधनाको कुरा
1: हजुर
0: यसमा महत्त्वपूर्ण हुन्छ। एकजना जो सर्जक छ ऊ कुन हिसाबले साधनारत रहेको छ, त्यसले उसको सिर्जनामा देखिने भाव होस्, उसले दिन खोजेको सन्देश किन नहोस्, त्यो कुरा त्यहाँ झल्किने गर्छ। तपाईँ आफैले भनिसक्नु भएको छ, तपाईँ विशुद्ध

भन्दै नेपाल भाषाको कार्यक्रम चल्थ्यो, त्यो कार्यक्रममा पनि गीत गाउँदै गर्दाखेरि अनि सत्यनारायण राज भण्डारी पनि मसँगै सामेल भए, किनभनेदेखि सत्यनारायणको दाजु मेरो गुरुको साथी, अनि सत्यनारायणसँग मैले सँगसँगै धेरै गीत गाएँ। अनि रेडियो नेपालमा पनि अब जीवनदाको कार्यक्रममा पनि गीत गाएको हो, धेरै गीत गाइयो। भर्खर भर्खर स्कुलमा रेकर्ड गर्ने चलन आएको थियो नेपाल भाषाको, भन्ने हो भनेदेखि एउटा चाहिँ गरिबको मर्म सम्बन्धी, अर्को चाहिँ साथीलाई सम्बन्धन गरेर भन्छ कि अब बेला पनि आउँछ छोरी जन्मियो भनेर अब आमा रुनु पर्दैन, त्यस्तो बेला पनि आउँछ। त्यतिखेरै आफ्नो साहसले परिश्रमले हिमाल चढ्छ, आफ्नो परिश्रमले सबथोक गर्छ छोरी मान्छेले भन्ने कुरा त्यतिखेर 2022 सालमै हामीले गाएको हो। त्यो गीत रेड नेपालमा रेकर्ड भएको गीत हो। अनि त्यसको अलावा अब अरू नेपाल भाषाको धेरै गाइयो जीवनदाको कार्यक्रममा। एउटा अलि छिटो हिँड्न साथी नेपालको दर्शन गर्नु छ भनेर हामी दुईजनाले भन साथी कतिको पर नेपालको सहर पर्नु छ भन्ने यस्तो गीतहरू पनि गाइयो। पछि हामी भाषिक कार्यक्रमहरूमा धेरै लाग्यो, 31-32 सालसम्मै लाग्यो। म चाहिँ अब 32 साल पछि चाहिँ विदेश पढ्नु गएँ अनि 38 सालमा फर्केँ। त्यतिन्जेलमा सत्यनारायण राज भण्डारी आफू सङ्गीत हाल्ने पनि भइसकेका थिए अनि उहाँले सङ्गीतको पनि अध्ययन गर्नुभएको थियो। जस्तै त्यतिखेरको सङ्गीत महाविद्यालयमा उहाँ फोर्थ इयरमा पढ्दाखेरि म सेकेन्ड इयरमा पढिरहेको थिएँ, त्यही हुनाले उहाँलाई शास्त्रीय सङ्गीतको पनि ज्ञान भएको मान्छे हो। अनि उहाँले सङ्गीत हालेर उहाँको सङ्गीतमा धेरै कलाकारले गीत गाउनु भएको छ, मीरा राणाले पनि गाउनु भएको छ सत्यनारायणकै रचना र सङ्गीतमा, त्यस्तै अरूले पनि अब धेरै गाएका छन्। एक चिताको कहानी भयो सबै खरानी भन्ने गर्गलाल जोशीको सङ्गीतमा पनि उहाँले गाउनु भएको छ, त्यो पनि अति प्रसिद्ध भएको। त्यो धेरै गीत गाउनु भएको छ, तर के भनेदेखि अलि चाँडो 45 सालमा चाहिँ उहाँको निधन भयो। नेपाली सङ्गीत क्षेत्रको एउटा राम्रो गजलै मान्न क्षेत्र

0: संगीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ। आज सम्झिरहेका छौँ सम्मानित गायक सत्यनारायण राज भण्डारीलाई। सम्झना सँगसँगै श्याम प्रसाद राज भण्डारी हामीसँग हुनुहुन्छ, उहाँका दाजु हुनुहुन्छ, उहाँ पनि एक राम्रो कलाकार हुनुहुन्छ। तर आज चाहिँ हामी विशेष गरेर सत्यनारायण राज भण्डारीलाई सम्झिरहेका छौँ। अब उहाँको साङ्गीतिक जीवन यसरी सुरु भयो, सङ्गीत विद्यालयमा पढ्नुभयो, हुँदै हुँदै
1: पहिला त प्रशासन व्यवस्थामा थियो, त्यसपछि आएर धेरै वर्ष काम गरिसकेपछि अनि प्रशासनको सँगै नेपाल ब्याङ्क त्यहाँ काम गरेको थाहा छ मलाई।
0: पहिला प्रशासन
1: व्यवस्था त्यसपछि नेपाल ब्याङ्क लिमिटेड ठापठानीमा ऊ धेरै बिजी हुन्थ्यो अरे, नेपालमा धेरै नै बिजी हुन्थ्यो। जहिले पनि रेकर्डिङ छ दाइ, जिउ ठाउँ ठोमी हाल्यो, जिउ ठाउँ यो प्रोग्राम छ भन्थ्यो, तर सर्भिस खाएको थियो मलाई थाहा छ।
0: रेडियो नेपालमा द्वारिकालाल जोशीसँग साथी राम्रो
1: सम्बन्ध,
0: दुईजना चाहिँ सँगै हुने, सँगै सङ्गीत गर्नुहुँदो रहेछ। उहाँ द्वारिकालाल जोशी पनि यहाँको घरतिर गइरहनु हुन्थ्यो होला।
1: द्वारिका दाइ म कहाँ आइरहन्छ, त्यतिखेर तिनीहरू जति कोठामा बसेको बसेको गर्छ, त्यसमध्येमा आउने जाने उनीहरूको छ, दाइको र सरनानको त्यति नै छ। र दाइका पनि मैले अहिले भर्खर भर्खर गीत त्यो न भैरव दाई, जयडाईको दाजु भैरव दाई पनि मिल्न साह्रो हुन्थ्यो, स्याम्डे छास भन्थ्यो मलाई, अनि आउँथ्यो अनि जयडाई सिधै कहिले कहिले कोठामै जसले उहाँको दाइको मिसेस पनि एकदमै रमाइलो हँसिलो, अनि एउटै कोठामा जयडाई म सरनान बसेर गीत गाउँथेँ। यो दाइ र सरनानको माया ममता त्यसमा मैले पनि बाँडेर गएको सम्झना चाहिँ आज पनि तातै छ। अब उहाँ बित्नुभयो, मुटुमा त छँदैछ, माया त्यतिकै छ। डाइ र म सदान भनेपछि डाइ गइहाल्यो, सदान गइहाल्यो
0: 2045 सालमा
1: होला, तर जतिकै लामो भए पनि नसक्नु रहेछ बाबा।
0: 2045 सालमा उहाँले यो संसारबाट उहाँ बिदा हुनुभयो, आफ्ना ती कर्णप्रिय गीतहरूलाई यो धरतीमा छोडेर, होइन? यति लामो समय भए पनि उहाँ अजर अमर हुनुहुन्छ भनेर हामीले
1: त्यही खुसी लाग्छ बाबा। हजुरको झन् शब्दले झन् एकदम
0: यही क्षणलाई

0: मनन गर्दै अथवा भनौँ न उहाँलाई नै सम्झाउँदै सम्झाउँदै एउटा गीत पनि राखौँ यही बिचमा, यहाँलाई उहाँले गाउनु भएको गीत, यहाँलाई साह्रै मन परेको गीत राखौँ न एउटा
1: मुटु मेरो त धेरै उसको राम्रै गीत भयो।

0: त्यस्तै गरेर उहाँ जी शाहको पनि मनपर्ने कलाकार हरिले
1: उहाँको पनि उसले गीत गाएको छ गाएको छ जी शाहजीको पनि उसले गीत गाएको छ उहाँको गीत चाहिँ सेनाले गाएको छ
0: उहाँले गीत पठाएपछि यो चाहिँ सत्यनारायणलाई नै गाउन लाउनु है
1: भन्नु उसले सङ्गीत राखेर पनि छ र ऊ आफैले पनि सङ्गीत राखेको गीत पनि छ रेडमलमै उहाँ थियो उसको गीत
0: बिल्कुल उहाँका धेरै गीतहरू हामीसँग भण्डारमा छन् होइन अब एकैछिन चाहिँ उहाँको यो पारिवारिक जीवनतिर पनि जाउँ यहाँहरूको घर त काठमाडौँ नै भयो
1: नि हाम्रो मेन हाम्रो घर चाहिँ पहिला जयसिदेवलमा थियो भीमसिंह थापाबाट हामी सर्यौँ जयसिदेवलमा अनि त्यहाँ घर किनेर बसिसकेपछि तिनै दाजुभाइ बुवा मुवा बहिनी एकजना छ मेरो अब बाँकी सबभन्दा ठुलोमा मै हुँ अनि त्यसमध्ये पनि भयो अब आफ्नो आफ्नो बाटोलाई आफ्नो आफ्नो ड्युटी अनुसार आफ्नो आफ्नो कर्मकाण्डहरू त चलाउनै पर्यो अब आफ्नो बाटोमा सन्न लाग्यो आफ्नो बाटोमा भर लाग्यो तैपनि हामी अलग अलग भए तापनि उसको घरमा जान्थ्यो उसको घरमा आउँथ्यो हामी जान्थ्यो उनीहरू आउँथ्यो अहिले पनि त्यति नै राम्रो व्यवहार छ बुवामा बितिसकेपछि सबै अभिभावक मेरोमा परेकोले म बुहारीहरूलाई भाइहरूलाई अहिलेसम्म पनि त्यति नै माया र स्नेहहरू बाँधिरहेछु उनीहरूले पनि माया अहिलेसम्म बाँधिरहेछ व्यवहार अहिलेसम्म राम्रै छ अहिले कान्छो भाइ पनि यति नै बुहारी पनि त्यतिकै छ भाइ पनि त्यतिकै छ अब माइलो भाइ एउटा चाहिँ बितिसकेको हुनाले उसको परिवार चाहिँ अलिकति टाढा टाढा भइरहेछ तैपनि राम्रो व्यवहार गर्छ ठिकै छ
0: उहाँका सत्यनारायण राज भण्डारीका सन्तान छोराछोरी
1: विशेष एउटा छोरा एउटा छोरी छोरीको बिहा भइसकेको छ छोराको बिहा भइसकेको छ उनीहरू सन्तान भएकै बेलामा यो नेपाल ब्याङ्क लिमिटेडमा काम ब्याङ्कमा काम हुँदैन उसले घर बनाएको रहेछ माछा पोखरीमा अहिले बुहारीहरू उतै बस्छ छोरा बुहारी उतै बस्छ
0: उहाँहरू गीत सङ्गीतमा हुनुहुन्छ कि
1: छैन उनीहरू चाहिँ छैन आफ्नो आफ्नो प्रोफेसन अर्को अर्कै त उहाँको मिसेस पनि यो लाइनमा छैन छोरा पनि छैन छोरी पनि छैन
0: हजुर सङ्गीतमा हुनु
1: छैन
0: तर सङ्गीतलाई माया नगर्ने त बिल्कुलै होइन
1: होइन हजुर
0: हजुर उहाँ यस्तो राम्रो कलाकार हुनुभयो उहाँले धेरै राष्ट्रलाई योगदान दिनुभएको छ मिठा मिठा गीतहरू ल्याउनु भएको छ उहाँलाई चाहिँ नेपाल सरकारको तर्फबाट उहाँलाई कुनै बेलामा उहाँलाई सम्झिनु भएको छ कि छैन कसैले
1: सानोतिनो सर्टिफिकेटहरू चाहिँ ल्याएको बेलामा चाहिँ भाइ मैले यो पाएँ भन्थ्यो तर सरकारको तर्फबाट त्यति ठुलो सम्मान चाहिँ उसले पाएको मैले थाहा छैन बाबा प्रमाणपत्रहरू ल्याउँदाखेरि चाहिँ दाइ मैले आज यस्तो पाएँ भनेर मलाई देखाउँथ्यो तर हाम्रो सरकारको तर्फबाट चाहिँ त्यति ठुलो सम्मान उसलाई पाएको मैले थाहा छैन बाबा
0: कलाकारहरूका यस्ता तिता मिठा राम्रा नराम्रा अविस्मरणीय पलहरू हुन्छन् रे होइन कहिले रमाइला पलहरू हुन्छन् रे कहिले नरमाइला पलहरू पनि हुन्छन् रे उहाँसँगको कुनै त्यस्तो रमाइलो कुनै पल छ जुन चाहिँ आज हाम्रा श्रोतालाई सुनाउन चाहनुहुन्छ कुनै त्यस्तो पल छ सम्झिनुहुन्छ
1: उसको बानी बेहोरा उसको बिहेभ उसको हामी माथि गर्ने स्नेह माया ममता त्यति नै बाँध्थ्यो जति पनि माहौल छ उसको मन छुने माहौल बनाउँथ्यो हर परिवार हर बच्चा हर बुवामाले घरमा त्यो त्यो आएपछि टल्कै अर्कै हुन्थ्यो सनान आएपछि बुवादेखि रमाउनु हुन्थ्यो उहाँ हामी परिवार जति सबले हँसाउँथ्यो हामी हाँस्थ्यौँ त्यस्तो रहर माहौलको मान्छे थियो कि भाइ तर त्यो त्यो बितेपछि त झन् कति के भयो होला त्यो म भन्नु सक्दिनँ घरमा चञ्चलता खुसीहरूले नै अर्कै माहौलै अर्को भन्थ्यो बितिसकेपछि चाहिँ
0: उहाँले यो सङ्गीत साधनाको कक्षा सँगसँगै अरू विषयमा पनि पढ्नु भएको थियो पढ्न चाहिँ
1: अरू विषयमा पढेको चाहिँ मैले थाहा छैन बाबा उसले जब गरेदेखिको उसले सङ्गीत बाहेक अरू विषयमा उसले गरे पनि छैन अरू विषयमा उसले लागेको छैन उसले खालि त्यही प्रोग्राम चलाउने भाइहरूले पनि त्यो गरे कान्छो भाइले पनि गर्दै थियो म गीतकै सिलसिलाहरूमा प्रोग्रामहरू यिनीहरू दुवै दाजुभाइ चलाउँथ्यो एकजना एकतिर जान्थ्यो एकजना एकतिर जान्थ्यो म चाहिँ घरैमा हुन्थेँ किनभने मेरो लाइन नपरे परेन इच्छा छ तैपनि त्यो माहौलमा म बुझ्न पाएन बाबा
0: सत्यनारायण राज भण्डारी उहाँले पनि त नेवारी गीत पनि त
1: धेरै गायो
0: नेपाली गीत र नेवारी गीत गाउँदामा उहाँलाई कुन बढी आनन्द लाग्थ्यो के भन्नुहुन्थ्यो
1: नेवारी गीत उसले रचना गर्दाखेरि सङ्गीत राख्दाखेरि त्यति नै राम्रो अरू नेपाली गीत पनि त्यति नै राम्रो लाग्छ मलाई उसले जुन सङ्गीत राखिसकेपछि एकछिन श्यामले पामाले तर आउनु न एकचोटि एकछिन मैले भर्खर गरेको एकछिन सुनिदिनु न भन्थ्यो गीत गाउनु थाले सुन्दै जान्थ्यो सुन्दै जान्थ्यो सुन्दै जान्थ्यो जब गीत पुऱ्याएपछि ठिक छ ल ठिक छ दाइ भनेको भएन बाबु सेकेन्ड अन्तरमा यस्तो यस्तो यो तरिकाले ल्याउनु त बाबु ऊ आफै बजाउँथ्यो गीत गाउन. ठिक छ अहिले ल अब रेकर्डिङ गर्दै पनि हुन्छ तिमीले जहिले गर्ने गर भन्थे. ल ओके भाइ भन्थ्यो खुसी हुन्थ्यो कि. मैले मेरो गीतमा पनि कहिले भाइ एकछिन आउनु न मैले आज नेवारी गीतमा नेपाली गीतमा राख्दाखेरि श्यामलाई यो यहाँनिर यस्तो गर्नु भन्नु भन्थ्यो मलाई. हुन्छ बाबा भन्थे गर्थे राम्रो हुन्थ्यो सबैले. नेवारी गीत त मैले हर टोलमा दुई वर्ष तिन वर्ष जति गाएँ. हर शनिबार गाएँ मैले त्यो नेवारी गीतहरू गाउँदाखेरि चाहिँ मेरो पाएस तिनीजना दाजुभाइ मिसिएका छौँ कि
0: हजुर. अनि पछि त बिस्तारै अब आफ्नो आफ्नो विशेष गरी द्वारिका लाल जोशीसँग मिलेर उहाँले कम्पोज गर्न थाल्नुभयो होइन.
1: हजुर द्वारिकालले पनि एकदमै रमाइलो मान्छे एकदमै रमाइलो मान्छे एकदमै एउटै थालमा पनि खान्थ्यौँ हामी डाडा र म सन्नान परट त्यसमध्येमा कहिले कहिले त हाम्रो जुजु काजी बाबु छ न भा भन्थे. उसको घर र मेरो घर अलिक मात्रै कमसेकम 3 मिनटको फर्कमा थियो जुजु काजीको पुरानो घर र मेरो घर.
0: सत्यनारायण राज भण्डारी चाहिँ 2045 सालमा उहाँको त्यो स्वर्गवास हुँदा
1: चाँडी गयो त्यो धेरै चाँडी गयो धेरै चाँडी गयो.
0: यति चाँडै यति थोरै समयमा पनि यति मिठा मिठा सुमधुर गीतहरू हामीलाई पस्किएर उहाँ बिदा भयो. उहाँका गीतहरू कालोजयी भनेर रहनेछन्. आज हामीले उहाँलाई यति नै सम्झना गऱ्यौँ. उहाँका आफ्नै सहोदर जेठा दाजु श्याम प्रसाद राज भण्डारी मार्फत हाम्रा श्रोतालाई हामीले आज उहाँको बारेमा यति नै सुनाउन पायौँ. यहाँलाई स्टुडियोसम्म निम्त्याएँ मैले.
1: यति खुसी लाग्यो मेरो भाइको सम्झनामा दुई आँसु झार्न पाएँ आज मैले हजुरले बोलाएर यति खुसी भयो. त्यो आँसु त जुन बेला बाद पाएँ त्यो बेला झर्ने रे त्यो हजुरको हजुरको बोली वचनले मेरो भाइको नाउँ लिएकोले खुसीको जस्तै दुई ठाउँ आँसु बगाउनु पाएँ. धेरै खुसी लाग्यो. धेरै धन्यवाद.
0: अहिले सुन्नुभयो बहुप्रतिभाका धनी कलाकार स्वर्गीय सत्यनारायण राज भण्डारीका जीवनका अतीत सँगै संगीत साधनाका कुरा. कुराकानीका क्रममा हुनुहुन्थ्यो उहाँका जेठा दाजु श्याम प्रसाद राज भण्डारी. यहाँहरूलाई संगीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला. हौस् त आजलाई संगीत साधना कार्यक्रम यति नै. कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ. अर्को हप्ता अर्कै कलाकारका संगीत साधनासँगै जीवनका अतीतहरू केलाउन आउने नै छौँ. तबसम्मका लागि प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए. नमस्कार. यहाँहरूका हरेक पल शुभ रहन्.

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

सफलतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै बुधबारको बिहानी कार्यक्रम आजका नारीको आजको विशेष प्रस्तुतिमा यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट।

हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता राष्ट्रिय नाराका साथ यही मङ्सिर 10 गते नोभेम्बर 25 देखि मङ्सिर 25 गते डिसेम्बर 10 सम्म 33 औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मनाइरहेका छौँ। यही क्रममा कार्यक्रम आजका नारीको यो विशेष प्रस्तुति हामीले लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा केन्द्रित गरेका छौँ र 16 दिने अभियानभित्रको सेतो रिबन अभियानलाई विशेष महत्त्वका साथ आजको विषयवस्तुमा केन्द्रित

0: महिला सवाल केवल महिलामा मात्र सम्बन्धित छैन भनेर हामीले बारम्बार कार्यक्रम आजका नारीमा भन्दै पनि आएका हौ। महिला र पुरुषको अन्तर सम्बन्ध छ र महिलाका सवाल पुरुषसँग र पुरुषको सवाल महिलासँग अन्तर्निहित छ। हिंसा अन्त्यको लागि, महिलाको सम्मानजनक जीवनको लागि, समानताको लागि, विविध अन्त्यको लागि, सामाजिक न्यायको लागि, हिंसा विरुद्धको अभियानमा हाम्रा दाजुभाइको पनि साथ त्यत्तिकै आवश्यकता छ। महिलाका सवाल अब केवल महिलाका लागि मात्र रहेनन्, महिलाले मात्र बुझ्नुपर्छ, सुन्नुपर्छ, गर्नुपर्छ भन्ने होइन, अब समान रूपमा पुरुषको सहभागिताको पनि आवश्यक छ। यही कुरालाई आत्मसात गर्दै यो भेटवार्ता हामी गर्न लागेका छौँ यस्तो एकजना युवासँग जो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानभित्र मात्र नभएर वर्षभरि नै र केही वर्ष यतादेखि निरन्तर रूपमा हिंसा विरुद्धको अभियान, समानताको अभियानमा निरन्तर रूपमा लागि पर्दै आउनु भएको छ। उहाँ लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूतको पनि एक प्रतिनिधि पात्रमा पर्नुहुन्छ। सद्भाव दूतको रूपमा काम गर्ने उद्देश्यले लैङ्गिक हिंसा अन्त्यको लागि पुरुष सञ्जाल मेल लिडर नेटवर्क परिचालन गरेको छ मन्त्रालयले। त्यसमा उहाँ 5 वर्षको लागि सद्भाव दूत गुडविल एम्बेसडरको रूपमा, पुरुष सञ्जालको सदस्यको रूपमा कार्यरत पनि रहँदै आउनु भएको छ। उहाँ को हुनुहुन्छ त हामी उहाँबाटै यो परिचयको आरम्भ गर्छौँ, आउनु सुनौ।
1: नमस्कार, म चाहिँ सुदीप चापागाई, मेरो घर कपिल वस्तु। म चाहिँ अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यो नेपालमा चाहिँ महिलामाथि हुने र विशेष गरेर यो लैङ्गिक हिंसा अन्त्यका लागि चाहिँ पुरुषहरू परिचालन गर्ने, पुरुषहरूको संलग्नता बढाउने उद्देश्यले गठन गरेको पुरुष सञ्जालको सदस्यको रूपमा र पुरुष सञ्जालमा सद्भावना दूतको रूपमा चाहिँ अहिले म नियुक्त भएको छु। र यो सँगै म अन्य विभिन्न सङ्घ संस्थाहरूमा सामाजिक रूपले पनि यो लैङ्गिक हिंसा निवारणका क्षेत्रमा कार्यरत छु।
0: सामाजिक अभियन्ताको रूपमा अगाडि बढिरहनु भएको छ र आज हामी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको 10 दिनमा छौँ। कतिपय हाम्रा दाजुभाइले फेरि महिला सवाललाई अलि हल्का रूपमा लिएको, हाँसो ठट्टाको रूपमा लिएको, महिला अधिकार धेरै भएन र कतिपय दाजुभाइले त अझ यो अधिकार चाहिँ आफूसँग भएको अधिकार महिलालाई दिइरहेको हो कि दिदी बहिनीलाई दिइरहेको हो कि भन्ने पनि बुझाइ छ। यो कुरालाई यहाँले कसरी लिइराख्नु भएको छ सुदीपजी?
1: खासमा हामी पुरुषहरू भन्नु पर्यो, अब सबै पुरुषहरूको तर्फबाट कुराकानी गर्दा यो चाहिँ कस्तो भयो भन्दा, जो पनि नर्मल्ली आफू फाइदामा भइराख्दाखेरि अर्कालाई घाटा परे पनि खासै फरक नपर्ने भन्ने खालको चाहिँ त्यो अलिकति बढी स्वार्थी खालको चाहिँ त्यो व्यवहार भयो, जुन चाहिँ मानवीय व्यवहारमा चाहिँ अपेक्षा गरिँदैन। मानवीय व्यवहारमा चाहिँ सबैलाई समान खालको व्यवहार गर्नुपर्छ, अरूको पनि सम्मान गर्नुपर्छ भन्ने कुरा हो। र यसमा अब फरक फरक ठाउँमा, फरक फरक संस्कारमा, फरक फरक परम्परामा हुर्केका युवाहरू लाई समाजले सिकाए अनुसारको व्यवहार गर्ने एउटा खालको कुराकानी छ, त्यसलाई परिवर्तन गर्न सजिलो पनि छ, तर बुझेर पनि आफ्नो चाहिँ फाइदामै बसिराख्न खोज्ने हाम्रा पुरुष साथीहरूलाई चाहिँ अलिकति बुझाउन गाह्रो पनि छ र कतिपयले बुझ्नु पनि भएको छ त्यसलाई। समाज महिलाहरू भनेको ठुलो हिस्सा, त्यस्तै बालिकाहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू, त्यो ठुलो हिस्सा चाहिँ पीडामा भइराख्दाखेरि, असुरक्षित समाजमै बस्न असुरक्षित महसुस गर्दा, घरमा असुरक्षित महसुस गर्दाखेरि चाहिँ हामी ढुक्क भएर बसिराख्न चाहिँ खासै सोच जस्तो चाहिँ लाग्दैन मलाई चाहिँ। त्यो भएको भएर यसमा यो विचार कसले कसरी गर्ने भन्दा पनि हो चाहिँ के भन्ने कुरामा चाहिँ हामी बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। त्यो भएको भएर समाजमा भएका हरेक सदस्यहरू, यहाँ चाहिँ महिला पुरुष भन्ने भन्दा पनि इन्डिभिजुअल, हरेक इन्डिभिजुअलको चाहिँ समाजमा अन्य सदस्य सरह चाहिँ बस्न पाउनु, सुरक्षित हुनु पाउनु, अवसरहरूको उपयोग गर्न पाउनु चाहिँ हाम्रो यो सामाजिक कानुनी सबै हिसाबले चाहिँ यो अधिकारको कुरा भएको भएर यसमा चाहिँ पुरुषहरूले बढी फाइदा लिइरहेको कुरा चाहिँ इतिहास छ हाम्रो। तर समाजको सशक्त सदस्यको रूपमा चाहिँ महिलाहरूको पनि उत्तिकै अधिकार चाहिँ छ र त्यो चाहिँ पुरुषहरूले दिनुपर्ने कुरा चाहिँ होइन कि महिलाहरूले पाउनुपर्ने कुरा हो। यसमा चाहिँ हामी सहयोगीको भूमिका चाहिँ कसरी निर्वाह गर्न सकिन्छ भन्ने चाहिँ मुख्य कुरा हो जस्तो लाग्छ मलाई।
0: यति कुरा बुझ्न र बुझाउन अहिले अलिक गाह्रो पनि भइरहेछ नि हैन। यहाँको आफ्नै अनुभव चाहिँ कस्तो छ? दाजुभाइहरूले, बुवाहरूले, छोराहरूले यो कुरालाई चाहिँ कसरी बुझिराख्नु भएको छ? तपाईँहरू त बुझाउने अभियानमा पनि हुनुहुन्छ नि होइन, कस्तो पाउनु भएको छ, अनुभव के छ?
1: एकदम, म चाहिँ थोरै मेरो आफ्नो चाहिँ यो विषयप्रतिको पृष्ठभूमि, म कसरी चाहिँ यो विषय संवेदनशील छ भन्ने मलाई लाग्यो भन्दा पनि, हामी सानै हुँदाखेरि चाहिँ पहिला हाम्रो गाउँमा चाहिँ मेरो बुवा स्कुलको टिचर, उहाँले चाहिँ बाल क्लब बनाउनु पर्छ है भन्ने हिसाबले बाल क्लब बनायो। केटाहरू मात्रै थियौँ बाल क्लबमा, बालकहरू मात्रै। सबैभन्दा दुःख चाहिँ हामीलाई बालिका सदस्यहरूलाई ल्याउन, ल्याइसकेपछि बाल क्लबमा सदस्य नै बनाउनु दुःख भयो। त्यसपछि बैठकहरूमा बोलाउनु ल्याउन दुःख भयो, कार्यक्रमहरूमा ल्याउन दुःख भयो। त्यसपछि हामी स्कुल पनि पढ्ने बेलामा चाहिँ सानसानो क्लासमा चाहिँ अलमोस्ट अलमोस्ट हामी सँगैसँगै सबैजसो बालक बालिका सँगै पछि पछि चाहिँ केटाहरूको सङ्ख्या मात्रै बढ्दै जाने, त्यो सबै कुराहरू चाहिँ देखिँदै देखिँदै गयो। र म चाहिँ निदान त एकदमै गाउँमा कपिल वस्तुको पनि एकदम बोर्डर छेउको गाउँमा बस्ने भएको भएर, मेरो घर नै त्यहीँ भएको भएर, त्यहाँको गाउँको बहिनीहरू जो चाहिँ आफूभन्दा ठुलो भाँडा माझेर बसिरहेको हुन्छ, त्यही उसैको दाईहरू जो चाहिँ आराम खेल्ने कुद्ने बाहिर हिँड्ने सबै कुराहरू गरिरहेको हुन्छ। अब इभन मेरै पनि घरमा अब मम्मीले काम गरिराख्दाखेरि, अब मेरो अहिले बिहा भइसकेको छ, श्रीमतीले काम गरिराख्दाखेरि, श्रीमतीले काम गर्दाखेरि चाहिँ अब हामी सघाउनु गयो भने चाहिँ मम्मीहरूले हजुरआमाहरूले चाहिँ कहाँ छोरो मान्छेले भाँडा मान्ने, छोरो मान्छेले यसो गर्ने हुँदैन भन्ने खालको कुराहरू समाजले नै त्यो खालको चाहिँ दिइराख्यो। र त्यो त्यो कुराबाट चाहिँ उछुट्टिन चाहिँ त्यो कुराबाट बाहिर निस्किन चाहिँ एकदम गाह्रो चाहिँ हुँदो रहेछ सबै कुराहरूबाट। अनि पछि चाहिँ मेरो बहिनी बहिनी भइसकेपछिलाई चाहिँ त्यसपछि बहिनीको सुरक्षाको विषय जति बेला त्यो बेलासम्म उसमा बलात्कारका घटनाहरू नेपालमा हिंसा घटनाहरू एकदम हुने बेलामा आफ्नो बहिनीप्रतिको संवेदनशीलता त्यो भएपछि म एउटा दाईले चाहिँ आफ्नो बहिनीलाई चाहिँ त्यति बढी सुरक्षित महसुस गराउन चाहन्छु, ऊ सुरक्षित होस् भन्ने चाहन्छु भने, मेरो आमाले दुःख नपाओस् भन्नु चाहन्छु भने, समाजका हरेक हरेक महिलाहरूले चाहिँ त्यो खालको अवसर पाउनुपर्छ भन्ने कुराले चाहिँ बिस्तारै यो विषयमा चाहिँ हामी बोल्नुपर्छ है। अब हामी अलिकति बाहिर चाहिँ निस्किन सक्नुपर्छ भन्ने चाहिँ हुँदै गयो। र यसमा चाहिँ अब पुरुषहरूको बुझाइ सोचाइ चाहिँ त्यही मैले भने समाजले चाहिँ त्यो बडा चापेर पनि राखेको छ कि विषयबाट बाहिर निस्किनको लागि, किन घरमा चाहिँ अलिकति पुरुषहरू कोही अलिकति काम गर्न खोज्ने खालको पुरुषहरू भयो भने छिमेकीले आएर अझ हाम्रो मधेसतिर चाहिँ होइन यो मेहरा भयो भन्छ, त्यहीँ श्रीमतीको कुरा सुन्न लायो भने, श्रीमती भनेको महिलाहरूले गर्ने खालको काम गर्यो भने चाहिँ त्यो भएको भएर अलिकति यो प्रेसरलाई चाहिँ, किन पुरुष फेरि हामी मर्द हो भन्ने खालको एउटा चाहिँ त्यो हिम्मत राख्नेहरूले चाहिँ यो समस्यालाई चाहिँ हामी झेलेर निस्किन सक्छौँ है भन्ने हिसाबले हिम्मत चाहिँ यसरी गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, भनेपछि लैङ्गिकता यो जेन्डरले महिलालाई मात्र होइन, पुरुष सत्ताले होइन महिलालाई मात्र होइन पुरुषलाई पनि कुनै न कुनै रूपमा प्रभाव पारिरहेको नै छ।
1: एकदम एकदम हामीले थाहा नपाएको हो। हामी छोरा मान्छेहरू चाहिँ डराउनु हुँदैन, रुनु हुँदैन, होइन त्यसपछि कमाउनु पर्छ, पुरा गर्नुपर्छ। अब हाम्रैमा कतिपय मैले देखेका राम्रा मसँगैका साथीहरू मभन्दा पछिका भाइहरू चाहिँ घरमा चाहिँ कमाउनु पर्छ भन्ने जिम्मेवारीले गर्दाखेरि अब बाहिर जानु परेको होइन, जबकि उसका दिदीहरू हुन त हाम्रोतिर सानोमै बिहा गरिदिने भन्छ, तर पनि कसैले चाहिँ रेस्पोन्सिबिलिटी लिएर चाहिँ ऊ गर्नुपर्छ भने, पारिवारिक दायित्व पुरा गर्ने, आर्थिक दायित्व पुरा गर्नुपर्छ भने त्यो चाहिँ पुरुषले हो भन्ने चाहिँ, जसले गर्दा पुरुषलाई पनि घाटा छ ठुलो। यो दुइटै कुरालाई चाहिँ हेर्नुपर्छ। तर कम्पेरेटिभली चाहिँ फिजिकल्ली मेन्टल्ली चाहिँ अथवा चाहिँ यो करियरै बिग्रिने गरी पुरै जीवनै धरापमा पर्ने गरी चाहिँ महिलालाई बढी असर गरेको चाहिँ देखिन्छ। अब मैले आफैले हाम्रोमा एकदमै धेरै ब्रिलियन्ट बहिनीहरू जो चाहिँ पढ्न चाहन्थ्यो, जो चाहिँ गर्न चाहन्थ्यो, अब सर्टेन टाइमको स्कुल पुरा गरिसकेपछि बाहिर चाहिँ घर बाहिर कहाँ पठाउने छोरी मान्छेलाई भनेर बिहा गरिदिइहालेको, त्यस्तो खालको घटनाहरू छन् जसले गर्दा उसलाई अब जीवन नै उसको चाहिँ अब सखापै बनाउने खालको पनि गतिविधिहरू छन्। त्यसमा चाहिँ हामी बोल्न चाहिँ सक्नुपर्छ भन्ने हो। एटलिस्ट अरू धेरै कुरा गर्न नसके पनि कम्तीमा कुरा बुझेर बोल्न चाहिँ सक्नुपर्छ हामी मानव भएको नाताले।
0: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने आज लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा केन्द्रित कार्यक्रम आजका नारीको विशेष प्रस्तुतिमा हुनुहुन्छ। र आजको यो विशेष प्रस्तुतिमा हामीसँग यस्तो एक युवा साथी हुनुहुन्छ जो कपिल वस्तुबाट हुनुहुन्छ, सुदीप चापा गाई, जसलाई लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको पुरुष सञ्जाल यो मेल नेटवर्कमा उहाँ सद्भाव दूतको रूपमा पनि कार्यरत हुनुहुन्छ भने हामी दाजुभाइमा पनि आबद्ध हुनुहुन्छ होइन। आज हामी यो हामी दाजुभाइ र यो पुरुष सञ्जाल के कसरी यसले काम गर्दैछ यो पनि आज सुन्न चाहन्छौँ।
1: मैले बालकमा विस्तारै काम गर्दै गर्दाखेरि पछि हामीले युवाहरू पनि सङ्गठित हुनुपर्छ, युवाहरूले पनि समाजका विभिन्न मुद्दाहरूमा चाहिँ आवाज उठाउनुपर्छ भन्ने भयो। पछि हामीले युवा सूचना केन्द्र भनेर यो चाहिँ एकदमै फोकस गरेर चाहिँ यो यौन तथा प्रजनन स्वास्थ्यलाई चाहिँ महिला अधिकारभित्र चाहिँ यौन तथा प्रजनन स्वास्थ्यमा चाहिँ यो बालिकाहरूको यो मिन्सुरेसनको कुराहरू, त्यसपछि यो कम उमेरमा विवाह नगर्ने कुराहरू, त्यस्तोहरूबाट बिस्तारै सुरुवात गर्दै जाँदाखेरि चाहिँ यो विषय चाहिँ जति बुझ्दै गयो उति चाहिँ गम्भीर रहेछ भन्ने चाहिँ थाहा हुँदै गयो। र मैले पछि केही गैर सरकारी संस्थाहरूमा कपिलवस्तुमा कालिका भन्ने एउटा संस्था छ त्यहाँ काम गर्ने, त्यहाँ चाहिँ यो जेसी कमिटी भनेर हरेक एनजिओहरूमा चाहिँ यो जेसीको विषयहरूलाई अलिकति व्यवस्थित गर्नलाई चाहिँ बनाउने चलन छ। त्यहाँ एउटा सदस्यको रूपमा बस्ने मौका पाएँ, त्यसले पनि मलाई धेरै कुराहरू सिकायो। पछि म सर्लाहीमा चाहिँ अब एकदमै प्योर मधेस र बोर्डरसँग नजिकका केही पालिकाहरूमा यो राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र भन्ने एउटा संस्थाबाट काम गरेँ। त्यहाँ झन् बढी दयनीय अवस्था चाहिँ महिलाहरूको देखियो, अझ विशेष गरेर बालिकाहरू जो चाहिँ स्कुल पनि जाँदैनन् अनि गाउँमा चाहिँ विभिन्न खालको रिस्की कामहरू जस्तो खेतमा जानुपर्ने होइन जङ्गल जानुपर्ने त्यस्तो खालको कामहरू जहाँ चाहिँ उनीहरूलाई यौन हिंसा हुन्छ, फर्केर आइसकेपछि पञ्चायती गर्ने त्यो गर्ने गरेर मिलाइदिने, यहाँसम्म कि बलात्कारको केसहरू त्यस्तो खालको केसहरू पनि एकट्ठा खेतिदिने, 5 लाख पैसा दिने, 2 लाख पैसा दिने गरेर मिलाइराखेको त्यस्तो खालको घटनाहरू देखियो। त्यसले गर्दाखेरि चाहिँ विषय बढाउनै संवेदनशील छ भन्ने हिसाबले हामीले आफ्नो आफ्नै प्रोजेक्टभित्र पनि यो अलिकति बालिका सशक्तिकरणको कुराहरू, हिंसाबाट बस्नलाई सेल्फ डिफेन्सको सिकाउने कुराहरू, यिनी कुराहरू गर्दै गयौँ। अफिसभित्रै पनि हामीले अब बिस्तारै यो जेसीको आँखाबाट हेर्दै, यो लैङ्गिक समानताको आँखाबाट हेर्दै गर्दाखेरि चाहिँ अफिसमा चाहिँ काम गर्ने महिला कर्मचारीहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुराहरू, बच्चा लिएर आउने महिलाहरूलाई चाहिँ कसरी ब्रेस्ट फिडिङ कर्नरहरू लगायतको कुराहरू राखिदिने कुराहरू किन राखिदिने भन्ने दिया जस्तो चाहिँ आउँछ आउनलाई। त्यो भएर अलिकति हामी चाहिँ यो जसरी हामी आफ्नो हक अधिकारको कुराहरू गर्दाखेरि आफ्नो आवश्यकताहरू पुरा गर्ने क्रममा मैले पाउनुपर्छ भन्छौँ, त्यस्तै गरी महिलाहरूको पनि सेम पर्सपेक्टिभले चाहिँ उहाँहरूले पाउनुपर्छ भन्ने कुरा चाहिँ सोच्नुपर्छ। त्यसमा हामीले बाधक नबनेर सकभर अहिले चाहिँ कस्तो भयो भन्दा सहयोगी नबने पनि बाधक बन्ने चलन चाहिँ छ क्या हाम्रो पुरुषहरूमा, हुँदैन यो गर्नु हुँदैन किन पर्यो धेरै अधिकार भइसक्यो होइन, अब अचाल त यो मजाकको विषय पनि बनिएको छ महिलाहरूलाई चाहिँ धेरै अधिकार भयो पुरुषहरू यो त्यसरी भन्दा पनि यसको संवेदनशीलतालाई बुझेर होइन यसलाई यसको संवेदनशीलतालाई बुझेर कम्तीमा सहयोगी चाहिँ बन्नु पर्यो, अभियान चाहिँ भन्नु परेन कम्तीमा, यसलाई चाहिँ अप्ठ्यारो यो अभियानलाई चाहिँ अप्ठ्यारो नपरिदिने गरी हामी सहयोगी बन्नुपर्छ। र अब यो 16 दिने अभियानको विषयमा पनि हामी सबै पुरुषहरू एकजुट भएर चाहिँ यो विषयमा काम गर्नलाई आह्वान पनि गर्छु म, यसलाई कम्तीमा चाहिँ संवेदनशील भएर बुझिदिने मात्रै कोसिस चाहिँ गर्नु पर्यो कम्तीमा।
0: सबैभन्दा ठुलो कुरा थाहा पाउनु पर्यो, जानकारी हुनु पर्यो, महिला संवेदनशीलताको कुराहरूसँग जति नजिक भएर बुझ्यो त्यति संवेदनशील हुने हाम्रो दाजुभाइहरू पनि हामीले देख्यौँ नि त। यहाँले भन्नुभयो बाल क्लबमा आबद्ध हुनुभयो, बाल क्लबमा आबद्ध भएपछि यहाँलाई युवा सूचना केन्द्र मार्फत थाहा भयो कि यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दाखेरि ओहो बाल बालिकाको किशोरीहरू को छुट्टै अवस्था होइन विशेष अवस्था अनि समस्याका कुराहरू, समानताको लागि हुनुपर्ने कुराहरू, स्वास्थ्यको कुराहरू, मनोसामाजिक कुराहरूबाट नजिक भयो र यदि बुझ्यो भने चाहिँ हाम्रा पुरुष दाजुभाइहरू, हाम्रा छोराहरू पनि त्यो विषयमा संवेदनशील भएर त्यसलाई आत्मसात गरेर अगाडि बढ्न सक्छन् है भन्ने कुरा यहाँ जस्तो युवा पुस्ताले पनि देखाइराख्नु भएको छ नि होइन। महिला समानताको क्षेत्रमा हिंसा विरोधी अभियानमा अनि यसै गरी महिलाको सम्मानजनक जीवनको लागि, समानता र पहुँचको लागि, सामाजिक न्यायको लागि पुरुषहरूको साथ सहयोग र जुन उहाँहरूको जुन एउटा सकारात्मक सोच हुन्छ नि यो अभिवृद्धिको लागि चाहिँ साँच्चै गर्नुपर्ने चाहिँ के रहेछ त?
1: समग्र पुरुषहरू कुरा गर्दाखेरि चाहिँ हामी अलिक कम गम्भीर हो कि जस्तो लाग्छ मलाई, त्यो भएर पनि यो विषयवस्तुको गम्भीरता बुझ्नु अलिकति हामीलाई गाह्रो चाहिँ छ किन समाजले हामीलाई अलिक बढी गम्भीर हुन दिँदैन
0: दिँदैन त्यस्ता कुराहरू
1: छोएको छैन। महिलाहरूलाई धेरै अधिकार भयो या चाहिँ यो अलिकति समान त लगभग भइसक्यो, अब महिलाहरूलाई धेरै भयो भन्ने खालको कुरा गर्दाखेरि हामीले चाहिँ के बुझ्नुपर्छ भन्दा महिला र पुरुष समान हुनुपर्ने अवस्था चाहिँ भइहाल्ने अवस्था चाहिँ आउँदैन, किन महिलाहरूको फिजियोलोजिकल निड र पुरुषहरूको फिजियोलोजिकल निड फरक छ। त्यही भएर महिलाहरू संवेदनशील हुनुपर्छ, उहाँहरूले अझ बढी प्राथमिकता दिनुपर्छ भन्ने चाहिँ मलाई समानता भन्दा अझ बढी प्राथमिकताको विषय हो उहाँहरू चाहिँ भन्ने जस्तो लाग्छ मलाई। अर्को चाहिँ अब यसमा चाहिँ पुरुषहरूको संवेदनशीलता बढाउन, संलग्नता बढाउन चाहिँ पहिला अब परिवारबाटै सुरु गर्ने कुरा एउटा भयो, समाजमा पनि हामी जस्ता बुझेका केही पुरुषहरू चाहिँ मैले चाहिँ बुझेको छु मैले गरिरहेको छु भन्ने मात्रै भन्दा पनि अलिकति मैले एटलिस्ट कम्तीमा यो विषयमा बोल्नुपर्छ, जानकारी गराउनुपर्छ, मैले एकजना अर्को भए पनि कसैलाई चेन्ज चाहिँ गर्न सक्नुपर्छ, यो विषय बुझाउन सक्नुपर्छ भन्ने कुरा चाहिँ हो। कतिपय विषयमा चाहिँ यो हामीले चाहिँ आफ्नो दायित्व पुरा गरेँ मैले त्यसपछि चाहिँ भयो भन्ने खालको मात्रै भएर पनि भएन, किन समाजमा कोही एकजना मान्छे हेप्पी राखेको छ कोही एकजना मान्छे अप्ठ्यारोमा परिरहेको छ भने अब एउटा नैतिक हिसाबले पनि हाम्रो दायित्व हो, किन समाजमा हामी त नैतिक हाम्रो नैतिकताले पनि त्यही सिकाउँछ नि त कसैलाई हेपेर बस्नु हुँदैन भन्ने सिकाउँछ। अर्को धार्मिक हिसाबले हेऱ्यो भने पनि अब सबैको चाहिँ भलो गर्नुपर्छ भन्ने छ हाम्रोमा, कानुनी हिसाबले हेऱ्यो भने पनि त हाम्रो होइन समान हैसियतको कुरा गर्छ, पुरुष मात्रै नभएर एउटा नागरिकको हिसाबले पनि हाम्रो संविधानले हाम्रो कानुनले चाहिँ महिला पुरुषलाई बराबर गर्ने भनिसकेपछि हाम्रो व्यवहार पनि त्यस्तै हुनु पर्यो नि त। सबै कुरालाई चाहिँ जोडेर हेर्दाखेरि चाहिँ हामी यो लैङ्गिक हिसाबले मात्रै या चाहिँ यो लिङ्गको हिसाबले पुरुष र भएको कारणले मात्रै भन्दा पनि हामी मानव भएकै कारणले, हामी अब यो देशको नागरिकै भएको कारणले यो सबै कुराले चाहिँ हामीले यो विषयमा काम गर्नुपर्ने, यो विषयमा कुरा गर्नुपर्ने र यो विषयमा व्यवहार चाहिँ त्यो यो लैङ्गिक अनुकूलको व्यवहार, लैङ्गिक समानता अनुकूलको व्यवहार चाहिँ देखाउनु पर्ने छ। अब यसमा कुनै एउटा पक्षले मात्रै राज्यलाई मात्रै जिम्मा लगाएर पनि या यो अरू गैर सरकारी संस्थाहरूलाई मात्रै जिम्मा लगाएर पनि मात्रै भन्दा पनि राज्यले चाहिँ नीतिगत हिसाबले सहयोग गर्नु पर्यो, नीतिगत हिसाबले त्यो वातावरण बनाइदिनु पर्यो, अनि स्रोतगत पनि केही व्यवस्थापन गर्नु पर्यो। त्यसपछि गैर सरकारी संस्थाहरूले अलिकति चेतना विकासमा मात्रै नभएर अलिकति यो इङ्गेजमेन्टै बढाउने हिसाबले चाहिँ यो खालि प्रचार प्रसार मात्रै गर्ने भन्दा पनि इङ्गेजमेन्टै गराउने खालको त्यस्ता रणनीतिहरू अपनाउनु पर्यो। सञ्चार माध्यमले पनि यो विषयलाई जसरी अहिले हामी कुरा गर्दैछौँ, त्यसै गरी अन्य अरू सञ्चार माध्यमहरूले पनि यो प्लेटफर्मलाई चाहिँ यो विषयमा चाहिँ कुरा उठाउने, कुरा गर्ने, अनुभवहरू आदान प्रदान गर्ने त्यो चाहिँ दिनु पर्यो। सँगै अब अर्को चाहिँ समाजभित्र पनि भएका राम्रा राम्रा त्यस्ता खालका पुरुषहरू या यो विषयमा काम गरिराखेका मान्छेहरूलाई चाहिँ रिकग्नाइज गर्ने, उहाँहरूलाई चाहिँ केही सम्मान दिने, ठाउँ दिने खालको, त्यसपछि प्रोत्साहित गर्ने खालको कामहरू चाहिँ गर्दै जानु पर्यो। त्यो गऱ्यो भने चाहिँ हामी यसलाई अझै अझै अगाडि बढाउन सक्छौँ जस्तो लाग्छ। गाह्रो विषय पनि होइन, एक एकजना मान्छेले कुरा बुझिदियो भने चाहिँ हुने कुरा हो उनलाई, तर त्यही एक एकजना मान्छेलाई चाहिँ कुरा बुझाउने चाहिँ कसरी भन्ने चाहिँ अलिक ठुलो प्रश्न छ, र यसमा हामी कोसिस चाहिँ गर्दैछौँ।
0: हजुर, यसमा चाहिँ सबैभन्दा एक एकजना भनेर भन्दा परिवारलाई सम्झौँ कि होइन, परिवारबाट नै सुरुवात हुने हो नि त। हामी समानताको कुरा गर्छौँ, पहुँचको कुरा गर्छौँ, सामाजिक न्यायको कुरा गर्छौँ, शिक्षाको कुरा गर्छौँ, अधिकारको कुरा गर्छौँ, सम्मानजनक जीवनको कुरा गर्छौँ। घर सुरक्षित हुनु पर्यो, घर संवेदनशील हुनु पर्यो, घर स्वस्थ हुनु पर्यो सामाजिक र मानसिक रूपले, र बसेका सदस्यहरू बीच विभेद हुँदैन। जहाँ विभेद हुन्छ त्यहाँ माया हुँदैन, मायामा विभेद रहनु भएन, ठुलो सानो रहनु भएन, शक्तिको आडमा, पदको आडमा, सम्पत्तिको आडमा कोही कसैले कोही कसैमाथि थिचोमिचो पनि गर्नु भएन। जहाँ अन्याय हुन्छ अन्याय विरुद्ध आवाज पनि उठ्नु पर्यो, र अन्याय विरुद्ध आवाज उठ्नु पर्छ, उठाउनु पर्छ। र महिला हिंसा विरोधी अभियानमा पुरुषको पनि एकजुट एक साथ हुनुपर्छ भन्ने यो अभियानमै लागिरहनु भएको युवा साथी सुदीप चापागाईसँग आज हामी कुराकानी गरिरहेको छौँ। हामी दाजुभाइ यो जुन अभियान छ त्यससँग पनि आबद्ध हुनुहुन्छ भने लैङ्गिक हिंसा अन्त्य गर्नको लागि पुरुष सञ्जाल जुन मन्त्रालयले महिला मन्त्रालयले जुन सुरुवात गरेको छ सद्भाव दूतको रूपमा 5 वर्षको काम गर्दै पनि हुनुहुन्छ होइन। बाल क्लबमा हुँदाखेरि जुन कुराहरू थाहा पाउनु भयो त्यसले गर्दा अहिले कुरा बुझ्न र कुरा बुझाउन पनि यहाँलाई सजिलो भएको छ, यसैले पनि हामी चाहन्छौँ महिलाको विषयवस्तुलाई अलिकति नजिकबाट हेरिदेऊ। महिला हिंसामा पर्नु, महिलाले अधिकार नपाउनु भनेको त हाम्रो आफ्नै घरको आमा दिदी बहिनी छोरीहरू अधिकारबाट वञ्चित हुनु रहेछ, हिंसामा पर्नु रहेछ। एउटा महिला हिंसामा पर्दाखेरि उसको छोरा छोरी
1: परिवार
0: आमा बुवा दाजुभाइ सबैलाई कुनै न कुनै रूपमा चोट त पुग्छ नि त होइन। यो कुरालाई पनि बुझाइरहनु भएको छ अभियानमा लाग्दा
1: एकदम यो कुरालाई बुझाइराखेका पनि छौँ, कोसिस गर्दैछौँ हामी। अब यसमा चाहिँ तपाईँ थोरै इज्जतको कुरा गर्दाखेरि कसो भन्दा महिलाहरूको चाहिँ इज्जतको कुरा गर्दाखेरि आफ्नो दिदी बहिनीहरूलाई कसैले केही भने पुरुषको पनि इज्जत जान्छ नि सँगसँगै,
0: हजुर
1: होइन, मेरो पनि इज्जत जान्छ या उसको पनि इज्जत जान्छ। अब त्यो संवेदनशीलता चाहिँ हामीले जसरी आफूलाई पर्दा सोच्छौँ त्यसै गरी चाहिँ अरूलाई पर्दा पनि त्यो अरूलाई पनि अप्ठ्यारो पर्छ है भन्ने चाहिँ संवेदनशीलता राख्नु पर्यो। अब हामीले अब यो उसमा पुरुष सञ्जालमा आबद्ध भइसकेपछि हुन त रिसेन्टली पल्ला 1.5 महिना भएको छ हामी त्यहाँ आबद्ध भएको, तर त्योभन्दा पहिला पनि अब यो विषयमा चाहिँ विशेष अब हामीले यो पुरुषहरूलाई बालकहरूको समूहहरू बनाउने उनीहरूलाई चाहिँ यो विषयमा कुराकानी गर्न पठाउने आइडियल पुरुष चाहिँ कस्तो हुनुपर्छ त खासमा हामीले देखाउन
0: असल पुरुष हो नि,
1: मर्दा भन्ने त एउटा भइहाल्यो, तर पनि हामीले अझै पनि देखाउनलाई आइडियल पुरुष भनेको खास साँच्चै के हो त भन्ने त्यो मानक चाहिँ अझै चाहिँ बनाउन अझै हामीलाई कोसिस गर्नुपर्ने, र त्यो आइडियल पुरुषको मानक बनाइसकेपछि त्यो मानक प्र्याक्टिस गर्न या त्यो मानकलाई अनुपालन गर्नको लागि चाहिँ पुरुषहरूलाई प्रोत्साहित गर्नुपर्ने चाहिँ आवश्यकता छ। अब यसमा हामी पुरुष सञ्जालको तर्फबाट मन्त्रालयसँग काम गर्ने क्रममा हामीले गर्ने यो टेक्निकल सपोर्टमा त्यसमा हामी कुराकानी गरि नै हाल्छौँ। अर्को चाहिँ यसलाई चेन्ज गर्ने विषयमा मलाई एकदम लागिरहेको चाहिँ नर्मल्ली घरमा आमाहरू बुवाहरूले चाहिँ त्यो छोरी मान्छेको काम चाहिँ किन गर्छस् होइन, अब कोही कोही एकजना कोही छोरी मान्छेले काम गर्दाखेरि चाहिँ छोरी मान्छेको काम किन गर्छस् गर्नु हुँदैन भन्दा पनि छोरो मान्छे भएर पनि अरूले काम लगाएर बसिरहने काम गर भन्न चाहिँ त्यही अलिकति बोली मात्रै फेरिँदाखेरि पनि यो विषय नै अर्कै हुन जाने भए भएर यसलाई अलिकति संवेदनशील मात्रै हुन चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई यसमा, र त्यो संवेदनशीलता बुझेपछि व्यवहार त त्यसले आफै धकलले लिएर जान्छ। जस्तो म आफै पनि खासै बढी संवेदनशील मान्छे चाहिँ होइन पहिला, तर बिस्तारै यो कुरा बुझ्दै बुझ्दै जाँदाखेरि चाहिँ होइन है यो त अप्ठ्यारो हुँदो रहेछ त भन्ने कुरा चाहिँ हो। र म पुरुष साथीहरूलाई के पनि अनुरोध गर्छु भन्दाखेरि, यो जहिले जति अहिले हामी आनन्द लिएर बसिराखेका छौँ, यो चाहिँ यो संवेदनशीलताको कुरा बुझिसकेपछि, यो अप्ठ्यारो उहाँहरूले परेको अप्ठ्यारो बुझिसकेपछि तपाईँ रोकिन चाहिँ सक्नु हुँदैन। तपाईँ उहाँहरूलाई सहयोग गर्न यो यो समानता ल्याउनु पर्छ है भन्ने विषयमा तपाईँ पक्का अगाडि बढ्नुहुन्छ र त्यसपछिको आनन्द पनि आउँछ एउटा। फेरि त्यो जुन चाहिँ अहिले तपाईँ हामी घमण्डी भएर बस्दाखेरिको आनन्द भन्दा चाहिँ धेरै धेरै फरक कुरा हुन्छ र त्यसले तपाईँलाई एउटा चाहिँ त्यो आत्मसम्मान टाइपको मोरलले चाहिँ तपाईँलाई हाई बनाउँछ। अहिले चाहिँ हामी जति नै छोरो मान्छे भएर ठुलो भएर बसे पनि मोरल्ली त हामी भित्रभित्र त कति कमजोर छौँ या कस्तो छ भन्ने त हाम्रो हामी म एउटा छोरो मान्छे भएको नाताले मलाई थाहा छ नि त। त्यो भएर त्यो उकुस मुकुसबाट चाहिँ तपाईँलाई फुस्काउनको लागि चाहिँ यसले पनि अलिकति यो विषयमा काम गर्ने, यो विषयलाई बुझेर सबै समान हुनुपर्छ, समान जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा चाहिँ हामी एकमत हुनुपर्छ जरुरी छ जस्तो लाग्छ।
0: पक्कै पनि सुदीपले भन्नुभयो जस्तै हामी सम्मानजनक जीवन चाहन्छौँ, सबैले इज्जत गरौँ भन्ने चाहन्छौँ, होइन, हामी सबैबाट राम्रो कुराहरू अपेक्षा गरिरहेको छौँ। तर फेरि पनि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मनाइरहँदा हामी बारम्बार भनिरहेको छौँ कि हाम्रो सोच, व्यवहार, हेराइ, दृष्टिकोण, काम, कार्यले कोही कसैमाथि चोट नपुगोस्, कोही कसैको आँखाबाट आँसु झार्न बाध्य नपारोस्, हाम्रै कारणले कोही कसैको स्वतन्त्र जीवनमा बन्देज नलागोस्, हाम्रो सोच, व्यवहार, कारण र हाम्रो बन्देजको कारणले गर्दा कोही कसैको अवसरबाट वञ्चित बन्नु नपरोस्, हाम्रो सकारात्मक सोचले दृष्टिकोणले नै कति कुरा परिवर्तन गर्न सक्दो रहेछ।
1: यो चाहिँ छोरीलाई हेर्ने भन्ने कुरा चाहिँ कस्तो छ भन्दाखेरि, यो अलिक बढी शङ्काको नजरले चाहिँ ख्याल गर्ने चलन छ क्या हाम्रोमा चाहिँ, यो छोरी मान्छेहरू चाहिँ बाहिर गएर पढ्छन् पढ्दैनन्, बिग्रिन्छन् कि भागिहाल्छन् कि भन्ने खालको, त्यो त्यो त्यसरी चाहिँ संवेदनशीलता छ। तर उसको करियर राम्रो बन्नुपर्छ, ऊ चाहिँ हिंसामा पर्नु हुँदैन भन्ने पर्सपेक्टिभ भन्दा पनि
0: हिंसामा परेको बेलामा कठिन अवस्थामा उसलाई आफ्नो आफन्तबाट सहयोग हुने बेलामा हामीले कति साथ दिन सक्छौँ,
1: त्यो बेला झन् सबैभन्दा बढी चाहिँ परिवार चाहिने, आफन्त चाहिने बेलामा चाहिँ त्यही परिवार र आफन्तले चाहिँ झन् अप्ठ्यारोमा पारिदिइराखेको हुन्छ कतिपय बेलामा चाहिँ।
0: मेरो छोरी नै चाहिँदैन, मेरो छोरा नै होइन, यो कुराहरू भनिराखेको हुन्छ। हाम्रा छोराछोरीहरू, हाम्रा दाजुभाइ दिदीबहिनीहरू असल हुँदा मात्र हाम्रा हुन् त, मान्छे हो, कहिलेकाहीँ गल्ती हुनसक्छ, कहिलेकाहीँ अन्जानमा हुनसक्छ, कहिलेकाहीँ उमेरले हुनसक्छ, कहिलेकाहीँ सङ्गतले हुनसक्छ। त्यस्तो बेलामा चाहिँ परिवारको सबभन्दा ठुलो दरिलो साथ हुनु पर्यो, त्यो परिवारको साथ नहुँदा अझ हिंसामा बढी परेको पाइयो
1: नि त। होइन हिंसामा पर्ने पनि एउटा कुरा छ भने परिसकेको कुरालाई चापेर बस्नुपर्ने पनि कहिले काहीँ अप्ठ्यारो पारे हुन्छ कि, त्यो परिवारले सपोर्ट गर्दैन भन्ने कुरा भयो भने
0: हजुर।
1: अब हाम्रो समाज त रत्नाकर डाकु वाल्मीकि हुनेसम्मको त्यो चेन्जलाई पत्याउने मान्छेहरू हामी, शान्ति न गल्तीहरू जानेर भनेको इन्टेन्सनल्ली नभएर भनेको जान्दा जान्दै पनि भइहाले रहेछ भने त्यहाँदेखि त्यसलाई सुधारात्मकतिर चाहिँ लिएर गएर उनीहरूलाई चाहिँ ठप्पै त्यो ढकनी लगाइदिने, उनीहरूलाई चाहिँ अब चाहिँ बाहिर निस्किन पाइँदैन भन्ने भन्दा पनि यसरी सुधार गर भने त्यसमा हाम्रो के सपोर्ट चाहिन्छ भनेर फ्यामिलीले मोरल सपोर्ट गर्ने कुरा पनि एउटा धेरै धेरै अर्थ चाहिँ राख्छ त्यसले।
0: अहिले यो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा सेतो रिबनको असाध्यै त्यो सेतो रिबनसँग कस्तो ठुलो संवेदनशीलता जोडिएको छ, होइन, कोही कसै दाजुभाइले सेतो रिबन लगाइराख्दाखेरि पनि
1: यो मान्छे
0: कस्तो खुसी लाग्ने, होइन, त्यो एउटा अनुभूति चाहिँ हुने रहेछ, होइन। यो सेतो रिबनसँग यति धेरै यो आत्मीयता हाम्रो दिदीबहिनीहरूको, अहिले दाजुभाइहरूको पनि बढ्दैछ, होइन, यो हुनुमा पनि त्यही संवेदनशीलतालाई बुझेर नै त होला नि, होइन। सेतो रिबन अभियानसँग जोडिरहनु भएको छ आज हाम्रो कार्यक्रम मार्फत, के भन्नुहुन्छ यो सेतो रिबन अभियानको सन्दर्भ?
1: यो चाहिँ यो पुरुषहरूले विशेष गरेर यो अभियानलाई चाहिँ मन पराएर, यो यो लैङ्गिक हिंसा विरुद्धको अभियानलाई चाहिँ मन पराएर स्वस्फूर्त रूपमा चाहिँ हामी पनि प्रतिबद्ध छौँ है भनेर सुरुवात गरेको हुन्छ।
0: म हिंसा गर्दिनँ
1: भयो भने पनि म त्यसलाई चाहिँ मेरो तर्फबाट चाहिँ रोक्ने छेक्ने प्रयास चाहिँ गर्छु भन्ने कुरा हो। हिंसा विरुद्ध हिंसा हुँदाखेरि चाहिँ चुप लाएर बस्दिनँ भन्ने प्रतिबद्धता स्वरूप चाहिँ सुरुवात गरेको हो। यो चाहिँ सिम्बोलिक कुरा हो, यो चाहिँ अब हामीले छातीमा रिबन टाँसेर हिँड्ने भनेको छातीभित्र पनि त्यही भावना छ है भन्ने कुरा चाहिँ हो। त्यो भएको भएर म सबै पुरुषहरूलाई चाहिँ के गर्छु भन्दा, अनुरोध गर्छु भन्दा, यो कार्यक्रम मार्फत चाहिँ यो 16 दिने अभियान त छ, अलिकति यो पनि वर्षभरिको सिम्बोलको रूपमा चाहिँ 16 दिन चाहिँ यो महिला हिंसा विरुद्धको दिवसदेखि मानवाधिकार दिवससम्म चाहिँ हामीले मनाउँछौँ बिचमा विभिन्न कार्यक्रमहरू गरेर। तर यति मात्रै चाहिँ होइन, हामीसँग 24 घन्टा अब 12 महिना चाहिँ छ, अब यहाँ हरेक समय चाहिँ महिलाहरू जोखिममा हुनुहुन्छ। त्यो भएको भएर कम्तीमा पुरुषहरू चाहिँ यति मात्रै कि मैले गरेका कुनै क्रियाकलापले महिलाहरूलाई अप्ठ्यारो या अरू कसैलाई हरेक अर्को इन्डिभिजुअललाई चाहिँ अप्ठ्यारो परे कि परेन भन्ने कुरामा संवेदनशील हुने र सकभर मैले चाहिँ के यस्तो गरौँ ताकि अरूलाई चाहिँ अरूलाई पनि फाइदा पुगोस् भन्ने यति दुईवटा कुरा मात्रै चाहिँ ख्याल गरिदियो भने यसले चाहिँ हामीले हाम्रो समाजलाई अगाडि बढाउन चाहिँ सहयोग गर्छ। अब हामी आफै छोरा मान्छेहरू चाहिँ बसेर समाज राम्रो भएन, यस्तो भएन, उस्तो भएन भनिराख्छौँ भने त्यो भएन मिलेन भन्ने मात्रै भन्दा पनि यसलाई कसरी मिलाउने भन्नेतिर पनि कसरी चाहिँ राम्रो बनाउने भन्ने पनि छलफलको एउटा विषयवस्तु चाहिँ बन्नुपर्छ होइन। हामी चिया गफ गर्दाखेरि पनि यो महिलाहरूको माथि हुने हिंसा लैङ्गिक हिंसाहरूलाई कसरी कम गर्ने त्यो यो इच इन्डिभिजुअलको कुरा पनि हो र होल सोसाइटीको कुरा पनि भएको भएर यसलाई चाहिँ सबै तहबाट सबै किसिमले चाहिँ हामीले कोसिस पहिला सोचबाटै विचार गर्नु पर्यो त्यसपछि अब हातमा पनि लिएर आउनु पर्यो।
0: हजुर हामीले देखि पनि रहेको छौँ नि जो अलि स्वतन्त्र हुनुहुन्छ होइन जसले त्यो स्वतन्त्रतालाई सही रूपमा उपयोग गरिराख्नु भएको छ जसले शिक्षाको उपयोग गरिरहनु भएको छ जसले सानो एउटा अवसर पाउँदा कुनै सङ्घ संस्थाको तालिम एउटा मात्र पाएर पनि कति जीवनै परिवर्तन भएको हाम्रो दिदी बहिनीको होइन समूहमा आबद्ध हुँदाखेरि कति सशक्त ढङ्गबाट लाग्नु भएको छ भनेपछि नपाएर रहेछ नि त साथ सहयोग र अवसर होइन साथ सहयोग अवसर पाउनु हो भने हाम्रो दिदी बहिनीले गर्नुहुने रहेछ र दिदीबहिनीको जहिले पनि अपेक्षा हाम्रा दाजुभाइहरूसँग सहयोगी भइदिउन् होइन सहयोगी साथ र सहयोग मिलिरहोस् अनि सबै कुराहरू भइदिरहोस् भन्दा कहिलेकाहीँ दाजुभाइको पनि दिदीबहिनीबाट अपेक्षा त हुनसक्छ नि त। आज हामी दाजुभाइ हामी पुरुष भनेर भनिरहँदा त्यसकै एक प्रतिनिधि पात्रको रूपमा दिदीबहिनीबाट हाम्रा आमा छोरीहरूबाट कस्तो खालको अपेक्षा हुन्छ होला हामी त्यो पनि सुन्न चाहन्छौँ।
1: म त अब म बहिनीको दाइ अब श्रीमतीको श्रीमान आमाको छोरा पनि भएको नाताले दिदी बहिनीहरूबाट अब म विशेष गरेर महिलाहरूबाट चाहिँ मेरो अपेक्षा चाहिँ के हो भन्दाखेरि अनुरोध पनि अपेक्षासँगै कि हामीले अलिकति ओपन चाहिँ हुनुपर्छ हामी पुरुषहरू राम्रा पनि हुन्छ नि भन्ने कुरा चाहिँ हामीले सबै पुरुषबाट खतरा चाहिँ छैन त्यो भएर परेका अप्ठ्याराहरू परेका गाह्रोहरू चाहिँ कसैले के भन्ला भन्ने भन्दा पनि मैले के भन्नुपर्छ भन्ने कुराबाट चाहिँ पहिला आफूले भनिसकेपछि बल अर्काले के भन्ला भन्ने कुरा आउने भएको होइन कम्तीमा बोल्न चाहिँ तपाईँ हामी पनि थालौँ। अहिले हामी हुन त अवसर पाएर महिलाहरूले धेरै राम्रो गरेका उदाहरणहरू पनि छन् अवसरै नपाएका महिलाहरू पनि त्यति धेरै हुनुहुन्छ जो चाहिँ अहिले बोल्न सक्नु हुँदैन यो बोल्ने विषय नै होइन जस्तो लाग्छ र अहिलेसम्म जो महिलाहरू पनि ठाउँमा पुग्नु भएको छ या जो पुरुष पनि ठाउँमा पुग्नु भएको छ हिम्मत नगरेको पनि कोही पनि पुगेको छैन चाहे पुरुषको कुरा होस् चाहे महिलाको कुरा होस् बोल्नुपर्छ गर्नुपर्छ त्यो सबै कुराहरूमा चाहिँ गर्नु पर्यो। र म हामी सबै पुरुषहरू जो चाहिँ लुकेर बसेका छौँ हामी यो अभियानलाई मन पराउँछौँ यो अभियानमा सहयोग पनि गर्छौँ समर्थन पनि गर्छौँ लैङ्गिक हिंसा नहोस् भन्ने पनि चाहन्छौँ उहाँहरू चाहिँ अलिकति खोलिदिनु पर्यो ताकि महिलाहरूलाई चाहिँ को को छ है भनेर अलिकति सहयोगी पात्रहरू को छन् भन्ने पनि थाहा हुनु पर्यो र त्यस्ता सङ्गठन संरचनाहरू पनि अलिकति अलिकति सबैले थाहा पाउने गरी चाहिँ काम गरिदिनु पर्यो ताकि कोही महिलालाई अप्ठ्यारो पर्दाखेरि कहाँ जाने को चाहिँ छ त मेरो गाउँमा या चाहिँ यो विषय बुझिदिने अलिकति संवेदनशील मान्छे को छ।
0: मलाई यो त यहाँले दिदीबहिनीबाट गरेको एउटा अपेक्षा होइन एउटा पुरुष हाम्रा दाजुभाइहरूको प्रतिनिधि एक पात्रको रूपमा गरेको भयो र यहाँ लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूतको रूपमा पनि काम गरिरहनु भएको छ। हामी दाजुभाइ भनेर भन्दै एउटा अभियान मार्फत हिंसा अन्त्यको लागि सामाजिक सचेतनाको कार्यमा समानताको अभियानमा सामाजिक अभियन्ताको रूपमा पनि कार्यरत हुनुहुन्छ होइन आफू जस्तै दाजुभाइलाई युवा साथीहरूलाई हाम्रा बुवाहरूलाई हजुरबाहरूलाई कतिपय हाम्रा छोराहरूलाई होइन उहाँहरूबाट के अपेक्षा हामीले राख्ने यहाँ के भन्नुहुन्छ आफ्नो तर्फबाट
1: एकदम म चाहिँ हामीले चाहिँ के अपेक्षा गर्छौँ उहाँहरूलाई के म चाहिँ अब यो समग्र प्रतिनिधित्वको हिसाबले र यो अभियानको अभियानकर्ताको हिसाबले पनि म के अपेक्षा गर्छु भन्दाखेरि कम्तीमा सबै पुरुषहरू जो अब उमेरगत हिसाबले अब अरू रोलको हिसाबले जुन जुन जो जो संरचनामा हुनुहुन्छ जो रोलमा हुनुहुन्छ हामी चाहिँ कम्तीमा यति संवेदनशील हुनु पर्यो ताकि समाजमा परेको अप्ठ्यारोमा चाहिँ हामी छोरो मान्छे भएको नाताले या समाजको चाहिँ कम्तीमा एउटा सदस्य भएको नाताले समाजलाई राम्रो बनाउनु तपाईँ हाम्रो दायित्व सबैको दायित्व हो र यो दायित्व तपाईँहरू बुझिदिनुहुन्छ र यो बुझिसकेको दायित्वलाई कम्तीमा चाहिँ यो बोलीबाट चाहिँ यो चाहिँ होइन है भनेर त्यो अप्ठ्यारो परेको ठाउँमा चाहिँ आवाज निकाल्ने कुरा एकैबद्धता जनाउने कुरा झोलै बोकेर हिँड्नु परेन झोला बोकेर हिँड्नु पर्ने अभियान पनि होइन यो हरेक घरबाट सुरुवात गर्ने आफ्नै ठाउँबाट सुरुवात गर्ने भएको भएर कम्तीमा हरेक घरका हरेक घरमा चाहिँ यो खालको विषयमा चाहिँ कुराकानी गरिदिनुहुन्छ र पुरुष साथीहरू व्यक्तिहरूलाई चाहिँ मेरो के अनुरोध छ भन्दाखेरि आफ्नो घरमा भएका कुराहरू र आफूले चेन्ज गर्न सक्ने कुराहरू चाहिँ कम्तीमा एसेसमेन्ट गरौँ आफूले अलिकति पहिचान त गरौँ न मैले चाहिँ के चाहिँ गर्न ठुलै कुरा यो देशै परिवर्तन गर्न नसके पनि मैले आफूले चाहिँ के गर्न सक्दो रहेछु भन्ने कुरा चाहिँ अलिकति पत्ता लगाएर त्यो मध्ये कहाँबाट सुरुवात गर्ने भनेर आजैबाट यो अभियान अझै राम्रो सन्दर्भ पनि छ अहिले अभियानकै बेला पनि छ मैले गर्न सक्ने एउटा दुईवटा तिनवटा कामहरू चाहिँ के हुन सक्छन् त्यहाँ चाहिँ म कहिलेदेखि सुरुवात गर्ने भनेर अलिकति त्यसरी चाहिँ काम गरौँ र यो संवेदनशीलतालाई चाहिँ अब अरू अरू तरिकाले यसलाई व्याख्या गर्ने यो चाहिँ यस्तो हो उस्तो हो भन्ने होइन यो चाहिँ महिलाहरूलाई धेरै अधिकार भयो बाठो भयो उनीहरू भन्ने भन्दा पनि यो संवेदनशीलताप्रति चाहिँ अलिक गहनता चाहिँ उहाँहरूको अनुरोध यो अपेक्षा चाहिँ हामी गर्छौँ यो अभियानको तर्फबाट।
0: पुरुषको साथ सहयोग र सद्भावको अपेक्षा सधैँ रहेको छ समानताको लागि महिला अधिकारको लागि। जन्मिएपछि पुरुष अथवा छोरा अथवा छोरी जे भएर जन्मिए पनि कानूनले बराबर अधिकार दिएको छ होइन। कसैले पनि कसैलाई थिचोमिचो गर्ने विभेद गर्ने कहीँ कतै कुनै पनि अधिकार छैन। यति मात्र हामीले बुझेर मानवतालाई अँगालेर बाँच्ने हो भने पनि छोरा होस् अथवा छोरी महिला होस् अथवा पुरुष हामी कुनैबाट कसैबाट पनि हिंसा चाहँदैनौँ होइन। यति कुरालाई मनन गर्नको लागि यहाँहरू सद्भाव दूतको रूपमा त्यसै गरी सामाजिक अभियन्ताको रूपमा अगाडि बढिरहनु भएको छ। हाम्रा यस्तै धेरै धेरै अभियन्ताहरूको एक प्रतिनिधि पात्रको रूपमा पनि आज हामीले यो कुराकानी यहाँसँग गरिरहेको छौँ। र अहिले लैङ्गिक हिंसा विरुद्धको यो 16 दिने अभियानमा अहिले यहाँले भन्नुभयो बाल क्लबमा हुँदाखेरि यो बाल विवाहको कुराहरू कति यहाँले बुझ्नुभयो कति अभियानमा लाग्नुभयो होला। अहिले बहुविवाह अनमेल विवाह बाल विवाहबाट पनि धेरै हाम्रा दिदीबहिनीहरू हिंसामा परिरहनु भएको छ भने अर्कोतिर शिक्षा नपाउँदा सामाजिक न्यायमा पहुँच नहुँदाखेरि अवसर नपाउँदा विभेदमा पर्दा घरेलु हिंसामा पर्दा हाम्रा कतिपय दिदीबहिनीहरू वञ्चित हुनुभएको होला। त्यसको लागि पनि अहिले उहाँहरूको लागि के गर्न सकिन्छ त सचेतनाको कार्यक्रम अवसर यो सबैको लागि लगानीको आवश्यक पर्दो रहेछ कसरी बुझिदिनु पर्छ होला जस्तो लाग्छ।
1: तर लगानी यो सबै कुराको लगानी चाहिँ हाम्रो यो बुद्धि भएको मान्छेको बुद्धि लगानी गर्ने श्रम भएको मान्छेको श्रम लगानी गर्ने सिप भएको मान्छेको सिप लगानी गर्ने समय भएको मान्छेको समय लगानी गर्ने पैसा भएकाको पैसा लगानी गर्ने यो युनाइट गर्ने भनेको छ सबै कुरालाई। त्यो भएको भएर यसमा चाहिँ हाम्रो यो लगानी चाहिँ सर्वपक्षीय लगानीको चाहिँ आवश्यकता देखिन्छ। जस्तो म घरमा बस्ने बेलामा चाहिँ मैले कसरी समय दिएर या मेरो आफ्नो क्षमता योग्यताको प्रयोग गरेर कसरी चाहिँ महिलाहरूलाई चाहिँ अगाडि बढाउने उहाँहरूलाई सहयोग गर्न सुरक्षित बनाउन चाहिँ कसरी काम गर्ने भन्ने कुरा चाहिँ मैले सोच्नु पऱ्यो। राज्य तहबाट यो स्रोतहरू चाहिँ चलाउने तहहरूबाट चाहिँ कुन क्षेत्रमा चाहिँ हाम्रो अहिले लगानीको आवश्यकता छ त्यो क्षेत्रमा कसरी चाहिँ लगानी बढाउने भन्ने कुरालाई चाहिँ अलिकति बढी सोच्नु पर्यो। र अब हाम्रोमा चाहिँ अलिकति सोच कति हिसाबले पनि यो महिलाहरूको विषय या लैङ्गिक हिंसाको विषय चाहिँ एउटा कुनै मन्त्रालय या एउटा कुनै पालिकाको एउटा कुनै शाखाको भन्ने चाहिँ हाम्रोमा त्यो खालको मेन्टालिटी छ। तर त्यो मात्रै होइन किन वातावरणसँग कुराकानी गर्दाखेरि पनि महिलाहरू त किन समाजको एउटा इन्डिभिजुअललाई कुराकानी गर्दाखेरि पनि महिलाहरू त त्यही समाजमै बसिराख्नु भएको भएर या बालिकाहरू या यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू त्यही समाजकै एउटा हिस्सा भएको कारणले गर्दाखेरि हरेक पक्ष हरेक क्रियाकलापमा चाहिँ यो संवेदनशीलता चाहिँ आवश्यक पर्छ। वातावरणको कुरा गर्दाखेरि पनि लैङ्गिक समानता कसरी कायम गर्ने होइन अब यो भूमिको कुरा गर्दाखेरि पनि त्यहाँ कसरी गर्ने श्रमको कुरा गर्दाखेरि पनि त्यहाँ कसरी गर्ने यो सर्वपक्षीय तरिकाले चाहिँ लगानी गर्नुपर्छ एउटा कुनै मन्त्रालय एउटा कुनै विभाग वा एउटा शाखाको मात्रै भन्नेतिरबाट नसुझेर र यसमा अब बाँकी साझेदारीको कुरा पनि छ। सरकारले मात्रै एक्लै गर्ने कुरा भएन सबै सङ्घ संस्थाहरू अब यो नागरिक समाजहरू अब मैले मिडियाको पनि अघि कुरा भनिहालेँ यो सबैको चाहिँ यो साझा लगानी यो हामीले लगानी बढाउँदै गर्दाखेरि महिलाहरूले हामी माथि गरेको लगानीको पनि मूल्याङ्कन चाहिँ गरेर सम्मान गर्ने कुरा पनि हुन्छ। जस्तो मै घरबाट निस्किने बेलामा मेरो श्रीमतीले श्रीमती बिहान हुँदासम्म मम्मीले चाहिँ कपडा खोजिदिने प्रेस लगाइदिने लुगा गरिदिने कति खाना मिठो पकाएर खाना दिने होइन यो सबै एउटा एउटा मान्छेलाई पुरै व्यवस्थित गरेर राख्नु भएको छ नि त उहाँहरूले म्यानेज गरेर राख्नु भएको छ त्यो उहाँहरूको लगानीको पनि हामीले चाहिँ रेस्पेक्ट चाहिँ गर्नुपर्छ। हाम्रोमा चाहिँ महिलाहरूको श्रमको आर्थिक मूल्याङ्कन त छैन तर पनि हामीले एटलिस्ट त्यो मूल्याङ्कनै नगरे पनि महिनामा चाहिँ यति हजारको काम गर्यो भनेर नभने पनि उहाँहरूले गरेको त्यो योगदानको चाहिँ हामीले कदर पनि सँगसँगै चाहिँ गर्न जान्नुपर्छ।
0: हजुर पक्कै पनि। र आज यहाँसँग कुराकानी गरिरहँदा कपिलवस्तुको एउटा बासिन्दाको नाताले र तराईका विभिन्न क्षेत्रमा यो समानताको क्षेत्रमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा यो यस्तै यौन तथा प्रजनन यस्तै गरी विभिन्न आपराधिक घटनाहरू जुन हाम्रा दिदीबहिनीमाथि भइरहेको यसलाई नजिकबाट हेरिरहनु भएको छ। त्यसमा मुस्लिम समुदाय पनि हाम्रो छ हाम्रो फेरि तराईका हाम्रा दिदीबहिनीहरू कति कुराबाट होइन हाम्रो क्षेत्रगत पनि भूगोलगत पनि हिंसा हुने माध्यम तरिकाहरू होइन धेरै फरकहरू छ नि त होइन त्यहाँको चाहिँ अवस्था कस्तो छ
1: एकदम गाह्रो छ। मलाई एउटा रोचक कुरा चाहिँ म सर्लाहीमा जाँदा आसपास चाहिँ
0: हजुर
1: त्यहाँ हामीले किशोरी समूहहरू अनि विवाहित किशोरी समूहहरू जो चाहिँ सानैमा बिहा चाहिँ भयो तर अब यो तुरुन्तै चाहिँ यो बच्चा जन्मायो भने चाहिँ रिस्क हुन्छ भनेर उहाँहरूलाई यो प्रजनन स्वास्थ्यसँग सम्बन्धित शिक्षाहरू दिनको लागि चाहिँ हामीले क्लासहरू चाहिँ चलाउँथ्यौँ। त्यहाँ यस्तोसम्म पनि हुन्थ्यो भन्दाखेरि त्यो माथिबाट घुङ्घट ओढ्ने भन्छ तराईतिर
0: हजुर
1: घुङ्घट ओढेर सासूले हातमा समातेर लिएर आउने हलसम्म ल्याइदिने उहाँले महिलाहरूको कार्यक्रममा बस्नुहुन्थ्यो। बाइचान्स कुनै कारणवश चाहिँ सासू छिटो घर जानु पऱ्यो भने चाहिँ बुहारीले घरसम्म पनि पत्ता नलाउने त्यो जति बेला सुकै घुङ्घाटु गरेर बस्दाखेरि
0: आफ्नो घरै थाहा नहुन्छ,
1: त्यो जति बेला घर बाहिर निस्किँदाखेरि चाहिँ सासूले डोरा लिएर जाने चलन हुँदो रहेछ, त्यहाँ ढाकेर घरभित्र घरभित्रै भइहाल्यो। अनि त्यो भएको भएर चाहिँ अब त्यस्तो खालको चाहिँ भनेको उसले संसारै देख्न नपाएको चाहिँ घटनादेखि लिएर अब केही गरेका, केही कोसिस गरेर रिस्क लिएर जोखिम मोलेर केही गरेका पनि महिलाहरूसँग भेटघाट गर्ने अवसर, यो सबै कुरा चाहिँ जुटायो यसले। अब यसमा चाहिँ समग्रमा सबै कुरा चाहिँ त्यही हो भन्दाखेरि हामी जसरी अरू नर्मल मान्छेको लागि सबै मान्छेको लागि कुराकानी गर्छ, महिला केसमा पनि त्यही, किन उहाँहरू पनि मान्छे नै हो नर्मल, हामी जस्तै उहाँहरूमा पनि अवसर दियो भने, अवसर पायो भने, मौका पायो भने चाहिँ उहाँहरूले गर्न नसक्ने भन्ने कुरा केही पनि छैन। अहिले हामीले देखेका पनि छौँ विश्वमा, हाम्रै देशको राष्ट्रपतिसम्म हुनुभयो पोलिटिकल्ली हेर्दाखेरि, साहित्यमा हेर्दाखेरि झमकुमारी घिमिरे पारिजात जस्ता मान्छेहरू पनि हुनुहुन्छ, महिलाहरूले अवसर पायो भने गर्नु पनि भएको छ, शैक्षिक क्षेत्रमा पनि राम्रो गर्नु भएको छ, राजनीतिमा पनि राम्रो गरेको ऊ छ, अभ्यास छ, विज्ञानको क्षेत्रमा पनि राम्रो, कुन चाहिँ क्षेत्र छैन जहाँ चाहिँ महिलाहरू पुग्नु भएको छ।
0: महिलाहरूलाई कामको हिसाबले, बच्चा जन्माउने हिसाबले, इज्जतको हिसाबले मात्र हेरिदिने होइन कि, यो पनि एउटा मानव हो,
1: एकदम एकदम
0: अवसर दियो भने उसको धेरै अवसरहरू छन्,
1: त्यो संवेदनशीलता
0: राम्रो पाटो पनि छ भने सम्झिदिनु पर्यो, बुझिदिनु पर्यो।
1: यो चाहिँ कस्तो भयो भन्दा महिलाहरूलाई चाहिँ भाग छुट्याइदिने खालको या चाहिँ दिने खालको चाहिँ, यो एउटा लिने पक्ष समाजमा चाहिँ, एउटा लिने पक्ष चाहिँ, एउटा दिने, पुरुषले छोडिदियो भने चाहिँ महिलाले स्वतन्त्रता पाएन, अनि पाएन भने त्यो चाहिँ एकदम वाहियात कुरा हो। जति पुरुष आफै स्वतन्त्र छ त्यति महिला पनि आफै स्वतन्त्र छ। खास समस्या के हो भन्दाखेरि यसमा पुरुषहरू हाबी भइदियो, च्यापेर राख्ने, अब अड्काएर राख्ने खालको कुराहरू भएर मात्रै अप्ठ्यारो भएको हो। त्यो बराबरको स्वतन्त्रता हामीले जति बेला दिन सक्छौँ त्यो बेला चाहिँ फेरि पुरुषलाई पनि फाइदा हुन्छ। फेरि मेरै श्रीमतीले काम गर्ने, पढ्ने, कमाउने गर्न थाल्यो भने मलाई आर्थिक बोझ कम भयो, सचेतनाको कुरा छ, बुझाइको विकासको कुरा छ। अब मेरै बहिनी अहिले अब पढेर चाहिँ भोलि कमाउन थाल्यो भने आर्थिक बोझ त कम भयो, उसको बिहा गरिदिनु पर्यो, कमाउनु पर्यो, एउटै छोरा मान्छेलाई नै सजिलो हुने कुरा हो।
0: परिवारमा जति सक्षम सदस्य भयो त्यति सहज हुन्छ,
1: त्यो त समाजलाई पनि फाइदा भयो, आर्थिक हिसाबले पनि सजिलो भयो, फिजिकल्ली पनि तपाईँलाई सजिलो भयो, मेन्टल्ली तपाईँलाई नै सजिलो गराउँछ। त्यही भएर यो पुरुषकै फाइदाको विषय पनि हो, खालि महिला महिला भन्ना महिला भने पनि फाइदा सबैको फाइदाको विषय हो,
0: सबैको फाइदाको कुरा हो। र यति बेला भन्न मन लागेको चाहिँ के हो भन्दा, एउटा छोरी छोरी मात्र होइन, ऊ एउटा मान्छे पनि हो,
1: एकदम एकदम
0: बुहारी मात्र होइन, ऊ पहिला मान्छे हो, र त्यो मान्छे हुँदाको जति आवश्यकता छ, जति इच्छा हुन्छ, जति चाहना हुन्छ, जति
1: स्वतन्त्रता चाहिन्छ,
0: स्वतन्त्रता हुन्छ, जति ठुलो परिधिमा मान्छे बाँच्न चाहन्छ उसको पनि त्यो अधिकार छ भन्ने कुरा बुझिदिनु पर्यो। बुहारी हुने बित्तिकै यसमै सीमित हुनुपर्छ, छोरी हुने बित्तिकै भन्ने होइन, तर सक्दो स्वतन्त्रताको, मायाको, सद्भावको, अवसरको चाहिँ सदुपयोग गर्नु पर्यो, छोरा होस् अथवा
1: छोरी। त्यसमा हामी पुरुष चाहिँ त्यो परिधि बनाइदिएर चाहिँ बाध्य पार्नु भएन,
0: हजुर पक्कै पनि,
1: त्यो गोलो घेरा लगाइदिएर यति मात्रै हो भन्ने चाहिँ गरिदिनु भयो, त्यति मात्रै नगरिदियो भने पनि धेरै कुराको समाधान चाहिँ हुन्छ,
0: हजुर। कति धेरै विषय छन्, कति धेरै विषयमा कुरा गर्नु छ, सुन्नु छ, सुनाउनु छ, है सुदीपजी, तर अब के गर्ने, हामी समय सीमामा बाँधिएको छौँ, र सूर्यदिनी अभियानभित्र रहेर त्यसमै केन्द्रित भएर आज हामीले यी कुराहरू गरिरहँदा, समानताको कुरा, विभेद अन्त्यको कुरा, हिंसा कसरी रोक्न सकिन्छ, हिंसाको घटना कसरी नदोहोरिउन् भनेर यो कुरा, यो बहस गरिरहँदाखेरि एउटा समूह यो पनि छ कि अभियान मनाएर के हुन्छ, दिवस मनाएर के हुन्छ, एक दिन कुरा उठाएर के हुन्छ, यो 16 दिन कुरा उठाएर के हुन्छ, दिवसको पनि त आफ्नै उद्देश्य आफ्नै लक्ष्य हुन्छ होला नि त, होइन, यो दिवसको मर्मलाई कसरी बुझिदिनुपर्छ जस्तो लाग्छ अन्तमा।
1: खासमा चाहिँ यो दिवस मनाउनु नै पर्यो किन भन्दाखेरि अरू दिन चाहिँ यो विषयमा यो समस्या छ, त्यो भएको भएर दिवस भएको हो, हिंसा नभइदिए भए दिवस मनाएर बस्नु पनि पर्थेन। त्यही भएर यो हाम्रो समाजको अहिलेको रियालिटी हो, अहिलेको वर्तमान वास्तविकता हो, र यो वास्तविकता ठिक छैन, यो हामी सबैले बुझ्नुपर्ने कुरा हो। यो 16 दिन चाहिँ गफ गरेर के हुन्छ, 16 दिन हल्ला गरेर के हुन्छ भन्ने सबैले चाहिँ हामीले के बुझ्नुपर्छ भने, यो 16 दिन बाहेक पनि समाजमा हिंसा छ। अब यो 16 दिनलाई चाहिँ सिम्बोलिक रूपमा चाहिँ वर्षभरिमा केही समय चाहिँ यो विषयमा अलि बढी ध्यान चाहिँ केन्द्रित होस् मान्छेहरूको, र यो विषयमा अलिकति सचेतना फैलाउन सकियोस् भनेर, जसले चाहिँ विश्वव्यापी रूपमा चाहिँ मान्छेहरूलाई सङ्गठित गर्छ, यो विषयमा कुराकानी ध्यानकर्षण गराउनलाई सहयोग गर्छ। वर्षभरि चाहिँ हामीले कस्ता खालका समस्याहरू भोग्यौँ, कस्ता खालका उपलब्धिहरू भयो, अब के गर्नुपर्छ भनेर प्लान गर्ने, यो सबै विषयमा चाहिँ सोच्ने, बुझ्ने, विचार गर्ने मौका चाहिँ दिएको हो यो अभियानले। र यसमा अब हामी बाँकी भएका, यो विषय बुझ्न बाँकी भएका पुरुषहरूलाई यो कुरा बुझाउने मौका पनि हो, जसलाई चाहिँ यो विषयमा प्रश्न छ उहाँहरूले चाहिँ अलिकति यसमा खोज्ने पनि बानीको विकास चाहिँ गर्नु पर्यो। र यसमा चाहिँ हामीले हरेक कुराको दुईवटा पक्ष हुन्छ भने जस्तै हरेक मान्छेभित्र पनि दुईवटा पक्ष हुन्छ। तपाईँ चाहिँ कसको साथी बन्नुहुन्छ, तपाईँभित्र आउने नकारात्मक विचारको या साथी बन्नुहुन्छ कि सकारात्मक विचारको साथी बन्नुहुन्छ भन्ने हो। साँचेका कुराहरू, अभियानले सोचेका कुराहरूलाई चाहिँ समाजसम्म लिएर जान चाहिँ अब अहिले हामी सबैजना लाग्नुपर्ने चाहिँ देखेको छ।
0: हजुर, फेरि पनि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मनाइरहँदा हाम्रा बालिकाहरू, किशोरीहरू, हाम्रा दिदीबहिनी, आमा छोरीहरू अहिले पनि बढीभन्दा बढी पीडित भएको हुनाले अहिले यो दिवस मनाइरहेको छ होइन. यसकारण आज हामी दाजुभाइको तर्फबाट, पुरुष सञ्जालको तर्फबाट र सम्पूर्ण हाम्रा पुरुषहरूको तर्फबाट एउटा प्रतिनिधि पात्र भएर हाम्रा दिदीबहिनीलाई यो दिवसको सफलताको शुभकामना अथवा अन्तमा के भन्न चाहनुहुन्छ?
1: अन्तमा चाहिँ म अघि हामीले गरेकै कुराहरूको समरीमा चाहिँ के भन्छु भन्दा, यो समस्या साझा समस्या हो. सबैलाई अनुरोध पनि के छ भन्दा, यो विषय चाहिँ जति हामी चुप लागेर बस्यो, जति यसमा चाहिँ व्यवस्था गर्यो, यसले कुनै न कुनै दिन तपाईँ हामीलाई पनि धक्का दिन्छ. यसले तपाईँ हाम्रो घरसम्मै आइपुग्छ यो विषय चाहिँ. अहिले तपाईँ हाम्रो घरमा आइपुगेन भनेर, या मैले चाहिँ मलाई चाहिँ अप्ठ्यारो परेको छैन भनेर हामी पुरुषहरू या अन्य व्यक्तिहरू चाहिँ चुप लागेर बस्ने भन्दा पनि, यसले अप्ठ्यारो पारिसकेको छ अरूलाई, हामी देखिरहेको छौँ, अरूलाई गाह्रो बनाइरहेको छ. भने त्यो गाह्रो हामीसम्म आइपुग्नुभन्दा पहिला नै हामी जागरुक भएर अप्ठ्यारोमा परेका मान्छेहरूलाई हामी घर बसेर या चाहिँ मन मनमै यो चाहिँ अप्ठ्यारो भयो राम्रो भएन भन्ने भन्दा पनि, त्यो मनको कुरालाई चाहिँ अलिकति व्यवहारमा मुखमा बोलीमा चाहिँ लिएर आएर यो अभियानमा चाहिँ समर्थन गरौँ. समानता समाज होइन, समतामूलक समाज र महिला पुरुषको समान हैसियत भएको समाजले चाहिँ पक्कै हामीलाई फाइदै गराउँछ. मेरै परिवार मेरै समाज राम्रो हुनु भनेको भोलिका हाम्रा सन्ततिहरूको लागि पनि राम्रो हो. राम्रो समाज बनाएर दिएर गयो भने भोलि पक्कै पनि हाम्रा सन्ततिहरूले हामी पछि आउने पिँढीले चाहिँ राम्रै भन्छ.
0: हजुर, यो घर, यो हावा, यो पानी, यो पृथ्वी, यो समाज, यो देश, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको

0: भयो नि त्यसको लागि.
1: कार्यक्रममा आजका नारीको आजको यो विशेष प्रस्तुति हामीले लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानमा केन्द्रित रहेर प्रस्तुत गर्यौँ र आजको यो प्रस्तुतिमा हामीले हाम्रो एक युवा साथीको विचारलाई यहाँहरूमा सुनायौँ जो हामी दाजुभाइ अभियानमा लाग्नु भएको छ. सामाजिक अभियन्ता हुनुहुन्छ, समानताको र न्यायको अभियानमा सक्रिय रूपमा लाग्नु भएको छ र हाल लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूत पुरुष अञ्जालमा सदस्यको रूपमा पनि कार्यरत हुनुहुन्छ कपिल वस्तुको सुदीप चापागाई. उहाँसँग भएको यो भेटवार्ता यहाँहरूमा आज सुनायो. हिंसा अन्त्यको लागि पुरुष प्रतिबद्धता, सहयोग, साथ र उहाँहरूको भूमिकाको महत्त्वपूर्ण भूमिकाको कुरालाई आत्मसात गर्दै आज हामीले यो भेटवार्ता यहाँहरूमा आज सुनायौँ. लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको 12 दिनमा छौँ. यो अभियानले उद्देश्य अनुरूप सफलता हासिल गरोस् र फेरि पनि भन्छौँ कहीँ कतै हिंसाका घटनाहरू नहुन् नदोहोरिउन् र हाम्रा मन वचन कर्मले कोही कसैलाई बन्देजमा नपारोस्, स्वतन्त्रताबाट वञ्चित नबनाओस् र आँखाबाट आँसु झार्न बाध्य नबनाओस्. हिंसा गर्दिन, हिंसा सहन, हिंसा विरुद्ध आवाज उठाउँछु र हिंसा कसैमाथि भएमा सहयोग र साथ पनि दिन्छु भन्ने प्रतिबद्धता आफ्नो ठाउँबाट, आफ्नो स्थानबाट र आफैबाट गरौँ भन्ने आत्मीय आग्रहसँगै आजको लागि कार्यक्रम आजका नारीको लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा केन्द्रित यो विशेष प्रस्तुतिबाट प्राविधिक साथी रमा कोइराला र देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु. अर्को साता बुधबारको बिहानी तपाईँ हाम्रो भेट हुने नै छ. हाम्रो कार्यक्रम तपाईँहरूले सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई मेल गर्न सक्नुहुन्छ. यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com. आजको लागि भने नमस्कार.

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: हिमाल अग्लिनु र समुद्र गहिरिनु दिल भित्रै भित्र हुन्छ। दृष्टि बदलेर हेर्न सकियो भने जताततै मित्रै मित्र हुन्छ। हिमाल अग्लिनु र समुद्र गहिरिनु दिल भित्रै भित्र हुन्छ। दृष्टि बदलेर हेर्न सकियो भने जताततै मित्रै मित्र हुन्छ। जे जे भने पनि विष बमन गरे पनि घरवासीहरूले यता प्रवासीको मन भित्र घरवासीको रङ्गीन चित्रै चित्र हुन्छ। प्रवासीको मन भित्र घरवासीको रङ्गीन चित्रै चित्र हुन्छ।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक मित्र शङ्कर भण्डारीसँगै म प्रस्तुता प्रमिला गजुरेलको सदा छै सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका मुक्तकीला मनहरूमा आज पनि हामी तपाईँलाई साथ दिन उपस्थित भइसकेका छौँ। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन देशभरिका एफएम रिले स्टेशनका साथै हाम्रो मोबाइल एप डाउनलोड गरेर पनि संसारभर सुन्न सक्नुहुन्छ। हामी तपाईँलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै पोल्छौँ। साथमा सुगम सङ्गीतको संयोजन पनि गर्दै आइरहेका छौँ। त्यसो त कहिले तपाईँकै आवाजलाई पनि पस्कन्छौँ भने कहिले हामी मुक्तकिलो संवादमा रहँदै आएका छौँ। आज तपाईँले अनुमान लगाइसक्नुभयो होला, हामी आज मुक्तकिलो संवादका लागि उपस्थित भएका छौँ। मुसिकोट नगरपालिका एक बगाहा गुल्मी जन्म भई हाल बेलायतलाई कर्मथलो बनाउँदै आउनु भएकी एक स्रष्टा अर्थात् प्रतिमा केसी प्रवासीजी हाल नेपाल मुक्त प्रतिष्ठान बेलायत शाखामा उपाध्यक्ष हुनुहुन्छ। प्रवासीजी बहुविधामा कलम चलाउनुहुन्छ। उहाँका थुप्रै कृतिहरू हाइकु, गजल, मुक्तक, भजन, कविता आदि प्रकाशित भइसकेका छन्। बेलायतमा नेपाली कवि र कविताहरू, थेम्सका काव्यिक छालहरू, मुक्तक महक, मुक्तक माधुर्य उहाँका प्रकाशित कृतिहरू हुन्। त्यस्तै अन्य कृतिहरूमा अक्षरहरूको पिरामिड, प्रवासका अक्षरहरू र गजल गङ्गा सामूहिक गजल संग्रह पनि रहेका छन्। त्यसो त हामीले उहाँको मुक्तक संग्रह प्रवासी मनलाई यसअघि नै सुनाइसकेका छौँ। आज हामी उहाँकै आवाजबाट उहाँका मुक्तकहरू सुन्नेछौँ र साथमा मुक्तकिलो संवाद पनि गर्नेछौँ। यति बेला प्रतिमाजी मेरा सामुन्य हुनुहुन्छ। प्रतिमाजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
0: हजुर नमस्कार, प्रमिला गजुरेल बहिनी र यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: कति दिनको बसाइ हो यो नेपाल यति बेला?
0: मेरो दुई हप्ताको हो छुट्टीमा आएको, दुई हप्ता लगभग पुरा भयो।
1: हाम्रो सौभाग्य हो कि यो छोटो समयमा पनि तपाईँलाई स्टुडियोसम्म निम्ताउन सक्यौँ, तपाईँ आउन सक्नुभयो, यसका लागि म धेरै खुसी पनि छु। मैले वाचन गर्न नसकेका नभ्याएका मुक्तकहरू आज फेरि श्रोताले तपाईँको आवाजबाट सुन्ने अवसर पाउने हुनुभयो, हामी भाग्यमानी नै रहेछौँ है।
0: भन्नुपर्दा अझ म अझै धेरै भाग्यमानी जस्तो लाग्छ। म यति छोटो समयको लागि आएको थिएँ, अति बिजी थिएँ र छोटो समयमा पनि यसरी रेडियो नेपालमा आएर प्रमिला गजुरेल बहिनीको यस्तो मिठो आवाजमा सञ्चालन गर्नुहुने बिम्ब प्रतिबिम्ब यो कार्यक्रममा आउन पाउँदा म अहो भाग्य सोचेकी छु। मैले अत्यन्त खुसी लागेको छ मलाई पनि। अर्को कुरा, म अलिकति यसो धुलो धुवा चिसो पानी म तातोमा बसेर आएँ तराईमा 30-35 डिग्रीको तापक्रममा, फेरि काठमाडौँ आउँदा अलिकति घाँटीमा प्रब्लम भएको छ। तैपनि मुक्तक वाचन गर्नु भन्नुभएको छ, प्रयास गर्छु कस्तो हुन्छ।
1: विदेशको बसाइ प्रवासको यात्रा कसरी तय भयो?
0: त्यसको चाहिँ मेन कारण भनौँ, अब हामीलाई त्यस्तै समयले एउटा जानुपर्ने बाध्यता पनि बनाए जस्तो लाग्छ मलाई। जसरी जनयुद्ध भनेर पाल्मा युद्ध चल्यो 10-12 वर्ष कति समयसम्म, त्यही युद्धको एउटा प्रभाव हो हामी विदेश जानुको पनि। नत्र हामी चाहिँ देश छोडेर बाहिर जाने हाम्रो कुनै पनि त्यस्तो सोच प्लान केही पनि थिएन। अन्तिममा अलि सुरक्षाको हिसाबले धेरै कुराले हामीलाई प्रभावित बनाएर हामी चाहिँ त्यतातिर जानु बाध्य भयौँ, गयौँ र अहिले 17 वर्षदेखि हामी त्यहीँ बेलायतमा रेडिङमा बस्दै आएका छौँ। र समय समयमा नेपालमा आउँछौँ, त्यहाँ बसे पनि नेपालको माया त्यत्तिकै हुन्छ।
1: त्यो मैले अनुभव गरेको कुरा हो। मुक्तक वाचन गरिरहँदा प्रत्येक शब्द शब्दमा म एकदम भावीहरू पनि भाँचु, कतै कतै मेरो स्वर पनि भाँसिएको छ, किनभने छुँदो रहेछ, त्यस्तो हुँदो रहेछ। अध्ययन अध्यापन तपाईँले के गर्नुभयो?
0: हजुर, मैले चाहिँ हामी अलि पहिलाको अहिले भनौँ न 46 सालमा मैले पाल्पा क्याम्पस पढेको थिएँ, त्यहाँ आइएँ गरेँ। त्यसपछि रामापुर नारायण पोखरेल जुन क्याम्पस छ त्यो क्याम्पसमा मैले फेरि आइएड पढेँ। बच्चा जन्मिसकेपछि मलाई एजुकेसन पढ्ने इच्छा लाग्यो र आफ्नै गाउँमा त्यत्रो क्याम्पस बनिसकेपछि किन नपढ्नु भनेर मैले 11-12 फेरि आइएड पढेँ। अनि पछि म बुटोलमा ब्याचलर आर्ट्समा।
1: म यति बेला एउटा प्रश्न गर्न चाहेँ तपाईँलाई, यो प्रवासी मनभित्र चाहिँ 1112 मुक्तक छन्, यो 1112 को एउटा अर्थ छ, त्यो अर्थ के हो बताइदिनुहोस् न।
0: हजुर, त्यो चाहिँ के छ भने हामी हाम्रो जमा हाम्रो समयमा भन्नुपर्दा होइन के थियो भने यो जन्मदिन मनाउने कुनै ऊ थिएन, त्यस्तो जन्मदिन के हो भन्ने कुरा त्यसको जन्मदिन महत्त्व नै थाहा थिएन। त्यसपछि त्यता गइसकेपछि तपाईँ पनि लागि हुँदै गर्दा जन्मदिन मनाउने भने त्यो संस्कार त्यहाँको संस्कार हामीले पनि अलिअलि सिक्यौँ होइन। अनि त्यहाँ जाँदाखेरि हरेक ठाउँमा के हुन्छ भने डेट अफ बर्थ आफ्नो जन्ममिति जहाँ पनि हाल्नुपर्ने, अब कहीँ जागिरको क्रममा भयो, अनि जिपीमा, जिपी भनेको हस्पिटलमा पहिला जे काममा गए पनि जन्ममिति चाहिँ अगाडि राख्नुपर्ने। त्यो कारणले गर्दा मेरो चाहिँ डिसेम्बरको 11 गते हुँदाखेरि त्यता चाहिँ के गर्छ अगाडि गते गराउँछ पछाडि महिना। उतातिर जन्मदिनको महत्त्व धेरै नै हुँदो रहेछ। सेलिब्रेसन गर्दाखेरि हरेक मान्छेको परिवारको सदस्यको त्यहाँ जन्मदिनलाई एकदमै महत्त्व दिने रहेछन् र हामीले पनि त्यही क्रममा सिक्दै गयौँ, छोराहरूको जन्मदिनहरू मनाउँदै गयौँ। त्यसपछि हामीहरू पनि मनाउँ न भनेर जन्मदिनमा अरू ठुलो भव्य कार्यक्रम त हामी केही गर्दैनौँ, छोराहरूको पनि केही त्यस्तो गर्दैनौँ। हामी 4 जना परिवार छौँ, एउटा केक लिएर 4 जनाको बिचमा केक काट्ने मनाउने त्यस्तो गर्दै आएको थियौँ। त्यो क्रममा हामीहरूको पनि जन्मदिनमा केक काट्ने सामान्य त्यस्तो चाहिँ गर्दै आइयो। त्यसपछि जहाँ पनि जाँदाखेरि यो जन्ममितिको एकदम महत्त्व हुँदो रहेछ। पहिल्यै जे पनि जे काममा पनि अब हस्पिटलमा जाऊ, कुनै अफिसमा जाऊ, ब्याङ्कमा जाऊ, सबभन्दा पहिला जन्ममिति राख्नुपर्ने। जन्ममिति चाहिँ मेरो अङ्ग्रेजी नेपाली चाहिँ 25 मङ्सिर 2028 हो, अनि उता इङ्ग्लिसमा गर्दाखेरि 11 डिसेम्बर 2071 भनेर त्यसरी हुँदो रहेछ। अनि त्यसैलाई हामीले गतेलाई अगाडि राख्छ उता, त्यही भएर 11 भनेको मेरो गते हो, 12 भनेको महिना हो, अनि जहाँ पनि 11-12 अनि त्यो पछाडिको साल त्यस्तो हुने गर्दाखेरि त्यो त मुखार हुने भयो जति बेला पनि। अनि मुक्तक यो बनाउने क्रममा मुक्तकहरू धेरै नै थियो। त्यसपछि कति निकाल्ने के गर्ने भन्ने सरसल्लाह हुँदाखेरि 200-300 निकालौँ भनेर भन्ने सल्लाह पनि भयो। हाम्रो रूपक सर हुनुहुन्छ, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको सल्लाहकार हुनुहुन्छ, अनि उहाँले 200-300 राम्रो राम्रो मुक्तक छानेर 200-300 निकालौँ भन्नुभएको थियो। अनि मेरो श्रीमानले भने होइन, 200-300 होइन, धेरै मुक्तकहरू छ तिमीसँग, 500-600 निकाल न भनेर भन्नुभयो। त्यसपछि पछि हुँदै हुँदै जाँदाखेरि 1100 निकाल भनेर भन्नुभयो। त्यसपछि 11-12 गरौँ न त त्यसको सङ्ख्या भनेर मलाई चाहिँ त्यो मेरो जन्ममितिसँग पनि मिल्ने त्यो गरौँ भनेपछि मेरो श्रीमानले पनि हुन्छ त्यो चाहिँ एउटा राम्रै हुन्छ भनेर भन्नुभयो। अनि रूपक सरसँग पनि सल्लाह गरियो, उहाँले पनि त्यही राम्रो सल्लाह दिनुभयो। र मुक्तकको मैले जति मुक्तक लेखेँ, मुक्तक लेख्नमा एकदमै प्रेरणा चाहिँ मैले रूपक श्रेष्ठ उहाँको सल्लाहकार हुनुहुन्छ बेलायतको, उहाँसँगबाट ठुलो प्रेरणा लिएको छु। त्यस्तै दुर्गा प्रसाद पोखरेल हुनुहुन्छ प्रतिष्ठानको अध्यक्ष, उहाँसँगबाट पनि धेरै प्रेरणा लिएँ। त्योभन्दा पहिला एउटा मुक्तक दोहोरी भन्ने एउटा प्रोग्राम चल्थ्यो, त्यहाँबाट चाहिँ मैले मुक्तक सिकेको हो। एउटा चुकु प्रकाश अनलाइन मुक्तक भनेर चाहिँ सञ्चालन गर्नुभएको थियो, त्यसमा चाहिँ म पनि सहभागी भएको थिएँ। त्यहाँबाट थोरै थोरै मुक्तकमा रस बस्दै गएर जस्तै 33 घन्टामा त्यहाँ मान्छेहरूले 400-500 मुक्तक पनि लेख्थे र मैले चाहिँ त्यति लेख्न सकिनँ, 150 जति 24 घन्टामा 150 जति मुक्तक पनि लेखेँ। तर सिक्ने क्रममा मुक्तक त मुक्तक भयो कि भएन त थाहा छैन, हुँदै गर्दा अहिले चाहिँ सिक्दैछु अझै पनि मुक्तक। त्यसरी चाहिँ मैले 1112 मुक्तकहरू मेरा भएका सबै मुक्तकहरूबाट निकालेर त्यति चाहिँ बनाएको।
1: मुक्तकको लेखन यात्रा नेपालमै हुँदा सुरु भएको थियो कि बेलायत गएर?
0: होइन, बेलायत गएर मैले कविता नेपालमै लेख्थेँ, स्कुल लाइफदेखि नै मैले लेख्थेँ, तर मुक्तक चाहिँ बेलायत गएर सुरु भएको। 2010-11 सालतिरबाट सुरु गरेँ।
1: यति धेरै मुक्तकहरू लेख्नु भएको छ, यो पनि तपाईँको छनौट भएर प्रकाशित भएका मुक्तकहरू हुन्। अनि विदेशको बसाइ एकदम व्यस्त हुन्छ, कसरी मिलाउनुहुन्छ समय?
0: यस्तो रहेछ, यो लेख्ने कुरा भनेको फुर्सद हुँदाखेरि लेख्ने कुरा होइन रहेछ। फुर्सद हुँदाखेरि बस्यो, कहिलेकाहीँ दिमागमा केही पनि आउँदैन, अनि त्यो लेखौँ भन्ने कुरा जब मान्छे बिजी भएको बेलामा त्यो दिमाग पनि यस्तो चल्दो रहेछ, अनि यता त्यो दृश्य देख्छ, उता के देख्छ, अनि ती विषयवस्तुहरूले क्लिक गर्दो रहेछ। जस्तै मैले आफ्नो जबमा पनि त्यहाँ म हस्पिटलमा काम गर्छु, अनि त्यहाँ बिरामी हुन्छ, उसको भिजिटर आएको हुन्छ, अनि त्यहाँको नर्सले एउटा व्यवहार गर्छ, डक्टर आउँछ, के गर्छ, कस्तो कुराकानी गर्छ, अनि त्यो बिरामीको उसको मानसिकता होइन, त्यो हेर्दा हेर्दै पनि मलाई चाहिँ त्यो कुराले एकदम टच गर्छ, एउटा विषय आउँछ, सोच्छ, अनि हिँड्दै गर्दा पनि बाटोमा पनि के देखिन्छ, कस्तो हुन्छ, ती कुराहरूले पनि टच गर्छन्। अनि परिवारमा पनि अब हुन्छ नि, कहिले के विषयवस्तु सन्दर्भ चलिरहेको हुन्छ, कुराकानी हुन्छ, सबै एकनास हुँदैन होइन, अनि कहिले अब परिवारमा रहँदा पनि कुनै कुनै विषयहरूले छुन्छ। एकुरो बसेर मात्रै लेख्न सकिन्छ, फुर्सदमा मात्रै लेख्न सकिन्छ भन्ने होइन रहेछ, तर त्यो बिजी भएको बेलामा अझै दिमाग चाहिँ अझै एक्टिभ हुँदो रहेछ जस्तो मलाई चाहिँ त्यस्तो।
1: श्रीमान हुनुहुन्छ कुमार केसीजी,
0: हजुर
1: उहाँले चाहिँ कतिको लेख्नुहुन्छ, त्यसो त मैले कुमार सरको पनि मुक्तक वाचन गरिसकेँ कार्यक्रम बिम्ब प्रतिबिम्बमा नै, यसअघि बेलायत शाखाको सम्पूर्ण व्यक्तिहरूको चाहिँ एउटा प्याकेज जस्तो मलाई उपलब्ध गराउनु भएको थियो र मैले त्यतिखेर वाचन गरेकी थिएँ। कुमार सरले चाहिँ कतिको लेख्नुहुन्छ?
0: उहाँले पहिला चाहिँ खासै लेख्नुहुन्थेन, उहाँको अलि अफिसियल कुराहरू यस्तो धेरै त्यतातिर अलि ध्यान थियो, अनि राजनीतिमा पनि उहाँको जुन विचार स्पष्ट, अनि त्यतातिर सैद्धान्तिक कुराहरू अरू अरू कुरामा चाहिँ उहाँको धेरै उ थियो। अनि मैले चाहिँ लेख्दै जाँदाखेरि अनि ल यो यसरी मुक्त फलो पत्रिकामा यसरी मुक्त प्रकाशन गर्ने हो, मैले यसरी लेख्छु ल लेख्नुहोस् भनेर मैले भन्थेँ, अनि कहिले लेख्नुहुन्थ्यो, त्यसपछि मैले सचाइदिन्थेँ त्यसलाई, यसलाई यो बनाउनु, यसलाई यो बनाउनु, त्यो गर्दा गर्दै अनि मेरो यो साहित्यको विषय होइन, तिमी लाग, मैले तिमीलाई सपोर्ट गर्छु, म अरू अरू समाजहरू यताउति यसो त्यस्तो व्यवस्थापन सम्बन्धी एकदम उहाँलाई चाहिँ अलि यसरी गर्नुपर्छ भन्ने कुरा म्यानेजमेन्टमा एकदम राम्रो हुनुहुन्छ। अनि मैले त्यो गर्दा गर्दै म पनि लेख्ने, अनि ल ल तपाईँ लेख्नु, दुईवटा मुक्तक लेख्नु, चार लेख्नुहोस् भन्यो, फलो ठाउँ पठाउनुहोस् ल यति लेख्नुहोस् भन्यो, त्यो गर्दा गर्दै अनि अहिले त उहाँ खरै लेख्ने भइसक्नु भएको छ, मैले भन्दा धेरै राम्रो मुक्तक लेख्नुहुन्छ अहिले, त्यसरी कथा लेख्नुहुन्छ, सुरु गर्नुभएको छ अहिले। पहिला हामी विभिन्न समाजहरू सङ्घ संस्थाहरूमा पनि धेरै आबद्ध थियौँ, अब अहिले चाहिँ अब धेरै समाजमा मात्रै नभए अब ड्युटी गर्नु पऱ्यो, अब साहित्यमा लागौँ कि भन्ने हाम्रो दुवैजनाको सोचाइ भएर अहिले चाहिँ अरू सङ्घ संस्थाहरूलाई भन्दा हामी साहित्यतिर अलिकति लाग्ने कोसिस गरेका छौँ।
1: विदेशमा रहँदा नेपालको कुन कुराको याद आउँदो रहेछ तपाईँलाई?
0: यहाँ चाहिँ अब यो नेपाली ऊ के भन्ने हुँदै हुन्न, यहाँ त सबै नेपाली आफ्नै जन्मभूमि। काठमाडौँमा यदि गुल्मीको मान्छे आयो भने यो त उहाँ गाउँबाट आएको भनेर काठमाडौँको मान्छेले अलिकति ऊ गर्न सक्छ नि, यो उहाँ काठमाडौँबाट गुल्मीको मान्छे अथवा सुर्खेतको मान्छे उसबाट एकदम डरेलधुराबाट भनौँ सुदूरपश्चिमबाट आएको मान्छे भन्ने हुन्छ होइन, त्यस्तो हुनसक्छ। तराईमा जाँदाखेरि धेरै मान्छेहरू धेरै ठाउँबाट बसाइसराइ गरेर तराईमा गएको हुन्छन्, त्यहाँ पनि धेरै मान्छेहरूको धेरै एरियाको मिक्स हुन्छ। यहाँ भने विदेशमा जाँदा के हुँदो रहेछ भने देशको विभिन्न देशको मिक्स छ, जस्तै म बेलायतमा बस्छु, त्यहाँ संसारभरि देशका मान्छेहरू त्यहाँ छन्, त्यहाँ गएपछि के हुन्छ, ए यो चाहिँ त कुन देशको मान्छे हो, कहाँको हो भनेर भन्छ, म नेपालको, अनि नेपाल ए भने, अनि उता गयो फर्म, कुनै पनि फर्महरू जे पनि भर्नु पऱ्यो, त्यहाँ चाहिँ आफ्नो म नेपालबाट आएको भन्नु पऱ्यो। अनि विभिन्न अब प्रोग्राम हुन्छ त्यस्तोहरूमा जाँदा पनि फेरि यो ड्युटीहरूको क्रममा पनि हरेक विषयमा पाइलामा आफूलाई नेपाली भनेर चिनाउनु पर्छ, नेपाली भनेर बोल्नु पर्छ, म नेपालबाट आएको, मेरो देश हो, बुद्ध जन्मेको मेरो देश हो, कहाँ छ त्यो भन्ने, जस्तै एउटा सगरमाथा छ हाम्रो देशमा, सगरमाथाको माउन्ट एभरेस्टको बाट आएको म भन्ने हुन्छ। अनि मान्छेहरू त्यसरी चाहिँ हरेक पाइलामा त्यहाँ चाहिँ नेपाली भएर बोल्नु उभिनुपर्छ। त्यो कारणले गर्दाखेरि देशको चाहिँ धेरै नै मिस हुन्छ र उता पनि हामीले के गरेका छौँ भने देशमा बस्ने मान्छेलाई होइन यिनीहरू त विदेशमा गएका हुन् सुविधा लिन गएका हुन् भन्ने विषय पनि धेरै अब हाम्रा पत्र पत्रिका मान्छेहरू भाषणबाट होइन नेताहरूबाट पनि होइन एकदम दक्ष विज्ञ विद्वान मान्छेहरूबाट पनि त्यस्ता कुराहरू बेला बेलामा आउने गर्छन्। तर पनि त्यहाँ चाहिँ हामीले नेपाललाई चिनाउने पनि गरेका छौँ, नेपाल भनेको यो देश हो भनेर नेपाली जहाँ जहाँ पुगेका छन् नेपाल त्यहाँ त्यहाँ गएको छ। नेपाल यो भौगोलिक रूपमा त यो होला पूर्व मेचीदेखि महाकालीसम्म भनेर हाम्रो नक्सा छ, तर खासमा चाहिँ नक्सा एउटा नेपाली जहाँ पुग्छ त्यो नक्सा एउटा भावनात्मक रूपमा आफ्नो हृदयमा त्यो चाहिँ संसारभरि पुगेको मलाई चाहिँ
1: आफूसँगै देश बोकेर हिँडेको छ भनौँ होइन
0: हजुर।
1: गफमा मग्न भएछौँ हामी, अब केही मुक्तक सुनाउन।
0: हजुर हुन्छ हुन्छ प्रमिला भाइ, मुक्तक कताबाट सुनाऊ? प्रवासी मन मुक्तक सङ्ग्रहबाट सुनौ।
1: हुन्छ त्यसैबाट गरौँ, पछिल्ला तपाईँका मुक्तकहरू पनि सुनाउँदा फरक पर्दैन।
0: बाल्यकालका चुलबुल आँसुका मूल आउँछन्, कहिले मुटु घोच्ने काँडा र सुन्दर फुल आउँछन्। बाल्यकालका चुलबुल आँसुका मूल आउँछन्, कहिले मुटु घोच्ने काँडा र सुन्दर फुल आउँछन्। इष्टमित्र आफन्तले बिर्सिसकिस् भन्छन् होला, इष्टमित्र आफन्तले बिर्सिसकिस् भन्छन् होला। पल खाली छैन यता याद हुल्का हुल आउँछन्, पल खाली छैन यता याद हुल्का हुल आउँछन्। हर क्षण आभारले हृदय मन रूपी झोली रङ्गियोस्, सत्य र स्वच्छताले तन रूपी सोली डोली रङ्गियोस्। हर क्षण आभारले हृदय मन रूपी झोली रङ्गियोस्, सत्य र स्वच्छताले तन रूपी सोली डोली रङ्गियोस्। आफ्नै ढङ्ग आफ्नै रङ्ग आफ्नै लयमा हुँदा हुँदै पनि, आफ्नै ढङ्ग आफ्नै रङ्ग आफ्नै लयमा हुँदा हुँदै पनि असली प्रेमको रङ्गमा जीवन रूपी चोली रङ्गियोस्, असली प्रेमको रङ्गमा जीवन रूपी चोली रङ्गियोस्। कसैले धर्मलाई अमृत भन्छन्, कसैले अफिम भन्छन्, कण्ठी र तिलक लगाउँछन् धर्मको प्रचार गरिम भन्छन्। कसैले धर्मलाई अमृत भन्छन्, कसैले अफिम भन्छन्, कण्ठी र तिलक लगाउँछन् धर्मको प्रचार गरिम भन्छन्। भेष बदलिएको पक्का हो, देखिएन चित्त बदलिएको, भेष बदलिएको पक्का हो, देखिएन चित्त बदलिएको। भन्न त वेद पुराण बाइबल कुरान सबै पढिम भन्छन्, भन्न त वेद पुराण बाइबल कुरान सबै पढिम भन्छन्। प्रेम स्वार्थको धरातलमा अडिएको जस्तो लाग्छ अचेल, रिस राग मोह प्रतिशोधले भरिएको जस्तो लाग्छ अचेल। प्रेम स्वार्थको धरातलमा अडिएको जस्तो लाग्छ अचेल, रिस राग मोह प्रतिशोधले भरिएको जस्तो लाग्छ अचेल। मान्छेमा पशु त छैन मन्दिर र आश्रम पनि अछुतो छैन, मान्छेमा पशु त छैन मन्दिर र आश्रम पनि अछुतो छैन। मानवभित्र मानवीयता सकिएको जस्तो लाग्छ अचेल, मानवभित्र मानवीयता सकिएको जस्तो लाग्छ अचेल। कति आए कति गए यही मेरो छाती टेकेर मान्छेहरूले, अलिकति लगे अलिकति त्यसै छोडे रेटेर मान्छेहरूले। कति आए कति गए यही मेरो छाती टेकेर मान्छेहरूले, अलिकति लगे अलिकति त्यसै छोडे रेटेर मान्छेहरूले। कस्तो बनाऊ अदृश्य मनको चित्र के लेखौँ मुटुको भाषा, कस्तो बनाऊ अदृश्य मनको चित्र के लेखौँ मुटुको भाषा। भाग्यमानी हुन्छेस भन्थे ठुलो निधार देखेर मान्छेहरूले, भाग्यमानी हुन्छेस भन्थे ठुलो निधार देखेर मान्छेहरूले। साँच्चै शब्द खर्च गर्न लायक छ यो समय, हल्ला होइन हर्ष गर्न लायक छ यो समय। साँच्चै शब्द खर्च गर्न लायक छ यो समय, हल्ला होइन हर्ष गर्न लायक छ यो समय। शोषित पीडित मात्र कहाँ छन् र महिला, शोषित पीडित मात्र कहाँ छन् र महिला। नेपालीहरूले गर्व गर्न लायक छ यो समय, नेपालीहरूले गर्व गर्न लायक छ यो समय।
1: प्रतिमाजी 2071 सालमा चाहिँ गजल गङ्गा प्रकाशित गर्नुभएको रहेछ यहाँले, तपाईँको बसाई लन्डनमा छ, फेरि अमेरिकाबाट निस्केको भनेर लेख्नु भएको रहेछ, के हो त्यो?
0: यो चाहिँ अनि शाहले, उहाँले चाहिँ अनि शाहको अध्यक्ष, त्यति बेला अध्यक्ष हुनुहुन्थेन, गोवर्धन पूजा हुनुहुन्छ, अहिले चाहिँ अध्यक्ष हुनुहुन्छ, त्यति बेला उपाध्यक्ष हुनुहुन्थ्यो होला सायद, उहाँले चाहिँ अमेरिकाबाट उहाँले यो कृति चाहिँ निकाल्दै हुनुहुन्छ।
1: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजभित्रका सक्रिय क्रियाशील
0: साहित्यकारहरूबाट गजल गीत गजल जम्मा गरेर उहाँले एउटा गीत गङ्गा र अर्को गजल गङ्गा निकाल्नु भएको थियो र मलाई पनि उहाँले रिक्वेस्ट गर्नुभएको थियो, त्यसैमा चाहिँ मैले पठाएको थिएँ।
1: मुक्तक वाचन गरिरहँदाखेरि देश फर्किन्छु भन्ने भाव पनि भेटेको थिएँ, त्यो चाहिँ भाव मात्रै हो कि यथार्थता हो तपाईँको?
0: अब यस्तो रहेछ, मनलाई आज के भन्छ भोलि के गर्छ, आफ्नै मन पनि आफ्नो हातमा नहुँदो रहेछ। तर हाम्रो साँच्चै भन्यो भने हाम्रो तन, हाम्रो मन चाहिँ नेपालमै छ, फर्कने लक्ष्य छ। हामी बच्चाहरू सानै लगेर गएका थियौँ, उनीहरू पनि अहिले आफ्नो आफ्नो पेसामा लागिसकेका छन्। अब सानो छोरोले भर्खर उसले ब्याचलर सक्यो कम्प्युटर साइन्समा, ऊ पनि अब आफ्नो जबमा लागेपछि हामी बिस्तारै नेपालैतिर फर्क्यौँ भन्ने अहिलेसम्म पनि त्यही सोचाइ छ।
1: अनि नेपाल फर्केर के गर्ने भन्ने त्यस किसिमको दुविधा हुन्छ कि हुँदैन?
0: त्यस्तो छैन, हामी अब बस्न खानलाई सानो झोपडी छ, हामी रूपन्देही जिल्लाको सैना मैना नगरपालिका बैकुण्ठपुरमा हाम्रो घर छ, हामी एकदम मध्यम परिवारको मान्छे हौँ, त्यहीँ बस्न सकिन्छ, आफ्नो केही करेसा बारीहरू खनखोरस गर्न सकिन्छ र साहित्य केही लेखनमा बिताउन सकिन्छ, समाजको पनि सेवा गर्न सकिन्छ। वृद्ध आश्रम अनि अनाथलाई है यस्तो यस्तोहरूमा सके आफैले सञ्चालन गरेर नभए पनि समाजको सेवाको लागि केही न केही गरेर बस्छौँ, त्यसै त बस्छ।
1: पछिल्लो समयमा यस्तो भइरहेछ कि अब जब देश छोडेर बाहिर जानुहुन्छ अनि उहाँको हावापानीमा घुलमिल भइसकेपछि ती व्यक्तिलाई चाहिँ यहाँ आएर बस्नै गाह्रो भएपछि फेरि फर्केर जाने प्रचलन पनि मैले देखेको छु कि, भविष्यको भावी योजना के छ, कसरी सक्नुहुन्छ भनेर यो प्रश्नलाई मैले जोडिहालेँ। विगतलाई फर्केर हेर्दा के पाउनुहुन्छ, ती आरोह र अवरोह कस्तो थिए तपाईँको?
0: धेरै नै अपडाउन थियो, हाम्रो समाजको सोचाइ हजुरबाले एकदम माया गर्नुहुन्थ्यो, परिवारको सबैले माया गर्नुहुन्थ्यो। जन त्यसपछि त्यहाँ के भयो भन्दा छोरा नभएपछि हाम्रो बुवा एकजना मात्रै हो, हाम्रो हजुरबाको एउटा छोरी एउटा छोरा, अनि छोरा नभएपछि हजुरबाको चाहिँ नाति देख्ने एकदम इच्छा थियो, त्यसले गर्दा मेरो बुवाले धेरैवटा बिहा गर्नुभयो अनि छोरा भएनन्, छोरी छोरी भए, लास्टमा जोसँग बिहा गर्नुभयो उहाँले चाहिँ चारवटा छोरा पाउनुभयो र अहिले चाहिँ उनीहरू दुईवटा भाइहरू बितिसक्यो, दुईवटा छन् कान्छो र माइलो चाहिँ छन्। त्यो बेलामा अब दुःख भनौँ कि सुख भनौँ, अनि बुवाले धेरै बिहा गर्दाखेरि हाम्रो मानसिकतामा अलिकति अलिक गाह्रो भयो र परिवारमा अलि मिल्न पनि अब धेरै सौता सौता यताउति मिल्न गाह्रो भयो होला सायद, मेरो आमा पनि त्यो मिल्न नसकेर होला, समस्या भएर होला भन्छु म त्यति बेला। अनि म घरमै बसेँ बुवासँगै, आमाले बहिनीहरू लिएर माइत जानुभयो, माइतै बस्नुभयो, अनि आवाजात कम भयो। त्यसपछि म घरमै हुर्किँदै गएँ, तर आमा खासमा सानोमा अलि माया गर्नुहुन्थ्यो, हजुरबा नि बित्नुभयो, हजुरआमा हुनुहुन्थ्यो, उहाँ फुबु हुनुहुन्थ्यो, बिहा गरेको घरमा नभएको, उहाँले एकदम माया गर्नुहुन्थ्यो, तर पनि आमाको माया भनेको आमाकै माया हो नि, आमाको एकदम माया चाहिँ मैले पाइनँ होइन। त्यो गर्दा जसको चाहिँ आमा र छोरा छोरीको बिचको चाहिँ मैले देख्छु नि, अरू घरमा अल्लो घर पल्लो घर माइलो बाबाको घरमा कान्छो बाबाको घरमा जेठो बाबाको घरमा जुन उहाँहरूले छोराछोरीलाई गर्ने व्यवहार जुन हुन्छ त्यस्तो चाहिँ मैले त्यो व्यवहार त मैले पाइनँ र त्यति बेलादेखि नै मलाई एकदमै अनि पीडा सुरु हुन थाल्यो। त्यसपछि मलाई त्यो पीडा केमा पोख्ने त, फेरि मैले पढ्न पनि पढ्छु नै भनेर म अघि बढेँ, अनि पीडा पोख्ने कुनै माध्यम भएन, अनि सबै अरू अरू बुवाहरू आमाहरू सबै दिदीबहिनीहरू सबैले मलाई एकदमै प्रेम गर्नुहुन्थ्यो अनि हौसला दिनुहुन्थ्यो, त्यही क्रममा मैले पढेँ, अनि अलिकति छन्दमा कविता पनि लेख्ने गर्थेँ म स्कुल पढ्दा, र अहिले ती सुरक्षित साथ राख्न सकिनँ, अहिले त्यो मैले भेटाउन सकिनँ ती कविताहरू कपीमा, मयूर कपी भन्ने हुन्थ्यो त्यति बेला, त्यसमा लेखेको थिएँ, अहिले त्यो भेटिएन। अनि त्यही क्रममा दुःख चाहिँ अलिअलि मानसिक पीडाहरू भइरह्यो, तनाव भइरह्यो, त्यही गर्दा गर्दै मैले त्यहीबाट एसएलसी गरेँ, बागलुङ जिल्लाको भानुमावि गरेचोर टारीमा भएको स्कुलबाट मैले एसएलसी गरेँ, अनि त्यसपछि म क्याम्पस पढ्न पाल्पा आएँ, त्यो क्याम्पस पढ्ने क्रममा पनि धेरै दुःखहरू भयो, आर्थिक समस्या पनि भयो, मानसिक समस्या, हरेक खालको समस्याहरू भयो। त्यसपछि म पढ्नलाई त्यसपछि अगाडि बढ्न सकिनँ। जागिर गर्ने क्रममा एउटा आरएसडिसी ग्रामीण स्वावलम्बी विकास केन्द्रमा जागिर गरेँ। त्यसमा चाहिँ म एन्ट्री भएर गोर्खा जिल्लाको आरुआरुवा भन्ने गाउँमा चाहिँ गाविसमा त्यहाँ गएँ म। अनि त्यहाँ 2-3 वर्ष जति त्यो फिल्डमा बसेर काम गरेँ। त्यसपछि फेरि 53 सालमा हाम्रो विवाह भयो, कुमार केसी मेरो श्रीमानको नाम, उहाँसँग र उहाँको घर मैले भनिहालेँ रूपन्देही जिल्लाको सैनिक नगरपालिका। अनि म उता आरएसडिसी ग्रामीण स्वावलम्बन केन्द्रबाट म कोहलपुरमा बाँकी बर्दियाको उता कोहलपुर नेपालगञ्जमा बसेर कोहलपुरमा बसेर म त्यहाँ पनि काम गरेँ। त्यसपछि बच्चा जन्मेपछि पछि फेरि यो सहभागितात्मक जिल्ला विकास कार्यक्रममा मैले रूपन्देहीको जिल्ला विकास कार्यक्रमबाट काम गरेँ। मैले 7-8 वर्ष जति त्यही काम गरेँ, मेरै आफ्नै गाविसमा, त्यति बेला गाविस थियो। अनि फिल्डमा मैले 65-65 वटा समूह बनाएर डेली म 20-30 वटा मिटिङहरू हुन्थ्यो। दिनभरि म साइकल लिएर चलाउने क्रियाने गर्थेँ। बच्चा घरमा हुन्थ्यो, त्यसरी पनि बच्चासित घाममा सबै कुरा भोग्दै भोग्दै दुःख पनि छन् कतिपय कुराहरू, सुख पनि छन्, दुःखको कुराहरू पनि छन्। कुनै कुनै समय राम्रो पनि भएर गयो, कुनै समय पीडामा पनि गयो, र हुँदाहुँदै अहिले 17 वर्षदेखि म बेलायतमा छु। र त्यहाँ गएपछि अलिकति यो लेख्ने क्रमलाई अलि सिस्टमेटिक बनाउन सकेँ, र मेरो श्रीमानले पनि यसलाई चाहिँ सिस्टमेटिक बनाउनलाई सहयोग गर्नुभयो। तिमीले यसरी लेखेपछि यसलाई छपाउनुपर्छ, अगाडि लानुपर्छ, पैसा भनेको केही होइन, यो कृति चाहिँ आफ्नो रहिरहन्छ हामी मरेर गए पनि भनेर उहाँले चाहिँ मलाई प्रेरणा दिइराख्नुभयो। र त्यसै क्रममा यो मैले पानीको विद्रोह कविता सङ्ग्रह निकालेँ 3-4 वर्ष अगाडि। त्यसमा पनि मेरो श्रीमानको ठुलो हात छ। र अहिले फेरि यो प्रवासी मन मुक्तक सङ्ग्रह भनेर निकालियो, मेरा कतै पेपरमा, कतै केमा, कतै डायरीमा, कतै कहाँ मोबाइलमा यसरी छरिएर रहेका सबै मुक्तकहरू।
1: अब यसलाई यसरी बुझौँ, कोइला थिचिएर नै हिरा बनेको हो। कृतिहरू एकपछि अर्को प्रकाशित हुँदै आइरहेका छन्। जहाँसम्म तपाईँले कुरा गर्नुभयो पानीको विद्रोह भन्ने कविता सङ्ग्रह, मैले 2 पटक पढेँ त्यो कविता सङ्ग्रहलाई चाहिँ मैले छोडेँ। आज हामी मुक्तक नै सुन्छौँ, अबका लागि फेरि केही अन्य मुक्तक जोड्नुहोस् न।
0: हजुर, नेपाली जनताको जिन्दगीमा जाल झेल खेलिएको छ, विकासको आस देखाई टाउकोमा पापड बेलिएको छ। नेपाली जनताको जिन्दगीमा जाल झेल खेलिएको छ, विकासको आस देखाई टाउकोमा पापड बेलिएको छ। लयमा चलेन स्वार्थभन्दा माथि उठ्न सकेन राजनीति, लयमा चलेन स्वार्थभन्दा माथि उठ्न सकेन राजनीति। देशको न्याय कार्य र व्यवस्था यसरी नै चेलिएको छ, देशको न्याय कार्य र व्यवस्था यसरी नै चेलिएको छ। आफैलाई आर भरोसा दिने मित्र हो, राग विराग हो प्रेम, काम क्रोध लोभ मोह मनको हृदयको मुख्य भाग हो प्रेम। आफैलाई आर भरोसा दिने मित्र हो, राग विराग हो प्रेम, काम क्रोध लोभ मोह मन हो हृदयको मुख्य भाग हो प्रेम। प्रेमलाई असली प्रेम बन्न पाइला पाइलामा शक्ति हुनुपर्छ, प्रेमलाई असली प्रेम बन्न पाइला पाइलामा सत्य हुनुपर्छ। यस धरतीको सबैभन्दा ठुलो र सुन्दर तीर्थ प्रयाग हो प्रेम, यस धरतीको सबैभन्दा ठुलो र सुन्दर तीर्थ प्रयाग हो प्रेम। बाँच्नलाई अन्न खानुपर्छ, रात पनि ढलाउनु पर्छ, भोक लाग्छ के गरौँ चुलो आफैले जलाउनु पर्छ। बाँच्नलाई अन्न खानुपर्छ, रात पनि ढलाउनु पर्छ, भोक लाग्छ के गरौँ चुलो आफैले जलाउनु पर्छ। रहरमा बाँच्नेहरूलाई सायद कहर थाहा नहोला, रहरमा बाँच्नेहरूलाई सायद कहर थाहा नहोला। नपढे अन्धकार हुन्छ जिन्दगी पनि चलाउनु पर्छ, नपढे अन्धकार हुन्छ जिन्दगी पनि चलाउनु पर्छ। हाम्रो देशको विकास निकास खोज्नुपर्छ युवाले, स्वाभिमानी स्वावलम्बी बाटो रोज्नुपर्छ युवाले। हाम्रो देशको विकास निकास खोज्नुपर्छ युवाले, स्वाभिमानी स्वावलम्बी बाटो रोज्नुपर्छ युवाले। कहिलेसम्म विदेशिनी रोजगारीको लागि हामी, कहिलेसम्म विदेशिनी रोजगारीको लागि हामी। छिन छिनमा ढल्ने सरकारलाई सोध्नुपर्छ युवाले, छिन छिनमा ढल्ने सरकारलाई सोध्नुपर्छ युवाले। सपनाको सुन्दर पश्चिम पुग्ने लहरा बनु म, पिएर नसकिने शीतल छाँगा छहरा बनु म, सपनाको सुन्दर पश्चिम पुग्ने लहरा बनु म, पिएर नसकिने शीतल छाँगा छहरा बनु म, जिन्दगीका आँधी हुरी सुनामी भूकम्पहरूले, जिन्दगीका आँधी हुरी सुनामी भूकम्पहरूले ढल्दै नढल्ने प्रेमको अग्लो धरहरा बनु म, ढल्दै नढल्ने प्रेमको अग्लो धरहरा बनु म। सामाजिक दर्शनका कुरा बोल्दै थियो ऊ, जात धर्म कर्मका कुरा छिचोल्दै थियो ऊ, सामाजिक दर्शनका कुरा बोल्दै थियो ऊ, जात धर्म कर्मका कुरा छिचोल्दै थियो ऊ, आज अचानक बाटो फेरेर हिँड्यो आफै, आज अचानक बाटो फेरेर हिँड्यो आफै, हिजो मैसँग मनका कुरा खोल्दै थियो ऊ, हिजो मैसँग मनका कुरा खोल्दै थियो।
1: प्रतिमाजी, पछिल्लो समय पाठ्यपुस्तकमा समेत मुक्तकहरू चाहिँ समावेश हुने क्रम जारी छ, यो तपाईँलाई जानकारी छ कि छैन?
0: त्यो हल्ला त अलि पहिला सुनेको थिएँ र कता कता भइरहेको जस्तो मलाई लागिरहेको छ।
1: यस विषयमा चाहिँ तपाईँको धारणा के छ?
0: यो त विभिन्न हामीहरूले पनि पढ्दै आएको कविता, अब हाम्रा नेपाली पाठ्यक्रममा कविताहरू त समावेश छन् र यो मुक्तकलाई पनि पाठ्यक्रममा राख्नुपर्छ जस्तो मलाई लाग्छ। मुक्तक यस्तो विधा हो, सानो चार लाइनमा लेख्न सकियो भने चोटिलो पोटिलो रसिलो, र चार लाइनमा एउटा ठुलो विषय, धेरै धेरै धेरै गहिरो विषय पनि चार लाइनमा अटाउन सक्ने सानो र सुन्दर एउटा साहित्य हो मुक्तक, र त्यसको कारण यो साहित्यलाई, यो मुक्तक विधालाई पाठ्यक्रममा नि राख्दाखेरि राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: आजभोलि चाहिँ मुक्तक परिष्कृत पनि हुँदै गइरहेको छ।
0: हजुर,
1: मुक्तक परिष्कृत हुनुपर्छ कि पर्दैन, तपाईँलाई के लाग्छ?
0: यो त समय अनुसार सबै कुरा परिवर्तन हुँदैछ, हामी पनि गर्नुपर्छ। किन भन्दा यसभन्दा अगाडि पनि 2070 साल भन्दा अगाडि चाहिँ मुक्तक कति 7 लाइनका 8 लाइनका 9 लाइनका 6 लाइनका यस्ता यस्ता मुक्तकहरू लेखिँदो रहेछ। जस्तै हामीले मुक्तकका राजा नै हुनुहुन्छ हामी सर्वभक्तज्यूको मुक्तक सङ्ग्रहमा पनि हामीले पढ्न पायौँ त्यस्ता मुक्तकहरू। 70 सालको जुन सम्मेलन पोखरा सम्मेलन भयो र त्यो सम्मेलनले चाहिँ एउटा नियम पास गर्यो, अब चार लाइनमा तुक, जुन चार लाइनमा ए बिए गरेर पहिलो दोस्रो र चौथो लाइनमा चाहिँ तुक मिलाउनु पर्ने र तेस्रो लाइन चाहिँ स्वतन्त्र छोड्नु पर्ने, र त्यो अनुसार जुन एउटा नियम भन्यो अहिले हामीलाई त्यही अनुसार लेख्न पनि सजिलो भएको छ। र अब समय अनुसार समयको मागलाई पनि बुझ्नुपर्छ, अहिलेको लागि त यही नियम नै ठिक छ जस्तो लाग्छ मलाई। समयले माग्यो भने परिस्थिति त हुनु पर्यो।
1: जस्तो अब बाँचोमा पनि अलिकति दुई किसिमका विचारहरू आइरहेका छन्, जस्तो अन्तिम हरप चाहिँ मार हान्ने हरप भएको हुँदा एकचोटि मात्र हान्दा बेस हुन्छ भन्ने एकातर्फ छ, भने अर्को तर्फ चाहिँ के छ भने एकचोटि भन्दा अलि नबुझेको के जस्तो पनि सुनिन्छ भन्ने भइरहेछ। तपाईँ आफू स्वयंले चाहिँ यो विषयमा कसरी स्वमूल्याङ्कन गर्नुभएको छ?
0: यो मुक्तक चाहिँ यसरी मुक्तक श्रोताहरूको बिचमा भनौँ, धेरैजनाहरूको हामी सहभागी भनौँ, साहित्यकारहरूकै बिचमा पनि मुक्तक भाषण गर्दा त्यसो कन्फ्युज हुँदो रहेछ। पहिलो र दोस्रो लाइन हामी दोहोऱ्याएर पढ्छौँ, एक एक गरी दोहोऱ्याउँछौँ, थर्ड लाइन चाहिँ सिधै दुई फेर पढ्छौँ, र अन्तिम जुन मार हान्ने लाइन छ त्यो लाइन एक फेर पढ्दाखेरि कुनै शब्द मिसिङ गरे सुन्नमा भने त्यसको अर्थ नै मान्छेले के भन्यो भने त्यो अर्थै नबुझ्ने जस्तो पनि हुँदो रहेछ, र दुई फेर पढ्दाखेरि चाहिँ अलि धेरै बुझिन्छ कि अघिल्लो पटक केही मिसिङ भएको रहेछ भने सेकेन्ड टाइममा त प्रष्ट रूपमा सुनिन्छ भन्ने जस्तो लाग्छ मलाई। लास्ट लाइन पनि दुई फेरै पढ्नुपर्छ कि जस्तो पनि लाग्छ मलाई। यो त अब प्र्याक्टिकलमै छ भनौँ, यही नै हुनुपर्छ भन्ने त्यस्तो चाहिँ मेरो गोरुको बारे टक्का भन्ने चाहिँ गर्नु हुँदैन। जसरी हामीले यो त समाजमा श्रोताको बिचमा यसलाई चाहिँ टिकाउनु छ, त्यहाँ पुर्याउनु पर्छ, र त्यहाँ चाहिँ पुर्याउनको लागि जसरी हामी पुर्याउन सक्छौँ सहज तरिकाले, उहाँहरूलाई जसरी सुन्न चाहिँ सहज हुन्छ, बुझ्न सहज हुन्छ, त्यो अनुसार चाहिँ त लैजानुपर्छ।
1: प्रवासी मन मुक्तक सङ्ग्रहभित्रका केही मुक्तकहरू त हामीले सुन्यौँ, अब हामी तपाईँका अन्य केही नयाँ सिर्जनाहरू सुन्न चाहन्छौँ।
0: हजुर, प्रेम कि सागर नारीहरूमा सुन्दरताको बखान छन् उस्तै, नारीभित्रको म पुरुष हो अस्तित्वमा समान छन् उस्तै प्रेमकी सागर नारीहरूमा सुन्दरताको बखान छन् उस्तै नारी भित्रको म पुरुष हो अस्तित्वमा समान छन् उस्तै समुद्रले जस्तै सङ्लो बहन्छिन् धरतीले जस्तै सहन्छिन् समुद्रले जस्तै सङ्लो बहन्छिन् धरतीले जस्तै सहन्छिन् त्यसैले त संसारका प्राणीहरूमा नारी महान छन् उस्तै त्यसैले त संसारका प्राणीहरूमा नारी महान छन् उस्तै हिमाल अग्लिनु र समुद्र गहिरिनु दिल भित्रै भित्र हुन्छ दृष्टि बदलेर हेर्न सकियो भने जताततै मित्रै मित्र हुन्छ हिमाल अग्लिनु र समुद्र गहिरिनु दिल भित्रै भित्र हुन्छ दृष्टि बदलेर हेर्न सकियो भने जताततै मित्रै मित्र हुन्छ जे जे भने पनि विष बमन गरे पनि घरवासीहरूले यता जे जे भने पनि विष बमन गरे पनि घरवासीहरूले यता प्रवासीको मनभित्र घरवासीको रङ्गिन चित्रै चित्र हुन्छ प्रवासीको मनभित्र घरवासीको रङ्गिन चित्रै चित्र हुन्छ काम कुर्द मतमस्सर धोई सफेद चोली बनाइदे भगवान इन्द्रेणीका साथै रङ्ग घोलेर जीवन होली बनाइदे भगवान काम क्रोध मतमस्सर धोई सफेद चोली बनाइदे भगवान इन्द्रेणीका साथै रङ्ग खोलेर जीवन होली बनाइदे भगवान पूजा गर्छु म बारम्बार हृदयभित्र तलाई ए सुनिदे मलाई पूजा गर्छु म बारम्बार हृदयभित्र तलाई ए सुनिदे मलाई बन्जर मन सत्सङ्गको अमृत बग्ने खोली बनाइदे भगवान बन्जर मन सत्सङ्गको अमृत बग्ने खोली बनाइदे भगवान मनको सपना मनभित्रै तुहिन्छ पैसा बिना न कुरा हुन्छ न मन्दिर बन्छ न पुजारी हुन्छ पैसा बिना न पूजा हुन्छ मनको सपना मनभित्रै तुहिन्छ पैसा बिना न कुरा हुन्छ न मन्दिर बन्छ न पुजारी हुन्छ पैसा बिना न पूजा हुन्छ भन्न त भन्छन् सुनको थैला हातको मैला धन सम्पत्ति भन्न त भन्छन् सुनको थैला हातको मैला धन सम्पत्ति फल फुल धूप दीप नैवेद्य भेटी पैसा बिना न खुदा हुन्छ फल फुल धूप दीप नैवेद्य भेटी पैसा बिना न खुदा हुन्छ पाइला पाइलाहरूमा ठेस लागिरहन्छ हर पल नदेखिने दुखाइले सिमाना नागिरहन्छ हर पल पाइला पाइलाहरूमा ठेस लागिरहन्छ हर पल नदेखिने दुखाइले सिमाना नागिरहन्छ हर पल थाक्छु आफैसँग र ढाड्छु आफैले आफैलाई थाक्छु आफैसँग र ढाड्छु आफैले आफैलाई बेलगाम मनले पनि के मागिरहन्छ हर पल बेलगाम मनले पनि के मागिरहन्छ हर पल
1: तपाई रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा आज हामी बहुविधा कि धनी तथा मुक्तकार प्रतिमा केसी प्रवासीसँग मुक्तकेलो संवाद गरिरहेका छौँ आदरणीय श्रोता तपाईँलाई जानकारी गराइहाल्न चाहन्छु यति बेला प्रतिमा केसी प्रवासीजीसँग एकजना साथी आउनु भएको छ कार्यक्रम रेकर्डिङ गरिरहँदा बाहिरबाट बसेर हेर्नु न भन्दा पनि उहाँले मान्नु भएन म भित्रै आउँछु भन्नुभयो उहाँको घनिष्ठ मित्रता देखेर मैले उहाँलाई भित्रै लिएर आउन बाध्य भएँ उहाँलाई पनि थोरै केही सोध्न चाहन्छु म उहाँको नाम चाहिँ कमला घिमिरे कमलाजी अन्तर्वार्ता लिइरहँदा तपाईँलाई कस्तो महसुस भयो
2: मलाई यसको बोलेको कविता सुन्दा धेरै माया लाग्छ सुन्दर रमाइलो लाग्छ खुसी लाग्छ यहाँभन्दा धेरै खुसी मलाई कसैबाट पनि पाएकी थिइनँ
1: सिसा बाहिरैबाट देखिन्छ हेर्नुहोस् न भन्दा पनि उहाँले मान्नु भएन र मैले भित्र नै लिएर आएँ उहाँहरूको यो मित्रता देखेर उहाँलाई केही प्रश्न सोध्न मन लागेर मैले कार्यक्रममा जोड्दैछु बच्चै बेलादेखिको साथी हुनुहुन्छ तपाईँ
2: साथी पनि हो यसमा हाम्रो छोरीको नाता पनि हो बिहा भइसकेपछि मेरो बुवाको भान्जी पनि हो
1: मुक्त वाचन गरिरहँदा कस्तो महसुस भयो तपाईँलाई
2: मलाई त धेरै खुसी धेरै आनन्द धेरै माया
1: यो रेडियो नेपालमा पहिलोचोटि आउँदै हुनुहुन्छ होइन
2: म पहिल्यै हो
1: अनि पहिलोचोटि आएर यसरी रेकर्डिङ गरिरहँदा कस्तो रहेछ जस्तो लाग्यो यो रेडियो तपाईँले सोच्नु भएको रेडियो र यहाँ अहिले देख्दाखेरिको रेडियो कस्तो भिन्नता पाउनुभयो
2: म सुनेको मात्रै थिएँ
1: हजुर
2: रेडियो नेपालमा आएको पहिले खुसी लाग्यो रमाइलो लाग्यो
1: हजुर धन्यवाद
2: धन्यवाद
1: तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा प्रतिमा केसी प्रवासीजीसँग मुक्तकिलो संवाद गरिरहेका छौँ। यो घनिष्ठता के हो यस्तो? तपाईँ नेपालमा बस्नुहुन्छ सँगै हो?
0: म नेपालमा आएपछि मेरो काठमाडौँमा हुन त धेरै आफन्तहरू हुनुहुन्छ, तर म उसैसँग बस्छु। हामी साथी साथी हो, हामी सानैदेखिको, हामी पढ्ने स्कुल पढ्ने बेलामा पनि कहिले उसको घरमा, मेरो घरमा कहिले काहीँ मात्रै बस्थ्यौँ र उसको घरमा धेरै बस्थ्यौँ। सँगै सुत्ने, सँगै खाने, सँगै बस्ने, स्कुल पनि सँगै जाने, एकदमै घनिष्ठ मित्र हो मेरो सानैदेखिको। र यहाँ म काठमाडौँमा आउँदा पनि म सधैँ उसैसँग बस्छु अन्तमा जान्न, अनि उसको साथी पनि हो। अनि मेरो आमा र उसको दिदीले सैन्य लगाउनु भएको हुनाले उसलाई मैले नाताले सानीमा भन्नुपर्छ।
1: सैना भने मितिनी
0: नाताले चाहिँ उसलाई सानीमा भन्नुपर्छ। फेरि यताको उसको बिहा भएपछि मेरो मामासँग उसको बिहा भयो, र मामासँग बिहा भएपछि उसलाई चाहिँ मैले साथी नै भन्छु, माइजु भन्न मिलेन, मामालाई मामा, उसलाई साथी, तर हामी तिमी पनि भन्दैनौ, त नै भन्छ, उसले पनि मलाई त भन्छ, मैले पनि उसलाई त भन्छु। मलाई चाहिँ यो जिन्दगीको मोडमा हरेक दुःखहरूमा बिहा हुनुभन्दा अगाडि पनि जति जे जे कुराहरू, धेरै कुरा, कति भनिसाध्य, कति भन्न मिल्ने हुन्छ, कति भन्न नमिल्ने हुन्छ, त्यो हरेक समयमा उसको ठुलो साथ छ। हजुरआमा हुनुहुन्थ्यो उसको आमा, उहाँले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो। मैले यो ठाउँमा जाने, यो गर्ने भनेपछि उहाँले कहिले पनि कुराकानी हुन्थेन मसँग। अरू साथीहरू पनि ढुक्कसित मलाई पठाउनुहुन्थ्यो, अरूहरूले पनि विश्वास गर्नुहुन्थ्यो धेरैजनाले म माथि। र ऊ र म त धेरै जसो सँगै जता जाँदा पनि, घुम्न जाँदा पनि, घरमै बस्दा पनि सँगसँगै।
1: त्यही त अन्तर्वार्ता गरुन्जेल पनि उहाँले छोड्नु भएन के? त्यो देखेपछि अनि मैले यो महसुस गरेर प्रश्न गर्दैछु। अब हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि आइपुगेका छौँ। कतिपय कुराहरू मैले सोधिनँ होला, यस्तो सोधिएको भए हुन्थ्यो जस्तो लागेको, त्यस्तो कुनै कुरा छ?
0: होइन, त्यस्तो त केही छैन। तर मलाई चाहिँ यस्तो खुसी लागेको छ कि अब प्रवासी मनबाट धेरै मुक्तकहरू, लगभग 40 बढी मुक्तकहरू वाचन गर्नुभएको छ। दिदी, यसमा तपाईँको मुक्तक वाचन आज हुँदैछ, ल सुन्नुहोस् है भन्नुभयो। म त यस्तो यति खुसी भएँ, यति खुसी लाग्यो। अनि सुन्न त टाइम मिलेन, म ड्युटीमा भएँ, अनि एक्कासी तपाईँले यसो लिङ्क पनि पठाइदिनु भयो, सुने अत्यन्तै खुसी लाग्यो। अनि मैले मेरो श्रीमानलाई पनि भने, उहाँले सेयर पनि गर्नुभयो फेसबुकमा, एकदम एक्कासी त्यो यहाँको बहिनीको त्यस्तो मिठो आवाजमा मुक्तकहरू सुन्दाखेरि, र अत्यन्तै म भाव विभोर पनि भएँ। एकदम ठुलो उपलब्धि हो मेरो जीवनको पनि, र अहिले यो छोटो समयमा फेरि नेपालमा आएँ, यो समयमा पनि ल एउटा रेकर्ड गरौँ भन्नुभयो, त्यसको लागि पनि म एकदम आभारी छु। यहाँ आएर यहाँहरूसँग बोल्न पाएँ, र श्रोताहरूसँग मेरो मुक्तकहरूलाई यहाँहरूसँग चाहिँ मैले राख्न पाएँ, त्यो कुरा मलाई अत्यन्त म आभारी भएकी छु। रेडियो नेपालमा आएर यसरी आफैले वाचन गर्न पाउनु पनि मेरो लागि अहोभाग्य हो, र यसरी फेरि अरू अरू समयमा पनि धेरै कुराहरू गर्न पाइयोस्, र यहाँको यो माया प्रेम सधैँ यस्तै बसिरहोस्, अझै धेरै मुक्तकहरू अरू विषयमा पनि यहाँबाट बोल्न पाइयोस् त्यही लाग्छ।
1: प्रवासी मन कृति प्रकाशित भइसकेपछि जुन कार्यक्रम भएको थियो नेपालमा, त्यो कार्यक्रमको चाहिँ साक्षी म पनि हुँ। त्यतिखेर साक्षात्कार गर्न पाएकी थिएँ मैले, तपाईँसँग अन्तर्वार्ता लिने भन्ने मेरो सोच थियो, त्यतिखेर सम्भव भएन। तत्कालै प्रवासी मनको अन्तर्वार्ता लिन नसकेपछि मैले केही समय चाहिँ यसलाई थाती नै राखेँ। मैले सोचेको थिइनँ यति चाँडै तपाईँसँग भेट हुन्छ र हामी फेरि मुक्त किलो संवादमा जोडिन्छौँ भनेर। यो पनि एउटा जुरायो भनौँ न एक हिसाबले, होइन? तपाईँलाई आउनु पनि समय मिल्यो र हामी अन्तर्वार्ता पनि लियौँ, यति व्यस्तताका बावजुद पनि यहाँसम्म आएर हामीलाई समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको सृजनात्मक निरन्तरताका लागि मुरीमुरी शुभकामना व्यक्त गर्न चाहन्छु।
0: हजुर, एकदम धन्यवाद बहिनी, तपाईँको यो कार्यक्रम सबै श्रोताहरूको बिचमा जाओस्, यसरी नै बिम्ब प्रतिबिम्ब कार्यक्रम भनेर धेरैले सुन्नुहुन्छ, र यसै गरी तपाईँको यो मिठो आवाजमा बिम्ब प्रतिबिम्बले कार्यक्रम गरिराखोस्, यहाँको पनि उत्तरोत्तर प्रगतिको कामना गर्छु। यहाँसँग फेरि पनि बोल्न पाइयोस्, अझै धेरै मित्रता राख्न पाइयोस्, भेट हुन पाइरहोस्, यही चाहना, यही कामना गर्छु।
1: हजुर, आज हामीले मुक्तकार प्रतिमा केसी प्रवासीजीसँगको कुराकानी प्रस्तुत गर्यौं। प्रतिमाजीको साहित्यिक कर्म अझै छाँगिँदै जाओस् भन्दै आजको यो बसाईबाट हामी पनि बिदा माग्छौं। अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक मित्र शङ्कर भण्डारी र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौ। यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्रि। रेडियो नेपाल।

रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हर्समा पोखरा, 792 किलो हर्समा काठमाडौँ र 1143 किलो हर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98, 100 र 103 मेगा हर्स तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 25 गते आइतबार, आश्विन शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार अक्टोबर 11 तारिक सन् 2026, नेपाल सम्बत 1146, कौलाथुवा पारू। आज बडा दशैंको नवरात्रि सुरु तथा खटस्थापना। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन, प्राविधिक साथी शंकर भण्डारी, राजु थापा अनि म प्रस्तुता प्रमिला गजुरेलको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर्संवादको। 7 बजे समाचार, समाचार पछि घटस्थापना विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि केही दुर्गा भजनहरू सुनाउँछौ। 8:35 सुन्नुहुनेछ दुर्गा सप्तशती नाटक भाग 1। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 10 बजेको समयमा केही दुर्गा भजनहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम हिउपा हगु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: बडा दशैंको पहिलो दिन घटस्थापना, घटस्थापनाबाट पूजा सुरु हुन्छ। पूजा कसको हुन्छ? शक्तिको हुन्छ। हामी देवीलाई शक्ति स्वरूपाको रूपमा लिन्छौँ, शक्तिको पूजा हुन्छ। र शक्तिको पूजाको लागि घटस्थापना अत्यन्तै जरुरी छ। बिना घटस्थापना शक्तिको पूजा हुनै सक्दैन। त्यसकारण पूजा गर्नुभन्दा पहिला घटस्थापना सुरु गरियो। यो बडा दशैँको धार्मिक पक्ष छ, धार्मिक महत्त्व छ, र यो बडा दशैँको सांस्कृतिक पक्ष छ, सांस्कृतिक महत्त्व छ। त्योभन्दा पनि महत्त्वपूर्ण यो बडा दशैँको मनोवैज्ञानिक पक्ष छ। यसले हाम्रो मनोविज्ञानलाई सम्बोधन गर्छ। पुरै हाम्रो आफ्नो व्यवस्था यो दशैँले बनाइदिन्छ। हामीभित्रको व्यवस्थालाई उजागर गर्छ यो बडा दशैँले। यो बडा दशैँ आफू अथवा व्यक्ति पूर्णतामा लिएर जाने, आफैलाई पूर्ण बनाउने, आफ्नो विकास गर्ने, आफूलाई समृद्ध बनाउने अवसर हो, अनि समृद्ध बनाउने कला सिक्ने अवसर चाहिँ हो। घटस्थापना, घटको स्थापना, यो शरीर नै घट हो। पहिला यो शरीरको स्थापना गर्नुपर्छ, अथवा तिमी शरीर बोधमा आऊ। सबभन्दा पहिला शरीरलाई छोडेर केही पनि हुँदैन। घट घटमा बसेको हुन्छ अरे अविनाशी। त्यो नाश नहुने तत्त्व, त्यो परमात्मा तत्त्वलाई खोज्नु छ भने पनि घटमै आउनुपर्छ, शरीरमै आउनुपर्छ। जे सुकै प्राप्त गर्नको लागि पनि शरीरमा आउनुपर्छ। हामी कुनै पनि विषय खोज्नु पर्यो भने बाहिर जान्छौँ। बाहिर पनि विषयहरू छन्, त्यो ठिक हो, तर ती बाहिरका विषय आफ्ना हुँदैनन्। विषय त छन्, म प्राप्त गर्न पनि चाहन्छु, तर प्राप्ति कहिल्यै भएन। टाढाको कुरा जहिले पनि टाढा नै रहन्छ। टाढाको प्रभाव मलाई कम पर्छ, तर मेरो नजिकको कुराहरूको बढी प्रभाव पर्छ। जतिसुकै ठुला मित्रहरू या शत्रुहरू भए पनि टाढा छन् भने त्यसको प्रभाव अत्यन्तै कम पर्छ, तर नजिक छन् भने प्रभाव बढी पर्छ। जो नजिक छ त्यसको प्रभाव बढी पर्छ। त्यसैले हामीभित्र भएका विषयहरूको चाहिँ बढी प्रभाव हामीमा पर्छ। त्यसकारण आफूभित्र भएका राम्रा विषयहरूलाई उजागर गर्ने, प्रयोग गर्ने र नराम्रा विषयहरूलाई हटाउने, यसको अभ्यास गर्नको लागि घटस्थापनाको आवश्यकता छ। आफ्नो शरीरलाई स्थापित गर्नु, शरीर छ भन्ने बोध गर्नु आवश्यक छ। बिना शरीर केही पनि हुँदैन, त्यसैले यो शरीर स्थापना हो। अब हामी शरीर स्थापना भन्दाखेरि यो बुझौँला, फेरि शरीर त छँदैछ नि, के स्थापना गर्नु पर्यो? मेरो शरीर छँदैछ क्या अरे, त्यसलाई पनि स्थापित गरिरहनु पर्ने जरुरी छ र भन्ने हामीलाई लाग्ला, तर हामीसँग भएर पनि छैन। किनभने हाम्रो शरीरप्रति ध्यान नै छैन। हामी अन्यत्र ध्यान दिएरै अघाएका छैनौँ, अथवा अन्यत्र ध्यान दिएर हामीलाई फुर्सदै छैन। शरीरप्रति हेर्ने हामीलाई फुर्सद छैन। शरीरलाई माया गर्ने फुर्सद आजसम्म भएन। आफ्नो शरीरलाई प्रेमपूर्ण हिसाबले हेर्ने आफ्नो शरीरको अङ्ग अङ्गको अनुभूति गर्न हामीलाई कहिल्यै फुर्सद भएन। पहिला सुरु शरीरलाई हेर, तलदेखि माथिसम्म आफ्नो शरीरलाई अनुभव गर। यो हो स्थापना। स्थापना गरेपछि त देखिन्छ नि, स्थिर रहन्छ। आफ्नो शरीरलाई स्थिर बनाऊ र पूर्ण रूपमा हेर। अब शरीर अस्थिर भइरहेको बेलामा हेर्न मिल्दैन, त्यसैले पहिला स्थिर बनाऊ। कहीँ स्थापित गरेपछि स्थिर हुन्छ। घटस्थापना सर्वाधिक महत्त्वपूर्ण। अब यो घटस्थापना गरिसकेपछि यहाँबाट पूजा सुरु हुन्छ। पूजा के को हुन्छ? घटस्थापना आफ्नो घटलाई हेरिसकेपछि अनि हामीभित्र भएका सम्पदाहरू देखिन्छ। पहिला शरीर, अनि शरीरभित्र के छ त अनि हामी हेर्छौँ। अब शरीरभित्र हुने जुन गुण हुन्, सर्वाधिक महत्त्वपूर्ण गुणहरू, यिनै गुणहरूलाई हामीले देवी भन्यौँ। देवी किन भन्यौँ भने नि, यी गुणहरू सबै दिनेवाला मात्रै छन्, हामीसँग केही पनि लिँदैनन्, हामीलाई दिन्छन् मात्रै। म भित्र शक्ति छ, आफूसँग भएको शक्तिले आफूलाई नोक्सान गर्छ र आफूभित्र भएको शक्तिलाई ठिक तरिकाले प्रयोग गर्यो भने त फाइदै फाइदा मात्रै हुन्छ। मसँग शक्ति क्षीण भयो, म शक्तिहीन भएँ भने मात्रै मैले दुःख पाउँछु। मसँग शक्ति छ भने म दुःख पाउँछु र यो मभित्र भएको शक्तिलाई देवी मानियो। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, यो शक्ति नै देवी हो। अब हेर्नुहोस्, मभित्र अरू के छ त? शक्ति मात्रै छ त? शक्तिका कति आयामहरू छन्? शक्ति मूल हो, त्यसकारण समग्र दशैंलाई शक्ति स्वरूपको पूजा आराधना गर्ने अवसर भनेर बुझिन्छ। पुरै शक्तिको उपासना हुन्छ। तर शक्तिका रूपहरू हेरौँ। मसँग सामर्थ्य शक्ति छ भनेर मात्रै हुँदैन, शक्तिका कति रूपहरू रहेछन्। या देवी सर्वभूतेषु दया रूपेण संस्थिता, दया गर्ने मेरो क्षमता अर्को एउटा शक्ति रहेछ, यसको पनि पूजा गर्नु पर्यो। यो शक्तिपीठ हाम्रो शरीरमा छ, अन्त कहाँ जाने हो र? या देवी सर्वभूतेषु भक्ति रूपेण संस्थिता, भक्ति पनि अर्को रूप हो, भक्तिमा पनि शक्ति छ। तर भक्ति जगाउनको लागि बाहिर मूर्ति पनि त चाहियो नि त। अब के गर्नु? एकैपटक भक्तिको पूजा गर्न सकिँदो रहेछ, भक्ति निकाल्न सकिँदो रहेछ, म भित्रको भक्ति जगाउन पनि कोही अरू बाहिर चाहिँदो रहेछ। त्यसकारण बाहिर मूर्तिहरू स्थापना भए। बहुमूल्य छन् मूर्तिहरू, बहुमूल्य छन् मन्दिरहरू। यहाँ आराधना प्रार्थना पूजा गर्न कल्याणकारी छ, किनभने बाहिर पूजा गर्दाखेरि भित्रको सम्पदा जागृत हुन्छ, भित्रको क्षमता जागृत हुन्छ, शक्तिका विभिन्न आयामहरू छन्। यसरी आफूभित्र रहेका शक्तिलाई छुट्याउँदाखेरि हाम्रा ऋषिहरूले 9 मूल शक्तिहरूको पहिचान गरेछन्। शक्तिका आयाम त हामीभित्र धेरै छन्, देवीको रूप अनगिन्ती छ भित्र। दिनीवाला, हामीलाई सुख दिने, आनन्द दिने सद्गुणहरू त हामीभित्र थुप्रो छन्। त्यसमध्ये पनि मूल गुणहरू, मूल तत्त्व चाहिँ 9 भेट्टाएछन् र यही 9 तत्त्वको पूजा गर्न थालिएछ। तर फेरि कसरी पूजा गरियो? नवरात्रि भनियो, 9 गुणलाई राति चाहिँ पूजा गर्ने, रात्रिको रूपमा लियो यो देवीलाई, यो शक्तिलाई। रात्रि किन भनियो भने नि, यी सबै गुणहरू अँध्यारोमा छन्, एउटा गुण पनि उज्यालोमा छैन। यी मेरो गुण हेर त भनेर देखाउनै मिल्दैन। मसँग दया कति छ? यी मेरो दया रूप देवी यो हो, ल हेर भनेर देखाउन सकिन्न, अँध्यारोमा छन्। छन त छ, भित्र छ, शरीर बाहिर छैन। भए भरका यी देवीहरू, दिनेवालाहरू, हामीलाई खुसी दिने गुणहरू, हाम्रा शक्तिका स्वरूपहरू अँध्यारोमा छन्, देखिँदैन, आकारमा छैनन्। त्यसकारण यसलाई रात्रिको रूपमा लियो, अँध्यारोमा देखिँदैन तर छन्, प्रयोगमा आउँछन्, प्रयोगमा प्रकट भइसकेपछि सबैले अनुभूत गर्न सक्छन्। गुणहरू जब प्रयोगमा आउँछ त्यसपछिबाट प्रकट हुन्छ, शरीरले गुणलाई क्रियामा लिएर आउँछ, त्यसपछिबाट मानिसलाई थाहा हुन्छ। यसले यो गुण प्रयोग गर्यो चाहिँ थाहा हुन्छ, गुणको आफ्नो स्वरूप चाहिँ देखिँदैन, यो गुण यस्तो स्वरूपमा हुन्छ भन्ने चाहिँ हुँदैन। त्यसकारण हामी भित्र भएका गुणहरू अँध्यारोमा छन्, अरूले देख्न पनि सक्दैन, अरूले प्रकट गराउन पनि सक्दैन, मैले आफूले मात्रै सक्छु। मेरा गुणलाई अरू कसैले चिन्न सक्दैन, मेरो भावको अनुभूति अरूले कसले गर्न सक्छ र? प्रेमको अनुभूति पनि मैले गर्छु, श्रद्धा उठ त्यसको अनुभूति पनि मैले गर्छु। म भित्र कति बुद्धिमत्ता छ मलाई थाहा छ, मैले अनुभव गर्छु, कसैले थाहा पाउँदैन, कसैले देख्दैन, मैले चाहिँ देख्न सक्छु, मैले अनुभूति गर्न सक्छु। त्यसकारण मैले अनुभूति गर्नलाई के गर्नुपर्छ? पहिला यो घटको स्थापना गर्नुपर्छ, यो घटलाई स्थिर राख्नुपर्छ, यो शरीरलाई स्थिर राख्नुपर्छ। समग्र नवरात्र ध्यान साधना हो, अरू केही पनि होइन। यो ध्यान साधनाबाट नवरात्रको सुरुवात भएको, पूजा बाहिर होइन भित्र। प्रत्येक श्वासले पूजा गर्नुपर्छ, प्रत्येक श्वासको अनुभूत हुनुपर्छ, त्यसपछिबाट कुन गुणले के दिँदो रहेछ हामीलाई थाहा हुन्छ। सब कुरा अहङ्कारबाट उत्पत्ति हुन्छ, त्यसैले जब हामीभित्र भएका सद्गुणहरू प्रकट हुन्छन्, हामीभित्र भएका यी नौवटा शक्तिहरू प्रकट हुन्छन्, त्यसपछि हामीभित्र भएको अहङ्कार रूपी महिषासुर आफै समाप्त हुन्छ। महिषासुर भनेको पशु, यसलाई पशुको रूपमा लियो, हामीसँग पशु प्रवृत्ति छ। पशु भनेको बुद्धि नभएको, धेरै बुद्धि खेलाउन नजान्ने, प्रकृतिले जे भनेको छ त्यति मात्रै गर्ने, त्योभन्दा बाहेक नगर्ने, एकहोरो, जे लगाएको छ त्यो मात्रै गर्ने। हाम्रो अहङ्कार त्यस्तै हुन्छ, पशु तुल्य एकहोरो। अहङ्कारको बुद्धि हुँदैन, अहङ्कारले यो ठिक यो बेठिक भनेर छुट्याउँदैन। अहङ्कारले त एउटै कुरा जानेछ, म ठुलो, हुँदै नभएको ठुलो आफूलाई बनाउनु। ठुलो छैन, भित्र मनमा थाहा छ म त्यति बुद्धिमान होइन, भित्र मजाले थाहा छ, तर पनि म बुद्धिमान हुँ भनेर बाहिर धाक लगाउनु, यसलाई अहङ्कार भनिन्छ। हो, आफूसँग बुद्धिमत्ता छ र बुद्धिमान छु भएको कुरा भन्यो भने यो अहङ्कारी होइन, तर हुँदै नभएर मनमा चाहिँ एउटा कुरा लागेको छ, मुखले चाहिँ अर्कै कुरा भनेर बढाइ गर्नु, यो अहङ्कार हो। र यस्तो फोस्रो अहङ्कारको शमन गर्छ हामीभित्रका सद्गुणहरूले। यी देवीहरूको विषयमा हामी विस्तार चर्चा गर्दै जाउँला, कुन देवीहरूले के गर्छन्। नवदुर्गा नौवटा देवी के हुन्, आफूभित्रको महिषासुरलाई त हामीले जान्यौँ, तर यी सबैलाई जान्नको लागि घटस्थापना अनिवार्य छ, यानि कि शरीरलाई स्थिर राख्नु अनिवार्य छ। शरीरलाई स्थिर नराखिकन आफ्ना सद्गुण जगाउन सक्दैनौँ, सद्गुणलाई हेर्न सक्दैनौँ, नहेरी जगाउन सकिँदैन। यो सद्गुणहरू नजागिकन प्रकट नभइकन हाम्रो जीवनमा सुख शान्ति समृद्धि तिनटै कुरा प्राप्त हुँदैन। त्यसकारण आफूभित्रको सुख शान्ति समृद्धि जीवनलाई सार्थक बनाउनको लागि घटस्थापना अनिवार्य छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

अथर्व वेद। यी चारै वेदका वास्तविक निचोड ज्ञान भनेको मनले भगवानको स्मरण भक्ति गर्नु हो र मुखले उनैको गुणगान गर्नु। यसैद्वारा नै जीवको अन्तिम लक्ष्य आनन्द प्राप्ति सम्भव हुनेछ। अद्वितीय ग्रन्थ राधा गोविन्द गीतको यो सुन्दर दोहाका साथ युगल सरकारमा सभक्ति वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देशका आदरणीय श्रोताहरूमा राधे राधे। आदरणीय श्रोताहरू, गोस्वामी तुलसीदासजी भगवान नामको महिमा बताउँदै आफ्नो रामचरितमानसमा बताउनुहुन्छ, कलि नहि धर्म न भक्ति विवेकु, राम नाम अवलम्बन एकु, जासु नाम सुमिरत इकबारा, उत्तरहि नर भव सिन्धु अपारा। आउनुहोस् यस प्रकारको महात्मालाई हृदयङ्गम गरी कार्यक्रमको शुभारम्भ गरौँ। यो सुमधुर नाम संकीर्तन।

0: आउनुहोस्, अब श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन।
1: भृगुजीलाई जब ब्रह्म वेत्ता भा थिएनन्, ज्ञाता भा थिएनन्, ब्रह्मलाई जानेका थिएनन्, त एकपटक यो मनमा आयो कि यो ब्रह्म भगवान परमात्मा भन्ने जुन छ यो कस्तो छ त? यदि भगवान छ भने भगवानको परिभाषा के हो? जस्तै मिश्री छ या गुलाब जामुन छ भने त्यसको परिभाषा के हो? त्यो रातो रातो कालो कालो कलरको हुन्छ, मुखमा हालेपछि मिठास आउँछ, परिभाषा भयो नि। जसमा त्यो कलर हुन्छ, जसमा मिठास आउँछ, त्यो गुलाब जामुन। त्यस्तै भगवानको परिभाषा के हो यो जान्ने इच्छा भयो। त उनले सोचे कसका जाउँ, त जो ज्ञाता छ त्यसै कहाँ जानु पर्यो। त उनलाई याद आयो कि आफ्नै पिताजी छन् वरुणजी, वरुणजी महाराज यी ब्रह्म वेत्ता हुन्, ब्रह्मको ज्ञान छ उनलाई, भगवानको ज्ञाता हुन्। त त्यहाँ गए, गएर भने पिताजी मलाई भगवान सम्बन्धी जिज्ञासा उत्पन्न भयो, यदि भगवान भन्ने वस्तु छ भने त्यसको परिभाषा बताउनुहोस्। के आवागफ हो यो भगवान, भगवान तर्साउनलाई मात्र हो? सोधे त भगवानको परिभाषा के हो? वरुणजी खुसी भए कि छोरोले यत्रो ठुलो कुरो खोजी गर्न थालेछ।

ऑपरेट करने वाला, ओ बाड़ा ऑपरेट करने वाला, डी बाड़ा डिस्ट्रॉय करने वाला, धनुष भगवान भन्नुहोस् गड भन्नुहोस् एउटै कुरा फिलोसफी एउटै छ। त जसबाट यो संसार प्रकट हुन्छ अर्थात् जेनेरेट हुन्छ, जसद्वारा जीवित स्थित रहन्छ अर्थात् ऑपरेट हुन्छ, जसद्वारा महाप्रलय हुन्छ यानि कि डिस्ट्रोय हुन्छ, त्यसैको नाम गड अल्लाह परमात्मा खुदा अहुर मज्द सतश्री अकाल जे मनुष एउटै तत्व हो। त बुझाउ यो सोधे रिगु टाउको कन्नु न थाले जसबाट जसमा जसमा बुझेन यहाँ पिताजी, मैले त बुझिन, बुझ्ने गरी बताउनुहोस्। त भृगुलाई भने वरुणजीले, बाबु यो भगवान ब्रह्म परमात्मा जुन छ यो शब्दमा अनुभवमा आउँदैन, मुका स्वादन बत, यदि एक व्यक्ति जो बोल्न जान्दैन उसलाई मिठाई खान दिनुहोस्, अब सोध्नुहोस् कस्तो लाग्यो, त उसले कसरी बोल्छ, तर अनुभव त छ उसँग, खालि भन्छ यो गर्न सक्छ, बोल्न सक्दैन। त्यस्तै यो ब्रह्मको जुन अनुभव छ बाबु यो बोलेर बताउन सकिँदैन, यो त अनुभवको विषय हो। जस्तै तपाईँहरूको घरमा कोही बिरामी भयो, मरे मरे मरे, अर्कोले भन्छ के मरे मरे, अब त्यो दुःख त तपाईँलाई सार्न सक्दैन यो मरे मरे भन्नलाई, होइन, जसले अनुभव भोगिरहेछ देख्नेले सक्दैन, त उनले भने यसरी हुँदैन। त पिताजी के गर्नु, उनले बताए साधना गर, आफै प्रयत्न गर, साधना गर त फेरि अनुभव हुन्छ। गए साधना गरे, तपस्या गरे, त सूक्ष्म अनुभव हुन थाल्यो, के अनुभव भयो चिन्तन गर्दा गर्दा, सिद्धार्थ गौतमलाई पनि त भएको थियो, होइन, त्यही प्रकारले चिन्तन गरे, त के सूक्ष्म अनुभव भयो, आए फर्केर पिताजी मैले पत्ता लगाए ब्रह्म के रहेछ, भगवान के रहेछ बताओ। त उनले बताए अन्नम ब्रह्मेति वेजानात अन्ना देव खल्विमानि भूतानि जायन्ते अन्येन जातानि जीवन्ति अन्नम प्रयन्ते भिषम विशन्ति। तैत्तिरीय उपनिषद तेस्रो बल्लीको दोस्रो अनुवाक वेद हो यो। त यहाँ बताए कि पिताजी यो ब्रह्म भगवान भने त अन्न रहेछ, अन्न जुन अन्न तपाईँहरू खानुहुन्छ त्यो अन्न रहेछ। उनले बताए कसरी, परिभाषा गर। त भृगुजीले सम्झाए पिताजीलाई, पिताजी यस्तो रहेछ कि व्यक्तिहरूले महिला पुरुष जो छन् उनीहरूले यो अन्न खाँदा रहेछन्, यो संसारको पृथ्वीमय अन्न खाँदा रहेछन्, त्यो अन्न खाएपछि अन्नबाट रस बन्दो रहेछ, रक्त बन्दो रहेछ, मांस बन्दो रहेछ, मज्जा हुँदै वीर्य बन्दो रहेछ पुरुषमा वीर्य, र महिलाकोमा पनि त्यही प्रक्रियाले गएर रज बन्दो रहेछ। त्यो वीर्य र रज जब मिश्रण हुन्छ त शरीर पैदा हुँदो रहेछ, सृष्टि भयो शरीर, र त्यो शरीर जब प्रकट हुन्छ बाहिर आउँछ जन्मिन्छ त त्यो जीवित रहनलाई फेरि यही पृथ्वीको अन्न खाँदो रहेछ, त्यसले त्यही खाएर जीवित हुँदो रहेछ, र जब मर्छ मरेपछि चाहे गाड्देऊ चाहे जलाइदेऊ त फेरि त्यही माटोमा गएर मिल्दो रहेछ, अन्नमय पृथ्वीमै मिल्दो रहेछ, त्यसैले अन्न रहेछ भगवान, यो परिभाषा बतायो। वरुणजीले समर्थन जनाएन, होइन पिताजी होइन, अब के गरौँ, फेरि जाऊ साधना गर्नु, फेरि गए साधना गरे, फेरि सूक्ष्म अनुभव भयो केही समय साधना गरेपछि, फेरि आए पिताजी अब चाहिँ ठक्कै पत्ता लाग्यो के रहेछ भगवानको परिभाषा बताऊ। त बताए पिताजी प्राण रहेछ प्राण, यदि प्राणवायु नहुने त यो शरीर मुर्दा हो, त्यसैले प्राण रहेछ, प्राणो ब्रह्मेति वेजानात प्राणाध्ये बखल विमानी भूतानि जायन्ते प्राण, यो बताए। त वरुणजीले पनि स्वीकार गरेन, गलत भयो मिलेन, फेरि गए साधना गर्न, फेरि सूक्ष्म अनुभव भयो, फेरि आए बताए पिताजी अब चाहिँ पत्ता लाग्यो, के पत्ता लाग्यो, मनो ब्रह्मेति वेजानात मनसो हे वखल विमानी भूतानि जायन्ते मनसा जातानि जीवन्ति मनः प्रयन्ते भिषम विशन्ति। मन रहेछ पिताजी मन, मन यसको परिभाषा गरे, यो पनि ठिक लागेन उनलाई, वरुणजीले होइन बताए, फेरि गए साधना गर्न, फेरि साधना गरे, फेरि अनुभव भयो, फेरि आएर बताए पिताजी अब चाहिँ ठक्कै पत्ता लायो, के पत्ता लायो, विज्ञानम ब्रह्मेति वेजानात विज्ञानाध्ये

विमानी भूतानि जायन्ते विज्ञानेन जातानि जीवन्ति विज्ञानं प्रयन्त्यभिसंविशन्ति। पिताजी ज्ञान रछ ज्ञान। तो अब चे भृगु ऋषि का पिता वरुण जी मुस्कुराए, अब धेरै प्रगति भयो। तर फेला पारिसक्या छैन, नजिक नजिक पुग्या छ। बाबु अझै पुग्या छैन, जाऊ। फेरि गए साधना गरे, साधना गरे, प्राप्त गरे, आए बताए पिताजी अब सुन्नुस ब्रह्मको परिभाषा, भगवानको परिभाषा के हो? के हो बाबु बताए? आनन्दो ब्रह्मेति व्यजानात्, आनन्दात् देव खल विमानि भूतानि जायन्ते, आनन्देन जातानि जीवन्ति, आनन्दं प्रयन्त्यभिसंविशन्ति। तैत्तिरीय उपनिषद् तेस्रो बल्लीको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ अनुवाक। अर्थात् पिताजी त्यो ब्रह्म भगवान त आनन्द रहेछ, आनन्द, आनन्द स्वरूप रहेछ। त्यसैबाट यो संसार उत्पन्न हुने रहेछ, स्थित हुने रहेछ, प्रलय हुने रहेछ। ओ, अब वरुणजीले भने स्याबास, अब तिमीले ब्रह्मको ठिक ठिक परिभाषा जान्यो, अनुभवद्वारा हृदय मिलाए, अङ्कमाल गरे। त हेर्नुहोस्, ब्रह्म माने के रहेछ? भगवान माने आनन्द, सुख, सुख माने भगवान, पर्यायवाची शब्द। त हाम्रो खोजी के हो? सुख आनन्द। त सुख आनन्द कहाँ रहेछ? भगवानमा रहेछ। त अब हाम्रो लक्ष्य के भयो? भगवान भयो। सुख रसो वैसह रसोद्गम हे वायम लब्ध्वानन्दी भवती वेद। तैत्तिरीय उपनिषद् दोस्रो बल्लीको सातौं अनुवाद। त्यो आनन्द भगवान हो, उसलाई प्राप्त गरेर नै जो कोही सुखी हुन सक्छ, अरू हुँदैन। त्यसैले सिद्धार्थ गौतम दरबारमा सुखी भएनन्, जब उसलाई प्राप्त गरे अब रुखमुनि बसेर पनि सुखी छन्। सुरदास, तुलसीदास, मीराबाई सब सुखी छन्। छैन उनीहरूको घर बङ्गलो तपाईँहरूको जस्तो, गाडी छैन, तर सुखी छन्। तपाईँहरू भएर पनि दुखी हुनुहुन्छ, यति दुखी। नयाँ कार किनेर कसैका गएको, बाहिर आउँदा कसैले कुवर दिया रहेछ, त्यो कुवरिया देखेर यहीँ कुवरिया जस्तो हुन्छ। यानि कि ध्यान दिनुहोस्, ब्रह्म परामृतम मुण्डको उपनिषद् 1-2-10। ब्रह्म अमृत हो, परम अमृत हो, उसलाई प्राप्त गरेर तिमी सधैँको लागि सुखी हुन सक्छौ। यो संसार तिम्रो सामान होइन, यसबाट तिमी सुखी हुन सक्दैनौ। त सुख भगवान हो, अब यसमा दुई राय नै रहेन। त अब भगवानलाई प्राप्त गरेर नै हामी सुखी हुन सक्छौ, अरू कुनै उपाय छैन। ठिक, त हेर्नुहोस्, त्यो कस्तो सुख छ? वेदमा बार बार बताइएको छ, आनन्द एवाधस्तात्, आनन्द उपरिष्टात्, आनन्द पुरस्तात्, आनन्द पश्चात्, आनन्द उत्तरतः, आनन्दो दक्षिणतः, आनन्द एवेदग्वम सर्वम, छन्दोग्य उपनिषद् 7:25-1। यानी कि जसको तल आनन्द, माथि आनन्द, दाया आनन्द, बाया आनन्द, अगाडि आनन्द, पछाडि आनन्द जोसमा छ, त्यही हो भगवान। अब ध्यान दिनुहोस् यहाँ एक पॉइंट, यहाँ आस्तिक नास्तिकको सवाल छैन। कोही भन्ला कि म भगवान मान्दिन, म घोर नास्तिक हुँ, भइरह न, हामीलाई के आपत्ति? तर तिमी भगवान चाहन्दैनौ, चाहन्न, म फुटे आँखाले देख्न सक्दिन भगवान। त सुख चाहिँ चाहन्छौ कि दुःख चाहन्छौ? अरे सुख त चाहन्छु, त फेरि सुख चाहन्छौ, त फेरि भगवान चाहन्छौ। लोके नहि सविद्यत यो न राम मनुव्रता, वाल्मीकि रामायण। संसारमा कोही यस्तो व्यक्ति छैन जो रामको भक्त नहोस्, यानि कि सुखको भक्त नहोस्। कस्येदम गृहम यस्येदम स्त्री, यो कसको घर हो? जसको यो स्त्री हो। अनि यो स्त्री चाहिँ कसको हो? जसको यो घर हो। दुवै कुरा एउटै हो। जस्तै कोही यो भनोस् कि म नास्तिक हुँ, म सुख सुख मान्दिन, त्यस्तै म मेरो पिताजीलाई मान्दछु, मेरा पिता हुन्, बाउ हुन्, तर आमाको पतिलाई मान्दिन, भन्यो भने के हुन्छ? म मम्मीको हस्बेन्डलाई मान्दिन, तर मेरो ड्याडीलाई मान्छु। अरे पुर्खानन्द, आमाको पति नै त तिम्रो पिता हो, ड्याडी हो, एउटै त कुरा हो।
त्यसैले चाहे सुख चाहनुहोस् चाहे भगवान चाहनुहोस् एउटै कुरा हो त सुख भगवान हो। अब हेर्नु तिनै चिज त छ, एतज् गेयम् नित्यमेवात्मसस्तम् नातः परम् वेदितव्यम् हि किञ्चित् भोक्ता भोग्यम् प्रेरितारञ्च मत्वा सर्वम् प्रोक्तम् त्रिविधम्। तिनै चिज छ, स्वेता सत्र उपनिषद् 1:12, एक भगवान छ, एक तपाईँ हामी छौ, एक यो संसार छ। अब यो हामीलाई चाहिएको छ, यो संसारबाट हामी तृप्त हुन सकेनौँ, सुखी हुन सकेनौँ। तब एउटै चिज बाँकी रह्यो, भगवान, त्यहाँ सुख होला, त्यसैले उसलाई प्राप्त गरेर नै सुखी भइन्छ, यो निष्कर्ष। अब यहाँ सबैभन्दा ठुलो प्रश्न यो हो, क्वेश्चन मार्क यहाँनिर छ कि त्यो भगवानलाई प्राप्त गर्ने कसरी। यो त थाहा भयो, सुख त्यहाँ छ, यो रसभरि गुलियो छ, यो जान्दैमा मुखमा स्वाद आउँदैन, हाल्ने कसरी, प्रश्न त यो हो, होइन? त यहाँ कतिपय व्यक्तिहरू त सुख वहाँ छ यही जान्दैनन्, तपाईँहरूलाई थाहा थिएन सुख वहाँ छ, तपाईँहरूले त यही घर परिवार यही सबमा पोस्टमै सुख मान्नु भएको थियो, जबकि यो झन् दुःखदायी छ, मैले बताए हर प्रकारले सिद्ध गरे। त अब सुख भगवानमा छ त प्राप्त गर्नलाई तपाईँले जानी नजानी जसरी संसार प्राप्त गरेर सुखी भइन्छ यो प्रयत्न गर्नुभयो, त्यस्तै जानी नजानी डरले नै सही, स्वर्ग जानकै लागि सही, हर प्रकारले तपाईँहरूले केही न केही गरिरहनुभयो, गर्दै गर्नु भएन यो चाहिँ होइन, गर्नुभयो व्रत पूजा तीर्थ तमाम कार्य गर्नुभयो तपाईँहरूले दान धर्म, तर यसबाट भएन। यदि तपाईँहरू सुखी भइदिए भए यहाँ आउनुहुन्न थियो, यो प्रमाण हो, यो सबले पनि भएन, यहाँ आउनु भएको छ, यसको मतलब त्यो चिजले भएन। र ध्यान दिनुहोस्, हुँदा पनि हुँदैन, म ठोकुवा गर्दैछु भन्नु होला कि स्वामीजी कसरी आफ्नो तर्फबाट ठोकुवा गर्नुहुन्छ, अरे मैले गरे होइन, जरुरत परे वेद शास्त्रबाट म सिद्ध गर्नेछु। आउनुहोस् जगत गुरु शङ्कराचार्यजी जो भए 2500 वर्ष अगाडि, उनीद्वारा सिद्ध गराउँदैछु म यहाँ, तपाईँहरूले गरेको कार्यबाट त्यो चिज प्राप्ति हुँदैन, ठोकुवा छ, तपाईँहरूले गरेको व्रत पूजा तीर्थबाट हुँदैन,

0: आदि जगत गुरु शंकराचार्य वंदेचन, लाख जाऊ तीर्थ यात्रा गंगा सागर में गर डुबुल की मार लाखों पटक हुँदैन। व्रत पूजा तमाम गर्छौ तिमी गरी रहू हुँदैन, दान गर हुँदैन, के गरे नि हुँदैन, त के गरे हुन्छ त यो पनि त बताइदिनु पर्यो। त यहाँ बताए कि ज्ञान विहीन सर्वमतेन, जुन जान्नु पर्ने एक खास ज्ञान छ जसलाई तत्त्व ज्ञान भन्छन्, त्यो ज्ञान जाने हुन्छ, नत्र जन्म सतेन सयौं जन्मसम्म टाउको फुटाइरह मुक्ति तिमीलाई यो संसारबाट प्राप्ति हुँदैन। शंकराचार्यजीले ठोक्वा गरे। त कुनै यस्तो ज्ञान छ जुन प्राप्त गरेपछि मात्र हुन्छ, अन्यथा हुँदैन। त त्यो ज्ञान के हो? त्यो जान्नु छ, जानिने छ, तर आज होइन भोलि। श्रीमत् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्य पूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर। सम्पर्क 6630005।